0: नेपाल टेलिकमको फाइबर इन्टरनेट नयाँ चडान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। 6 बजे यहाँले सुन्नुहुनेछ नेपालीमा समाचार। समाचारपछि विभिन्न पत्र पत्रिकाको सङ्गालो अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। 36 को समय हो कार्यक्रम अन्तर्संवादको। अब सुन्नुहुनेछ संस्कृतमा समाचार।

यो रेडियो नेपाल हो, सन्तोष रेग्मीबाट समाचार सुन्नुहोस्। नेपालीहरूको महान पर्व बडा दशैं आजदेखि शुरू भएको छ। प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि आश्विन शुक्ल पूर्णिमासम्म 15 दिन धुमधामका साथ बडा दशैं मनाउने गरिन्छ। बडा दशैंको पहिलो दिन आज घर घरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापना सहित घट स्थापना गरिन्छ। पूजा कोठा वा दशैं घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ। आज बिहानै नित्यकर्म समाप्त गरी नजिकैको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दशैं घरमा विधिपूर्वक राखेर रा त्यसमाथि एव अर्थात जौ रोप्ने गरिन्छ। यस कार्यलाई जमरा राख्ने भनिन्छ। एव अंकुर दुर्गा देवीको प्रिय वस्तु भएकाले आज एव रोपण गरी दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसादसितै समृद्धिको प्रतीक पहेँलो जमरा ग्रहण गर्ने गरिन्छ। जमरामा जौ बाहेक अन्य अरू अन्न रोप्ने शास्त्रीय विधि नभएको धर्मशास्त्रविद एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्व अध्यक्ष प्राध्यापक डाक्टर रामचन्द्र गौतम बताउनुहुन्छ। कुल परम्परा अनुसार कसैले अन्य अन्न पनि जौसित रोप्ने भने गरेका छन्। जमरालाई आयुर्वेदिक औषधिका रूपमा प्रयोग गर्ने गरिन्छ। आज घटस्थापनाको साइत 11:47 रहेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। आजका दिन विधिपूर्वक घट अर्थात् घडा स्थापना गरी त्यही घडामाथि शक्ति स्वरूपा दुर्गाको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना भन्ने गरिएको हो। आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजयादशमीका दिनमा दुर्गा देवीको प्रसाद ग्रहण गर्ने गरिन्छ। घटस्थापनाको साइत बिहान 11:47 रहेको समितिले जानकारी दिएको छ। आज दिनभर चित्रा नक्षत्र परेकाले शास्त्रीय वचन अनुसार मध्याह कालमा अभिजित मुहूर्तको साइत घटस्थापनाका लागि दिइएको समितिका अध्यक्ष प्राध्यापक डाक्टर पुरुषोत्तम भट्टराईले जानकारी दिनुभयो। सूर्यकालमा प्रतिपदा भएका दिनमा घटस्थापना गर्नुपर्छ भन्ने शास्त्रीय मान्यता अनुसार नै समितिले आजको दिनलाई घटस्थापना भनी निर्णय गरेको उहाँले जानकारी दिनुभयो। केही मानिसले सामाजिक सञ्जालमा घटस्थापना सोमबार गर्ने भनी चलाएको हल्ला खल्ला शास्त्र सम्मत नहुने उहाँले स्पष्ट पार्नुभयो। दुर्गा देवीका तीनवटा रूप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्र भर विधिपूर्वक आह्वान गरी पूजा आराधना गर्ने गरिन्छ। महाकाली शक्तिको प्रतीक, महालक्ष्मी धनधान्य र ऐश्वर्यको प्रतीक एवं महासरस्वतीलाई विद्या र बुद्धिको प्रतीकका रूपमा पूजा आराधना गर्ने वैदिक कालदेखिको परम्परा रहिआएको छ। माता दुर्गाले आसुरी प्रवृत्तिको प्रतीकका रूपमा रहेका चण्ड, मुण्ड, शुम्भ, निशुम्भ र रक्तबीज लगायतका राक्षसलाई वध गर्न लिएका नौवटा रूपको दुर्गा पक्षका अवसरमा विशेष पूजा आराधना गर्ने गरिन्छ। आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्मको 15 दिनलाई दुर्गा पक्ष भन्ने गरिन्छ। परम्पराअनुसार काठमाडौँको हनुमानढोका दरबारमा रहेको दशैं घरमा आजैदेखि वैदिक विधिपूर्वक जमरा राखी शक्ति स्वरूपा दुर्गा देवीको पूजा आराधना शुरू गर्ने गरिन्छ। यसअघि आश्विन कृष्ण प्रतिपदादेखि शुरू भएको पितृपक्ष हिजो दिवंगत पितृका नाममा तर्पण, सिधादान र पिण्डदान गरी समापन गरिएको छ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी नजिकै गलौदीमा भाँसिएर अवरुद्ध भएको सड़क सञ्चालनमा आएको छ। त्रिशुली नदीका कारण सड़क भाँसिएपछि अवरुद्ध भएको सड़क खुलाइएको धादिङका प्रहरी प्रमुख सुमित खड्काले जानकारी दिनुभयो। स्थानीय तहसँग समन्वय गरी सड़कको ब्याक कटिङ लगायतका कार्य गरी सड़क सञ्चालनमा ल्याइएको छ। सड़क खण्डमा झण्डै 25 मिटर सड़क भाँसिएपछि सम्भावित दुर्घटना रोक्न सवारी साधनको आवत जावतमा रोक लगाइएको थियो। अवरुद्ध सड़क सञ्चालनमा आएसँगै एकातर्फी रूपमा यातायात साधनहरू आवागमन गराइएको छ। सड़क खुलेसँगै रोकिएका सवारी साधनहरू गन्तव्यतर्फ लागेको पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले जानकारी दिनुभएको छ। बीपी राजमार्ग पनि लेदो र गेग्रान पन्छाइएपछि सञ्चालनमा आएको छ। खापेफलाञ्चोकको रोसी गाउँपालिका 9 पिन्थली बेसी नजिकै लेदो माटो र गेग्रान खस्दा अवरुद्ध भएको राजमार्ग पुनः सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। बेत्रावतीमा बेरीब्री जडानको काम सम्पन्न भएको छ। बोटेकोसीको बाढीले रसुवासँग विच्छेद गरेको सड़क योसँगै पुनः जोडिएको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ। बाढीले क्षतिग्रस्त बनाएको गल्छीदेखि बेत्रावतीसम्मको सड़कमा अस्थायी ट्र्याक निर्माण गरी सड़क सञ्जाल जोडिएको हो। अब बेत्रावती हुँदै स्याप्रुबेसी वारीसम्म सड़क
सम्पर्क पुनस्थापित भएको छ। भेत्रावतीमा बेलिब्रिज जडाङको कामसँगै स्याप्रुबेसीमा पनि पुल निर्माणको काम अघि बढाइएको छ। पुलको फाउन्डेसन निर्माणका लागि खोलाको दुवैतर्फ एप्रोच रोड तयार पारिएको छ। अब स्याप्रुबेसीमा पुल निर्माणको कामले थप गति लिने पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले जानकारी दिनुभएको छ। नेपाली काँग्रेसको 15 महाधिवेशन अन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना जारी छ। निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काका अनुसार खुला उपसभापति र महामन्त्रीको उम्मेद्वारको मतगणना अघि बढाइएको छ। उपसभापति र महामन्त्रीको गणना पार्टी केन्द्रीय कार्यालय सानेपामा भइरहेको छ। जारी गणनामा उपसभापतिमा डाक्टर चन्द्रकान्त भण्डारी र मधु आचार्य तथा महामन्त्रीमा प्रदीप पौडेल र अमरसिंह पुन अगाडि छन्। सभापतिमा गगन कुमार थापाले झण्डै 94% मत प्राप्त गरी विजयी हुनु भएको छ। 15 महाधिवेशनमा यसअघि नै वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भूषाल निर्विरोध निर्वाचित भइसक्नु भएको छ। सभापतिमा निर्वाचित भएपछि गगन कुमार थापाले नागरिकको विश्वास जित्ने गरी पार्टीलाई रूपान्तरण गर्ने बताउनु भएको छ। सभापतिमा निर्वाचित भएपछि पार्टी केन्द्रीय कार्यालय सानेपामा उपस्थित कार्यकर्ता र समर्थकलाई हिजो सम्बोधन गर्नुहुँदै सभापति थापाले आफूले प्राप्त गरेको जिम्मेवारीलाई अधिकार नभई जवाफदेताका रूपमा लिएको बताउनुभयो। सभापति थापाले पार्टीको काम गर्ने शैली बदल्ने र जिम्मेवारी तथा जवाबदेहिता बढाउने बताउनुभयो। बाढी पहिरोले क्षति पुर्याएको बेसी सहर चामे खण्डका संरचना पक्की सड़क र पुल निर्माणका लागि 1 अर्ब रूपियाँ आवश्यक पर्ने भएको छ। बेसी सहरबाट चामेसम्मको सड़क समग्र स्तर उन्नतिका लागि भने 3 अर्ब लागत अनुमान गरिएको आयोजनाका प्रमुख सतीश सुवेदीले जानकारी दिनुभयो। राष्ट्रपति रामचन्द्र पौडेलले बदलिदो विश्व परिवेश अनुरूप शिक्षा प्रणालीलाई परिमार्जन गर्दै विद्यार्थीलाई भविष्यका चुनौतीको सामना र अवसरको सदुपयोग गर्न सक्षम बनाउनु पर्ने बताउनु भएको छ। पशुपति मित्र माध्यमिक विद्यालय काठमाडौँको 80 वर्ष प्रवेशका अवसरमा हिजो आयोजित कार्यक्रममा उहाँले विज्ञान प्रविधि र कृत्रिम बौद्धिकताको तीव्र विकाससँगै शिक्षा प्रणालीको स्वरूप परिवर्तन भइरहेको बताउनुभयो। नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले चाडपर्व लक्षित विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याउन प्रहरी कर्मचारीलाई निर्देशन दिनुभएको छ। नजिकै गरेको चाडपर्वलाई लक्षित गरी विशेष सुरक्षा योजना अवलम्बन गर्न र प्रभावकारी रूपमा सञ्चालन गर्न मातहतका निकायलाई निर्देशन दिइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। परराष्ट्र मन्त्री शिशिर खनाल फिजी र टुबालुमा आयोजित जलवायु परिवर्तन सम्बन्धी उच्चस्तरीय कार्यक्रममा सहभागी भई अस्ट्रेलियाको औपचारिक भ्रमण समेत सम्पन्न गरी हिजो स्वदेश फर्कनु भएको छ। भ्रमणका क्रममा अस्ट्रेलियाले नेपालमा हालै गएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रको राहत पुनर्लाभ र पुनर्निर्माणका लागि थप 15 मिलियन अस्ट्रेलियन डलर अनुदान सहायता घोषणा गरेको छ। यो सँगै बाढी विपद प्रतिकारका लागि अस्ट्रेलियाले घोषणा गरेको कुल सहायता 26 मिलियन अस्ट्रेलियन डलर पुगेको मन्त्री खनालले जानकारी दिनुभएको छ। स्वदेश फर्किएपछि भ्रमणका उपलब्धिहरूबारे जानकारी दिनुहुँदै मन्त्री खनालले नेपालको जलवायु संवेदनशीलतालाई अन्तर्राष्ट्रिय मञ्चमा उजागर गर्न न्यायोचित जलवायु वित्त परिचालन गर्न र अस्ट्रेलियासँगको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउन आफ्नो भ्रमण महत्वपूर्ण रहेको बताउनुभयो। मौसममा सुधार आएपछि धौलागिरी हिमालको चालु शरदयामको आरोहण पुनः प्रारम्भ गरिएको छ। प्रतिकूल मौसम का कारण असोजको पहिलो साता आधार शिविरबाट फर्किएको आरोहण टोली मौसममा सुधार आएसँगै आधार शिविरतर्फ प्रस्थान गरेको छ। बडा दशैंको सार्वजनिक विधामा पनि उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंज भने खुला रहने अदालतले जनाएको छ। र भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका निकायमा प्रयोग भइरहेका सफ्टवेयर तथा हार्डवेयरको खरिद र प्रयोगको अवस्था अध्ययन गर्न समिति गठन गरेको छ। बिहान 6 बजेको समाचार सकियो। अब अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

0: नेपाल टेलिकम को फाइबर इन्टरनेट नयाँ जडान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ।
1: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।

नमस्कार, दैनिक पत्र पत्रिकाको सँगालो कार्यक्रम अखबारमा स्वागत छ। म बाबुराम तिमेल सिन्हा। आज मिति 2083 साल असोज 25 गते आइतबार, आश्विन शुक्ल पक्ष प्रतिपदा तिथि, तदनुसार अक्टोबर 11 सन् 2026, नेपाल सम्बत 1146। नेपाली काङ्ग्रेसको 15 महाधिवेशनको मतदान सकिएको छ। मतदान सकिएपछि अहिले मतगणना जारी रहेको छ। सभापति पदको मतगणना सम्पन्न भई सभापतिमा गगन कुमार थापा निर्वाचित भइसक्नु भएको छ। निर्विरोध बाहेकका अन्य उम्मेद्वारहरूको प्रतिस्पर्धीहरूको हिजो दिउँसोदेखि मतगणना जारी रहेको छ। खास गरी उपसभापति, महामन्त्री लगायतका पदाधिकारीहरूका लागि आकांक्षी र प्रतिस्पर्धीहरू जसले मतदान प्रक्रियामा भाग लिनु भएको थियो उहाँहरूको मतदान जारी रहेको छ। आज प्रकाशित पत्र पत्रिकाहरूले नेपाली काङ्ग्रेसको 15 महाधिवेशनको विषयलाई प्राथमिकता दिएर खबर प्रकाशित गरेका छन्। गोर्खापत्र, राष्ट्रिय दैनिकले अग्रपृष्ठमा खस्किएको साग फर्काउँछु गगन थापाको भनाईलाई उल्लेख गरेर समाचार प्रकाशित गरेको छ। गोर्खापत्रको यो समाचारमा काङ्ग्रेस सभापतिमा निर्वाचित हुनुभएका गगन थापाको राजनीतिक यात्रालाई समय रेखामा प्रस्तुत गरिएको छ। 2046 सालमा उहाँ काङ्ग्रेसको बाल काङ्ग्रेसको सदस्य भएको प्रसङ्ग रहेको छ। 2048 सालमा नेपाल विद्यार्थी सङ्घ नेभी सङ्घ काठमाडौँ 33 सचिव भएको समय रेखा रहेको छ। 2051 त्रिचन्द्र कलेजको स्वतन्त्र विद्यार्थी युनियन सोभियु सदस्य, 2053 त्रिचन्द्र क्याम्पस सोभियु सचिव, 2055 त्रिचन्द्र क्याम्पस सोभियु सभापति, 2055 त्रिभुवन विश्वविद्यालयको सिनेट सदस्य, 2057 नेविसङ्घको केन्द्रीय उपाध्यक्ष, 2059 नेविसङ्घको महामन्त्री, 2064 संविधान सभा सदस्य, 2070 काठमाडौँ 4 संविधान सभा सदस्य निर्वाचित, 2071 व्यवस्थापिका संसदको कृषि तथा जलस्रोत समितिको सभापति, 2073 स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री, 2074 काठमाडौँ 4 प्रतिनिधि सभा सदस्य निर्वाचित, 2078 काङ्ग्रेसको 14 महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित, 2079 काठमाडौँ 4 पुनः प्रतिनिधि सभा सदस्य निर्वाचित, 2082 काङ्ग्रेस विशेष महाधिवेशनबाट सभापति निर्वाचित, त्यसै गरी 2083 काङ्ग्रेसको 15 महाधिवेशनबाट सभापतिमा निर्वाचित भएको प्रसङ्ग गोर्खापत्रको यो समाचारमा रहेको छ, जसमा गगन थापाको राजनीतिक यात्रा 2046 सालबाट सुरु भई 2083 आइपुग्दा विभिन्न पद तथा उहाँको राजनीतिक योगदानको विषयलाई समय रेखामा प्रस्तुत गरिएको छ यो समाचारमा। त्यसै गरी नयाँ पत्रिका दैनिकले पनि अग्रपृष्ठमा प्राथमिकता दिएर गगनलाई काङ्ग्रेसको शक्ति फर्काउने जिम्मेवारी शीर्षकमा खबर प्रकाशित गरेको छ नयाँ पत्रिकाले। त्यसै गरी कान्तिपुर दैनिकले पनि अग्रपृष्ठमा गगनको काँधमा काङ्ग्रेस प्रश्नसँगै जवाबदेहिताको परीक्षा शीर्षकमा खबर प्रकाशित गरेको छ। अन्नपूर्ण पोस्ट दैनिकले पनि प्राथमिकता दिँदै अग्रपृष्ठमा गगनको काँधमा काङ्ग्रेस शीर्षकमा खबर प्रकाशित गरेको छ। आजको नेपाल समाचार पत्रले पनि काङ्ग्रेस सभापतिमा गगन कुमार थापा निर्वाचित, परिवर्तनका लागि गरिएको यो विश्वासलाई अधिकार सम्झन्न जिम्मेवारी सम्झन्छु गगन थापाको भनाईलाई उद्धृत गर्दै समाचार लेखिएको छ। त्यसै गरी अन्य पत्र पत्रिकाहरूले पनि नेपाली काङ्ग्रेसको 15 महाधिवेशनबाट पार्टीको नेतृत्व सम्हाल्न पुग्नु भएका गगन कुमार थापाको विषय सहित अन्य विषयलाई उठान गरेका छन्। नेपाली काङ्ग्रेसको 15 महाधिवेशनसँग सम्बन्धित विषयहरू रहेका छन्। आजको गोर्खापत्र दैनिकमा रहेको प्रसङ्गलाई लिँदैछौँ कार्यक्रम अखबारमा। सबैका लागि पूर्व सूचना, राष्ट्रिय मार्गचित्र तयार,
बहुपरकको पूर्व सूचना प्रणाली विस्तार स्तरोन्नति र सञ्चालन गर्ने लक्ष्य समाचार शीर्षक पनि रहेको छ गोरखापत्र दैनिकमा। सरकारले विपद जोखिम न्यूनीकरण गर्न सबैका लागि पूर्व सूचना राष्ट्रिय मार्गचित्र 2083 2087 मस्यौदा र आय सुझावका लागि सार्वजनिक गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार गरेको मस्यौदामा 5 वर्षभित्र नेपालमा बहुपरकको पूर्व सूचना प्रणाली विस्तार स्तरोन्नति र सञ्चालन गर्ने लक्ष्य लिएको छ। प्राधिकरणले असोज 16 गते सार्वजनिक गरेको सो मस्यौदामा 7 दिनभित्र राय सुझाव पठाउन आग्रह गरिएको छ। मार्गचित्रको सोच अनुसार 2087 सबैभन्दा बढी सङ्कटा सन्न वर्ग क्षेत्र र समुदाय सहित सबै नागरिकले समयमै प्रभावकारी पूर्व सूचना प्राप्त गरी जनधन तथा जीविकोपार्जन सुरक्षा सुनिश्चित गर्ने लक्ष्य राखिएको छ। सबैका लागि पूर्व सूचना संयुक्त राष्ट्रसङ्घको विश्वव्यापी पहल पनि हो। राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले मार्च 2022 यो पहलको घोषणा गर्नुभएको थियो, जस अनुसार सन् 2027 अन्त्यसम्म पृथ्वीका प्रत्येक व्यक्तिलाई जीवन रक्षाका लागि प्रभावकारी पूर्व सूचना प्रणालीको पहुँचमा ल्याउने रहेको छ। प्रकोप सम्मुखता तथा जोखिममा रहेकाको अवस्था वैज्ञानिक लेखाजोखा तथा नक्साङ्कन एवं सशक्त तथ्याङ्कशाला स्थापना र सञ्चालन एकीकृत पूर्व सूचना सम्प्रेषण कार्यविधि लागू गरी समुदायमा प्रभावकारी रूपमा पूर्व सूचना पुर्याउनु प्रकोपबाट जनधन र जीविकोपार्जनको सुरक्षा गर्न विपद प्रतिकार्य गर्ने निकायहरूको क्षमता अभिवृद्धि गर्ने पूर्व तयारी सुदृढ गर्ने मार्गचित्रको उद्देश्य रहेको छ। समाचारमा पूर्व सूचनाको वर्गीकरण को उपशीर्षक पनि रहेको छ। बहुप्रकोप जोखिम प्रोफाइलको विषय पनि उल्लेख गरिएको छ। जुन क्षेत्रमा जोखिमको उच्च सम्भावना रहेको छ, एउटा मात्र नभई विविध किसिमका जोखिमहरू रहेका हुन्छन्, त्यस्ता स्थानहरूलाई बहुप्रकोपको जोखिममा प्रोफाइलिङ गर्ने विषय पनि समाचारको भित्री भागमा लेखिएको छ। पूर्व अनुमान सूचना प्रणालीमा ठूलो लगानीको आवश्यकता रहेको विषयलाई पनि समाचारमा उल्लेख गरिएको छ। यो खबर आजको गोरखापत्र दैनिकको अग्रपृष्ठमा प्रकाशित छ। अब स्वस्थ मासु मात्र भान्सामा, चाडपर्व होस् वा सामान्य दिन, नेपाली भान्सामा पुग्ने मासु पुग्ने तरिका प्राय उस्तै हुँदैन। पसल पुग्ने, रोज्ने र विक्रेताले भनेकै भरमा किन्ने, तर 1 किलोको 1600 रुपियाँ तिरेर किनिएको खसीको मासु वास्तवमै खसीकै हो कि होइन, स्वस्थ पशुबाट आएको हो कि होइन भन्ने प्रश्न उपभोक्ताले प्राय गर्दैनन्। अब भने मासु किन्ने यो परम्परागत अभ्यास बदलिने भएको छ। सरकारले प्रत्येक प्रकारको मासुलाई छुट्टा छुट्टै पहिचान चिन्ह र स्वास्थ्य परीक्षणको छाप अनिवार्य गर्ने तयारी थालेसँगै उपभोक्ताले मासुको गुणस्तर र वास्तविक पहिचान प्रमाणसहित थाहा पाउने भएका छन्। काठमाडौँ उपत्यकामा मात्रै दैनिक 1,00,000 कुखुरा, 450 वटा रागा भैँसी, 1,150 खसी बाख्रा तथा 350 भन्दा बढी सुँगुर बङ्गुर बध हुने गरेको पशु सेवा विभागको तथ्याङ्क रहेको छ। दैनिक हजारौं परिवारको भान्सामा पुग्ने यति ठूलो परिमाणको मासु कहाँबाट आयो, कुन अवस्थाको थियो भन्ने समेत जानकारी पर्याप्त हुँदैन। कालगतिले मरेको पशुको मासु समेत स्वस्थ पशुबाट आएको जसरी उपभोक्ताले खरिद गरेर खानु परेको अहिलेको बाध्यता रहेको छ। यही अवस्थालाई परिवर्तन गर्न मक्सिर 1 गतेदेखि काठमाडौँ उपत्यकाका 3 जिल्लाका 21 स्थानीय तहमा पशु बसशाला तथा मासु जाँच ऐन 2055 प्रभावकारी रूपमा कार्यान्वयन गर्ने तयारी गरिएको छ। क्रमशः त्यसलाई माघ 1 गतेदेखि सबै नगरपालिका र 2084 साउन 1 गतेदेखि सबै स्थानीय तहमा कार्यान्वयन गरिने मोडालिटी तय भएको छ। यो समाचार प्रसङ्ग पनि आजको गोरखापत्र दैनिकको अग्रपृष्ठमा रहेको छ।
तातोपानी नाका दशैं अघि नै खुल्ने कोरला नाकाबाट आयात बन्द भएपछि तातोपानी खुलाउने चिनिया तयारी आजको नयाँ पत्रिका दैनिकको अग्रपृष्ठमा यो खबर रहेको छ जसमा दिपेन्द्र प्रकाश गिरी उहाँ प्रमुख तातोपानी भन्सार कार्यालय हुनुहुन्छ तातोपानी भन्सार कार्यालयका प्रमुख हुनुहुन्छ चिनिया पक्षबाट प्राप्त जानकारी अनुसार अब केही दिनभित्रै तातोपानी नाकाबाट आयात हुन थाल्छ नाका सञ्चालन हुने भएकाले तातोपानी भन्सारका कर्मचारी सबै कार्यालय फर्किसकेका छन् दशैं तिहार लक्षी सामान तथा ठूला आयोजनाका उपकरण आयात गर्ने बाटो खुलाउन चीनले तातोपानी नाका सञ्चालन गर्ने तयारी गरेको छ गत 15 भदौदेखि बन्द रहेको सिन्धुपाल्चोकको तातोपानी नाका केही दिनभित्र खुल्ने जानकारी चिनिया पक्षबाट प्राप्त भएको सरकारी अधिकारीहरूले बताएका छन् यो खबर आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ आजको कान्तिपुर दैनिकले अग्रपृष्ठमा प्रदेश सभामा देखिएको व्यतिथिको सन्दर्भलाई उठाएको छ मन्त्री बाँड्ने थलो बन्दै प्रदेश गठबन्धन जोगाउन प्रदेशमा पटक पटक मन्त्री परिषद फेरिँदा आधा भन्दा बढी सांसद मन्त्री बनेका छन् तर विकास आयोजना र सेवा प्रवाहमा निरन्तरता हुन नसकेको विषय कान्तिपुर दैनिकमा उल्लेख रहेको छ रूपन्देही 3-1 प्रदेशसभा निर्वाचित सन्तोष कुमार पाण्डे चौथो पटक मन्त्री हुनुभएको छ यसपटक मन्त्री बन्न उहाँले आफ्नै पार्टीको निर्णय र नीति विपरीत लुम्बिनी प्रदेशमा एमाले नेतृत्वको सरकारलाई विश्वासको मत दिनुभयो जनता समाजवादी पार्टी नेपालले केन्द्रको निर्देशन अवज्ञा गरेको भन्दै उहाँसहित 4 प्रदेशसभा सदस्यलाई साधारण सदस्यताबाटै निष्कासन गरिसकेको छ तर पाण्डे भने मन्त्री बने छान्नुभयो पाण्डेले यसलाई संयोग मात्र मान्नुहुन्छ सबै सरकारमा तराई मधेस र त्यहाँको समुदायको प्रतिनिधित्व हुनुपर्छ उहाँले भन्नुभयो त्यसका लागि नेतृत्वदायी भूमिका निर्वाह गरेकाले मेरो नाम छनौटमा पर्छ पार्टीबाट निष्कासित नेता पनि सरकार फेरिदा पनि मन्त्री बन्न सक्ने अवस्था प्रदेश राजनीतिमा अब सामान्य रहेन सरकार जोगाउन गठबन्धन मिलाउने नयाँ साझेदारलाई सरकारमा ल्याउने यसअघि अवसर नपाएका सांसदलाई पालो दिने नाममा मन्त्री परिषद विस्तार र पुनर्गठन भइरहन्छ 27 पुस 2079 दोस्रो कार्यकाल सुरु भए यता 4 सातै प्रदेशका 550 सांसद मध्ये 301 कम्तीमा एक पटक मन्त्री वा राज्यमन्त्री भइसकेका छन् अर्थात् प्रदेश सभामा 54.7% सांसदले यस अवधिमा सरकारमा जाने अवसर पाएका छन् सुदूरपश्चिममा सभामुख र उपसभामुखलाई अलग राख्दा नै 9 सांसद मात्र मन्त्री बन्न बाँकी रहेका छन् 53 सदस्यीय प्रदेश सभाका 41 मन्त्री भइसकेका छन् कर्णालीमा 40 मध्ये 26 र कोशीमा 93 मध्ये 64 मन्त्री वा राज्यमन्त्री भइसकेका छन् बागमती र मधेसमा पनि करिब 45% सांसदले मन्त्री पद पाइसकेका छन् यो संख्या बाँकी अवधिमा अझ बढ्ने सम्भावना रहेको विषय कान्तिपुरले उल्लेख गरेको छ सरकार बन्ने र भत्किने क्रम जारी रहेकाले थप सांसदलाई मन्त्री बनाउने दबाव पनि रहिरहनेछ यसले केन्द्रीय सत्ता शक्तिकै वरिपरि घुमेको प्रदेश संरचना विकेन्द्रीकृत रूपमा जनतासँग जोडिएर विकास निर्माणका काम गर्ने भनी परिकल्पना गरिएका सरकार बनाउने र मन्त्री बाँड्ने थलोमा रूपान्तरण भइरहेका छन् कि भन्ने प्रश्न समेत उठाइरहेको छ मन्त्री बाँड्ने थलो बन्दै प्रदेश आजको कान्तिपुर दैनिकको अग्रपृष्ठमा यो खबर प्रकाशित छ कार्यक्रम अखबारमा अब केही बेर विज्ञापन र सन्देश

0: voice fly. Nepal Telecom, Rashtrako Sanchar. अब पत्र पत्रिकामा भएका अन्य बाँकी प्रसङ्गहरू। एमालेमा मनोनित भए पुरानै अनुहार, आजको अन्नपूर्ण पोस्ट दैनिकको भित्री पृष्ठमा यो खबर प्रकाशित छ। एमाले केन्द्रीय कमिटीमा 13 नयाँ सदस्य मनोनयन गरेको छ, तर मनोनयनमा परेका अधिकांश अनुहार भने पुरानै रहेका छन्। एमाले उपमहासचिव योगेश भट्टराई लगायतले 40 वर्ष मुनिकालाई मनोनयन गर्न दबाब दिइरहनु भएको थियो। असोज 22 गतेदेखि 3 दिनसम्म चलेको स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी सदस्यमा सिर्जना राई भोजपुर, सावित्रा अर्याल रूपन्देही, इन्दु कडरिया विष्ट कञ्चनपुर, सीता पङ्गेनी नवलपुर, सीता अधिकारी पाल्पा, डाक्टर पुष्पा केसी भण्डारी कास्की, धर्मनाथ प्रसाद शाह सिरालाई मनोनयन गरेको हो। एमालेमा मनोनित भए पुरानै अनुहार, आजको अन्नपूर्ण पोस्ट दैनिकमा यो प्रसङ्ग प्रकाशित छ। साथै यसै पृष्ठमा यो दशैंमा आए नयाँ नोट खबर पनि रहेको छ। दशैं आँगन ढोकामै आइपुग्दा बजारमा नयाँ नोटको बासना आउन थालेको छ। विगतका वर्षहरूमा नयाँ नोट हात पार्न असोजको झर्को लाग्दो घाममा राष्ट्र बैङ्कको कार्यालय अगाडि घन्टौँ लाइन बस्नुपर्ने बाध्यता हुन्थ्यो, तर यसपालिको दृश्य र व्यवस्था दुवै फेरिएका छन्। 2 वर्षसम्म चलन चल्तीका सुकिला नोटमा चित्त बुझाएका सर्वसाधारणका लागि यसपालि राष्ट्र बैङ्कले नयाँ नोटको पुनरागमन गराएको छ, त्यो पनि बिना झन्झट र बिना लाइन। आफ्नो पाएक पर्ने बैङ्क तथा वित्तीय संस्थाको काउन्टरमा पुग्ने ग्राहकहरूले खुसी भएर सजिलै दशैंका लागि नयाँ नोट पाउन सक्छन्। अहिले यो दशैंमा आए नयाँ नोट, आजको अन्नपूर्ण पोस्ट दैनिकमा यो खबर प्रकाशित छ। दशैंको मुखमा सडकले समस्या, राति अबेरसम्म हवाई उडान गरिँदै सडक मार्गबाट 10,00,000 र हवाई मार्गबाट करिब 30,000-35,000 यात्रु काठमाडौँ उपत्यकाबाट बाहिरिने अनुमान, आजको कान्तिपुर दैनिकको भित्री पृष्ठमा यो खबर प्रकाशित छ। वर्षेनी दशैंमा काठमाडौँ उपत्यकाबाट सडक र हवाई मार्गबाट ठूलो संख्यामा यात्रु बाहिरिने गरेका छन्। यस वर्ष सडक मार्गबाट 10,00,000 र हवाई मार्गबाट करिब 30,000-35,000 यात्रु बाहिरिने अनुमान छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दशैंमा आन्तरिक हवाई यात्रुको चाप बढी हुने गर्छ, त्यसका लागि यात्रुले पहिल्यै टिकट बुक गर्ने गरेका छन्। दशैंमा आन्तरिक यात्रुको चाप बढी हुने भएकाले राति अबेरसम्म उडान सुविधा दिने तयारी भइरहेको विमानस्थलका प्रवक्ता सञ्जय कुमारले जानकारी दिनुभयो। अहिले सडकको अवस्था सहज नहुँदा आन्तरिक उडान को चाप बढ्दो छ, दशैंको समयमा राति अबेरसम्म उडान भर्ने तयारीमा छौं। उहाँले भन्नुभयो, विराटनगर र झापाको चन्द्रगढी, धनुषाको जनकपुर लगायतका विमानस्थलमा राति अबेरसम्म उडान गर्ने तयारी रहेको छ। दशैंको मुखमा सडकले समस्या, राति अबेरसम्म हवाई उडान गरिँदै आजको कान्तिपुर दैनिकमा यो खबर प्रकाशित छ। सूचीकृत 25 कम्पनीलाई निरन्तरता दिने मलेसियाको अडान, आजको कान्तिपुर दैनिकको आर्थिक पृष्ठमा यो खबर रहेको छ। मलेसियाले नेपाली श्रमिक भर्नाका लागि सूचीकृत 25 म्यान पावर कम्पनीलाई नै निरन्तरता दिने अडानसहित कूटनीतिक नोट पठाएको छ। श्रमिक भर्ना प्रक्रियालाई पारदर्शी बनाउन र श्रमिकलाई शोषणबाट जोगाउन विदेशी श्रमिक केन्द्रीकृत व्यवस्थापन प्रणाली लागू गरिएको मलेसियाले जनाएको छ। मलेसियाले नेपालका लागि FWCMSमा प्रमुख म्यान पावर 25 र सहायकका रूपमा 250 कम्पनीलाई सूचीकरण गरेको छ। सूचीकृत 25 कम्पनीलाई निरन्तरता दिने मलेसियाको अडान, कान्तिपुर दैनिकमा यो खबर रहेको छ। त्यसै गरी गोर्खापत्र दैनिकको भित्री पृष्ठमा विकास निर्माण तथा सेवा प्रवाहलाई तीव्रता दिने निर्णय को प्रसङ्ग रहेको छ। त्यसै गरी 61,00,000 ट्रस्ट पुल प्रयोगविहीन, आजको
1: गोर्खापत्र दैनिककै भित्री पृष्ठमा रहेको छ। कञ्चनपुरको बेलौरीको प्रसङ्ग रहेको छ। चाडबाडका मुखमा दैनिक औसत 2 अर्ब मात्र बढ्यो कर्जा, कारोबार दैनिकमा मुख्य खबर रहेको छ। ठेक्का लागेको दशकपछि मात्रै गण्डकी र लुम्बिनीमा सूचना मार्ग निर्माण हुँदै आजको नयाँ पत्रिका दैनिकको अर्थ पृष्ठमा यो प्रसङ्ग रहेको छ। पत्र पत्रिकामा प्रकाशित यिनै विविध प्रसङ्गहरूसँगै कार्यक्रम अखबारको समय सकिएको छ। प्रविधिमा साथ दिनुहुने शङ्कर भण्डारीलाई धन्यवाद। यसपछि अन्तर सम्वाद कार्यक्रम सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

0: फोनमा कुरा गर्दा आवाज स्पष्ट नआएर दिक्क लाग्छ।
1: अब अनुभव गर्नुहोस् नेपाल टेलिकम 4G भोल्टे।
0: भोल्टे भोइस ओभर LTE अब तपाईँको हरेक कुराकानी अझ स्पष्ट अझै जीवन्त।
1: SG भोइस क्वालिटीसँग कम ब्याकग्राउन्ड नोइज र अल्ट्रा क्लियर आवाज।
0: यस्तो अनुभव मानव तपाईँले कुरा गरिरहनु भएको व्यक्ति तपाईँको छेउमै हुनुहुन्छ।
1: र अझ रमाइलो कुरा,
0: फोनमा कुरा गर्दै गर्दा पनि चलाइरहनुहोस् 4G स्पिड इन्टरनेट,
1: क्लियर कल्स र फास्ट इन्टरनेट एकै साथ।
0: सेवा सुचारू गर्न आफ्नो फोनमा *444 हास डायल गर्नुहोस्। 4G बोल्दै
2: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।

0: नमस्कार, अन्तर सम्वादबाट सन्तोष रेग्मी। नेपालीहरूको महान पर्व बडा दशैं आजदेखि सुरु भएको छ। यो पर्व आश्विन शुक्ल प्रतिपदादेखि शुक्ल पूर्णिमासम्म 15 दिन धुमधामका साथ मनाउने गरिन्छ। आज पहिलो दिन घर घरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापना सहित घट स्थापना गरिन्छ। आजको अन्तर सम्वादमा हामी बडा दशैं, घट स्थापना, दशैंको धार्मिक र सांस्कृतिक पक्ष लगायतका विषयमा कुराकानी गर्नेछौँ। हामीसँग कुराकानीमा हुनुहुन्छ धर्मशास्त्र एवं संस्कृतिका जानकार प्राध्यापक डाक्टर माधव भट्टराई। डाक्टर साहब,
1: हजुर,
0: स्वागत छ यहाँलाई।
1: हजुर, धन्यवाद, नमस्कार।
0: अब आजदेखि विजया दशमी भनौँ, बडा दशैं सुरु भएको छ, त्यसको आज पहिलो दिन, आज घट स्थापना। अब यो आज घट स्थापनाबाटै सुरु गरौँ। आजको घट स्थापनाको मान्यता, मूल्य, खास गरी धार्मिक र सांस्कृतिक पक्षमा अलिकति चर्चा गरिदिनुहोस् न।
1: अब आजबाट दशैँ सुरु भयो होइन, अब नवरात्र प्रारम्भ भयो, अब नवदुर्गाको पूजा सुरु हुन्छ 9 दिनसम्म। अब यसपटक त अष्टमी 2 दिन परे हुनाले एक दिन वृद्धि पनि भएको छ। अनि त्यो नवदुर्गाको पूजा गरेको प्रसाद स्वरूप हामी दशमीको दिन, टिकाको दिन त्यो भगवतीलाई चढाएर उहाँको आशीर्वादको निमित्त उहाँको त्यो जमरा प्रसादहरू हामी मान्यजनबाट, गुरुजनबाट लगाउने गर्दछौँ। र आज अब दशैँको जब दशैँको प्रारम्भ आजबाट सुरु भयो र पहिलो दिन घट स्थापना गर्ने, जमरा राख्ने इत्यादि धेरै महत्त्व छ। अब आजबाट मान्छेलाई पुरा नेपालीहरूलाई एउटा दशैँले छोप्यो र एकदम खुसियाली पनि हो होइन। हामीले चाहिँ यसलाई उत्साहपूर्वक मनाउनुपर्छ, यसको ठुलो महत्त्व छ। हाम्रो राष्ट्रिय चाड, सबै समाजका हरेक तबकालाई जोड्ने यस्तो सामाजिक रसायन जस्तो यो पर्व हो दशैँ, त्यसको आरम्भ आज भएको छ।
0: हजुर, अब घट स्थापना जुन हामी गर्छौँ, मूलत घर घरमा विधिपूर्वक दियो, कलश र गणेशको स्थापनासँगै, यसको के छ, यसको धार्मिक पक्ष, यसको सांस्कृतिक पक्ष?
1: अब यस्तो छ, अब सामान्यतया अब पूजा कोठा भनौँ अथवा जहाँ हामी पूजा गर्छौँ होइन, नित्य पूजा गर्छौँ अथवा विशेष दशैँको लागि भनेर हामीले स्थान तयार गर्छौँ, त्यसलाई पवित्र बनाउनु पर्यो, सुन्दर बनाउनु पर्यो, आकर्षक पनि बनाउनु पर्यो, सबैसम्म आफ्नो हैसियत अनुसारको, आफ्नो औकात अनुसारको त्यो पूजा स्थान तयार गर्ने, त्यसलाई होइन लिपपोत गर्ने। अब सहर बजारको कुरा अलिक भिन्नै पनि हो, तर हामी गाउँघरमा जहाँ गाईको हामी गोबरहरू पाउँछौँ, गोबरले लिप्ने, किनभने त्यो गाईको गोबरको एउटा त गाई स्वयं लक्ष्मी स्वरूप हो होइन, हामीलाई गौ माता भनेर हामी गाईलाई मान्दछौँ। त त्यहाँ चाहिँ हामीले के भने सबै पूजा सामग्री तयार गर्ने, जस्तै यहाँले सङ्केत गरे जस्तै त्यो कलश गणेश स्थापना गर्ने, पूजा गर्ने, त्यसपछि गएर अब मुख्य कुरा चाहिँ अब कलश स्थापना, घट, घट भनेको कलश। अब त्यो आफ्नो अनुकूलता अनुसार जे सम्भव हुन्छ, तामाको होस् अथवा माताईको होस्, त्यो घडामा जल पूर्ण घडा त्यहाँ चाहिँ जल भर्ने, पवित्र जलहरू पनि राख्ने, त्यहाँ तीर्थको जलहरू पनि राख्ने, अनि त्यसमा होइन सबै किसिमको पञ्चपल्लवहरू होइन औषधिहरू त्यसमा समावेश गर्ने र त्यही देवीको आह्वान गर्ने होइन, देवीको आह्वान गर्ने। अनि त्यही त्यसैको साथैमा हामी चाहिँ एउटा खुकुलो माटो अथवा बलौटे माटो जसमा जमरा राम्रोसँग उम्रन सक्छ, त्यो चोखो त्यो माटो चाहिँ त्यहाँ पनि स्थापना गर्ने। अनि त्यसैमा जौ अथवा हाम्रो नेपालको परम्परा के छ भने, अब नेपालमा धेरै सांस्कृतिक विविधता र सांस्कृतिक समृद्धि भएको हुनाले अब आफ्नो आफ्नो परम्परा अनुसार कसैले जौ बाहेक अरू पनि राख्ने गरेका छन्। जे छ आफ्नो परम्परा होइन, सबभन्दा हाम्रो प्यारो हो परम्परा, त त्यो परम्परा अनुसारको त्यहाँ चाहिँ जमरा राख्ने होइन, त्यो

0: बिउहरू त्यहाँ छर्ने, अब त्यस बेलाका मन्त्रहरू छन्, अब जान्नेले मन्त्र पढ्ने, नजान्ने अब साधारण जसलाई सबै आउँदैन, भगवतीप्रति समर्पित भावना एउटा श्रद्धाको भावना राखेर ल भगवती म यहाँको चाहिँ आजबाट पूरा पूजा सुरु गर्छु, यो शरदकालीन नवरात्रको आरम्भ गर्छु, नवदुर्गा पूजा गर्छु होइन भनेर त्यहाँ चाहिँ त्यो भगवतीको पूजा गरेर त्यहाँ जमरा राख्ने होइन, अब त्यसपछि अब दसैँको आरम्भ भयो, अब जान्नेले केही नभए पनि सकेसम्म जयन्ती मङ्गला काली भद्रकाली कपालिनी दुर्गा क्षमा शिवा धात्री सुहा सुधा नमस्ते यही एउटा मन्त्र भने पनि हुन्छ, अब सक्नेले अथवा पण्डितहरू राखेर गर्नेले अब त्यसको विशेष पूजा गरेर होइन विशेष किसिमको पद्धति अनुसारको पूजा गरेर राख्ने, नत्र अब यो सबैलाई सम्भव छैन, घर घरमा जमरा राख्दाखेरि आफ्नो आफ्नो अनुकूलता अनुसार उनीहरूको भावना चोखो हुनु पर्यो, स्थान शुद्ध हुनु पर्यो, त्यही हो, त्यसरी चाहिँ जमरा राखिन्छ र पूजा सुरु गरिन्छ।
1: अब यहाँले अलिकति त अहिले उल्लेख गरिसक्नुभयो, यद्यपि यो जुन हामी चाहिँ अङ्कुरण गराउँछौँ जमराका रूपमा त्यो जौ बाहेक अरू राख्ने विषयमा अलिकति कहीँ न कहीँ विमति असहमतिहरू अथवा अलिक फरक धारणाहरू पाइन्छन्। अब यहाँले त स्पष्ट रूपमा के भनिदिनु भयो भने जौ या तिम्रो चाहिँ जे परम्परा छ तिम्रो जे छ त्यो अनुसार गर भनेर, यसमा चाहिँ के छ खासमा जौ मात्रै राख्नुपर्ने अथवा अरू राख्नु नहुने अथवा राख्नुपर्ने, यो किन यी विषयहरू बेला बेलामा फरक फरक कोणबाट आइरहन्छन्?
0: हजुर होइन, यो जमरा भनेको चाहिँ यवाङ कुरा हो, यव भनेको जौ होइन, त्यसबाट जमरा शब्द बन्यो, अब यो एउटा लाक्षणिक शब्द पनि भयो, त्यसो भएको न यसले मैले अघि सङ्केत गरे जस्तै हामी त के भने समृद्ध परम्पराका धनी हुन्छ, अब त्यसले गर्दाखेरि कसैले मकै पनि राख्नुहुन्छ, कसैले छुट्टै मकै पनि राखे हुन्छ हाम्रो नेपालमा है, आफ्नो जातीय परम्परा अथवा आफ्नो स्थानीय परम्परा अनुसार, त्यसमा हामीले के भने सबैलाई सम्मान गर्नुपर्छ, उहाँले राखेको होइन त्यो, आज उहाँले सुरु गरेको होइन नि त्यो, त सैकडौँ वर्षदेखि अथवा पुस्तौँ पुस्तादेखि उहाँहरूको प्रचलन भयो, त्यस कारण त्यसलाई हामीले त्यो कुनै अन्यथा लिनै हुँदैन। अब त्यसमा सकेसम्म के भने जमरा भएको हुने जौ चाहिँ अब जौलाई अब फेरि अरू अन्नहरूमा पनि अथवा औषधि नाम अहम एव भनेर जौको त्यत्रो ठुलो महत्त्व छ शास्त्रमा, त्यस कारणले जौको पनि राख्नु राम्रो हो, अब होइन भनेदेखि जे आफ्नो परम्परा छ होइन, जुन अन्नलाई उहाँहरूले चाहिँ उमारेर त्यसलाई चाहिँ भगवतीलाई चढाएर वा आफ्नो चाहिँ आशीर्वादसहित शिरमा लगाउनुहुन्छ, त्यसलाई हामीले केही चाहिँ यो भयो भएन भने यहाँ टिका टिप्पणी गर्ने आवश्यकै छैन, जे परम्परा छ त्यो परम्परालाई सम्मानसित ग्रहण गर्नुहोस्, त्यसको पालन गर्नुहोस्, मेरो निवेदन चाहिँ त्यही नै हो, त्यसमा केही हामीले कसैले टिका टिप्पणी यो भएन भन्ने कुरै छैन।
1: डाक्टर साहब, अब यसको यो चाहिँ खास गरी शुभ साहित्यको सन्दर्भमा या घटस्थापनाकै सन्दर्भमा पनि आजको विषयलाई लिएर विभिन्न खालका चर्चा परिचर्चाहरू यहाँले पनि सुन्नुभएकै होला। अब यो चाहिँ कहीँ न कहीँ अलि आजको दिन चाहिँ यो सूर्यकालमा प्रतिपदा छ, त्यस कारणले चाहिँ आज दिउँसो गर्नुपर्छ भनेर चाहिँ हाम्रो निर्णायक पञ्चाङ्ग निर्णायक समितिले भन्यो, तर अब यसमा चाहिँ कतिपय सन्दर्भमा होइन आज गर्नु हुँदैन अथवा चाहिँ आज त्यति ठिक छैन भोलि गर्नुपर्छ यो गर्नुपर्छ भन्ने जस्ता विषयहरू पनि आएका छन् र त्यसले हाम्रो सामाजिक सञ्जाल रङ्गाएकै छ, के हो खासमा यो अलिकति स्पष्ट पारिदिनुहुन्छ कि?
0: एकदम सान्दर्भिक प्रश्न उठाउनु भएको छ, यसमा हामीले कुनै सङ्कोच मान्नुहुन्न, आज प्रतिपदा हो, घटस्थापना गर्ने दिन आजै हो, यसको विकल्प छैन एक है, अब के अब यस्तै हुन्छ तिथि मिति अब ग्रह नक्षत्र अथवा चाहिँ अब यसपटकको योग अथवा चाहिँ यस बेलाको नक्षत्र आदिको कारणबाट केही चाहिँ होइन प्रश्नहरू उठेका छन्, तर अब के भने सर्वसाधारणले त्यो सबै किसिमको त्यो एउटा त पहिलो कुरा यो के हो भन्ने बुझेको थिएन, अहिले भ्रम छरिएको छ, अब ककसले भ्रम छर्यो किन छर्यो भन्ने कुरा चाहिँ अब हामी अलिकति सजग पनि हुनुपर्ने छ, अब जो राज्यले गर्ने सरकारले गर्ने अथवा सरकारी निकायबाट गर्ने ठाउँमा होइन घटस्थापना राख्ने गर्ने ठाउँमा चाहिँ के भने अलिकति शान्ति गरेर गर्नु भन्ने एउटा पञ्चायत निर्णायक समितिको आशय होला भन्छु म, तर के भने यो सर्वसाधारण त्यो सम्भव त्यो सबै किसिमको पालन गर्न सकिँदैन र हामी सबैको प्रतिनिधि भनेको राज्य हो, जुन रूपमा जसले मान्छे सरकार हो, सरकार भनेको हामी सबैको अभिभावक हो। सरकारको तर्फबाट चाहिँ चित्रा वैदृति भन्ने दुईवटा चित्रा नक्षत्र वैदृति यो दुईवटाको शान्ति गरेर गर्नु, किनभने त्यो त दिनभरि नै त्यो राति समय परेको हुनाले यो त्यसलाई कटाएर गर्नुपर्ने, अब त्यो कटाएर गर्ने समय छैन किनभने रातिसम्म पुग्छ, अब राति गर्ने होइन जमेर राख्ने, अब कसैको चलन छ भने ठिक छ, उहाँहरूले पहिले पहिले पनि राति बेलुका कोही कोही छ नेपाली समाज मैले पनि यस्तो यस्तो अनेकता र विविधता छ नेपालको संस्कृतिमा, त्यो आफ्नो परम्परा छ भने गर्नुहोस्। तर यो यस्तो युग पर्यो, यस्तो खालको परिस्थिति भएको हुनाले हामी चाहिँ भरै गर्छौँ भोलि गर्छौँ भन्ने प्रश्नै होइन, किन त्यो उठाउने त्यो कसले भनिदियो, त्यो चाहिँ त्यो अलिक मूर्खता प्रश्नपूर्ण नै हो, त्यो भनाइ त्यो गर्नु भन्नु नहुने कुरा थियो, कसले सोसियल मिडियामा ल्याइदियो। अब पञ्चायत निर्वाचन समितिले दिएको साइजले लगभग ठिकै छ, किनभने उसले मध्याह पुर्याएर गरेको छ होइन, एक प्रकारको अभिजित मुहूर्त पनि पर्छ, त्यसले गर्दाखेरि त्यो अहिले 1147 साइज दिएको हो। अब यो साइजलाई पनि सबैले पछ्याउँछ भन्ने कुरो छैन, साइजमा मान्छेको कति काम होला है, त्यसै हामीले निसङ्कोच के भने भगवतीप्रति श्रद्धा राख्नु पऱ्यो, नवदुर्गाप्रति श्रद्धा र आस्था राखेर रा, भक्ति भावनाले होइन हामीले होइन आरा तपाईँको चाहिँ हामी राम्रो आराधना पनि गर्न जान्दैनौँ, पूजा गर्न पनि जान्दैनौँ होइन, आराधना पनि नजान हामी, पूजा पनि होइन नजान भनेर भनेको छ नि, त्यस कारणले आराधना पनि नजान हामी नजानै पूजा अर्चना होइन, तपाईँको पूजा आराधना हामी सबै नियमले गर्नु त जान्दैनौँ, तर तपाईँप्रति हामी भक्तिभाव राख्नु, हाम्रो कल्याण गर्नुहोस् होइन, हामीलाई क्षमा गर्नुहोस्, हामीले नजानेको भनेर चाहिँ राखेपछि आफ्नो अनुकूलता राख्ने जटिलता बनाउने कामै छैन, त्यो प्रत्येक व्यक्तिले अहिले सामाजिक सञ्जालमा जुन आएको छ एउटा विधि पद्धति भनेर त्यो पनि असम्भव छैन, त्यो सरकारले अथवा चाहिँ निकायहरूले अथवा सामूहिक रूपमा जसले पण्डित पुरोहितहरू राखेर पूजा गराउँछन् उनीहरूले त्यो विधि अप्नाउन सक्छन्, त्यो राम्रै हो। होइन भनेदेखि अब अनुकूल परेछ म साइटमा गर्ने होइन, साइजमा भयो भनेदेखि सामान्यतः दोष मेटिजान्छ, होइन भनेदेखि आफ्नो अनुकूलता लाउनुहोस्। हाम्रो दसैँ यो सबैभन्दा ठुलो राष्ट्रिय चाड हो, यसमा कुनै किसिमको चाहिँ यसमा किरकिरी लाउने काम कसैले पनि नगरौँ, हामीले श्रद्धासित देवीको पूजा गरौँ, घट स्थापना गरौँ, जमरा राखौँ, आफ्नो परम्परालाई स्वीकार गरौँ, यसैमा सबैको कल्याण छ, यसमा कुनै सन्देह भ्रम पाल्नुपर्ने अवस्था छैन।
1: भनेपछि चाहिँ जसरी अब सोसी शान्ति गरेर मात्रै घट स्थापना गर्नु भन्ने कुरा चाहिँ त्यो
0: यो सर्वसाधारणले सक्दैन भनेको, फेरि जुन पद्धति अहिले यहाँ बाहिर निकालिएको छ त्यो पद्धति कसले गर्न सक्छ, कहाँ सुन खोज्ने, कहाँ चाँदी खोज्ने, कहाँ पुरोहित खोज्ने, कहाँ गोदान गर्ने, कसले गोदान लिने, गोदानको सङ्कल्प कड्ने कसले पढ्ने, त्यस्ता कुराहरू त्यो बाहिर ल्याउने नहुने कुराहरू पनि कसले ल्याएको छ न, तर के भने त्यो सक्नेले गर्ला, कोही कोहीले गर्ला, होइन भनेदेखि मैले चाहिँ बिन्ती गरेँ नि,
1: मूल मान्यता चाहिँ
0: गर्ने र हाम्रो राज्यकै अभिभावक
1: होइन,
0: हामी सबै जनताको अभिभावक सरकार हो, सरकारको तर्फबाट जनकल्याणको लागि त्यो गर्नुपर्छ, यो सर्वसाधारणले यो गर्नु पर्दैन, गर्न सक्दैन, त्यस कारणले सरकार सर्वसाधारणले गर्ने भनेको भक्ति हो, आफ्नो परम्पराको पालन हो, त्यस कारणले निसङ्कोच आफ्नो अनुकूलता अनुसार गर्नुहोस्। सक्नुहुन्छ भने साइत पछ्याउनु, साइत चाहिँ नै जुन दिएको छ पञ्चायत न्यास त्यो चाहिँ ठिकै छ, अब सबैले त्यो साइत पछ्याउनु, कसैको कहाँ काममा पुग्नु पर्ने होला, कति व्यस्तता होलान्, कति जिम्मेवारी होलान् है, त्यस कारणले यो प्रश्न उठाउनु भएको छ, यो साँच्चै यो यसमा चाहिँ हामीले निसङ्कोच रूपमा दुर्गाप्रति भगवतीप्रति श्रद्धा राखेर हामीले यो चाहिँ जमरा राख्दा घट स्थापना गर्दा कुनै आपत्ति समस्या छैन।
1: अब ती जुन प्रश्नहरू उठाएका छन् ती प्रश्नहरूको जवाफमा यहाँहरू जस्तो विद्वत क्षेत्रबाट चाहिँ के जवाफ आयो भने नवदुर्गा भवानीको जुन पूजा आराधना गर्ने यो नवरात्र छ, नवरात्र आफैमा शुभ साहित हो भनेर चाहिँ धेरै विद्वानहरूले भन्नुभएको छ।
0: हजुर, अब यो हजुर त्यसो भएको होला नि, अब यो सबै यो भाइटल कुरै थियो, अहिले उठाउनै पर्ने प्रश्न थियो, अझ एक दिन अगाडि नै हामीले यो भन्नु पनि पर्ने थियो। अब सामाजिक सञ्जाल यस्तै सस्तो भयो कि अब मान्छेहरू पनि अर्ध घटो घोसो नुकु पैदिनुहुन्न भन्ने छ नि, त्यो आधा घैटो चाहिँ बढी छ चल्किन्छ क्या। अलिअलि जाने जस्तो पनि छ, यसो अलिअलि बुझे जस्तो पनि छ, अनि नचाहिँदो कुरा पनि थोपर्न खोजिरहेको छ। त्यस कारणले हाम्रो परम्परा के हो, हाम्रो संस्कृतिको महिमा र गरिमा के हो, त्यसलाई चाहिँ एकातिर राखेर अर्को कुरा भन्दै जानु यो आवश्यक छैन। हाम्रो जुन हामीले गर्दै आएको छौँ यस्तो परिस्थिति नि, यस्तो चाहिँ योगहरू पहिले पनि पर्थ्यो, म अध्यक्ष हुँदैखेरि पनि कहिलेचोटि पर्थ्यो, तर हामीले यसरी यसलाई एउटा जटिलता सिर्जना गरेका थिएन। र हामीले के भने एक प्रकारको अहिले त आतङ्क फैलाइदियो मान्छेले, यहाँ हिजो त बिहानदेखि बेलुकासम्म साँच्चै भनौँ न उहाँ फोनमा बस्या बसै गर्नु पर्यो, यति प्रश्न आए मान्छेले, यति सोधे, यति चाहिँ भनियो होइन। अब यो एकजनालाई यस्ता पनि, या त अरू कयौँ मान्छेहरूलाई यस्तो प्रश्नहरू मान्छेहरूले गरे, जिज्ञासाहरू गरे, मान्छेलाई त्यो भ्रम फैलियो, एक प्रकार आतङ्कै फैलियो, यो गर्नु नहुने थियो। अब जे भयो भइहाल्यो, अब जे होस् मान्छे हामीहरूले श्रद्धासित आफ्नो यो नवरात्रको आरम्भ गरौँ, बाटो स्थापना गरौँ, जमरा राखौँ, यो मेरो निवेदन हो सबैप्रति।
1: डाक्टर साहब, अब यहीसँग जोडिएको अर्को प्रश्न पनि, हुन त हाम्रो यसअघि पनि थुप्रै अघि यहाँले भन्नुभयो यस्ता परिस्थितिहरू या यस्तो पहिला पनि आइरहेका छन्, यद्यपि यसैसँग जोडिएको अर्को के प्रश्न छ भने, अब यो दुई महिनाको जमरा टिका चाहिँ उपयुक्त हुँदैन भनेर पनि एउटा खालको त्रासको वातावरण सिर्जना गरिएको छ।
0: यो पनि त्यो भने यो पनि यसैमा आइसक्यो, किनभने पात्रो हाम्रो एउटा गाइड बुक हो, अथवा हाम्रो चाहिँ धार्मिक निर्देश गर्ने होइन, हाम्रो अभिलेख भनेको त हामीसँग पञ्चाङ्ग छ होइन, त्यो पञ्चाङ्गमा अथवा खास पञ्चाङ्गमा कोही नकली पञ्चाङ्ग आएका छन् भने त्यसलाई हामीले मान्नु हुँदैन। जो नेपाल सरकारद्वारा बनेको पञ्चाङ्ग निर्णय समितिले स्वीकृत गरेको पात्रहरू छन्, ती पञ्चाङ्ग अनुसार गर्नुपर्छ। त्यसमा हामीले दुई महिना नहुने भए त त्यो दसैँको टिका त्यहाँ लेखिँदैन थियो, घटस्थापना आज लेखिँदैन थियो, त्यो यो हाम्रो तिथि प्रधान पर्व हो, तिथिको आधारमा बन्ने हुने होइन, यो महिना यो सौरमानबाट हुने पर्व होइन। त्यस कारणले यो दुई महिनाको भन्ने मतलब छैन, तिथि बढ्यो हुन्छ कि हुँदैन यस्तो प्रश्न गर्ने काम पनि छैन। र अब यो जुन किसिमको यो सोसियल मिडियाबाट प्रचार गर्ने एक थरी छन्, यिनीहरूले अलिकति जथाभावी लेखिदिने, बोलिदिने, अनिखेर होइन त्यो प्रसारण गरिदिने हुनाले यस्तो मान्छे भ्रम पर्या, त्यसको पछि नलाग्नुहोस्, पञ्चाङ्गमा लेखिएअनुसार गर्नुहोस् होइन, त्यसमा कुनै सन्देह मान्नु पर्दैन। यो दुई महिना र पहिलोचोटि हुन्छ कि हुँदैन भने अर्को प्रश्न छ, फेरि त्यो पनि मैले पहिले भनिहालेँ यहाँले सोध्नुभन्दा, दुई महिना होइन पहिलोचोटि पनि हुन्छ, कार्तिकले पनि केही गर्दैन, त्यो दुई महिना पनि केही गर्दैन, तिथि वृद्धिले पनि केही गर्दैन होइन, त्यो अष्टमीमा दुई दिन महागौरी चाष्टमा होइन महागौरी दुर्गाको चाहिँ दुई दिन पूजा गर्नुहोस् सिद्धि हो, अरू केही गर्नु पऱ्यो, अरूको एक एक दिन पर्यो होइन, सगला दिन हामीले बनाऊ भनेर त बन्ने होइन नि, यो त अब यो यसको गणना पद्धति अर्कै छ। त्यसो भएको हुनाले कुनै पनि सन्देह नगरिकन, सङ्कोच नमानिकन टिका लगाउनुहोस्, पूजा गर्नुहोस् है, म सबैलाई अनुरोध गर्छु।
1: नेपालीहरूको महान पर्व बडा दशैं आजबाट सुरु भएको छ। आज घर घरमा दियो, कलश र गणेशको स्थापना गरी घटस्थापना गर्ने नेपालीहरूको परम्परा रहेको छ। विजया दशमी, खास गरी घटस्थापना र नवदुर्गा भवानीको नवरात्रका विषयमा आजको अन्तरसंवादमा हामी कुराकानी गरिरहेका छौँ। यसको सांस्कृतिक र धार्मिक पक्षबारे धर्मशास्त्र एवं संस्कृतिविद प्राध्यापक डाक्टर माधव भट्टराई हामीसँग कुराकानीमा हुनुहुन्छ। डाक्टर साहब, अब यो जुन नवरात्रतिर अलिकति जाउँ, अब यो नौ दिन नवदुर्गाको पूजा, यसको अब यहाँसँग हामीले संवाद गरिराख्दाखेरि, अब जसले सुनिरहनु भएको छ, अब आज घटस्थापना गरिसकेपछि नौ दिनसम्म पूजा गर्ने, यसको विधिहरू के हुन्छन्, यसको मूलत्व, यसको अलिकति धार्मिक चाहिँ सन्दर्भहरू अलिकति भनिदिनु।
0: अब यस्तो छ, अब यसका अब विधि पद्धतिका पुस्तकहरू पनि छन्, अब सबै त्यो सक्नेले पुस्तकीय पद्धति होइन, अथवा पण्डित राखेर गर्ने त्यो आफ्नो ठाउँमा सिद्ध गरिहाल्नुहुन्छ। अब सर्वसाधारणले गर्ने भनेको होइन, प्रथम शैलपुत्री छ, द्वितीय ब्रह्मचारिणी, तृतीय चन्द्रघण्टे, कुष्मांडे, चतुर्थकम होइन, पञ्चम स्कन्दमा त्यति, षष्ठम कात्यायनी छ, सप्तम कालरात्रि, महागौरी, अष्टम नवम श्री राजले चाहिँ नवदुर्गा यी नव दुर्गाको प्रत्येक दिन एक एकवटा नाउँबाट विशेष पूजा हुन्छ है। अब यसैभित्र महाकाली मा लक्ष्मी मा सरस्वती पनि पर्नुहुन्छ। अब पहिलो दिन अब यो यो यसको क्रम पनि म अलिकति थोरै प्रष्ट गर्न चाहन्छु किन देवीहरूको यसरी क्रम राखियो भन्दाखेरि प्रथम अब आज पहिलो दिन चाहिँ शैलपुत्री होइन, शैल भनेको पहाड पर्वत अर्थात् सबैभन्दा ठुलो पर्वत त हिमालय हाम्रै हिमालकी छोरीको रूपमा अब भगवती आज प्रकट हुनुभयो त्यस रूपमा सम्झनु पर्यो। शैलको अर्थात् हिमालकी छोरीको रूपमा पर्वतकी पर्वतकै छोरी हुँ पार्वती हो नाउँ भन्ने त हाम्रो यहाँ गीतमा पनि आउँछ नि त पार्वतीको पर्वतकी पुत्री होइन को रूपमा उहाँलाई पहिलो दिन हामीले पूजा गर्ने है। र पूजा गर्दाखेरि अब कमसेकम शैलपुत्री नम भन्नु जान्नेले नभएदेखि शैलपुत्रीलाई नमस्कार गर्छु प्रणाम गर्छु उहाँ प्रसन्न हुनुहोस् मेरो पूजा स्वीकार गर्नुहोस् भन्ने भावनाले होइन पूजा गर्ने र त्यसमा आफ्नो गच्छे अनुसार आफ्नो परिस्थिति अनुसारको सामग्रीहरू भगवतीलाई चढाउने होइन नत्र भने सामान्य पञ्चोपचार जस्तो सम्भव छ फुलपाती अक्षता धुपदीप जे सम्भव हुन्छ नैवेद्य होइन त्यो गरेर चढाउने देवीको दुर्गाको कालीको होइन कुम परेशको मन्त्र छ भने त्यो मन्त्र लिएको छ भने लिएको दीक्षा लिएको मन्त्रले जप गर्ने मन्त्र जप गर्ने अथवा जो तपाईँलाई आउँछ जो तपाईँलाई तपाईँले बुझ्नु भएको छ त्यस किसिमको भगवतीको श्रद्धाले उहाँको होइन जप गर्ने ध्यान गर्ने अब सक्नेले सदस्य हाम्रो नेपालीमा चण्डी दुर्गा सरस्वतीको पाठ गर्ने चलन छ सक्नेले यो पनि सम्भव भएसम्म यो गर्नु किनभने यस यसभित्र ठुलो शक्ति लुकेको छ र हाम्रो नेपालको सिङ्गो संस्कृतिको अभिव्यक्ति हो हाम्रो दुर्गा सप्तशती र यसको पाठ गर्न सम्भव भएसम्म पाठ गर्नुहोला पहिलो दिन। अब दोस्रो दिन ब्रह्मचारिणी अब भगवती पार्वतीको रूपमा भनौँ पर्वत पुत्रीको रूपमा प्रकट हुनुभयो भने भोलि अब ब्रह्मचर्यमा उहाँ जानुभयो। ब्रह्मचर्य भनेको अब उहाँमा ज्ञानको वृद्धि भइरहेछ साधनाको वृद्धि भइरहेछ उहाँमा त्यस रूपमा अब उहाँ अलिकति उहाँको चाहिँ सानै शिशुको रूपबाट अलिकति उहाँको विकास हुँदैछ भन्ने सम्झनु पर्यो ब्रह्मचारिणी होइन। तृतीयम चन्द्रघण्टा थिए चन्द्रघण्टे थियो होइन चन्द्रघण्टाको रूपमा चन्द्रघण्टा नाम गरेकी देवीको दुर्गाको पूजा गर्ने चन्द्रघण्टा यही नमः भन्ने अनि त्यसपछि चन्द्रघण्टा भनेको उहाँले चन्द्रमालाई घण्ट जस्तो बनाएर धारण गर्नुहुन्छ होइन। अब खेल्ने बेला भयो नि त अलिकति त्यस कारणले अलिकति खेल्ने क्रीडा गर्ने अलिकति शृङ्गार गर्ने प्रवृत्ति उहाँमा आयो त्यस कारण चन्द्रघण्टा उहाँको नाम हो। कुष्माण्डे थिए चतुर्थकम मैले अलिकति संक्षेपमा निवेदन गरेँ फेरि सबै समयको पुरा पनि होला भनेर
1: है।
0: अब कुष्माण्डाको रूपमा अब उहाँमा अलिकति के भने उर्वर क्षमता उत्पादन क्षमता पनि हुन थाल्यो उहाँबाट अब सृष्टिको विस्तारको कुरा पनि आउन थाल्यो सारा ब्रह्माण्ड पनि उहाँबाट प्रकट हुने परिस्थिति त्यो त्यो त्यो क्षमता उहाँमा विकास भइसक्यो चौथो दिनमा गएर होइन। अन्त अनि गएर पञ्चम स्कन्द माता अब त्यो हुँदाहुँदा उहाँले उहाँ स्कन्द माता स्कन्द होइन कुमार भन्छौँ नि हामी उहाँकी माताको रूपमा उहाँको पूजा गर्नु पर्यो उहाँमा किनभने उत्पत्ति गर्ने क्षमता पनि त्यो अब आइसक्यो उहाँबाट सन्तति पनि प्रकट भइसक्यो स्कन्द कुमार उहाँकी आमाको रूपमा पर्यो। त्यस्तै कात्यायनी अब उहाँ अझ शौर्य र ऊर्जा उहाँमा अझ थपियो कात्यायनीको रूपमा पूजा गर्ने षष्ठम कात्यायनी छैटौँ दिन सप्तम कालरात्रि उहाँमा यस्तो शक्ति भने उहाँ उग्र रूपमा प्रकट हुनुभयो कालरात्रिको रूपमा होइन उहाँको नाम कालरात्रि भयो सातौँ दिनमा जाँदाखेरि जुन दिन हामी फुलपाती गर्छौँ त्यो दिन कालरात्रिको रूपमा पूजा गरिन्छ। अनि महागौरी चाष्टवम आठौँ दिन उहाँ महागौरीको रूपमा माने अब उहाँमा सबै किसिमको त्यो उग्रता पनि हटेर एकदम विशुद्ध पूर्ण स्वरूप उहाँमा प्राप्त भयो। उहाँमा चाहिँ के भने महागौरी, जुन दिन हामी राति कालरात्री गर्छौँ या दुईवटा भ्रम पर्छ, कालरात्री देवीको पूजा चाहिँ सातौँ दिनमा हुन्छ। कालरात्री भनेर जुन रातिको समयमा विशेष गरेर जुन हामी अनुष्ठान गर्छौँ, पूजा सम्पन्न गर्छौँ, त्यो चाहिँ अष्टमीको दिन महागौरी देवी, उहाँको नाम चाहिँ त्यतिखेर महागौरी हुन्छ। उहाँमा सबै सम्पूर्ण कुराको विकृतिहरू केही थियो भने समाप्त भएर उहाँ पूर्ण स्वरूप र शुद्ध स्वरूप गौरी स्वरूपमा उहाँमा गौरीको रूपमा उहाँको पूजा हुन्छ। र नवम सिद्धिदात्री नवम गरेर उहाँले सबै भक्तहरूलाई सिद्धि दिनुहुन्छ, उहाँको इच्छा पूर्ति गरिदिने अवस्थामा उहाँ पुग्नुहुन्छ नवम दिनमा। र सिद्धिदात्रीको पूजा गरेपछि हाम्रा नवदुर्गाको पूजा सम्पन्न हुन्छ। अनि अन्तिम दशमी तिथिको दिन, अब नवौँ दिन पर्ला, दसौँ दिन पर्ला, त्यो दिन चाहिँ उहाँको विसर्जन गरेर जस्तो हामी साइतमा बोलाउँछौँ उहाँलाई, होइन, उहाँलाई जस्तो साइत हामीले सबैसम्म साइत अनुसार गर्छौँ।
1: अनि
0: देवी विसर्जन गरेर देवीको प्रसाद टिका
1: लगाउँछौँ। यहाँको महत्त्वपूर्ण समय र कुराकानीका लागि धेरै धेरै धन्यवाद।
0: हजुर, यहाँलाई हार्दिक धन्यवाद। सबैलाई सम्पूर्ण श्रोताहरूलाई हार्दिक शुभकामना, दशमी मङ्गलमय होस्, सबैलाई सुख शान्ति दिनुहोस्। धन्यवाद।
1: आजबाट नेपालीहरूको महान पर्व विजयादशमी सुरु भएको छ। अन्तर सम्वादबाट बिदा हुन्छु, नमस्कार।
2: सडकमा लगातार कोरिएका रेखाबाट ओभरटेक नगरौँ। खण्ड खण्ड रूपमा कोरिएका रेखाबाट मात्रै सुरक्षित रूपमा ओभरटेक गरौँ।
3: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग।
4: उफ, कस्तो गर्मी! पहिले काठमाडौँमा यस्तो गर्मी कहाँ थियो र?
5: गर्मी मात्र होइन, अहिले त जलवायु परिवर्तनका कारण भारी वर्षा हुँदा बाढी र पहिरोको जोखिम पनि बढेको छ।
4: हिजो त बाढीले घर अगाडिको बाटो नै बन्द गरिदियो, अनि टोल नै जलमग्न भयो।
6: तर समाधान पनि हामीसँगै छ है।
4: घर घरमा आकाशे पानी संकलन र भूमिगत पानी पुनर्भरण, सहरका सार्वजनिक क्षेत्रहरू, ताल तलैया र वन क्षेत्रको संरक्षणबाट बाढीको जोखिम कम गर्न सकिन्छ।
5: जलवायु परिवर्तनको जोखिम कम गर्न घर घरमा आकाशे पानी संकलन र भूमिगत पानी पुनर्भरण, सार्वजनिक खुला क्षेत्र, वन क्षेत्र, ताल तलैया र नदी संरक्षणको अभियानमा आजदेखि जुटौं।
7: काठमाडौँ उपत्यका विकास प्राधिकरणद्वारा जनहितमा जारी जलवायु अनुकूलन सन्देश।

यो रेडियो नेपाल हो। अब दीपक जोशीबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। नेपालीहरूको महान पर्व बडा दशैं सुरु पहिलो दिन आज घटस्थापना गरिँदै बुढी गण्डकी नदीमा लेदो सहितको ठूलो बाढी केही घर बगाएको आशंका। दादिङको गजुरी नजिकै गलौदीमा भाँसिएर अवरुद्ध भएको सड़क मरमतपछि सुचारू। नागरिकको विश्वास जित्ने गरी पार्टीलाई रूपान्तरण गर्ने नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन कुमार थापाको भनाई। इन्टरनेटको शुल्क वृद्धि नभएको स्पष्ट गर्दै स्वीकृत दरभन्दा बढी शुल्क लिए कार्यवाही गर्ने नेपाल दूरसञ्चार प्राधिकरणको चेतावनी र भारतमा ककरोच आन्दोलनका प्रमुख सहित तीन नेता पक्राउ।

0: प्राप्त गरौँ।
1: प्ले स्टोर वा एप स्टोरबाट सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
2: नेपाल टेलिकम, राष्ट्रको संचार।
3: अब समाचार विस्तारमा। नेपालीहरूको महान पर्व बडा दशैं आजदेखि सुरु भएको छ। बडा दशैं आश्विन शुक्ल पूर्णिमासम्म 15 दिन धुमधामका साथ मनाउने गरिन्छ। बडा दशैंको पहिलो दिन आज घर घरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापना सहित घट स्थापना गरिँदैछ। पूजा कोठा वा दशैं घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ। आज बिहानै नित्यकर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दशैं घरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौ रोप्ने गरिन्छ। यस कार्यलाई जमरा राख्ने पनि भनिन्छ। यव अङ्कुर दुर्गा देवीको प्रिय वस्तु भएकोले आज यव रोपण गरी दुर्गालाई चढाएर विजया दशमीको दिन टीका प्रसादसितै समृद्धिको प्रतीक पहेँलो जमरा पनि ग्रहण गरिन्छ। जमरामा जौ बाहेक अरू अन्न रोप्ने शास्त्रीय विधि नभएको धर्मशास्त्रविद एवं नेपाल पञ्चाङ निर्णायक विकास समितिका पूर्व अध्यक्ष प्राध्यापक डाक्टर रामचन्द्र गौतमले बताउनुभयो। कुल परम्परा अनुसार कसैको अन्य अन्न पनि जौसितै कसैले रोप्ने गरेका छन्। जमरालाई आयुर्वेदिक औषधिमा समेत प्रयोग गरिन्छ। आजका दिन विधिपूर्वक घट अर्थात् घट स्थापना गरी त्यही घडामाथि शक्ति स्वरूपा दुर्गाको पूजा आराधना गरिने भएकोले आजको दिनलाई घट स्थापना पनि भन्ने गरिएको हो। आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजया दशमीका दिनमा दुर्गा देवीको प्रसाद ग्रहण गर्ने गरिन्छ। आज घट स्थापनाको सायद बिहान 11:47 रहेको समितिले जनाएको छ। आज दिनभर चित्रा नक्षत्र परेकाले शास्त्रीय वचन अनुसार मध्याह्नकालमा अभिजित मुहूर्तको साइत घट स्थापनाका लागि लिइएको समितिका अध्यक्ष सहप्राध्यापक डाक्टर पुरुषोत्तम भट्टराईले बताउनुभयो। परम्परा अनुसार काठमाडौँको हनुमान ढोका दरबारमा रहेको दशैं घरमा आजदेखि वैदिक विधि अनुसार जमरा राखी शक्ति स्वरूपा दुर्गा देवीको पूजा आराधना शुरू हुन्छ। आज बिहान चित्रा नक्षत्र र वैद्यत्री योगीको पूजा एवं हवन गरी समितिले दिएको साइतमा घट स्थापना गरिने हनुमान ढोका दरबार हेरचाह अड्डाका प्रमुख जयन्ती श्रेष्ठ प्रधानले बताउनुभयो। चन्द्रमासले आज असोज शुक्ल पक्षको प्रतिपदा तिथि नेपालीहरूको राष्ट्रिय चाड दशैं शुरू हुँदैछ। महोत्तरी सहितका मिथिला क्षेत्रमा दशहरा भनिने यो पर्वले जताततै चहल पहल बढाएको छ। यसअघि आश्विन कृष्ण प्रतिपदादेखि शुरू भएको पितृपक्ष हिजो दिवंगत पितृका नाममा तर्पण सिदादान र पिण्डदान गरी समापन गरिएको छ। आश्विन कृष्ण प्रतिपदादेखि शुरू हुने पितृपक्ष आश्विन कृष्ण आमावास्याका दिन हिजो दिवंगत पितृका नाममा तर्पण सिदादान र पिण्डदान गरी समापन गरिएको हो। उत्तरी गोर्खा भएर बहने बुढी गण्डकी नदीमा आज बिहानैदेखि भीषण बाढी आइरहेको छ। ठूलो गडगडाहटका साथ नदीमा बाढी आएपछि किनार आसपासका बासिन्दा घर छोडेर सुरक्षित स्थानतर्फ भागेका छन्। चुम्नुब्री गाउँपालिकाकी पूर्व उपाध्यक्ष कुमारी गुरुङका अनुसार बुढी गण्डकीको स्यार खोलातर्फबाट बाढी आएको हो। बाढी आउने क्रममा नदी निरन्तर थुनिने र खुल्ने भइरहेको छ। यो समाचार तयार पार्दासम्म 20 मिनटदेखि नदी पुनः थुनिरहेको चुम्नुब्री 3 जगतका विशाल घलेले जानकारी दिनुभयो। उहाँका अनुसार बिहानैदेखि अहिलेसम्म 3 पटकसम्म नदी थुनिने र खुल्ने प्रक्रिया दोहोरिसकेको छ। यस्तै बिहान 4:30 बजेतिर ठूलो भयानक आवाजसहित बाढी आएपछि लोकपाका बासिन्दा पनि भागदौड गर्दै सुरक्षित स्थानतर्फ गएको स्थानीय सेराप गुरुङले बताउनुभयो। केही घरहरू बगाएको आशंका गरिएको छ। नदी थुनिने र फुट्ने क्रम जारी रहेकाले तल्लो तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा सर्न आग्रह गरिएको छ। जिल्ला प्रहरी कार्यालय गोर्खाका प्रहरी निरीक्षक आकाश कणेलका अनुसार नदी किनारमा रहेका जगत, सल्लेरी, सिर्दिवास, खोली बेसी, माछाखोला, सोती, आर्खे तथा आरूघाटका बासिन्दालाई माइकिङ गरेर तथा फोन मार्फत तुरुन्तै सुरक्षित स्थानमा सर्न भनिएको छ। अहिले पनि बुढी गण्डकी नदीमा बाढी निरन्तर आइरहेकाले नदी किनार क्षेत्रका बासिन्दालाई उच्च जोखिमबाट बस्न सतर्क रहन आग्रह गरिएको छ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी नजिकै गलौदीमा भाँसिएर अवरुद्ध सडक खुलेको छ। त्रिशुली नदीका कारण सडक भाँसिएपछि अवरुद्ध भएको सडक खुलाइएको धादिङका प्रहरी प्रमुख सुमित खड्काले जानकारी दिनुभयो। स्थानीय तहसँग समन्वय गरी सडकको ब्याक कटिङ गरिएको छ। सडक खण्डमा झण्डै 25 मिटर सडक भाँसिएपछि सम्भावित दुर्घटना रोक्न सवारी साधनको आवत जावतमा रोक लगाइएको थियो। बीपी राजमार्ग पनि लेदो र गेग्रान पन्छाएपछि पुनः सञ्चालनमा आएको छ। काभ्रे पलाञ्चोकको रोसी गाउँपालिका 9 पिन्थली बेसी नजिकै लेदो माटो र गेग्रान खस्दा अवरुद्ध भएको राजमार्ग पुनः सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रविन विष्टले जानकारी दिनुभयो। बेत्रावतीमा बेलीब्रिज जडानको काम सम्पन्न भएको छ। भटेकोसीको बाढीले रसुवासँग विच्छेद गरेको सड़क सञ्जाल पुनः जोडिएको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ। बाढीले क्षतिग्रस्त बनाएको गल्छीदेखि बेत्रावतीसम्मको सड़कमा अस्थायी ट्र्याक निर्माण गरी सड़क सञ्जाल जोडिसकिएको जनाइएको छ। नेपाली काँग्रेसको 15 महाधिवेशन अन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना जारी छ। निर्वाचन समिति संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काका अनुसार खुला उपसभापति र महामन्त्रीका उम्मेद्वारको मतगणना चलिरहेको छ। उपसभापति र महामन्त्रीको गणना पार्टी केन्द्रीय कार्यालय सानेपामा भइरहेको छ। सीसी क्यामेरा जडान तथा मतगणना बस्ने प्रतिनिधिको नाम संकलन गरी मतगणना भइरहेको छ। जारी गणनामा उपसभापतिमा डाक्टर चन्द्र भण्डारी र मधु आचार्य तथा महामन्त्रीमा प्रदीप पौडेल र अमर सिंह पुन अगाडि हुनुहुन्छ। यसअघि सभापतिमा गगन कुमार थापाले झण्डै 94% मत प्राप्त गरी श्यामकृष्ण खड्केलाई पराजित गर्नुभएको थियो। काँग्रेसको 15 महाधिवेशनमा यसअघि नै वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भूषाल निर्विरोध निर्वाचित भइसक्नु भएको छ। नेपाली काँग्रेसको 15 महाधिवेशनबाट सभापतिमा निर्वाचित गगन कुमार थापाले नागरिकको विश्वास जित्ने गरी पार्टीलाई रूपान्तरण गर्ने बताउनु भएको छ। सभापतिमा निर्वाचित भएपछि हिजो पार्टी केन्द्रीय कार्यालय सानेपामा उपस्थित कार्यकर्ता तथा समर्थकलाई सम्बोधन गर्नुहुँदै सभापति थापाले आफूले प्राप्त गरेको जिम्मेवारीलाई अधिकार नभई जवाफदेहिताको रूपमा लिएको बताउनुभयो। सभापति थापाले अब पार्टीको काम गर्ने शैली बदल्नुपर्ने र जिम्मेवारी तथा जवाफदेहिता बढाउनुपर्ने पनि बताउनुभयो।
0: यो मेरो व्यक्तिगत विजय होइन, यो परिवर्तनप्रतिको विश्वास हो। नेपाली काङ्ग्रेसलाई नयाँ बनाउँछौँ भन्ने हाम्रो सङ्कल्पप्रतिको विश्वास हो। यो विश्वासलाई म खेर जान दिने छैन। म चमत्कार गर्छु भनेर तपाईँहरूसँग वाचा गर्दिनँ, तर म इमान्दार प्रयत्न गर्छु। म कठिन प्रश्नहरूबाट पनि भाग्दिनँ, म कठोर निर्णय गर्ने कुराहरूबाट पनि चुक्दिनँ। तपाईँहरूले दिनुभएको विश्वासलाई अधिकार सम्झन्न, म जिम्मेवारी सम्झेर नै यसलाई निर्वाह गर्नेछु। हामीले विशेष अधिवेशनबाट नेपाली काङ्ग्रेस बदल्ने भनेर एउटा संकल्प गर्यौं। 15 महाधिवेशनले यो संकल्पलाई संस्थागत ढंगले पूरा गर्नका निम्ति एउटा जिम्मेवारी प्रदान गरेको छ। नेपाली काङ्ग्रेसमा सभापति नयाँ आयो, आउन साथ आफै सबै कुरा बदलियो, यो भ्रम हामीलाई होइन। नेपाली काङ्ग्रेस बदल्नका निम्ति हामीले हाम्रो संस्कार बदल्नु पर्नेछ, हाम्रो सोच्ने तरिका बदल्नु पर्नेछ, संगठन गर्ने तरिका बदल्नु पर्नेछ, हाम्रो निर्णय गर्ने तरिका बदल्नु पर्नेछ, जिम्मेवारी लिने तरिका बदल्नु पर्नेछ र जवाफदेहिता लिने तरिकालाई पनि हामीले बदल्नु पर्नेछ।
3: सभापति थापाले अहिले नागरिक र काँग्रेस बीचको विश्वास टुटेकोले त्यसलाई पुनः स्थापित गर्न सबै नेता तथा कार्यकर्ता एक ठाउँमा उभिनुपर्ने बताउनुभयो।
0: केही साथीहरू पार्टीको अधिवेशनको प्रक्रियामै सहभागी हुनुभएको छैन, ती साथीहरूलाई पनि जोड्ने प्रयास हाम्रो अनिवार्य रूपमा रहनेछ। तर यो सबै कुरो अन्तर्गत के का निम्ति हो भने हामीले नागरिकहरूसँग टुटेको विश्वासलाई हामीले फेरि जोड्नुपर्नेछ। हामी जो साथीहरूले हामीहरूसँग हुनुहुन्छ उहाँहरूको भरोसालाई त हामी अझै माथि उठाउने नै छौँ, तर जो साथीहरू नेपाली कङ्ग्रेस पार्टीमा हुनुहुन्थ्यो, पार्टीका मैले भनेको पार्टीको नेताहरू मात्र भइन्, अझ त्योभन्दा पनि बढी पार्टीका शुभचिन्तकहरू, पार्टीका समर्थकहरू, ती लाखौं मानिसहरू जसले वर्षौंसम्म काङ्ग्रेसलाई माया गर्नुभयो तर केही वर्ष अगाडिबाट हामीले गरेका कामहरू चित्त नबुझाएर हामीलाई छोडेर जानुभएको छ, ती साथीहरूलाई हामी फर्काउँछौ। ती साथीहरूलाई नेपाली काङ्ग्रेसको कार्यालय, नेपाली कङ्ग्रेस घर, नेपाली कङ्ग्रेस परिवार आउँ आउँ लाग्ने बनाएर छाड्छौ भन्ने संकल्पबाट हामी यो यात्रा प्रारम्भ गर्छौँ।
3: काङ्ग्रेसलाई सामाजिक लोकतन्त्रको मान्यता अनुसार अघि बढाउनु पर्नेमा सभापति थापाले जोड दिनुभयो। बाढी पहिरोले क्षति पुर्याएको बेसी शहर चामे खण्डका संरचना, पक्की सड़क तथा पुल निर्माणका लागि 1 अर्ब रूपियाँ आवश्यक पर्ने भएको छ। बेसी शहरबाट चामेसम्मको सड़कको समग्र स्तरोन्नतिका लागि भने 3 अर्ब लागत अनुमान गरिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले बदलिदो विश्व परिवेश अनुरूप शिक्षा प्रणालीलाई परिमार्जन गर्दै विद्यार्थीलाई भविष्यका चुनौती सामना र अवसरको सदुपयोग गर्न सक्षम बनाउनु पर्ने बताउनु भएको छ। पशुपति मित्र माध्यमिक विद्यालयको 80 वर्ष प्रवेशका अवसरमा हिजो काठमाडौँमा आयोजित समारोहमा उहाँले विज्ञान प्रविधि र कृत्रिम बौद्धिकताको तीव्र विकाससँगै शिक्षा प्रणालीको स्वरूप परिवर्तन भइरहेको बताउनुभयो। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू गर्न प्रहरी कर्मचारीलाई निर्देशन दिनुभएको छ। महानिरीक्षक कार्कीले हिजो भर्चुअल माध्यम मार्फत प्रहरी कर्मचारीलाई सम्बोधन गर्दै नजिकै गरेका महान चाडपर्वलाई लक्षित गरी विशेष सुरक्षा योजना अवलम्बन गर्न र प्रभावकारी रूपमा प्रहरी परिचालन गर्न निर्देशन दिनुभयो। परराष्ट्र मन्त्री शिशिर खनाल फिजी र टुभालुमा आयोजित जलवायु परिवर्तन सम्बन्धी उच्चस्तरीय प्री कोप लिडर्स इभेन्टमा सहभागी हुनुका साथै अस्ट्रेलियाको औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फर्कनु भएको छ। भ्रमणका क्रममा अस्ट्रेलियाले नेपालमा हालै भएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रको राहत पुनर्लाभ तथा पुननिर्माणका लागि थप 15 मिलियन अस्ट्रेलियन डलर अनुदान सहायता घोषणा गरेको छ। मौसममा सुधार आएपछि धौलागिरी हिमालको चालु शरदयाममा आरोहण पुनः शुरू भएको छ। प्रतिकूल मौसमका कारण असोजको पहिलो साता आधार शिविरबाट फर्किएको आरोहण टोली मौसममा सुधार आएसँगै पुनः आधार शिविर पुगेको हो। नेपालीको महान पर्व बडा दशैंको सार्वजनिक विदामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंज खुल्ला रहने भएको छ। इजलासका अनुसार विदाका कारण सेवाग्राही अत्यावश्यक न्यायिक सेवाबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले अदालतले दशैं विदाको अवधिमा बन्दी प्रत्यक्षीकरण, वाणिज्य सम्बन्धी पक्राउ पूर्जीको अनुमति लगायत अत्यावश्यक प्रकृतिका निवेदनमाथि सुनवाई हुनेछ। बैतडीको पाटन नगरपालिका वडा नम्बर 6 रहेको नयाँ बस पार्क निर्माण शुरू भएको एक दशकभन्दा बढी बितिसक्दा समेत सञ्चालनमा आउन नसकेपछि बनेका संरचनाहरू समेत बिग्रन थालेका छन्। संवाददाता गोविन्द पन्थको रिपोर्ट।
4: बैतडीको पाटन स्थित नयाँ बस पार्कको निर्माण कार्य झण्डै एक दशकभन्दा बढी समय बितिसक्दा पनि निर्माण सम्पन्न नभएपछि सञ्चालनमा आउन सकेको छैन। बस पार्क निर्माणको बाँकी काम सम्पन्न गर्ने योजनामा रहेको बताउनुहुन्छ शहरी विकास तथा भवन निर्माण आयोजना पाटन बैतडीका प्रमुख झङ्क बहादुर थापा।
5: पाटन बस पार्क जस्ताको तस्तै अवस्थामा रहेको छ हुनाले हामीले विभागसँग समन्वय गरेर केही थोरै रकम त्यहाँ हामीले बजेट विनियोजन गरेका छौँ र त्यो थोरै संरचनाहरू चाहिँ यो वर्ष हामी तुरुन्तै त्यो अलिकति हाम्रो बिल्डिङ सिस्टमले समस्याबाट अलिक ढिलो भएको हो।
4: पार्क निर्माणको काम गत साउनमा निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्ने भनिएको भए पनि अहिलेसम्म निर्माण सम्पन्न नभएको बताउनुहुन्छ पाटन नगरपालिका वडा नम्बर 6 वडाध्यक्ष राजेन्द्र विष्ट।
5: साउनको 12 भन्नुभयो, त्यसपछि फेरि बजेट आयो भन्दै साउनको 12 हस्तान्तरण गर्ने भन्ने कुराकानी भयो र त्यसपछि उहाँले चाहिँ अहिले बजेट आएछ र यो बजेटको केही कामहरू बनाउन बाँकी छ।
4: बस पार्क सञ्चालन नहुँदा जमिन भत्किएको, ढलान चर्किएको तथा बस पार्क परिसरमा फोहोर समेत बढ्न थालेको छ। बस पार्क सञ्चालन भए यातायात व्यवसायीहरूलाई सहज र स्थानीय वासीहरूलाई लाभ हुने बताउनुहुन्छ स्थानीय खेमराज लोहार।
6: गाडीहरू रोक्छन्, गाडी रोकेपछि त्यहाँ मतलब पेन्जरहरू हुन्छन् होइन, पेन्जर भएपछि त्यहाँको मतलब व्यापार सेपार यताउति पनि राम्रो चल्छ, यात्रीहरूलाई पनि आवाजावत गर्न सजिलो।
4: बस पार्क सञ्चालनका लागि निर्माण गरिएका भौतिक संरचनाहरू अहिले प्रयोगविहीन बनेपछि स्थानीयहरूले खर्च सुकाउने तथा अन्य कामका लागि प्रयोगमा ल्याउने गरेका छन्। गोविन्द पन्त, रेडियो नेपाल, बैतडी।
3: अब अन्तर्राष्ट्रिय समाचार। भारतको निर्वाचन आयोग विरूद्ध आह्वान गरिएको विरोध प्रदर्शन अघि कक्रो जनता पार्टी सीजेपीका प्रमुख सहित 3 नेतालाई प्रहरीले नियन्त्रणमा लिएको पार्टीले जनाएको छ। युवाहरूको नेतृत्वमा रहेको सीजेपीले सामाजिक सञ्जाल मार्फत दिएको जानकारी अनुसार प्रदर्शनमा सहभागी हुन नयाँ दिल्ली पुगेका अभिजित दीपकेशसहित 3 नेतालाई विमानबाट ओर्लिने बित्तिकै प्रहरीले पक्राउ गरेको हो। भारतीय निर्वाचन आयोगले देशभर मतदाता नामावली पुनरावलोकनका क्रममा अनियमितता गरेको आरोप लगाउँदै विपक्षी दलहरूले केही सातादेखि सञ्चालन गर्दै आएको अभियानको निरन्तरताका रूपमा यी प्रदर्शन भएका हुन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग डिजेल आपूर्ति सम्बन्धी सम्झौता भएको घोषणा गरेको केही समयपछि नै हिजो युक्रेनको जापोरिजिया क्षेत्रमा रूसी आक्रमणमा परि कम्तीमा 15 मृत्यु भएको छ। मृतकमध्ये केही बालबालिका छन्। युक्रेनले यस्तो सम्झौताले मस्कोलाई युद्धका लागि आर्थिक स्रोत जुटाउन सहयोग पुग्ने चेतावनी दिएको थियो। अब आर्थिक समाचार।
7: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
8: नेपाल धितोपत्र बोर्डले सूचीकृत कम्पनीका आधारभूत सेयर धनीले आफ्नो स्वामित्वमा रहेको 15% वा सोभन्दा बढी सेयर बिक्री गर्दा 5 कारोबार दिन अघि नै सम्बन्धित कम्पनीलाई जानकारी गराउनुपर्ने व्यवस्था गरेको छ। बोर्डको नियमन विभागले असोज 23 गते जारी गरेको पत्र मार्फत यसअघि जारी निर्देशिकामा संशोधन तथा थप व्यवस्था गरेको हो। धितोपत्र कारोबारलाई व्यवस्थित, प्रभावकारी र विश्वसनीय बनाउने उद्देश्यले बोर्डले निर्देशिका संशोधन गरेको जनाएको छ। संशोधित व्यवस्था अनुसार नेपाल स्टक एक्सचेन्ज मा सूचीकृत कम्पनीका आधारभूत सेयर धनीहरूले आफूले धारण गरेको सेयरको 15% वा सो भन्दा बढी सेयर बिक्री गर्न चाहेमा बिक्री गर्नुभन्दा 5 कारोबार दिन अघि सम्बन्धित कम्पनीलाई जानकारी गराउनु पर्नेछ। कम्पनीले उक्त जानकारी प्राप्त गरेपछि यथाशीघ्र नेप्से मार्फत सार्वजनिक गर्नुपर्ने व्यवस्था गरिएको छ। बिक्री नहुँदै बजार मूल्य तल आयो भने किन्नेले पनि त्यसको जानकारी गराउनु पर्ने व्यवस्था गरिएको बोर्डका सहायक प्रवक्ता तोला कान्त नेउपानेले जानकारी दिनुभयो। नेपाल टेलिकमले दशैं तिहार तथा छठका अवसरमा आफ्ना ग्राहकका लागि इन्टरनेट जडानमा छुट, बोनस सहितको वार्षिक इन्टरनेट प्याकेज तथा सहुलियत दरका मोबाइल डाटा र भोइस प्याकेज सहितको दशैं तिहार अफर 2083 सार्वजनिक गरेको छ। कम्पनीले जारी गरेको प्रेस विज्ञप्ति अनुसार नयाँ फाइबर टु द होम प्याकेज लिने ग्राहकले जडान शुल्कमा छुट पाउनेछन् भने मोबाइल सेवाका ग्राहकले विभिन्न दरका डाटा, भोइस तथा सन्देश प्याकेज खरिद गर्न सक्नेछन्। टेलिकमका प्रवक्ता डाक्टर कमल लामिछानेका अनुसार यही असोज 25 गतेदेखि आगामी कार्तिक 30 गतेसम्म नयाँ FTTH प्याकेज जडान गर्ने ग्राहकलाई 500 जडान शुल्क मिना गरिने भएको छ। त्यस्तै 100, 150 र 200 MBPS क्षमताका नयाँ वार्षिक प्याकेज खरिद गर्ने ग्राहकले 1 महिना थप सेवा प्राप्त गर्न सक्नेछन्, जस अनुसार ग्राहकले 12 महिनाको शुल्कमा 13 महिनासम्म इन्टरनेट सेवा प्रयोग गर्न पाउनेछन्। बोनसका रूपमा उपलब्ध हुने मोबाइल डाटा पनि 13 महिनासम्म उपलब्ध हुने व्यवस्था गरिएको छ। कार्तिक 30 गतेसम्म मोबाइल मार्फत प्याकेज खरिद गर्ने ग्राहकले उक्त अफर अन्तर्गतका सुविधाहरू प्राप्त गर्न सक्नेछन्। नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्धि नभएको स्पष्ट पारेको छ। स्वीकृत दरभन्दा बढी शुल्क लिने तथा उपभोक्तालाई मर्का पर्ने गरी अनधिकृत रूपमा सेवा सञ्चालन गर्ने सेवा प्रदायकमाथि कारवाही गर्ने चेतावनी प्राधिकरणले दिएको छ। इन्टरनेट सेवाको शुल्क बढेको भन्दै विभिन्न सञ्चार माध्यममा प्रकाशित समाचार प्रति ध्यान आकर्षण भएको जनाउँदै प्राधिकरणले हालै इन्टरनेट तथा इमेल सेवा प्रदायकबाट शुल्क वृद्धि गर्ने कुनै प्रस्ताव प्राप्त नभएको र प्राधिकरणले पनि शुल्क बढाउन स्वीकृति नदिएको स्पष्ट पारेको छ। चियाको गुणस्तर परीक्षणलाई सहज बनाउँदै नेपाली चियाको बजार पहिचान कायम राख्न झापामा चिया परीक्षण प्रयोगशाला स्थापना गर्न प्रयास सुरु भएको छ। जिल्ला प्रशासन कार्यालय झापाको पहलमा राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, क्षेत्रीय कार्यालय झापाको आयोजना तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय भद्रपुरको समन्वयमा शुक्रबार आयोजित चिया उद्योगी तथा सरोकार भएकाहरू बीचको अन्तर्क्रियामा प्रयोगशाला स्थापनाका लागि सम्बन्धित निकायमा पहल गर्ने निर्णय भएको छ। चिया उत्पादनको लामो इतिहास बोकेको झापामा परीक्षण प्रयोगशाला स्थापना हुँदा चियाको गुणस्तर परीक्षण गर्न सहज हुने र गुणस्तर सुधारमा सहयोग पुग्ने सहभागीहरूले बताउनु भएको छ। हाल राष्ट्रिय चिया तथा कफी विकास बोर्डको केन्द्रीय कार्यालय काठमाडौँमा मात्रै चिया परीक्षण प्रयोगशाला रहेको छ।
3: भुवन आचार्य, अब खेल समाचार।
9: अस्ट्रेलियाका अलराउन्डर विल बोसिस्टो नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणमा काठमाडौँ गोर्खाजबाट खेल्ने भएका छन्। काठमाडौँले सामाजिक सञ्जाल मार्फत बोसिस्टोलाई अनुबन्ध गरेको जानकारी दिएको हो। बोसिस्टोले एनपीएलको अघिल्ला 2 संस्करणमा कर्णाली एक्सबाट खेलेका थिए। कर्णाली प्रदेशमा आयोजना हुन लागेको 10 राष्ट्रिय खेलकुद प्रतियोगितामा कोशी प्रदेशले 656 जना खेलाडी पठाउने गरी प्रक्रिया शुरू गरेको छ। प्रतियोगितामा कोशी प्रदेशको उपस्थिति बलियो बनाउन प्रदेशले दर्ता भएका 9,310 खेलाडीबाट उत्कृष्ट 656 जना खेलाडी छनौट गर्ने प्रक्रिया अगाडि बढाएको हो। कोशी प्रदेशबाट 344 पुरुष र 312 महिला खेलाडी सहभागी हुनेछन्। खेलाडीहरूको मनोबल उच्च राख्न प्रदेश खेलकुद विकास बोर्डले आकर्षक नगद पुरस्कारको घोषणा समेत गरेको छ, जस अनुसार व्यक्तिगत वा सामूहिक स्पर्धामा स्वर्ण पदक जित्ने खेलाडीलाई 2,00,000, रजत पदक विजेतालाई 1,00,000 र कांस्य पदक विजेतालाई 50,000 रुपियाँका दरले पुरस्कार दिइनेछ। यसका साथै खेलाडीहरूलाई खेलमै टिकाइ राख्न मासिक प्रोत्साहन भत्ता दिने विषयमा पनि गृह कार्य भइरहेको सदस्य सचिव विप्लव घोषले जानकारी दिनुभयो। छनौटमा सहभागी हुन 3,765 महिला र 5,545 पुरुष खेलाडीले आवेदन दिएका थिए। पोखराको पर्यटन प्रवर्धन तथा पर्वतीय खेल पर्यटनको विकास गर्ने उद्देश्यले आयोजित तेस्रो पोखरा पुम्दी पर्व पर्वतीय दौड़को उपाधि सुदूरपश्चिमका धावक नरेन्द्र सिंह रावतले जितेका छन्। पोखरा महानगरपालिका 22 पुम्दी भुम्दीमा शनिबार सम्पन्न प्रतियोगितामा रावतले निर्धारित 8 किलोमिटर दूरी 34:35.88 सेकेन्डमा पूरा गर्दै लगातार दोस्रो पटक उपाधि जित्न सफल भएका हुन्। उपाधिसँगै रावतले नगद 50,000 रुपियाँ, मेडल र प्रमाणपत्र प्राप्त गरे। प्रतियोगितामा गौतम श्रेष्ठ दोस्रो र नीरज भट्ट छेत्री तेस्रो भए। प्रतियोगिताको खुल्ला महिलातर्फ दीर्पा बस्नेत प्रथम, दुर्पता कठायत दोस्रो र मिनु बुढा तेस्रो भएका हाम्रा पोखराबाट संवाददाता दिननाथ बरालले जनाएका छन्। 10 राष्ट्रिय खेलकुद प्रतियोगितामा उदयपुर जिल्लाको प्रतिनिधित्व गर्ने खेलाडी छनौट गर्न प्रतियोगिता सुरु भएको छ। जिल्ला खेलकुद विकास समितिको आयोजनामा स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मूल नाराका साथ शनिबार त्रियुगा नगरपालिका 11 स्थित साकेला टोल खेल मैदानमा खेलाडी छनौट प्रतियोगिताको उद्घाटन गरिएको हाम्रा संवाददाता अञ्जनी कुमार अधिकारीले जनाएका छन्।
3: राजेन्द्र विक्रम साई, यसैबीच अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसिसी एक दिवसीय पुरुष क्रिकेट विश्वकप लिग दुई अन्तर्गत नेपालले आज क्यानाडासँग प्रतिस्पर्धा गर्दैछ। ओमानको अल अमारत स्थित ओमान क्रिकेट मैदानमा हुने लिग दुईको अन्तिम श्रृंखला नेपालका लागि अङ्क तालिकामा आफ्नो अवस्था सुधार्ने र विश्वकप छनौटको सम्भावना बलियो बनाउने महत्वपूर्ण अवसर हो। अब मौसम सम्बन्धी जानकारी। देशको हिमाली र पहाड़ी भूभागमा आज आंशिक बादल लाग्ने तथा तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी बागमती र कर्णाली प्रदेशका हिमाली र पहाड़ी भूभागका थोरै स्थान तथा गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाड़ी भूभागका एक दुई स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा अधिकतम तापक्रम 23.2 र न्यूनतम तापक्रम 13.8 डिग्री सेल्सियस मापन भयो। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 24-26 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय आज बिहान 5:55 भयो भने सूर्यास्त भरे साँझ 5:44 हुनेछ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि। नेपालीहरूको महान पर्व बड़ा दशैं शुरू, पहिलो दिन आज घटस्थापना गरिँदै बूढी गण्डकी नदीमा ठूलो बाढ़ी, थुनिँदै खुल्दै गरेपछि तटीय क्षेत्रमा सतर्कता अपील। धादिङको गजुरी नजिकै गलौदीमा भाँसिएर अवरुद्ध भएको सड़क मरमतपछि सुचारू। नागरिकको विश्वास जित्ने गरी पार्टीलाई रूपान्तरण गर्ने नेपाली काँग्रेसका नवनिर्वाचित सभापति गगन थापाको भनाई। इन्टरनेटको शुल्क वृद्धि नभएको स्पष्ट पार्दै स्वीकृत दरभन्दा बढी शुल्क लिए कार्यवाही गर्ने नेपाल दूरसञ्चार प्राधिकरणको चेतावनी र भारतमा ककरोच आन्दोलनका प्रमुख सहित 3 नेता पक्राउ। रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। अब हाम्रो अर्को समाचार 8 बजे अंग्रेजी भाषामा प्रसारण हुनेछ। हवस् त, नमस्कार।

0: उपलब्ध छन्। छानी छानी लिनुहोस्। यो प्याक खरिद गर्न *14**2# गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
2: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
3: नेपालको समावेशी आवाज।

0: नमस्कार, घटस्थापना विशेष कार्यक्रममा स्वागत छ। असोज शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म 15 दिन नेपाली जनजीवनको एउटा विशेष पक्ष रहने गरेको छ। हिन्दू सनातन धार्मिक परम्परा अनुसार यसबीच प्रतिपदादेखि 9 दिनसम्म शरदकालिक शक्ति आराधनाको पर्व शुरू हुन्छ। नवरथा, दशैं, विजया दशमी, बडा दशैं आदि विभिन्न नामले चिनिने यो पर्व नेपाली राष्ट्रिय पर्वका रूपमा स्थापित छ। आज आश्विन शुक्ल प्रतिपदा अर्थात् घटस्थापना, शरदकालको देवी पूजा आरम्भ गर्ने प्रथम दिन विधि अनुसार संकल्प पछि दीप कलश गणेशको आह्वान र पूजा गरी त्यसपछि जलले भरिएको तामा वा माटोको घटलाई सिंगार पटार गरी धानको टपरीमाथि राखेर त्यसमाथि थालीमा श्रीयन्त्र वा देवी यन्त्र लेखी कसै कसैले त्यसमा सुनको प्रतिमा समेत राखी देवीको आह्वान पूजन गर्ने विधान छ। दशैंको विशेष घट स्थापना गरिने भएकाले आजको दिनलाई घट स्थापना भनिन्छ। जलले भरिएको घटले पूर्णता, पूज्यता, माङ्गल्य, पुरुषार्थ, देवाश्रय आदि विविध अर्थलाई सामूहिक संकेत गर्दछ। त्यसो त हरेक माङ्गलिक कार्यमा कलश अथवा घटमा वरुणको पूजा हुन्छ र घटस्थापनासँगै दशैं शुरू हुन्छ। यसरी घटस्थापनाको दिनबाट शुरू गरिएको देवीको उपासना आराधना बिहान बेलुका नित्य पूजा जपपाठ आरती गर्दै 9 दिनसम्म चल्दछ। जमारामा बिहान बेलुका शुद्ध जल छर्कँदै सामान्य पूजा गर्ने विधान छ। यसबीचमा हरेक दिन देवीको फरक फरक नाममा पूजा गरिन्छ। नवरात्रमा घर घरमा मात्र नभएर विभिन्न ठाउँमा रहेका देवीका मन्दिर र शक्तिपीठहरूमा पनि विशेष रूपमा पूजा अर्चना हुनुका साथै श्रद्धालुजनहरू दर्शनका लागि जाने चलन छ। वास्तवमा समस्त नेपाली संसारमा दशैं यस्तो अवसर हो जसले दशैं भन्न साथै तत्कालै उत्साह र उमङ्गको अनुभूति गराउँदछ। परिवार र समाजका सम्पूर्ण सदस्यको सक्रिय सहभागिता दशैंको अर्को विशेषता हो। दशैं धार्मिक पृष्ठभूमिमा उभिएको सांस्कृतिक सामाजिक पर्व हो। त्यसैले नेपाली जनजीवनमा दशैंको व्यापकता अनन्त छ। असोज शुक्ल प्रतिपदाका दिन घर घरमा घटस्थापनाका साथ जमरा राखी दुर्गा स्थापना गरेर सुरु हुने दशैं पर्व दशमीका दिन विसर्जन गरी भगवती दुर्गाको प्रसादका रूपमा मान्यजनबाट टीका जमरा लाएपछि सम्पन्न हुन्छ। टीका लगाउने क्रम भने पूर्णिमासम्म चल्छ, कतै दशमीका दिन मात्र टीका चल्दछ। शक्ति उपासना, पूजा आजा, बजारमा किनमेल, खानपिन, पारिवारिक भेटघाट, टीका प्रसाद, आशीर्वाद, मनोरञ्जन सबै समेटिन्छन् दशैंमा। अझ अनेक व्यावहारिक सिलसिलामा परदेशमा रहेकाहरू पनि सकेसम्म दशैंका अवसरमा घर फर्किने र पारिवारिक मिलनमा रमाउनु दशैंको अर्को विशेषता हो। धार्मिक रूपमा हिन्दू सनातन शक्ति पूजा परम्पराको दशैं सबैजसो नेपाली जाति समुदाय सम्प्रदायमा कुनै न कुनै रूपमा ओतप्रोत छ। घट स्थापना विशेष यो कार्यक्रममा हिन्दू सनातन धर्म परम्परामा घट के हो र यसको महत्व के छ, शरदकालीन नवरात्रको विशेषता, नवदुर्गा पूजा र नेपाली दशैंको मौलिकता लगायतका प्रसङ्गमा सांस्कृतिक अध्येता तथा लेखक हरिप्रसाद सोडारीसँग कुराकानी गरेका छौं। त्यसपछि दशैंका केही ऐतिहासिक र मौलिक परम्पराबारे पनि केही प्रसङ्ग जोड्नेछौं। पहिले सुनौ घट, घटस्थापना र शक्ति पूजा परम्पराका केही प्रसङ्गमा गरिएको कुराकानी।
1: घटको इतिहास खोज्दै जाने हो भने समुद्र मन्थन गर्दै गर्दा अमृतको घट उत्पन्न भयो, त्यो प्रकरण छ। त्यही अमृत जहाँ खस्यो फेरि त्यो घटको अमृत खसेको ठाउँमा कुम्भ मेला लाग्ने चलन पनि छ र नेपालको चतरामा पनि त्यही घटलाई नै आधिकारिक मानेर कुम्भ मेला मनाउने चलन र पिण्डेश्वरमा पनि त्यो घटको पिण्डको सम्बन्ध रहेको, यसकारणले गर्दा घटको आदिम परम्परा खोज्नका लागि हामी समुद्र मन्थनसम्म पुग्नुपर्छ। अझ हेर्ने हो भने कुनै पनि शुभ साहित्यको रूपमा हामीले घडा दुईटा राखेर पूजापाठ गरेर त्यसलाई ढोगेर निस्कने, त्यसले चाहिँ साइत पर्छ भन्ने चलन र त्यसैको अनुकरण गरेर अहिले धेरै मानिसहरूले ढोकामा अथवा बाहिर गेटमा घडालाई राख्ने जुन चलन छ त्यो पनि त्यसकै एउटा बिम्ब हो। साथसाथै हामी घटको पूजा किन गर्छौँ भने दर्शनको भाषामा पनि घटपट भन्ने छ र घटाकाश पटाकाश यिनीहरूको बारेमा चर्चा गरिन्छ र घटलाई हामीले दर्शनमा पनि प्रयोग गर्छौँ। अझ त्योभन्दा पनि महत्त्वपूर्ण के छ भने हाम्रो लक्ष्मीको स्वरूप अथवा देवीको स्वरूपलाई पनि घडासँग अथवा पूर्णतासँग जोड्ने क्रममा घडासँग जोड्ने चलन छ। उदाहरणका लागि पूर्वमा रहेकी पाथिभरा देवी, एक पाथी हुनको लागि आठमाना चाहिन्छ र त्यो पाथीको सम्बन्ध पनि के छ भने घडासँग छ र अष्ट प्रकृतिको बिम्ब पनि के छ भने घडासँग छ। यसकारणले गर्दा घडा भनेको पूर्णताको प्रतीक हो, देवीको स्वरूप हो र शान्तिको स्वरूप हो, सफलताको स्वरूप हो र विभिन्न अवरोधहरूको निवारणको एउटा प्रतीक हो। यसकारणले गर्दा घडा जीवनसँग जोडिएको छ, दर्शनसँग जोडिएको छ र हाम्रो धर्म संस्कृतिसँग जोडिएको छ। यसैले नै अपनाउँदै हामी दसैँमा चाहिँ घटा स्थापना भनेर फेरि यसलाई हामीले पर्वमा पनि जोड्ने गरेका छौँ।
0: हजुर, घट भन्नाले पानी सहित बुझिन्छ नि होइन?
1: हो, घडा भनेको पानी सहितकै हुन्छ र त्यहाँ पानीमा के हुन्छ भने वरुण देव हुन्छ र पानी भएको घटमा तन्त्र र मन्त्रद्वारा धेरै काम गर्न सकिन्छ। जसरी बिहान पनि हामीले नित्य नियमले पूजाआजा गर्दाखेरिमा दियो कलश पूजा गर्ने चलन हुन्छ। पहिला दियो पूजा गरिन्छ, त्यो पछि कलश पूजा गरिन्छ। कलश एक प्रकारको घट नै हो, त्यहाँ वरुण देवता हुन्छन् र त्यहाँ अष्टमातृकाको बिम्ब पनि हुन्छ, नवग्रहलाई पनि नियन्त्रण गरिन्छ र हरेक पूजा गर्नुभन्दा पहिला हामीले घडाको अथवा कलशको पूजा आज गरिन्छ। यसकारणले गर्दा हाम्रो पूजासँग पर्वसँग पनि घडाको सम्बन्ध छ। दसैँको सुरुवात जुन छ घट स्थापनाद्वारा गरिन्छ। पहिला पहिला चलन के थियो भने त्यो घडामा पाँचवटा मुखदेखि फेदसम्म पाँचवटा लहरै धर्सा राख्ने र त्यसमा चाहिँ जौ टाँस्ने चलन थियो र अहिले जुन हामीले झमरा राख्ने चलन छ त्यो घडामा गोबरले जुन पाँच ठाउँमा त्यसरी धर्सा हुन्छ त्यसमा पनि टाँसेर अनि त्यो घडाभन्दा माथि चाहिँ एउटा तामाको थाली राखेर त्यहाँ चाहिँ देवीको यन्त्र बनाएर राखिन्छ। यसले त्यो घडामा हामीले खास गरेर नवग्रहलाई पूजा गर्छौँ, पाञ्चेन देवतालाई पूजा गर्छौँ, वरुणलाई पूजाआजा गर्छौँ। वरुण भनेको चाहिँ पानीको सार स्वरूप अथवा पानीका देवतालाई वरुण भनिन्छ र त्यो घडा पूजाआजा गरिसकेपछि के हुन्छ भन्दा हाम्रो शरीर त पञ्चतत्त्वले बनेको हुन्छ, त्यो जमराको आशीर्वाद देवीलाई पूजा गरेको जमराको आशीर्वाद लिएपछि पञ्चतत्त्वबाट निर्मित हाम्रो शरीरमा शारीरिक र मानसिक समस्या आउँदैन। अर्को कुरा चाहिँ हाम्रो शरीरलाई नवग्रहले प्रभाव पार्छ, त्यो नवग्रहले नकारात्मक प्रभाव पार्न दिँदैन र जीवनको आधार नै जल हो। त्यो एउटा जललाई संस्कृतमा भनेको छ जायते इति ज लयते इति ल, जहाँबाट जीवन सुरु हुन्छ र जहाँ जीवन पुनावृत्ति लिन्छ विसर्जन गर्छ त्यसलाई जल भनिन्छ। यसकारणले गर्दाखेरिमा तलको जुन घडा सहितको जल छ त्यसले के गर्छ त भन्दाखेरिमा हाम्रो शारीरिक र मानसिक

0: सबै प्रकारका बैरी भनेको हाम्रा शारीरिक र मानसिक रोगहरू पनि के हुन् भने बैरी हुन्। यो कारणले गर्दा एउटा त्यो काम, अर्को चाहिँ सर्वबाधा विनिर्मुक्तो धनधान्य सुतान्वित मनुष्य मत प्रसादेन भविष्यति न संशय। यसको पूजाले चाहिँ के गर्छ त भन्दा सर्वबाधा विनिर्मुक्तो सबै प्रकारका बाधाहरूबाट उसले मुक्त गराइदिन्छ। अनि धनधान्य सुतान्वित, धन धान्यले पनि युक्त भएको र सन्तानले पनि युक्त भएको त्यस्तो सौभाग्य चाहिँ यो पूजाले दिन्छ। भनेपछि हामीलाई आर्थिक वैभव पनि आध्यात्मिक वैभव पनि यो पूजाले दिने भएको कारणले गर्दाखेरिमा अन्यको तुलनामा यो पूजा चाहिँ अत्याधिक धेरै राम्रो मानिन्छ।
1: अब दुर्गा पूजाको प्रसङ्गमा दुर्गाका विभिन्न नवरूपको मान्यताका सन्दर्भमा चाहिँ के पाइन्छ? अब प्रथमम शैलपुत्रीदेखि सिद्धिदात्रीसम्म यिनका रूप पनि अलग अलग छन्, कालीको पनि रूप छ होइन?
0: पहिलो कुरा दुर अनि गा। दुर भनेको टाढा अथवा पाउन गाह्रो, गा भनेको देवी। जुन देवी पाउन गाह्रो छ त्यो देवीको नाम दुर्गा हो। र नेपालको इतिहासमा दशैँ भारतमा भन्दा नेपालमा किन महत्त्वपूर्ण छ भन्ने कुरालाई पनि यही दुर्गा शब्दले व्याख्या गर्छ। तपाईँ हरेक कोटमा जानुहोस्, नेपालका हरेक कोट र हरेक गढीमा त्यो क्षेत्रलाई संरक्षण गर्नका लागि आदिमकालदेखि 22-24 राज्य पूर्व नै त्यो बेलाका शासकहरूले र स्थानीय जनताले दुर्गाको पूजा गर्थे। दुर्गाको पूजा गरिसकेपछि राष्ट्रमा दुईवटा कुरा हुन्थ्यो, एउटा बाह्य आक्रमण हुन्थेन, अर्को आन्तरिक व्याधिहरूले दुःख दिन्थेन। त्यो कारणले गर्दा अहिले पनि अवशेषको रूपमा रहेका कोटहरूमा बलि दिने, पूजा गर्ने, अनुष्ठान गर्ने काम गरिन्छ। हो, त्यो भएर दुर्गा भनेको चाहिँ कोट हो, त्यो भएर कतिपय ठाउँमा कोटकाली भनिन्छ। कोटकाली भनेको पनि दुर्गा भनेको पनि एउटै देवी हो। त्यसले दुईवटा काम गर्छ, एउटा बाह्य राज्यको आक्रमण हुन दिँदैन, अर्को कुरा चाहिँ आन्तरिक रूपमा राज्य व्यवस्था खलबलिँदैन, रोग व्याधि आउँदैन। यस कारणले गर्दाखेरिमा यो दुर्गा पूजाले के गर्छ, राज्यलाई सबल बनाउँछ। अब रह्यो दुर्गा नौवटा श्लोकले दुर्गा शब्द सदीले के भन्छ, प्रथमम शैलपुत्री छ, पहिलो देवीका नाम के हो, शैलपुत्री। यो नवदुर्गासँग धेरै ठुलो सम्बन्ध छ, हाम्रो शरीरसँग, हाम्रो दर्शनसँग, हाम्रो विज्ञानसँग। किन भन्नु होला भने जम्मा नौवटा ग्रह हुन्छ, नौवटा ग्रहको तपाईँले दैनिक पूजापाठ गर्न, उपासना गर्न सक्नु भएन भने नवग्रहलाई नियन्त्रण गर्नका लागि तपाईँले नव दुर्गाको स्तुति गर्नुहोस्। अब यो ग्रहसँग देवीको कसरी सम्बन्ध छ त भन्दा, प्रथमम शैलपुत्री, पहिलो देवीको नाम के हो, शैलपुत्री। शैल भनेको पहाड, पुत्री भनेको छोरी, पहाडकी छोरी। सूर्य कहाँबाट उदाउँछ, पहाडबाट उदाउँछ। यदि तपाईँको सूर्य ग्रह कमजोर छ भने शैलपुत्रीको पूजा आजा गर्नुहोस्। द्वितीयम ब्रह्मचारिणी, दोस्रो देवीको नाम के हो, ब्रह्मचारिणी। त्यो भएर ब्रह्मचर्यमा रहनका लागि अथवा आचरण राम्रो बनाउनका लागि केले महत्त्वपूर्ण भूमिका खेल्छ, मनले। मनसँग कुन ग्रहको सम्बन्ध हुन्छ, चन्द्रमा। चन्द्रमाको सम्बन्ध कुन देवीसँग हुँदछ त, ब्रह्मचारिणी। अनि ग्रहमा मङ्गललाई सेनापति मानिन्छ, बलवान पनि मानिन्छ। तृतीयम चन्द्रघण्टा, चन्द्रघण्टा चाहिँ के छ त भन्दा तेस्री देवी छन्। त्यो भएर चन्द्रघण्टाको पूजा आजा गर्यो भनेदेखि के हुन्छ, मङ्गल ग्रहको पनि राम्रो हुन्छ र बाह्य आक्रमण पनि हुन दिँदैन। यसरी हरेक नौवटा दुर्गाको नवग्रहसँग पनि सम्बन्ध छ र हाम्रो शरीरमा नौवटा छिद्र छ, त्योबाट चाहिँ नेगेटिभ गुण मात्रै जानका लागि पनि यो नवदुर्गाले बहुत ठुलो काम गर्छ। यस कारणले गर्दाखेरिमा यी नवदुर्गा भनेको शक्तिको बिम्ब हो। यी नवदुर्गाको पूजा आजा गरिदियो भनेदेखि चाहिँ नवनिधिको पनि संरक्षण हुन्छ, राष्ट्रको पनि संरक्षण हुन्छ, हाम्रा नवग्रहले पनि त्यो मुलुकमा, त्यो मानिसमा, त्यो समाजमा सकारात्मक प्रभाव पार्छ। यस कारणले गर्दा यी देवीको सम्बन्ध चाहिँ हाम्रो जीवनसँग पनि छ, ग्रहसँग पनि छ र हाम्रो समाजसँग पनि रहेको छ।
1: अब मूलतः दशैँ शक्ति पूजा परम्परा, अब शक्तिका रूपमा चाहिँ मातृपक्षलाई लिएको देखिन्छ, यसको तात्पर्य वा यथार्थ चाहिँ के होला?
0: आद्यगुरु शङ्कराचार्यले पनि ज्ञानलाई नै प्रधानता मान्दा मान्दै उहाँले पनि अन्ततोगत्वा फेरि त्रिपुरा सुन्दरीको साधना गर्न पुग्नुहुन्छ। र उहाँले पनि के भन्नुभएको छ भने शक्ति बिना शिव पनि सब हुन्छ। त्यो कारणले गर्दाखेरिमा जसरी नारायणले काम गर्नका लागि लक्ष्मी प्रकृति हो, नत्र भने तपाईँले हेर्नुहोस् लक्ष्मी र विष्णुबाट त कुनै सन्तान जन्मेका छैनन्, ब्रह्माजी र गायत्री देवीबाट पनि कुनै सन्तान जन्मेका छैनन्। यस कारणले गर्दा ऊर्जा केमा हुन्छ भन्दा शक्तिमा, शक्ति केमा हुन्छ त भन्दाखेरिमा स्त्रीमा। यस कारणले गर्दाखेरिमा कुनै पनि काम गर्नका लागि देवीको जति शक्ति अरूमा हुँदैन। उदाहरणका लागि भगवान रामले रावणलाई निर्मूल पार्नुभयो, तर ऐरावण भनेको 1000 टाउके थियो, त्यसलाई नियन्त्रण गर्नका लागि सीता देवी नै चाहियो। त्यो कारणले गर्दाखेरिमा चाहिँ देवीको ऊर्जा अथाह हुने भएको कारणले गर्दा दुर्गा सप्तशतीमै पनि देखिन्छ, जब सुम्म निसुम्मलाई देवताहरूले नियन्त्रण गर्न सकेनन्, त्यस पछाडि सम्पूर्ण देवताबाट एकवटा शक्ति लिएर जुन देवीको उत्पत्ति भयो त्यो देवीलाई नै दुर्गा भनिन्छ। सारा देवता

0: हरूको शक्तिको सञ्चय जुन ऊर्जामा भयो त्यो ऊर्जा नै दुर्गा हो। यस कारणले गर्दाखेरिमा आमामा जस्तो अथवा मातृशक्तिमा जस्तो ठुलो शक्ति ऊर्जा केहीमा पनि हुँदैन भनेर मार्कण्डेय पुराण अन्तर्गत रहेको दुर्गा सप्तशतीले नै बताउँछ। यस कारणले गर्दाखेरिमा चाहे त्यो घरको शत्रु निवारण गर्न होस्, चाहे समाजको शत्रु निवारण गर्न होस्, चाहे राष्ट्रको शत्रु निवारण गर्न होस्, त्यसको लागि मातृशक्ति नै चाहिन्छ भनेर नै कोटहरूमा दुर्गाको स्थापना गरिएको हो। यस कारणले गर्दा मातृशक्ति नभइकन कुनै पनि पुरुषले काम गर्न सक्दैन। यही भएर वेदान्तले भन्छ प्रकृति र पुरुष बिना कुनै पनि कार्य सम्पादन हुन सक्दैन।
1: अब हुन त नवरात्रि सम्पूर्ण हिन्दू सनातन संसारमा मनाइन्छ, तर यसलाई दशैंका रूपमा अझ भनौँ न अझ बडा दशैंका रूपमा सर्वाधिक उत्साह उमङ्ग र एउटा सांस्कृतिक सामाजिक पर्वकै रूपमा यो नेपाली संसारमा रहनुको कारण वा महत्व विशेषताहरू के पाउन सकिन्छ?
0: पहिलो कुरा चाहिँ हाम्रो यो मुलुक भनेको मातृशक्तिको उपासक भूमि हो। अर्को कुरा राज्य सत्ता होस्, सामाजिक सद्भावको कुरा होस् अथवा पारिवारिक संरचना होस्, त्यसमा चाहिँ मातृशक्तिको भूमिका नरहिकन समाजले परिवारले र राष्ट्रले उद्धार हुँदैन र एउटा सन्मार्गमा हिँड्न सक्दैन भन्ने चिन्तन आदिमकालदेखि नेपाल भूमिमा थियो। र यो भूमिमा मनाउने दशैँ पूजा र अन्य भूमिमा मनाउने दशैँ पूजामा केही फरक छ? हाम्रो यो पूजा चाहिँ ठ्याक्कै परिवारसँग, समाजसँग, संस्कृतिसँग र राष्ट्रसँग जोडिएको छ। यो गर्नको कारण के हो भनेदेखि हाम्रो यो भूमिमा चाहिँ ऋषिहरूले देवीको पूजा यसरी गर्नुपर्छ अथवा साधकहरूले देवीको अनुष्ठान यसरी गर्नुपर्छ भन्ने विधिको प्रयोग चाहिँ पहिले यही भूमिमा भयो। यस कारणले गर्दाखेरिमा तपाईँले अहिले पनि हेर्न सक्नुहुन्छ महाकाली, महासरस्वती र महालक्ष्मी यो महा जोडिएको देवीहरू जुन छ त्यो भारतमा पछाडि मात्रै प्रयोगमा आयो र नेपालमा मात्रै महालक्ष्मीको पूजा हुन्छ, महासरस्वतीको पूजा हुन्छ र महाकालीको पूजा हुन्छ। यसरी यो भूमिले चाहिँ ज्ञानलाई पनि अरूको भन्दा ठुलो ज्ञान होस् भनेर महासरस्वतीको, अरूको भन्दा पनि टिकाउपूर्ण र वैभव होस् भनेर महालक्ष्मीको, अरूको भन्दा पनि दैविक ऊर्जा बढी होस् भनेर महाकालीको पूजा गर्ने परम्परा यो समाजको उपज मानिएका ऋषि मुनिले गरेको कारणले गर्दा विशेष गरेर यो अझ नेपाली संस्कृति हो। नेपालमा रहेका हरेक जात जातिले जसलाई शक्ति चाहिन्छ, कस्तो शक्ति भने परिवारलाई राम्रो गर्न, समाजलाई राम्रो गर्न, प्रकृतिलाई राम्रो गर्न, राष्ट्रलाई राम्रो गर्नका लागि हाम्रो नेपाली जुन समाजले चाहन्छ त्यो हरेक समाजले पूजा गर्नुपर्ने हो। नत्र भनेदेखि पश्चिममा शैलेश्वरी हेर्नुहोस् त्यो ब्राह्मण समाजभन्दा भिन्न छ, अथवा पूर्वमा तपाईँले हेर्नुहोस् पाथिभरा देवी। यस कारणले गर्दा दशैँ ब्राह्मणको मात्र होइन भन्ने कुरा चाहिँ यी शक्ति केन्द्रहरूले नै बताउँछ कि यो चाहिँ एउटा जाति, एउटा भूगोल, एउटा क्षेत्रको होइन कि यो हाम्रो आर्यवर्तको हो। अझ विशेष अहिले नेपाल जुन भूभागमा फैलिएको छ, चाहे त्यो गढीमाई होस् चाहे त्यो छिन्नमस्ता होस्, यी देवीहरू चाहिँ हाम्रो नेपालमा भएको कारणले गर्दा यो नेपालको मौलिक परम्पराबाट सिर्जित र यो अनुष्ठानबाट विकसित परम्परा हो।
1: हजुर, मौलिक परम्पराकै सन्दर्भमा दसैँमा टिका लगाउने जुन परम्परा छ, जमरा लगाउने परम्परा छ, जमरा राख्ने परम्परा छ जुन, यसबारेमा पनि केही बताइदिनुहोस्।
0: पहिलो कुरा चाहिँ हामी नौ दिनसम्म फरक फरक नौवटा देवीको पूजा अनुष्ठान गर्छौँ, तत्त्व देवीहरूको दर्शन गर्न जान्छौँ। यदि सम्भव छ भने हरेक देवी, फरक फरक देवी यदि छन् भने फरक फरक नौवटा देवीको दर्शन गर्छौँ। र यो पूजाआजा गरिसकेपछि जसरी हामीले हरेक अनुष्ठानको अन्तिममा प्रसाद खान्छौँ, त्यसरी प्रसाद ग्रहण गर्छौँ, त्यसरी नै नौवटा देवीको पूजा पाठ गरिसकेपछि अन्तिममा हामीले प्रसाद ग्रहण गर्छौँ। प्रसाद जम्मा दुईवटा ग्रहण गर्छौँ, मूलतः एउटा टिका, अर्को जमरा। टिक्री गतौ धातुबाट टिका भन्ने शब्द उत्पत्ति हुन्छ। त्यो भनेको के हो भने दुर्गाको प्रसाद भ्रिकुटीमा लगाइदिएको टिकाले त के गर्छ भने आज्ञा चक्रलाई सक्रिय बनाउँछ। त्यसले के गर्छ त भन्दा जीवन र जगतलाई चिन्छ र आफ्नोले गर्नुपर्ने कर्तव्यलाई बुझ्छ। अर्को कुरा रह्यो जमरा। यो जमरा भन्ने शब्द चाहिँ जौ उमाराबाट भएको हो। जौलाई उमारेर हामीले जुन प्रयोग गर्छौँ त्यसलाई हामीले ग्रहण गर्ने हो। र यो जौ उमारा भनेको चाहिँ यो शब्दले के बुझाउँछ भने जौ त अन्यत्र भन्दा पनि हाम्रै नेपाल भूमिमा बढी हुन्छ, अझ पहाडी भूमिमा बढी हुन्छ यो जौ। जौ नै पाइएन भने त मकैको प्रयोग गर्छौँ, अन्य अन्यको प्रयोग गर्छौँ। र दैविक शक्ति अथवा मन्त्र शक्ति केबाट छिटो ट्रान्सफर हुन्छ भन्नु होला भने एउटा जलबाट हुन्छ, अर्को वनस्पतिबाट हुन्छ। यस कारणले गर्दा वनस्पतिको रूपमा हामीले केलाई लियौँ त जमरालाई लियौँ र त्यो घटको जल यसरी सर्किदिन्छौँ, जलको पनि ऊर्जा भयो। अनि भनेदेखि टिको लगाउँछौँ र टिको लगाइसकेपछि आशीर्वादसहित जमरा शिरमा लगाइदिन्छौँ। यसरी जमराले के गर्छ त भन्दा नौ दिनसम्म पढेको पाठ गरेको त्यो जुन मन्त्र हुन्छ त्यो मन्त्र हाम्रो शिरमा भइसकेपछि यो शिरले के गरिदिन्छ त भन्दा हाम्रो धर्म संस्कृति हाम्रो ज्ञान परम्परा यो सबैलाई संरक्षण गर्ने तागत चाहिँ कहाँबाट दियो त भन्दा शिरबाट दियो। त्यही भएर शक्ति ग्रहण गर्ने आधार भनेको चाहिँ घाँटीभन्दा माथिका अङ्गहरूले गर्छ। त्यही भएर हामी बुवा आमालाई गुरुजनलाई ढोक्दाखेरिमा निधारले ढोक्छौँ नि, त्यो शक्ति चाहिँ यहाँबाट छिटो ग्रहण हुन्छ। यस कारणले गर्दा जमरा लगाइदिन्छन् ठुलाबडाले आशीर्वाद सहिततिर, अनि हामी ठुलाबडाको आशीर्वाद हातबाट अथवा खुट्टा ढोगेर यसरी लिने चलन छ। यो जमरा भनेको चाहिँ देख्दा जमरा हो तर यो चाहिँ वास्तवमा मन्त्र लिने एउटा माध्यम हो। हुन त आयुर्वेदले जमरा नियमित रूपमा सेवन गर्यो, गाईको गहुँत सेवन गर्यो भने विभिन्न रोग प्रतिरोधात्मक क्षमता शरीरमा विकास गर्छ भनेर पछिल्लो कालमा विभिन्न रिपोर्टहरूले देखाइरहेको छ। तर यो आशीर्वादको पुञ्ज पनि हो, औषधिको पुञ्ज पनि हो।
1: दसैँको टिकामा चाहिँ चामलको प्रयोग पनि त एउटा विशिष्टता छ नि।
0: पहिलो कुरा त अन्न वै ब्रह्म भन्छ, अन्न भनेको ब्रह्म हो, त्यसको अझ बढी ऊर्जा चाहिँ चामलमा हुन्छ। जस्तै हामी सरु हुने बेलामा पनि धानलाई प्रयोग गर्छौँ र जौको जमरा लगाइसकेपछि चामलको टिका कसैले रातो रङ प्रयोग गर्छन् कसैले सेतो गर्छन्। अब रातो भनेको शक्तिको बिम्ब हो, त्यही भएर तपाईँले देख्नुहुन्छ अधिकांश देवीका पुजारीहरूले रातो रङको कपडा लगाएर जाने गर्छन्। रातो यसै त शक्तिको प्रतीक, त्यहाँमाथि पनि हामीले मन्त्रद्वारा त्यसलाई एउटा एक प्रकारको ऊर्जामा परिवर्तन गरिसकेका हुन्छौँ। हाम्रा पुर्खाहरूलाई के थाहा थियो भने कुनै पनि शक्ति ट्रान्सफर गर्नका लागि अथवा दिएको आशीर्वाद अथवा शब्द शक्ति त्योसम्म पुर्याउनका लागि कुन अन्नले काम गर्छ भन्ने कुरा त्यो परीक्षण गर्ने क्षमता हाम्रा ऋषिमुनिहरूमा थियो। नत्र भने गहुँको प्रयोग गर्न सक्थ्यो होला, अन्य अन्नहरूको पनि प्रयोग गर्न सक्थ्यो होला, तर चामलमा जस्तो विशेषता अरूमा नहुने भएको कारणले गर्दाखेरिमा चामलमा रातो रङ्ग प्रयोग गरेर शक्तिको एउटा ऊर्जा प्राप्त हुनका लागि चाहिँ आशीर्वादसहित टिको लगाइदिने चलन हुन्छ।
1: हस्त, धन्यवाद छ, यति धेरै जानकारी राखिदिनु भयो।
0: हस्, यो मौका दिनुभएकोमा विशेष धन्यवाद। हामी जहाँ छौँ जे छौँ जस्तो अवस्थामा छौँ हामीले हाम्रो परम्परालाई निरन्तरता दिनुपर्छ, तर मौलिकतालाई नासेर होइन, आफ्नो मूल ज्वरोभन्दा भिन्न भएर होइन। हामी देवीका उपासक हौँ, आमाका पूजक हौँ र भूमिका साधक हौँ। यस कारणले गर्दा हामी सबैले दसैँ मनाउँ, एकजुट भएर एकाकार भएर एकमत भएर।
1: हुनुहुन्थ्यो सांस्कृतिक अध्येता तथा लेखक हरिप्रसाद सोडारी।

हिन्दू सनातन धार्मिक परम्परा अनुसार आज घटस्थापनादेखि यसपालिको दशैं पर्व सुरु भएको छ। शक्ति उपासनाको धार्मिक उद्देश्य र विजय गाथामा आधारित नेपाली हिन्दू सनातन धार्मिक परम्परामा सबैभन्दा ठूलो पर्व हो दशैं। सांस्कृतिक सामाजिक रूपमा सबै नेपालीहरूमा ओतप्रोत पर्व हो बडा दशैं। दशैंका मौलिक र केही ऐतिहासिक प्रसंगमा मनभद्र भज्राचार्यले नेपाली चाडपर्वहरूको विवेचना पुस्तकमा लेख्नुभएका केही प्रसंग अब एकैछिन राख्छौं। मानव समाज सृष्टिदेखि नै अनन्त शक्तिको खोजमा अनवरत क्रियाशील रहेको पाइन्छ। शक्ति उपासना गर्नेहरूले गर्ने साधना आफ्ना संस्कृति अनुरूप प्रचलित छन्, किनभने विजय शक्तिमा निर्भर रहन्छ। शैवहरूको साधना दुर्गा भवानी र भगवतीको अंशांशमा पैदा भएका स्त्री रूप देवीको आराधनामा आधारित हुन्छ भने बौद्धहरू शक्तिको उपासना गर्ने मार्गलाई अप्नाएर योगिनी विद्याधरीको साधनामा जुटेको देख्दछौं। दशैंमा यो भावना रोचक छ। शक्तिका पुजारी पूर्वजहरू भगवतीको दिव्य रूपले न केवल प्राचीन कालमा मात्र प्रभावित थिए, किन्तु मल्ल कालमा पनि भगवतीको विलक्षण रूपले प्रभावित थिए। लिच्छवी कालमा विक्रम सम्वत 560 स्थापना भएको पलाञ्चोक भगवतीको भव्य मूर्ति प्रामाणिक मूर्ति हो। त्यस्तै मल्ल राजाहरूको दरबारभित्र इष्ट देवताको रूपमा ठूलो श्रद्धा र विश्वासले स्थापना गरिएका तुलजा भवानीको भव्य मन्दिरले श्रद्धा र आस्था बुझ्न सकिन्छ। यिनले शक्ति पूजाको इतिहास बताइरहेका छन्। दशैंमा राजा प्रजा सबैको श्रद्धा र विश्वासले पूजा हुने र बलि हुने गरेको इतिहास पाइन्छ। तर भगवतीको मन्दिरभित्र भगवतीको प्रतिमा हुँदैन, केवल आह्वान गरी स्थापना गरिएको पूर्ण कलश हुन्छ। त्यसमा अधोमुखी त्रिकोणको एक लाक्षणिक रूप कोरिएको हुन्छ। यो कुरा ज्यादै रोचक र मार्मिक छ। तुलजा भवानीको मन्दिरभित्र या आगम गृहभित्र शक्तिको गुढ रूप त्रिकोणको उपस्थिति र बाहिर टुँडालमा र तोरणहरूमा अनेक असुर वध गर्ने भगवतीको मार्मिक तथा कलात्मक वीर रसले भरिएका रूपहरू अंकित भएको देख्न सक्छौ। त्यसो त वनकालीको कलिको प्रतिमाले पनि लिच्छवी कालिक शक्तिहरूको विभिन्न विचारधारालाई दर्शाउँछ। त्यसै गरी बौद्धहरूले मानिआएका शक्ति रूपका तान्त्रिक देवीहरूमा वज्र योगिनीको मूर्ति झैं अरू मूर्तिहरू लिच्छवी कालमा बनेका सप्रमाण उपलब्ध छैनन्। तर मल्लकालमा स्थापना भएका तान्त्रिक देवीहरूका मन्दिरहरू आगम गृहहरू र मूर्तिहरू यत्रतत्र देखिन्छन्। दीर्घकालदेखि चल्दै आएको यही परम्पराको विकासको परिणाम स्वरूप दशैंमा शक्तिको व्यावहारिक तत्वहरूको पनि पूजा गर्ने परिपाटी चल्दै आएको कुरा पनि रोचक र सार्थक देखिएको छ। जस्तै योद्धाको जिन्दगी बिताउनु पर्ने सैनिकको शक्ति उसको हतियारमा निर्भर रहन्छ। त्यसैले दशैंमा सैनिक संस्थानहरूका तर्फबाट हात हतियार र निशानको पूजा हुन्छ र बलि हुन्छ। मल्ल संस्कृतिको अनुरूप नागरिकहरूको तर्फबाट खास खास केन्द्रमा खड्ग जात्रा हुन्छ। कलाकारहरूको शक्ति आआफ्नो शिव तथा कलाकारिता प्रदर्शन गर्ने आआफ्ना औजारहरू पूजा गर्ने परम्परामा देख्दछौ। एवं प्रकार विद्वानहरूको शक्ति उनको विद्यामा रहेको हुन्छ। एक चिकित्सकको शक्ति उसको फलदायी उपचारमा आधारित हुन्छ। यसै कारण दशैंमा आआफ्ना गरिमालाई माथि उठाउने शक्ति सन्निहित भएका पदार्थहरूको श्रद्धापूर्वक पूजा गरिन्छ। यस्तै यस्तै विशेषताको परिणाम स्वरूप विद्याको, कलाको, धनको, हात हतियारको र बुद्धि आदि अनेक मानव शक्तिदेखि सम्बन्ध रहेका तत्वहरूको प्रतीक स्वरूप खड़ा भएका देव देवीहरूको पनि दशैंमा व्यापक ढंगले ठूलो भक्तिभावले पूजा गरिने यस्तो पर्व अरू छैन। यो पनि दशैंको विशेषता हो। टीकासँगै मान्यजनको आशीर्वाद र पारिवारिक भेटघाट, मिलन, आवत जावत आदि सामाजिक संस्कृतिहरू त झन् दशैंमा छँदैछन्। त आदरणीय श्रोता, प्रस्तुत गर्यौं घटस्थापना विशेष कार्यक्रम। कार्यक्रममा घटस्थापना, नवदुर्गा पूजा र दशैंको मौलिकता र महात्म्य सम्बन्धमा अध्येता तथा लेखक हरिप्रसाद सोढारीसँगको कुराकानी र शक्ति पूजा परम्पराका केही ऐतिहासिक र मौलिक विषयवस्तुमा मनभद्र भद्राचार्यको पुस्तकबाट केही प्रसंग राख्यौं, साथै भक्ति संगीत पनि जोड्यौं। हस्त प्रस्तुतिबाट हेमन्त उप्रेती बिदा हुन्छु। नमस्कार।

0: बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपद बारे सचेत बनौ, विपदबाट जोगिन पूर्व तयारी गरौ। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।
1: प्रिय सन्तोष, धेरै धेरै माया र मिठो सम्झना, सन्झै छौ होला, छोरीहरूको पनि ख्याल गर है। यता सहरमा झमझम पानी परिरहन्छ, यो झरीले तिम्रो, छोरीहरूको र गाउँघरको ज्यादै सम्झना आउँछ। त्यता पनि त्यस्तै पानी परेको होला कि भनेर अत्यास पनि लाउँछ। अचेल गाउँघरतिर साना ठुला पहिरो गइरहन्छ भन्ने सुन्छु। हामीले दुःखले बनाएको त्यति चिटिक्कको घर छ, बरकतले भ्याएसम्म बलियो पनि बनाएकै छौँ। तिम्रो र मेरो सम्बन्ध जस्तै घर त पक्कै बलियो बनेको छ। तर घर बलियो भएर मात्र हुँदैन, घर अडेको धरतीले धर्म छाड्यो भने मलाई कता कता डर लागिरहन्छ। बर्खाका बेला तिमी झन चनाको बन्नु है, आफू बसेको छेउछाउ पहिरो आउन लागेको थाहा पाउन झ्यालडोकामा चुकुल लाउँदा राम्रोसँग लाग्छ कि लाग्दैन, घरका भित्ताहरूमा कतै चिरा परेका पो छन् कि, विचार गर्न पर्छ रे है। अनि कतै आँगनतिर चिरा पो परेको छ कि, साँच्ची आँगनको डिलैमा धोबीको रुख पनि थियो, अहिले बर्खामा कति हरियो भएको होला है, त्यसको पनि यसो हेक्का राखिरहनु, कतै ढल्किएको त छैन नि, यी सबै पहिरोको सङ्केत हो रे। साँच्ची त्यो पाटाबारीको भित्ताको मूल कस्तो छ, त्यो एक्कासी सुक्यो वा एक्कासी धमिलो धमिलो भयो भने पनि पहिरोको लक्षण हो रे है। अर्को कुरा, जमिन मुनिबाट गड्याङ गुडुङ आवाज आयो भने पनि पहिरो जान सक्छ रे भनेर बुझ्नुपर्छ रे। तिमी घाँस काट्न जाँदा पाखो बारीमा कतै धाँजा फाटेको देख्यो भने पनि ओडाको प्राविधिकलाई बोलाएर देखाउनु है, त्यसले पनि पहिरो आउन लागेको थाहा दिन्छ रे। आज माया पिरिमको कुरातिर लागिन, तिम्रो साह्रै न्यास्रो लागिरहेको छ, छोरीहरूलाई तिमीले एक्लै स्याहार्न परेको छ, तिमीलाई पनि वस्तु भाव र छोरीहरूको हेरचाह गाह्रै भएको होला। आफ्नो ज्यानको, घरको अनि घर वरिपरि तलमाथिको जमिनमा देखिने सङ्केत पनि याद गर है। आजलाई धेरै लामो लेखिन, लौ त यति नै, उही तिमीलाई धेरै माया गर्ने तिम्री सुशीला।
0: जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।
2: घुम्ती तथा साँगुरो मोडमा विपरीत दिशाको सवारी नदेखिने हुँदा सवारीको गति कम गरी लेन अनुशासनको पूर्ण पालना गरौं।
3: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग।
4: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। यस बेला बिहानको 8 बज्नै लाग्यो। अब सुन्नुहुनेछ अङ्ग्रेजीमा समाचार।

अब सुनाउँछौँ मीरा राणा, सत्यनारायण राज भण्डारी र साथीहरूको स्वरमा रहेको यो भजन खेमराज केशव शरणको भक्ति रचना अनि भक्ति सङ्गीत हो नातिकाजीको।

भर्खरै सुनायौं दीपक जंगमको स्वर, शिवगोपाल रिसालको भक्ति रचना अनि गायक स्वयंकै भक्ति संगीतमा रहेको भजन दुर्गा भजन सुनाउने क्रममा अब सुनाउँछौ संगीता थापा, शान्ति थापा र साथीहरूको स्वर बीबी सिंहको भक्ति रचना अनि संगीत हो भैरव बहादुर थापाको।

अब सुनाउँछौ शशि कटुवाल र साथीहरूको सुर, चन्द्रकला शाहको भक्ति रचना अनि भक्ति संगीत हो प्रकाश गुरुङको।

0: प्रस्तुत छ धारावाहिक नाटक श्री चण्डीमा आधारित दुर्गा सप्तशती, लेखक श्रीहरि रूपाखेती।
1: श्रोता, यो धारावाहिक धार्मिक नाटक श्री चण्डीमा आधारित दुर्गा सप्तशती हो। हाम्रो 18 पुराण र त्यति नै संख्यामा उपपुराणहरू छन्। ती 18 पुराण मध्ये हाम्रो समाजमा परिचित सप्तशती चण्डीसँग सम्बन्ध राख्ने पुराण चाहिँ मार्कण्डेय पुराण हो। यसमा 124 अध्याय पाइन्छन्। ती मध्येका 73 85 अध्यायसम्मका 13 अध्याय नै हामीले दशैंमा दुर्गा पूजा गर्दा पढ्ने दुर्गा सप्तशती चण्डी हो। यसमा जम्मा 700 मन्त्र भएको कारणले चण्डीलाई सप्तशती भनिएको हो। यस सप्तशतीका 3 विभाग वा खण्ड छन्। तिनलाई प्रथम चरित्र, मध्यम चरित्र र उत्तम चरित्र भनिन्छ। हाम्रो जीवनको सार्थकता जम्मा 4 पुरुषार्थ प्राप्त गर्नुमा रहेको छ। ती 4 पुरुषार्थ भनेको नै धर्म, अर्थ, काम र मोक्ष हुन्। उचित विधि अनुसार धर्म, अर्थ र काम पुरुषार्थ प्राप्त गर्नेले यहाँ सुख सम्पत्तिको भोग गरेर मरणोपरान्त ज्ञान वा मोक्ष पाउँछ भन्ने हाम्रो धार्मिक विश्वास छ। दुर्गा सप्तशतीले प्रत्येक वर्ष विजया दशमी दुर्गा पूजाको अवसरमा यही अमूल्य सन्देश दिन्छ। अत यही विषयको नाटकीय प्रस्तुति हामी आजदेखि शुरू गर्दैछौं।

सप्तकल्पान्तजीवी हे तपोधन, महाप्रलयका प्रत्यक्ष द्रष्टा, हे महामुनि, हे गुरु मार्कण्डेजी, हजुरका अमृतमय उपदेशले मेरो मनको मैलो पखालिँदैछ। म दिनानुदिन पवित्रतर बन्दै गइरहेछु प्रभु। मैले हजुरका मुख कमलबाट थुप्रै आख्यान उपाख्यानका सुवास पाए। अगणित प्रश्नका उत्तर

0: ज्ञानहरू पाएँ। विश्व ब्रह्माण्डको सृष्टि, परमपिता ब्रह्माजीका अनेक मानस पुत्रहरूको कथा, अनेक युग, मन्वन्तर र कल्प कल्पका विस्मयकारी घटनाको वर्णन विवरण सुन्न पाए प्रभु। स्वयम्भु, स्वरुचि, उत्तम, तमस, रैवत, चक्षुष र वैवस्वत यी सात मनुका मन्वन्तर कथा विस्तारपूर्वक सुन्न पाए। अब सूर्यपुत्र सावर्णी नामका आठौं मनुका बारेमा सुन्न भोकाएका मृग झैं यी मेरा दुवै कान लालायित छन् प्रभु। यिनका बारे विस्तारपूर्वक आज्ञा होस् प्रभु।
1: प्रिय जैमिनी, हे जिज्ञासु, हे व्यास शिष्य, तिमी सम्झन्छौ विवस्वान सूर्यकी संज्ञा नामकी पत्नीबाट सातौं मनु वैवस्वतको उत्पत्ति भएको हो। उनको बारे मैले तिमीलाई विस्तारपूर्वक बताइसकेको छु, अब ध्यान दिएर सुन। उनी विवस्वान सूर्यकी छाया नामकी पत्नीबाट जन्मिएका सावणी आठौं मनु हुनेछन्। तिमी को थिए, के थिए र कसरी मनुपदका अधिकारी बन्नेछन् भन्ने कुरा म तिमीलाई बताउँदैछु, सुन।
0: आज्ञा होस् मुनिवर।
1: प्रिय जैमिनी, जगन्माता भगवती महामायाको प्रभावले ती भाग्यवान सूर्यपुत्र सावर्णी जसरी आठौं मनवन्तरका अधिपति भए, सो सुन, तिमीलाई थाहा भएकै कुरा हो, स्वयं भव मनवन्तर पछिका दोस्रा मनु स्वरोचिस हुन्। उनीको स्वरोचिस मनवन्तरका बेलामा चैत्र नामको वंशमा जन्मिएका सुरत नामका एक धर्मप्रेमी उदार मनका राजा थिए। उनी आफ्ना प्रजालाई सहोदर भाइ झैं आफैले जन्म दिएको छोरालाई झैं माया गर्दथे, न्यायपूर्वक शासन गर्दथे। दैवको खेल हो, उनी कोला विध्वंसी भनिने शत्रु राजाबाट युद्धमा पराजित भए। यसमा उनका विश्वासघाती मन्त्रीहरूको पनि हात थियो। अब मेरा जनताको के गति होला, कठै बरा मेरो मत्त हात्ती, त्यो मेरो राज ढुकुटी, ती आफन्त र मेरा आश्रयमा बाँचेका नोकर चाकर भन्दै शिकार जाने बहाना गरी राजा एक्लै वनतिर लागे। पराजित मनस्थितिमा घना जंगलको बाटो राजा सुरत मेधा ऋषिको आश्रममा पुगे। त्यहाँ आश्रमको उपदेश वेदीको एउटा छेउमा उनले अर्को खिन्न मनको उदास अनुहार भएको एक भद्र व्यक्तिलाई देखे। ऊ त्यसै डोलाइरहेको थियो र ऋषि आश्रम एकान्त थियो, चराहरूको चिरिबिरीसम्म सुन्न सकिन्थ्यो।

होइन, मक्का आइपुगेँ। कुनै ऋषिको आश्रम जस्तो लाग्छ। ऋषि कुमार, ऋषि पत्नी अथवा अरू कोही पनि देख्दिनँ।

0: अहो अहो भद्रजन, तिमी को हो? अनुहार पनि अलि भलिन्झै देख्छु, तिमी आफ्नो परिचय दिएर मलाई कृतार्थ गर्न सक्छौ?
1: म मेरा अपरिचित सहयात्री मित्रलाई अभिवादन गर्दछु। मित्रवर, म एक अभागी मान्छे हुँ। मेरो नाम समाधि वैश्य हो। म धनी कुलमा जन्मिएको स्वयं धनाद्य व्यापारी हुँ। तर खेद छ भद्र व्यक्ति, म क्षमा माग्दछु। मैले यहाँको परिचयसम्म पनि माग गरिन, आफ्नै मनको बहकहन उतार्सिएछु। म यहाँको परिचय पाउन चाहन्छु। उता रुखको फेदमा घोडा बाँध्नु भएको छ, स्निग्ध गाम्भीर्य बोल्नुहुन्छ, मुखमण्डलमा उदासीपन छ, अनि ऋषि आश्रममा पाल्नु भएको छ। के उत्तर पाउन सक्दछु?
0: म एक पराजित राजा हुँ वैश्यवर, जसको राज्य लक्ष्मी खोसिएको छ, जसको कोष पराईका हातमा परेका छन्। त्यस्ताले राजाको परिचय के दिनु? तिमीलाई के भनौ के भनौ वैश्यवर? स्वाभिमान हराएको चैत्र वंशीय क्षेत्रीय मेरो परिचय हो। सुरत यस उदास व्यक्तिको नाम हो। अब मेरो बाटो वन हो, रथले धुलो उडाउने नगर मार्ग होइन, मेरो आश्रय राजभवन होइन, ऋषिहरूको आश्रम पर्णकुटी हो। अन्त सौम्य, तिमी जे भन्दै थियो सो बताऊ न त, तिमी कसरी यस तपोवनमा आइपुग्यौ?
1: राजन, म ठगिए। मैले धनलाई सबथोक भने, धनको चार दिवारी भित्र मैले मेरा स्वास्नी, छोरा छोरी र आफन्तहरूको सुख देखेको थिएँ। मेरो उमेर घर के छ, अब म त्यस धनको बाढीमा किनारतिर हुत्त नपुगे। धनको लोभी स्वार्थी मेरो परिवारबाट म अपमानित भए। उनीहरूले मेरो उपार्जन गर्ने क्षमता नदेखेपछि हेला गर्न थाले, दुर्भाष्य बोले, वनपक्ष गरे। अन्तमा उनीहरू सबै मिलेर मलाई घरैबाट निकालिदिए। सोही कारण मैले पनि वनको बाटो रोजेको हुँ। यहाँ मेधा ऋषिको दर्शन भएन, उहाँको आगमनको प्रतीक्षामा म पर्णकुटीको यस कुनामा झोक्राइरहेको छु। म सत्य लुकाउन सक्दिनँ राजा सुरथ, अझै पनि ती स्वार्थी स्वास्नी छोराछोरीको सम्झना र मायाले यो मनमा चस्स चस्स घोचिरहेछ।
0: मेधा ऋषि आउनुभयो।
1: हो, रिसिभर पाल्नुभयो।
0: रिसिभर, म चैत्रवंशी राजा सुरथ हजुरलाई सादर प्रणाम गर्दछु।
1: र म समाधि वैश्य हजुरलाई सादर दण्डवत गर्दछु।
2: बलशाली भव, यशस्वी भव राजन। यता यो कुशनिर्मित आसनमा समासीन हुनुहोस् राजन।
0: जो आज्ञा रिसिभर।
2: अनि वणिक श्रेष्ठ, तिमी पनि यस कुशासनमा बस सौम्य।
3: जो आज्ञा रिसिभर।
2: आज गजबकै संयोग परेछ। चैत्र वंश समुत्पन्न प्रजाप्रेमी विख्यात चक्रवर्ती राजा सुरथ र उस्तै धनाढ्य वैश्य श्रेष्ठ समाधि दुवैलाई एकसाथ यस सानो शान्त पूर्णकुटीमा देख्दैछु। भन्नुहोस् राजन, मैले यहाँलाई मेरो तपस्याबाट अर्जित कुन सेवा अर्पित गर्नु पर्यो? त्यस्तै वाणिज्य निष्णात समाधि वैश्य, तिमीलाई मेरो आवश्यकता किन पर्यो? खुलस्त भन सौम्य।
1: शान्त तपोवनका तपोधन, हे मेधारिषी, हे गुरु, आज हामी दुवै आफ्नो ठाउँबाट लुटिएका छौ, विस्थापित भएका छौ।
0: अब हामी दुवै हजुरको पर्णकुटीमा शरण माग्न आएका छौ। हे दयालु विप्रवर, हामीलाई शरण दिनुहोस्।
2: धन्दा मान्नु पर्दैन राजन। वणिक श्रेष्ठ, तिमी पनि कुनै चिन्ता नलेऊ। तपाईहरू दुवै म कहाँ आज यस शान्त तपोभूमिमा मेरा अतिथि हुनुहुन्छ। शरण र मरणका कुरा नगर्नु नै राम्रो। यस्ता कुराहरू त नगर सभ्यताको सीमाभित्र मात्र हुने गर्दछन् राजन, शान्त तपोवनमा होइन। राजन, मेरो विनम्र अनुरोध यति मात्र छ, त्यो के भने यथार्थ नलुकाइयोस्। म तपाईहरूलाई मेरो शक्तिले भ्याएसम्म सेवा दिने वचन दिन्छु।
0: मेरो राज्य कोला विध्वंसकहरूबाट लुटियो, अब म राज्यहीन र एक्लो भएको छु। मलाई निर्देशन दिनुहोस् ऋषिवर।
1: मैले सञ्चित गरेको धनको लोभले मलाई मेरा स्वार्थी स्त्री पुत्रादिले ठूलो अपमान गरे। उनीहरू सब मिलेर मलाई घरैबाट निकालिदिए ऋषिवर। अब मेरो मार्ग निर्देशन हजुरबाटै हुनु पर्यो।
2: राजा अशक्त भएपछि उसको राज्य शक्ति लुटियो। धनीले धन कमाउन छोडेपछि उसका परिवारले उसलाई अपमानित गरे। खोइ, यत्रो मान यत्रो धनले तपाईहरूलाई जोगाएन, उल्टै खेदेर जंगलतिर पठाइदियो।
0: हो गुरुवर, त्यसै हो ऋषिवर।
2: जीवनमा यही मेरा आएर धन र मानले काम गर्दैन राजन। हेर्नुहोस्, बुझ्ने कुरो पनि वास्तवमा यहीँनिर छ। मान प्रतिष्ठाको पनि आफ्नो ठाउँ हुन्छ, त्यसको आफ्नै सीमा हुन्छ राजन। अनि जुनसुकै कुरा पनि सीमान्तमा पुगेपछि त्यो टुङ्गिन्छ। यो तपाईँको मात्र मामिला होइन, इतिहासमा यस्ता अनेक घटना घटिसकेका छन्।
1: हे गुरु, आज्ञा होस्, म बुझ्ने प्रयास गर्दछु।
2: हे समाधि वैश्य, एकपल्ट आँखा चिम्लेर विगतलाई निहालेर हेर त। तिमीभन्दा धेरै ठूला धनी व्यापारीहरू यहाँ थिए, अझ छन् पनि। के तिमीले उनको जीवनको लेखाजोखा राख्न सकेका छौ? छैन, यो हुन सक्ने कुरा पनि होइन।
1: हाँ, विगत रे, आँखा चिम्म गर्ने रे। गुरुवर, यो के आज्ञा गर्नुभएको हजुरले?
2: हो वत्स, हो त्यो विगत नै हो। अब तपाईहरूले विगतको निरीक्षण गर्दै आगतलाई स्वागत गर्न सक्नुपर्छ। यसलाई अर्को शब्दमा पनि बुझ्न सकिन्छ। राजन, हे समाधि वैश्य, यसलाई प्रारब्ध भन्न सकिन्छ। अझ सजिलो शब्द खोज्ने हो भने जे रोपिएको हो त्यही नै जीवनमा फल्छ। नीमको बिया रोपेर कहीँ सुन्तला फलेको देखेका छौ? तितो रुखको डालीमा गुलियो फल्दैन वत्स।
0: अब के उपाय छ त गुरुवर? के हामी उपाय सुन्ने छौ त?
1: कि अब हामी बर्बाद भइसक्यौ त गुरुवर?
2: त्यस्तो केही पनि भएको छैन। छ उपाय, छ। त्यो उपाय एउटै छ, उनी पराम्बा देवी भगवतीको शरणागति मात्र एउटा उपाय हो वत्स। संसारमा कोही पनि बर्बाद हुँदैन, यो सब भगवती पराम्बाको माया हो। या देवी सर्वभूतेषु विष्णुमायेति शब्दिता। सुन्नुभयो? विष्णुमायेति शब्दिता। यो सबै सांसारिक प्रपञ्च उनै परा प्रकृति परमेश्वरीको माया हो, लीला विलास हो, जसलाई विष्णु माया भनिन्छ। यो सब उनै पराम्बाको उनै जगदम्बिकाको लीला हो राजन।
4: भगवानका हिसा देवी महामायेति याम भवान ब्रवीति कथमुत्पन्ना साकर्मा शास्त्रकिम दिव्यजन। हे ब्रह्मदेव, हे मेधारिषि, ती महामाया देवी को हुन्? तिनको उत्पत्ति कसरी भयो? ती के कस्ता कार्य गर्थिन्? हामीलाई कृपापूर्वक बताउनुहोस् ऋषिवर।
2: उनी भूत, वर्तमान र भविष्य सबै हुन्। उनलाई कालातीत भनिन्छ। त्रिकाल उनको वरिपरि घुम्छ। उनी त्यस त्रिकालबाट अलग छिन्। यो विश्व ब्रह्माण्ड सब उनैको स्वरूप हो राजन। हे समाधि वैश्य, यो सब उनमा आश्रित छ, तर उनी यसमा आश्रित छैनन्। तथापि हामी अज्ञानीका लागि जगत जननी अनेक रूप र आकारमा आउने गर्दछिन्, अनेक असम्भव कार्य गर्ने गर्दछिन् जगतको कल्याणको निमित्त।
4: जस्तो कि कुनै एउटा कथा सुनाउन ऋषिवर।
2: सुन्नुहोस् राजन, हे वणिक श्रेष्ठ, तिमी पनि ध्यान दिएर सुन। कुरा पुरानो हो, उहिलेको घटना हो, प्राचीन घटना हो। कल्पान्तमा महाप्रलय भयो, संसार जलमय भयो। महासमुद्रको उत्ताल तरङ्ग बाहेक त्यति बेला केही पनि थिएन। भगवान विष्णु शीश सैयामा शयन गरिरहनु भएको थियो। उहाँ योग निद्रामा मस्त निदाइरहनु भएको अवस्थामा अकस्मात् उहाँका काने गुजीबाट दुई डरलाग्दा दानव उत्पन्न भए।

0: अहिले सुन्दै हुनुहुन्थ्यो श्री चण्डीमा आधारित नाटक दुर्गा सप्तशती भाग एक, लेखक श्रीहरि रूपाकेती, पात्रहरू जितेन्द्र महत अभिलाषी, उदय खनाल उमेश, श्रीप्रसाद थापा, दीपक राज गिरी, घनश्याम खतिवड़ा, श्रीराम पुडासैनी, नवराज लम्साल, पार्श्व गायन उदय खनाल उमेश, ध्वनि सम्मिश्रण तथा रेकर्डिस्ट श्रीराम रामाजी, सहयोगी नवराज मानन्दर, विशेष सहयोगी उदय खनाल उमेश, निर्देशन सहयोगी मनोज बुढाथोकी, आरजे सिंह, नाटक संयोजन तथा निर्देशन मदन दास श्रेष्ठ।
1: वर्षायाममा बाढी पहिरोको जोखिम बढी हुने हुँदा सुरक्षित यात्राको लागि सडकको अवस्था बुझेर मात्र यात्रा तय गरौं।
2: नेपाल सरकार पूर्वाधार विकास मन्त्रालय सड़क

0: कारण सर्वसुलभ आवास कर्जा।
1: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
0: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%।
1: विशेषताहरू: रु 3 करोड सम्मको कर्जा सुविधा,
0: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न,
1: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
0: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
1: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
0: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
2: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो
3: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। यस बेला बिहानको 9 बज्नै लाग्यो। अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो। अब बाबुराम तिमेल सिन्हाबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। बुढी गण्डकी नदीमा आकस्मिक बाढी, त्रिशुली दोभानसम्म सतर्कता अपनाउन प्रशासनको आग्रह। प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत आरम्भ गरिने नेपालीको महान पर्व बडा दशैं आजदेखि सुरु। र रियाद विमानस्थलमा आक्रमण, 12 जनाको मृत्यु, 309 घाइते। अब समाचार विस्तारमा। उत्तरी गोर्खा भएर बहने बुढी गण्डकी नदीमा आज बिहानैदेखि भीषण बाढी आएको छ। ठूलो गडगडाहाटका साथ नदीमा बाढी आएपछि किनार आसपासका बासिन्दा घर छाडेर सुरक्षित स्थानतर्फ लागेका छन्। चुनुब्री गाउँपालिका कि पूर्व उपाध्यक्ष कुमारी गुरुङका अनुसार बुढी गण्डकीको स्याहार खोलातर्फबाट बाढी बगेर आएको हो। बाढी आउने क्रममा नदी निरन्तर थुनिने र खुल्ने भइरहेको छ। बुढी गण्डकी नदीमा आएको भीषण बाढीले सल्लेरी बजार क्षेत्र र जलविद्युत आयोजनाको क्याम्प बगाएको छ। नदीमा आएको लेदो सहितको बाढीले बजार क्षेत्र तथा आयोजनासँग सम्बन्धित सबै संरचना बगाएको हो। बुढी गण्डकी नदीमा पानीको बहाव बढेसँगै आएको लेदो सहितको बाढीले नदी किनारमा संरचनामा क्षति पुर्याएको छ। बाढीले सल्लेरी बजार र हाइड्रो पावर योजनाको क्याम्प बगाएपछि त्यहाँको भौतिक संरचनामा ठूलो क्षति भएको जिल्ला प्रशासन कार्यालय गोर्खाले जनाएको छ। बुढी गण्डकी नदीमा भीषण बाढी आएपछि गोर्खाको उत्तरी क्षेत्रमा त्रास फैलिएको छ। नदी थुनिने र खुल्ने क्रम दोहोरिएपछि नदी किनारका बस्ती जोखिममा परेका छन्। जिल्ला प्रशासन कार्यालय गोर्खाले नदी किनारका बासिन्दालाई सतर्क रहन र सुरक्षित स्थानतर्फ सर्न आग्रह गरेको छ। चुम्नुब्री गाउँ पालिकाका पूर्व उपप्रमुख कुमारी गुरुङका अनुसार बुढी गण्डकीको स्याहार खोलातर्फबाट बाढी आएको हो। गोर्खाको चुम्नुम्ब्री गाउँपालिका 3 स्थित फिल्म बजार जोड्ने पुल बाढीले बगाएको छ। बुढी गण्डकीमा आएको बाढीले घट्टे खोला क्षेत्रमा केही घरमा लेदो सहितको पानी पसेको र बाढ निरन्तर बढिरहेको छ। बुढी गण्डकीमा आएको बाढीका विषयमा जानकारी दिन हामीसँग मौसमविद जोडिनु भएको छ। स्वागत छ यहाँलाई।
1: हजुर, धन्यवाद।
0: अहिले आकस्मिक रूपले बुढी गण्डकीमा बाढी आएको छ, यसबाट त्यहाँ जनधनको क्षति भएको आकलन पनि गरिएको छ। मौसम विभागका अनुसार यो के कस्तो प्रकृतिको आकस्मिक बाढी हो, हामीले के लेखाजोखा गरेका छौँ?
1: हजुर, यो जुन यो बिहान नै हामीलाई पनि खबर आएको छ होइन, बुढी गण्डकीमा चाहिँ ठुलै यो के बाढी गएको छ भनेर। तर मौसमकै हिसाबले कुरा गर्ने हो भने पछिल्लो 24 घन्टाको विवरणी हेर्दाखेरि पनि त्यो क्षेत्र आसपास उक्त जिल्लामा, यो गोर्खा जिल्लामा चाहिँ खासै त्यस्तो पानी परेको देखिँदैन। 24 घन्टाको विवरण हेर्दाखेरि पनि त्यहाँ हल्का हल्का मात्र पानी परेको चाहिँ देखिन्छ। त्यही भएर यो मौसमजन्य यो वर्षाको कारण हुन्छ नि यो भएको बाढी चाहिँ होइन, यो चाहिँ अब अरू नै कुनै अन्य कारणले भएको जस्तो देखिन्छ।
0: अब नदी तटीय क्षेत्रमा कहाँसम्म सतर्कता अप्नाउनु पर्ने हुन्छ? अहिले जल सतह के कस्तो रहेको छ? हामीले पाएको जानकारी अनुसार नदीको सतह घटबढ पनि भइरहेको छ। यस हिसाबले अब कहाँसम्मका बासिन्दाहरूले सतर्कता अप्नाउनु पर्ने हुन्छ, त्यस्तो केही छ अहिलेसम्मको यो प्रारम्भिक सूचनाको विश्लेषण अनुसार?
1: हजुर, अब यो यो नदीको जुन बहाव छ त्यो त घटबढ हुने क्रममा रहेको छ भन्ने जानकारी पनि आएको छ। र यो हाम्रो अलर्ट सिस्टममा नि लगभग त्यस्तो नै देखिरहेको छ। अब यो माथिबाट बाढी आएपछि चाहिँ तल्लो तटीय क्षेत्रमा बस्ने बासिन्दाहरूले चाहिँ पक्कै पनि अलिकति सतर्कता भने अप्नाउनु पर्ने नै हुन्छ। अब यसको लागि चाहिँ यो बाढी पूर्वानुमान शाखाबाट चाहिँ निरन्तर अनुगमन भइरहेको पनि छ। अब मौसमको हिसाबले चाहिँ उक्त क्षेत्रमा आजको लागि पनि त्यस्तो ठुलो पानी पर्ने सम्भावना कमै रहेको छ र हल्कादेखि 1-2 सम्म मध्यमसम्म होला, नत्र खासै त्यस्तो ठुलो वर्षाको सम्भावना पनि देखिँदैन।
0: केही समय अगाडि मात्र भोटेकोसीमा बाढी आएको थियो, लगत्तै अहिले बुढी गण्डकीमा आकस्मिक बाढी आएको छ। यहाँले कुराकानीकै क्रममा पनि भन्नुभयो कि वर्षा पनि छैन, निरन्तर वर्षा हुँदाखेरि केही जोखिमको सम्भावना हुन्थ्यो। अब आकस्मिक यो बाढीलाई प्रारम्भिक सूचनाहरूको विश्लेषण गर्दा के भएको भनेर अनुमान गर्न सकिने त्यस्तो कुनै आधार तथ्यहरू फेला परेको अवस्था छ कि छैन अहिलेसम्मको अवस्थामा?
1: अहिलेको इनिसियल स्टेटकै कुरा गर्ने हो भने अब पानीको हिसाबले पानी नपरेको भएपछि चाहिँ पानीको कारण आएको बाढी होइन भनेर चाहिँ अलिकति स्पष्ट नै जस्तो देखियो, तर अब बाँकी के यो हुन्छ नि के कारणले चाहिँ उक्त क्षेत्रमा बाढी आएको हो भन्ने अनुगमन चाहिँ अझ भइ नै रहेको छ र यसबारेमा चाहिँ अब थप यो बाढी पूर्वानुमान महाशाखाले पक्कै पनि केही सूचनाहरू जारी नै गर्नुहुनेछ होला भन्नु
0: हुन्छ। यहाँलाई धन्यवाद। उहाँ हुनुहुन्थ्यो मौसमविद विनु महर्जन। प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत आरम्भ गरिने नेपालीको महान पर्व बडा दशैं आजदेखि सुरु भएको छ। यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म 15 दिन धुमधामका साथ मनाउने गरिन्छ। बडा दशैंको पहिलो दिन आज घर घरमा विधिपूर्वक दियो कलश र गणेश स्थापना सहित घटस्थापना गरिन्छ। पूजा कोठा वा दशैं घरमा वैदिक विधिपूर्वक शक्ति कि देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ गरिन्छ। आजकै दिन विधिपूर्वक घट अर्थात् घडा स्थापना गरी त्यही घडामाथि शक्ति स्वरूपा दुर्गाको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना पनि भन्ने गरिएको छ। आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजयादशमीका दिन दुर्गा देवीको प्रसाद ग्रहण गर्ने गरिन्छ। परम्परा अनुसार काठमाडौँको हनुमान ढोका दरबारमा रहेको दशैं घरमा आजदेखि वैदिक विधि अनुसार जमरा राखी शक्ति स्वरूपा दुर्गा देवीको पूजा आराधना सुरु हुन्छ। चन्द्रमासले आज असोज शुक्ल पक्षको प्रतिपदा तिथि नेपाली राष्ट्रिय चाड दशैं आज सुरु भएको छ। महोत्तरी सहितका मिथिला क्षेत्रमा दशहरा शारदीय नवरात्र भनिने यो पर्वले जताततै चहलपहल बढाएको छ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी नजिकै गलौदीमा भाँसिएर अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको छ। आजसम्म उक्त सडक पूर्ण रूपमा सञ्चालन हुन सक्ने आकलन गरिएको छ। नेपाली काङ्ग्रेसको 15 महाधिवेशनबाट सभापतिमा निर्वाचित गगन कुमार थापाले नागरिकको विश्वास जित्ने गरी पार्टीलाई रूपान्तरण गर्ने बताउनु भएको छ। सभापतिमा निर्वाचित भएपछि हिजो पार्टी केन्द्रीय कार्यालय सानेपामा उपस्थित कार्यकर्ता र समर्थकलाई सम्बोधन गर्नुहुँदै सभापति थापाले आफूले प्राप्त गरेको जिम्मेवारीलाई अधिकार नभई जवाफदेताका रूपमा लिएको बताउनुभयो। राष्ट्रपति रामचन्द्र पौडेलले बदलिँदो विश्व परिवेश अनुसार शिक्षा प्रणालीलाई परिमार्जन गर्दै विद्यार्थीलाई भविष्यका चुनौती सामना र अवसरको सदुपयोग गर्न सक्षम बनाउनु पर्ने बताउनु भएको छ। बीपी राजमार्गको लेदो र गेग्रान पञ्चायतपछि उक्त सडक पुनः सञ्चालनमा आएको छ। नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू गर्न प्रहरी कर्मचारीहरूलाई हिजो निर्देशन दिनु भएको छ। रेडियो नेपालबाट अहिले बिहान 9 बजेको समाचार सुन्दै हुनुहुन्छ। अब केही बेर विज्ञापन र सन्देश।
2: फोनमा कुरा गर्दा आवाज स्पष्ट नआएर दिक्क लाग्छ,
3: अब अनुभव गर्नुहोस् नेपाल टेलिकम 4G भोल्टेज।
2: भोल्टेज भोइस ओभर LTE अब तपाईँको हरेक कुराकानी अझ स्पष्ट अझै जीवन्त।
3: SG भोइस क्वालिटीसँग कम ब्याकग्राउन्ड नोइज र अल्ट्रा क्लियर आवाज।
2: यस्तो अनुभव मानव तपाईँले कुरा गरिरहनु भएको व्यक्ति तपाईँको छेउमै हुनुहुन्छ।
3: र अझ रमाइलो कुरा,
2: फोनमा कुरा गर्दै गर्दा पनि चलाइरहनुहोस् 4G स्पिड इन्टरनेट।
3: Clear calls र fast internet एकै साथ।
2: सेवा सुचारू गर्न आफ्नो फोनमा #444 हाश डायल गर्नुहोस्। 4G बोल्टे
4: नेपाल टेलिकम राष्ट्रको संचार।
0: अब बाँकी समाचार। दशैं सुरु भएसँगै रोजगारीका लागि भारतका विभिन्न सहरमा गएका नेपालीहरू घर फर्किन थालेपछि गड्डा चौकी नाकामा चहलपहल बढेको छ। देशभर पछिल्लो एक दिनमा 31 विपदका घटना भएका छन्। ती घटनामा 11 चौपाया समेत क्षति भएको छ भने करिब 23,18,400 बराबरको आर्थिक क्षति भएको छ। घटनामा परि एकजनाको मृत्यु पनि भएको छ। अब अन्तर्राष्ट्रिय समाचार। साउदी अरबको रियाद स्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको पछिल्लो आक्रमणमा 12 मृत्यु भएको छ भने 309 घाइते भएका छन्। साउदी अरबको नागरिक उड्डयन प्राधिकरणका अनुसार आक्रमणपछि साउदी नेतृत्वको गठबन्धन सेनाले पूर्वी क्षेत्रतर्फ प्रहार गर्न खोजिएको एउटा ड्रोन नष्ट गरेको छ। घटनापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हुती विद्रोही विरुद्ध साउदी अरबसँग मिलेर आक्रमण गर्ने तथा इरानमा माथि पुनः सैन्य कारवाही सुरु गर्ने विषयमा विचार गर्ने बताउनु भएको छ। अमेरिकी विदेश मन्त्री मार्को रुबियोले आक्रमणमा एकजना अमेरिकी नागरिकको मृत्यु भएको पुष्टि गर्नु भएको छ। यसैबीच इरानको इस्लामिक रिभोल्युसनरी गार्डले हर्मुज जलमार्गको आफूले अवैध भनेको मार्ग हुँदै यात्रा गरिरहेको एउटा विशाल तेलवाहक जहाज समुद्री बारूदी सुरुङमा परेको दावी गरेको छ। यता अमेरिकी सेनाको सेन्ट्रल कमान्डले ओमानको खाडीमा एउटा व्यावसायिक मालवाहक जहाजलाई निष्क्रिय बनाएको जनाएको छ। अब मौसम सम्बन्धी जानकारी। आज देशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने तथा तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थान तथा गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन, चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 24 26 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। अन्तमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। बुढी गण्डकी नदीमा आकस्मिक बाढी, त्रिशुली दोभानसम्म सतर्कता अपनाउन प्रशासनको आग्रह। प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत आरम्भ गरिने नेपालीको महान पर्व बडा दशैं आजदेखि सुरु। र रियाद विमानस्थलमा आक्रमण, 12 जनाको मृत्यु र 319 घाइते। रेडियो नेपालबाट बिहान 9 बजेको समाचार सकियो। यसपछि नेपाल भाषामा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
5: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट, टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।

0: नमस्कार, ज्येष्ठ नागरिक कार्यक्रममा हार्दिक स्वागत छ। तपाईँले यो कार्यक्रमलाई सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारणबाट प्रत्येक आइतबार बिहान यसै बेलादेखि सुन्दै आउनु भएको छ। यसका साथै यस कार्यक्रमलाई तपाईँले रेडियो नेपाल .gov.np, रेडियो नेपालको मोबाइल एप र रेडियो नेपाल .online.com पनि प्रत्यक्ष सुन्न सक्नुहुन्छ। कार्यक्रममा हामी ज्येष्ठ नागरिकका हक अधिकारलाई सुनिश्चित गर्न गरिएको संवैधानिक तथा कानूनी व्यवस्थाका साथै सरकारले गरेका नीतिगत निर्णयको कार्यान्वयनको अवस्था, ज्येष्ठ नागरिकहरूको हेरचाहका लागि विभिन्न संघ संस्थाहरूले शुरू गरेका काम र उनीहरूले प्रदान गर्दै आएका सेवा सुविधाका बारेमा जानकारी दिँदै आइरहेका छौं। यसका अतिरिक्त गतिविधि, कुराकानी, जीवन अनुभव र अन्तर्राष्ट्रिय प्रसंग समेत यस कार्यक्रमका विषयवस्तु रहँदै आएका छन्। आज हामी यही असोज 15 गते अक्टोबर 1 तारिकका दिन मनाइएको अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा तयार पारिएको स्थलगत सामग्री लिएर आएका छौं। कार्यक्रम सुन्दै गर्नुहोला। आउनुस कार्यक्रम सुरु गरौं।
1: यही असोज 15 गते अक्टोबर 1 तारिकका दिन हामीले पनि अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनायौं। महिला बालबालिका तथा लैंगिक यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षा मन्त्रालय र राष्ट्रिय ज्येष्ठ नागरिक महासंघले संयुक्त रूपमा यो कार्यक्रमको आयोजना गरेका हुन्। 36 अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका रूपमा मनाइएको यस कार्यक्रममा ज्येष्ठ नागरिक र स्कूलले भाइ बहिनीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। दीर्घायु युग, दीर्घ जीवनका लागि जीवन पद्धतिमा पुनर्विचार गरौं भन्ने आदर्श वाक्यका साथ आयोजना गरिएको यस कार्यक्रममा राष्ट्रिय ज्येष्ठ नागरिक महासंघका महासचिव मोहनलाल श्रेष्ठले सबैलाई स्वागत गर्दै सबै ज्येष्ठ नागरिक राज्यका अभिभावक भएकोले दिवस मनाउने सम्बन्धमा राज्यले पनि विशेष चासो दिनुपर्ने बताउनुभयो।
2: अब यसै सन्दर्भलाई लिएर आज अलिकति हर्षित भएको छु, अलिकति अधुरो त अधुरै छ तर पनि हर्षित भएको छ। के मानेमा ज्येष्ठ नागरिकलाई हेर्ने राज्यको आधिकारिक व्यक्तित्वहरू, मन्त्रालयका विशिष्ट व्यक्तित्वहरू यहाँ हामीले पाएका छौँ, त्यसमा अलिकति गौरवान्वित भएको छु। संस्थाको बारेमा अलिकति गर्न चाहे, जुन यो संस्था नेपालमा 2058 सालमा स्वर्गीय लीलादेवीले सञ्जाल भन्ने एउटा संस्था सुरु गर्नुभयो, त्यसपछि त्यसलाई नै निरन्तरता दिँदै 2069 सालमा राष्ट्रिय ज्येष्ठ नागरिक आबद्ध हुँदै यसलाई नै यहाँसम्म आइपुगेको कुरा मैले यहाँ समक्ष जानकारी गराउन चाहन्छु। हामीहरूको जिम्मा भने तपाईँहरूको काममा छ, ज्येष्ठ नागरिकहरूलाई कुन बाटोमा डोर्याउने राज्यको दायित्वभित्र पर्छ। के चिन्तन भएको छ त, के अवलम्बन भएको छ, मापदण्ड के छ, हामीले पनि फेला पार्न सकेको छैन। थाहा छ, हामी पनि भोलिन्टियर संस्था हो, राज्यले अवलम्बन गरेको संस्थाभित्रको संगठन सबैले आफ्नो ठाउँमा बनाएको छ, त्यसमा आफ्नो खुसीले रमाएर आबद्ध भएर ज्येष्ठ नागरिकहरूलाई खुसी खुसीमा रमाउनको लागि पहल गरेर आफ्नो ठाउँमा काम गर्दै आइरहेको संस्था हो। त्यसले गर्दाखेरिमा हामीप्रति हेर्ने दृष्टिकोण मन्त्रालयको कस्तो हुन्छ, के हुन्छ भन्नै पर्छ। किनकि हिजोसम्म महिला तथा बालबालिका ज्येष्ठ नागरिक मन्त्रालय थियो, अनि केले एलर्जी भयो, सम्बन्धित निकाय त यहाँ हुनुहुन्छ, यो कुरा हाम्रो पीडाको कुरा हो, संवेदनशील विषय भएको हुनाले मैले ध्यान आकर्षणको लागि मैले विनम्र अनुरोध गर्न चाहे। हाम्रो संस्था भनेको अधिराज्यभरिको मन्त्रालयसँग सहकार्य गरेर काम गर्ने हो, जिल्ला जिल्लामा नगरपालिका गाउँपालिकाहरू समन्वय गरेर काम गर्ने हो, चेतना जगाउने कामहरू यो संस्थाहरूले गरिआएको कुरा यहाँलाई विधि गर्न चाहन्छु। यहाँ मात्र होइन, विश्वव्यापी रूपमा आज मनाइराखेको विषय हो, आज हाम्रो चाड हो, यो हाम्रो पर्व हो, यो राज्यको पनि पर्व हो। यो संस्थालाई हेर्ने दृष्टिकोण नकारात्मक नहोस्, हामी भोलिन्टियर मान्छे हो, भोलिको दिनमा यो निरन्तर भइरहने संस्था हो, यसलाई चाहिँ जगाने गर्नुपर्छ, यसलाई प्रोत्साहित गर्नुपर्छ, यी कुराहरूमा पछाडि नपरोस् भन्ने कुरा राख्दै पुनः राष्ट्रिय ज्येष्ठ नागरिक महासंघले आफ्नो कर्तव्य सम्झेर विभिन्न कार्यक्रमहरू गरेर आइरहेको कुरा यहाँलाई विधि गराउँदै भोलिको दिनहरूमा पनि यसलाई सकारात्मक रूपले अगाडि बढ्दै जानेछ। यहाँहरूको सहयोग अपेक्षा गर्दै म बिदा हुन चाहन्छु। हस्, धन्यवाद।
1: हेल्प एज नेपालका पूर्व निर्देशक खेमराज उपाध्यायले आश्रममा रहनुभएका प्राय धेरै जसो ज्येष्ठ नागरिकहरूसँग नागरिकता नभएको र त्यसकारण नै उहाँहरू सरकारले प्रदान गरेको सेवा सुविधाबाट वञ्चित हुनु परेको गुनासो गर्दै ज्येष्ठ नागरिकको बढ्दो संख्यालाई व्यवस्थापन गर्न सजिलो नभएको बताउनुभयो।
3: आज अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस, दीर्घायुको युग 40 वर्ष बाँच्थ्यौँ, 73 वर्ष बाँच्न थाल्यौँ, तर हाम्रो सिस्टम 40 वर्षकै छ। त्यसकारण राज्यलाई मात्रै हेरेर होइन, घर फर्केर आफ्नो ओछ्यान हेरेर पनि हामीले आफ्नो सिस्टम बदल्न जरुरी छ। त्यसका लागि यो दीर्घायुको जीवनका लागि लामो जीवन कसरी बाँच्ने भन्ने कुरो साना साना भाइ बहिनीहरूले पनि बा झर्किनुहुन्छ, आमा टेर्नुहुन्न, फेसबुक हेरेर बस्छ भन्ने कुरालाई त्यागेर, बाबाआमाले पनि फेसबुक मात्रै हेर्दैन मोबाइलमा, त्यहाँ पढ्छ पनि भन्ने कुरा बुझेर अगाडि बढ्ने जमाना आएको छ। यो बदल्नुपर्छ। यो बदल्ने प्रसङ्गमा 1982 यो बेजिङको एउटा भिएना कन्भेन्सनले यो अन्तर्राष्ट्रिय दिवस मनाउन सुरु गर्यो। त्यो सुरु गरेर गर्दै नेपालमा पनि 2073 सालबाट यो अगाडि बढ्न थाल्यो, हामी यसलाई हेर्दै थाल्यौँ। अब प्रश्न के आयो त भन्दा कति लामो बाँच्ने होइन, अब कस्तो जीवन बाँच्ने। ए बा 104 वर्ष बाँच्नु भएछ भनेर नगनौ क्या। अब चाहिँ बा 104 वर्ष बाँच्दा कति सरल, कति निरोगी, कति हृष्टपुष्ट, कति चिन्ता, कति पीडाबाट मुक्त भएर बाँच्नुपर्छ भन्ने कुरो हामीले व्यवस्था गर्न जरुरी छ। त्यस परिवेशमा आजको दिवस मनाएर आउँदा हामीहरूले बाबाआमाले कसरी जीवन बिताइरहनु भएको छ, शरणार्थीले मलाई के भन्छन् भनेर मैले सोच्ने बेला भएको छ, हामी सबैले सोच्ने बेला भएको छ। यसै प्रसङ्गमा हामीसँग विभिन्न विभेदहरू छन्, ती विभेदलाई केलाउँदै अगाडि बढ्न जरुरी छ। हामी उमेरको विभेद छ, ए बुढो आएछ भन्छन्, बुढो आउँदैमा हेला गर्नुपर्ने हो र सिक्नुपर्ने कुरा पनि त होला नि, त्यसलाई केलाउनबाट आएको हो कि। केही दिन अगाडि हाम्रो जिल्ला अध्यक्षज्यू गोविन्द मसर र हामी 3 वृद्ध आश्रम हेर्न गयौँ। एउटा माता तीर्थमा 28 आमाहरू हुनुहुन्छ, एउटा हिमालय बस पार्कमा त्यहाँ 60 बाबामा हुनुहुन्छ, त्यो फुटुङमा त्यहाँ 25 हुनुहुन्छ, हामीले 100 बाबामालाई भेट्यौँ। उहाँहरू 100 मध्ये 12 मात्रै नागरिकता छ, के बाँकी 28 अनागरिक हो? यदि नागरिक दिन सकिँदैन भने राज्यले दिने सुविधा त्यो भत्ता मात्रै सिफारिस गरेर दिउँ न, उहाँलाई नागरिक मान्नु पर्ने हामीलाई आवश्यकता हुन्छ कि। किनभने नेपालको कानुनभित्र कसैका केही पनि छैन, कोही पनि छैन भने राज्यले सिफारिस गरेर नागरिक दिन सकिन्छ। तर हामी काठमाडौँ जिल्लाभित्र भएका 25 आश्रम घुम्दा 3 आश्रममा मात्रै 88 मान्छे नागरिकता विहीन बाबामा, त्यसमध्ये पनि 104 वर्षको बाबामालाई लगेर छोराले छोडिदिनु भएछ। अब कति दिन बाँच्नु हुन्छ र, मलाई दुख्छ त्यही कुरोमा भन्न आएको हो। यहाँ हामीले के सोच्नुपर्छ भने भोलि म पनि बुढो भएर त्यहीँ पुग्छु र मैले पनि विचार गर्नुपर्छ र यो देश मैले भविष्यका लागि म 3 हुँदा बाँच्न योग्य बनाउनुपर्छ भनेर हामीले घरबाट, समाजबाट, परिवारबाट, राज्यबाट संयन्त्रको स्थापना गर्दै जानुपर्छ। अहिले त हामीलाई केही छैन, हाम्रो जनसङ्ख्या 38% नारी अहिले हुनु भनेको त्यो ठुलो संख्या हो। अब अर्को 10 हामी आधा मान्छे के हुन्छौँ, 60 माथिका हुन्छौँ। त्यो भने के भने भएका जनसङ्ख्या मध्ये आधा सबै ज्येष्ठ मात्रै हुने भए, त्यस कारण त्यसलाई पनि केलाएर हेर्ने क्रममा अब ज्येष्ठलाई कसरी ज्ञान अनुभवका भण्डार, ज्ञानका भण्डार, शिक्षा भण्डार केलाउन सकिन्छ भन्ने कुरालाई केलाएर हेर्नुपर्छ होला। अर्को ज्येष्ठ नागरिकलाई हामीले यसरी अध्ययन गरेर केलाउने क्रममा मेरो अध्ययनले के देखायो भने लिङ्ग महिला पुरुष विधवा विधुर विभेद नै छ। उमेर समूहमा बुढा भनिहाल्यो, ज्येष्ठ नागरिक भित्र पनि अपाङ्गहरू भएकाहरूको लागि अलिकति कठिन जिन्दगी रहेछ। खुट्टा चलाउनु, बोल्नु, कान नसुन्नु, कमजोर सुन्नु, थोरै सुन्नु अलिक गाह्रो कुरो रहेछ। त्यसमाथि दलित परिदिनु भयो भने झन् समस्या। त्यो ज्येष्ठ नागरिक आश्रमभित्र पनि दलितलाई अलिक पर बसेर खाऊ भन्छन्, त्यो समस्या हामी त अहिले देखिन्छ। आर्थिक अवस्थामा कमजोरी त्यसलाई केलाउन सकिन्छ, भौतिक स्थिति बडा नाजुक छ। अहिले रसुवाको पीडाले विषय भएका ज्येष्ठ नागरिकहरू त्यहाँ फुटिङमा आएर बस्ने प्रयास गर्दै हुनुहुन्छ, उहाँहरूलाई बचाउन गाह्रो भएको छ। छोरा छैन, छोरी छैन, आमा छैन, घर छैन, व्यवहार छैन, र अहिले त बस्ने ठाउँ पनि छैन। त्यस्तो अवस्थामा स्वास्थ्यमा समस्या आएको छ, कस्तो रोग लागेको छ मैले भनिहाल्छु, अल्जाइमर्स, बिर्सने रोग। घर फर्किँदाखेरि बाले छोरालाई तपाईँ को हो भनेर सोद्धा कस्तो हुन्छ होला, एकचोटि सम्झनुहोस् त, त्यो दिन नआओस् भनेर हामीले अहिले कुराकानी गर्नु जरुरी छ। किनभने अब 60 कटेका मान्छेहरूलाई बिस्तारै यो बिर्सने रोग बढ्दै गइरहेको अवस्था छ। कानुन नीति नियम बनेकै छन्, तर हामी कार्यान्वयनमा किन फितल भएर बसिरहेका छौँ, किन राज्यको मुख मात्रै हेर्छौँ, किन घर मात्रै गराउँछौँ, किन बाले मलाई झकिन्छ मात्रै भन्छौँ, किन छोराले फेसबुक मात्रै हेर्छ भएर भन्छौँ। हामी सबैजना मिलेर केही गर्न किन सक्दैनौँ? हामी सबैको सामूहिक समस्या हो कि होइन भनेर केलाउनु पर्छ कि पर्दैन होला।
1: उहाँले ऐनले व्यवस्था गरे पनि ज्येष्ठ नागरिकको वर्गीकरण वैज्ञानिक नभएको पनि गुनासो गर्नुभयो।
3: पशुपति विद्यालयमा गएर हेर्यो भनेदेखि दिदी बहिनी बस्नु भएको छ, दिदीको नागरिकता छ, बहिनीको छैन, दिदीले चार्जर लिएर आउनुहुन्छ, बहिनी रुनुहुन्छ, हामीलाई यसले पनि दुख्नु पर्ने हो। त्यस कारण

0: राज्यले के व्यवस्था गर्नुपर्छ कि देशतिर विल सिस्टम हुन्छ के अरे हामीले केही गर्नुपर्छ कि राज्यले गर्छ र आश्रित बसेर पनि भएन मैले मेरो छोरालाई कसरी तयार गर्छु र मेरो समय कहाँ छ भन्ने कुरो घरको पनि जिम्मेवारी हो यसै हेर्दाखेरि नेपालमा चाहिँ रक्तचाप पनि बढ्दैछ 57% प्रति दशकमा बढ्छ हृदयको रक्तनालीको रोग 4% बढ्दैछ दीर्घ रोग 36% बढ्दैछ 10 वर्षमा जब हामी जनसङ्ख्या लिन्छौँ डेटाले हामीलाई बताउँछ तर हामी कहाँ के भइदियो भनेदेखि अहिले पालिकामा गएर हेऱ्यो भने ज्येष्ठ नागरिक भनिया छ दीर्घ रोग कि विदुर हो कि अपाङ्ग हो कि जनजाति हो कि यसको वर्गीकरण छैन यदि हामीले पालिका पालिका स्तरमा चाहिँ प्रत्येक विभिन्न इन्टरसेक्सनल हिसाबबाट तथ्याङ्क लिन सक्यो भने हामीलाई काम गर्न सजिलो हुन्थ्यो त्यो तथ्याङ्क लिने कुरो छुटेको छ यो समावेश भइदियो हुन्थ्यो भन्ने एउटा कुराकानी हो सक्रियताबाट म बुढो भएँ भनेर सेलाउने यसलाई भएको छैन
1: ज्येष्ठ नागरिक जिल्ला सङ्घ काभ्रेका सचिव पूर्ण बहादुर कर्मचारीले मन्त्रालयले ज्येष्ठ नागरिक भन्ने शब्दावलीलाई हटाइदिएको गुनासो गर्दै ज्येष्ठ नागरिक महासङ्घ सङ्घहरूलाई वार्षिक रूपमा नै बजेटको व्यवस्था गरिदिन आग्रह गर्नुभयो
0: ज्येष्ठ नागरिक भन्ने बित्तिकै ज्येष्ठ नागरिकको चाहिँ हित गर्ने एउटा संस्था रूपमा हेरिन्छ र अहिले ज्येष्ठ नागरिकको हेर्ने चाहिँ जुन चाहिँ मन्त्रालयले हामीले चाहिँ कहाँ खोज्ने जङ्गलमा खोज्ने कि पहाडमा खोज्ने कहाँ खोज्ने त्यो स्थिति सिर्जना भएको छ किनभने विगतको चाहिँ पालादेखि महिला बाल विकास तथा ज्येष्ठ नागरिक भन्ने एउटा मन्त्रालय छुट्टै मन्त्रालय थियो र अहिले विभिन्न मन्त्रालय गाभिँदाखेरि मन्त्रालय नाम पनि धेरै लामो आएको छ त्यो मन्त्रालयबाट ज्येष्ठ नागरिक भन्ने शब्द चाहिँ सिकिएर फालिदियो कहाँ फालियो त्यो पनि थाहा छैन त्यस कारणले चाहिँ अब ज्येष्ठ नागरिक भन्ने बित्तिकै एउटा ज्येष्ठको अगुवा वर्ग रूपमा लिन्छ र ज्येष्ठ नागरिकबाट सिक्नु पर्ने धेरै हुन्छ र ज्येष्ठ नागरिकहरूले पनि बाल बालिका र युवाबाट सिक्नु पर्ने धेरै हुन्छ सामाजिक सुरक्षा त्यसपछि त्यसको लागि दिनुपर्ने अर्को स्वास्थ्य सुरक्षा त्यसको लागि जित्नु एउटा मनोरञ्जनको कार्यहरू र त्यसको लागि अर्को दिनुपर्ने के त भन्दाखेरि चाहिँ ठिकठाक तीर्थ भ्रमणको कार्यक्रमहरू यो सरकारले ज्येष्ठ नागरिकलाई दिनु पर्ने सुविधा हो र अहिले चाहिँ ज्येष्ठ नागरिक भनेर चाहिँ विभिन्न एउटा नागरिकताको परिचय पत्र ज्येष्ठ नागरिक परिचय पत्र बनाएको हुन्छ जुन एउटा सुविधा चाहिँ चाहे त्यो चाहिँ स्वास्थ्य सेवातिर्फ हो चाहे चाहिँ विभिन्न यातायाततर्फ हो त्यो सुविधा हुनुपर्ने तर चाहिँ कहिले के हुन्छ भन्दाखेरि यातायात गर्दै गर्दाखेरि चाहिँ जे तपाईँको ज्येष्ठ नागरिक चाहिँ परिचय पत्र खल्तीमा राख्नुहोस् हाम्रो विधि अनुसार हामी चाहिँ शुल्क लिन्छौँ अथवा हामी चाहिँ बसवाल लिन्छौँ यो समेत अपहरित हुनु पर्यो ज्येष्ठ नागरिक अवस्था छ र अर्को कुरो के छ भन्दाखेरि ज्येष्ठ नागरिक भनेर चाहिँ सरकारले विशेष किसिमको चाहिँ सामाजिक सुरक्षा भत्ता दिएको छ र अर्थ मन्त्रीले चाहिँ संसदमा अर्थ मन्त्रालयको बजेट भाषण दिने गर्नुहुँदाखेरि उहाँले एउटा कुरो के भन्नुभयो भन्दाखेरि सकिनेले छोड्नु नसक्ने लिन जुन एउटा शब्द बोल्नुभएको छ त्यो शब्द भनेको ज्येष्ठ नागरिकप्रति गरिएको एउटा के भन्दा अपहेलिटको रूपमा ज्येष्ठ नागरिक लिएको छ किनभने ज्येष्ठ नागरिक भन्ने बित्तिकै के त भन्दा सक्ने कलाई नसक्नेलाई भन्नु त्यस कारणले चाहिँ यी जुन चाहिँ सामाजिक सुरक्षा भत्ता छ यसलाई चाहिँ सक्ने नसक्ने नभएको पनि जुन पहिलो सरकारले यथावत दिइरहेको छ त्यस्तो रूपमा चाहिँ लागू गर्ने भूमिका जस्तै म उनीहरूमा अहिले चाहिँ 78 भइसकेँ मैले के अनुभव गरेँ भन्दाखेरि ज्येष्ठ नागरिकलाई सम्मान होइन कि अपमान गरिरहेको हो कि सरकारले त्योतिर पनि सरकार उत्थान जाओस् सरकारले नियम बनाएको छ त्यो नियम चाहिँ के छ भन्दाखेरि ज्येष्ठ नागरिकलाई विभिन्न सुविधा अर्को कुरो के छ भन्दाखेरि चाहिँ जस्तै स्वास्थ्य बिमा चाहिँ लागू गरेको छ स्वास्थ्य बिमाबाट के छ भन्दाखेरि चाहिँ सम्पूर्ण चाहिँ ज्येष्ठ नागरिक जस्तै अहिले चाहिँ 80% यो चाहिँ स्वास्थ्य सेवालाई दिने भने ज्येष्ठ नागरिक दिने भनेको छ तर नेपाल सरकारले त्यो नीति नियम त बनाएको छ त्यसको अनुगमन त्यसको नियम कसले गर्ने मैले के भोग्यो भन्दाखेरि चाहिँ औषधि लिन गए यो त तपाईँको उसमा छैन स्वास्थ्य बिमा लागू गर्ने त्यो अवश्य छैन भन्ने कुरो हो जस्तै 4-5 हजार औषधि पैसा त्यसले लिनुपर्ने हुन्छ योभन्दा पहिले स्वास्थ्य बिमामा राखिएको औषधि पनि अहिलेको चाहिँ सरकारले अहिले त्यसलाई कटौती गरेको छ यो पनि ज्येष्ठ नागरिक प्रतिपत्ति मात्र होइन कि असमान रूपले चाहिँ व्यवहार भएको जस्तो त्यो अनुभव ज्येष्ठ नागरिक गरिरहेको छ यस्तो चाहिँ नहोस् यसलाई चाहिँ राम्रोसँग व्यवस्था गरोस् ज्येष्ठ नागरिक महासङ्घ छ ज्येष्ठ नागरिक जिल्ला सङ्घ छ ज्येष्ठ नागरिक प्रदेश छ तर त्यो प्रदेश छ त्यसलाई सरकारले चाहिँ के सुविधा पुर्याएको छ उनीहरूको निमित्त चाहिँ हामीले स्थानीय सरकारसँग आर्थिक सहयोग माग्न गयौँ म जिल्ला सङ्घको सचिव त्यो नाताले स्थानीय सरकारको मागेर तिमीलाई के भन्दा यो त तिमीलाई दिने पैसा हामीसँग छैन किन छैन भने हाम्रै छुट्टी चाहिँ नागरिक ज्येष्ठ नागरिक सङ्घ छ हाम्रो छुट्टी चाहिँ उच्च भन्ने कुरो गरेर जुन ज्येष्ठ नागरिकको चाहिँ सङ्घलाई चाहिँ सरकारले दृष्टिकोण पुर्याएको छैन त्यसमा म के अनुरोध गरेँ भन्दाखेरि बजेट बनाउँदाखेरि पनि कस्तो ज्येष्ठ नागरिक महासङ्घलाई 80% चाहिँ सरकारले दिनुपर्ने यो बजेट छुटाउनु हुनुपर्छ जस्तै जिल्ला सङ्घलाई 30% दिने स्थानीय सरकारले अनि प्रदेशलाई 30% दिने स्थानीय सरकारले प्रदेश सरकारले 30% दिने यो चाहिँ व्यवस्था

0: सामाजिक सुरक्षा शाखाका प्रमुख एवं मन्त्रालयका उपसचिव निर्मला कार्कीले ज्येष्ठ नागरिकका लागि तीनै तहका सरकारले समन्वयात्मक रूपमा गरेका व्यवस्थाको जानकारी दिनुभयो।
1: महासंघले आज यो कार्यक्रम आयोजना गरेर हाम्रो यो अन्तर्राष्ट्रिय दिवसलाई मनाउन गर्नुभएको छ। कार्यक्रम आयोजना उहाँप्रति हार्दिक आभार व्यक्त गर्दछु। र मन्त्रालयले समाजका अग्रज ज्येष्ठ नागरिक हाम्रा सम्माननीय हुनुहुन्छ, उहाँहरूको हामीले अशक्त असहाय ज्येष्ठ नागरिक जसका केही छैनन् जसको कोही छैन त्यस्ता ज्येष्ठ नागरिकहरूलाई आश्रय दिन हामीले नेपाल सरकारले समाज कल्याण केन्द्र वृद्धाश्रम पशुपति काठमाडौँमा आवश्यक रूपमा असहाय ज्येष्ठ नागरिकहरूलाई राखी वृद्धाश्रम सञ्चालन गरेको छ। साथै यसै वर्षको भदौ 10 गते रसुवा जिल्लाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट पीडित तथा प्रभावित भई वासस्थान गुमाएका ज्येष्ठ नागरिकहरूलाई मन्त्रालयले समाज कल्याण केन्द्र वृद्धाश्रम पशुपति गौशाला काठमाडौँमा अस्थायी रूपमा बसोबासको प्रबन्ध मिलाएको छ। त्यसै गरी ज्येष्ठ नागरिकको ज्ञान सिप अनुभवको सम्मान गर्दै अन्तर पुस्ता सिप हस्तान्तरण सम्बन्धी कार्यक्रमहरू सञ्चालन भएका छन्। वृद्धावस्था व्यवस्थापनका लागि वृद्ध सुसार सम्बन्धी प्रशिक्षण कार्यक्रमहरू सञ्चालन भएका छन्। त्यसै गरी ज्येष्ठ नागरिकका विषयहरूमा समन्वय कायम गर्न निरन्तर रूपमा अन्तर निकाय समन्वय गर्ने कार्यहरू भइरहेको छ। देशभर सञ्चालन भएका ज्येष्ठ नागरिक सम्बन्धी सेवा केन्द्र, हेरचाह केन्द्र, दिवा सेवा केन्द्र, मिलन केन्द्र, आश्रम वृद्धाश्रमहरूको तथ्याङ्क सङ्कलन भएको छ। ज्येष्ठ नागरिकलाई उपलब्ध गराएको सेवाको प्रभाव अध्ययन तथा सचेतनामूलक सर्वे दृश्य सामग्री उत्पादन र प्रसारण गरिएको छ। ज्येष्ठ नागरिक सम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दिवसका कार्यक्रमहरू मनाउने गरिएको छ। राष्ट्रिय ज्येष्ठ नागरिक नीति 2083 मसौदा तयार भएको छ। ज्येष्ठ नागरिकहरूका लागि स्वास्थ्य सूचना एवं जानकारी मूलक सन्देश सेवा प्रदान गर्नका लागि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयसँग समन्वय गरी हटलाइन सेवा 1115 सञ्चालनमा रहेको छ। देशभर सञ्चालन भएका ज्येष्ठ नागरिक सम्बन्धी सेवा केन्द्र, हेरचाह केन्द्र, दिवा सेवा केन्द्र, मिलन केन्द्र, आश्रम वृद्धाश्रम लगायत ज्येष्ठ नागरिक सम्बन्धित काम गर्ने विभिन्न संघ संस्थाहरूसँगको अनुगमन गरी सुझाव प्रदान गर्ने कार्यहरू गरिएको छ। र यसरी मन्त्रालयले अहिले संघीयता पश्चात मन्त्रालयकै यो ज्येष्ठ नागरिक सम्बन्धी हाम्रो संविधानमै एकल अधिकार चाहिँ स्थानीय तहको छ, तथापि तीन तहको सरकार भएकोले समन्वय सहकार्य र सहस्तित्व सरकार भएकोले हामीले मन्त्रालयले ज्येष्ठ नागरिक प्रति संवेदनशील भएर आफ्ना कार्यक्रमहरू गतिविधिहरू अगाडि बढाइरहेको छौँ।
0: कार्यक्रममा एजिङ नेपालका निर्देशक प्रकाश गौतमले समय अनुसार ज्येष्ठ नागरिकको आवश्यकता र व्यवस्थापनमा चुनौती आएकोले प्रणालीगत हिसाबले यसको व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो।
2: ज्येष्ठ नागरिकका विषयमा जे जति पद्धतिहरू छन् अब आउने ज्येष्ठ नागरिकको लागि त्यो पद्धतिले काम गर्दैन, त्यसकारण नयाँ पद्धतिको नयाँ प्रणालीको नयाँ धारणाको विकास गर्नुपर्छ है, नत्र यो ज्येष्ठ नागरिकको व्यवस्थापन गर्न सकिन्न भन्ने यो विश्वको चासो। अहिले हाम्रो राज्यको ज्येष्ठ नागरिक पद्धतिको नीति अथवा पद्धति प्रणाली जे भनौँ त्यो चाहिँ दुईटा धारमा छ, एउटा कल्याणकारी दया माया स्नेह देखाउनु र अर्को चाहिँ वितरणमुखी पैसा लाऊ सेवा लाऊ अरू जिम्मेवारी छैन। अब त्यस्ता दया माया देखाएर मात्र हुँदैन, यो युग अनुसार अब हाम्रो नयाँ नयाँ चुनौती आउँछ। कस्तो चुनौती आउँछन् हेर्नुहोस् है त, अब 60 वर्ष पछि पनि अर्को 20 वर्ष बाँच्नुपर्छ, त्यो 20 वर्ष हरे राम हरे कृष्ण गरेर त बाँच्न सकिन्न, ह्याप्पी लाइफ हुन्छ। त्यो 20 वर्षको ज्येष्ठ नागरिक बढ्दैमा समस्या आउने मान्छे जो पनि ज्येष्ठ नागरिक बढ्यो समस्या आउँछ, ज्येष्ठ नागरिक बढेर समस्या भयो भने ज्येष्ठ नागरिकले आफ्नो काम गर्ने उमेर पनि सक्रिय उमेर पनि बढाएको छ। अर्को पेचिलो कुरो चाहिँ के छ भने यो पोलिसी मेकरहरूलाई मैले भन्नुपर्ने कुरो, राज्यले ज्येष्ठ नागरिकलाई यति सेवा सुविधा चाहिँ ओभरल्याप भइसक्यो त्यो राज्यलाई थाहा छ। अब त्यो सेवा सुविधा मात्र दिएर ज्येष्ठ नागरिकको भन्नु पनि हुँदैन, त्यसलाई प्रणालीमा विकास गर्नु पर्यो। अहिले तीन तहको सरकार छ, वडाले एउटा कार्यक्रम गर्छ, पालिकाले एउटा कार्यक्रम गर्छ, प्रदेशले एउटा कार्यक्रम गर्छ, अनि सङ्घले एउटा कार्यक्रम गर्छ। बजेट गएको छ, कार्यान्वयन हुनु भएको छैन, कार्यक्रम जान्छ भजन कीर्तन र देश दर्शन गरेर लाखौँ रुपियाँ सकिया छ। यी तिनै तहलाई एउटा नियन्त्रण गर्ने अब मनिटरिङ गर्ने एउटा संयन्त्रको अति खाँचो छ। त्यस कारण ज्येष्ठ नागरिकहरूलाई अबको जीवन पद्धति अनुरूप चल्ने हो भनेदेखि अब स्वाभाविक जीवन पद्धतिमा जुन थियौँ अब यसलाई बदलेर योजनाबद्ध आफ्नो जीवन चलाउनु पर्छ। बुढी भएपछि कहाँ बस्ने, के गर्ने, मेरो सेवा सुविधा कसरी लिने, के कुरो स्वयं आफूले गर्नुपर्छ। उनीहरूले पुरानो पद्धति अनुसार चल्दैन किन भने अहिलेका जो ज्येष्ठ नागरिकहरू बुढो भइसकेपछि सबै आफ्नो परिवारसँग निर्भर हुन्छन्, अरू अरू सदस्यहरूसँग परिवारका सदस्य निर्भर हुन्छन्। फाइदा के छ भने यस्तै समस्या भोगेर त्यो समस्याको समाधान कसरी गर्ने भनेर गरिसकिसकेका समृद्ध मुलुकहरूलाई हेरेर हामीले पाइला चाल्यौँ भने हामी तिनीहरूभन्दा बढी हामी सुरक्षित हुन्छौँ, किनभने त्यो समस्या अरूले भोगेर त्यसको हेर्न पायौँ नि, त्यसका समाधानका बाटोहरू पनि हामीले देख्न पायौँ नि, र त्यो अनुसार हामी चल्नुपर्छ। त्यो प्रक्रियामा राज्यले पनि बढी ध्यान दियोस् भन्ने ठान्छु।
0: नेपाल सरकारका पूर्व सचिव गोपीनाथ मैनालीले घर परिवार र समाज नै ज्येष्ठ नागरिकलाई सम्मान गर्ने पहिलो आधार भएको भन्दै सबै वडाले ज्येष्ठ नागरिकका लागि गरेका कामको आधारमा मूल्याङ्कन गर्नुपर्ने बताउनुभयो।
3: पूर्व मन्त्री घरमा मलाई बोलाउनु भयो, गई किताब मलाई प्रेजेन्ट गर्नुभयो, किताब प्रेजेन्ट गरेको बेलामा फोटो खिच्नलाई नातिलाई कि नातिलाई लगाउनु भयो, उहाँ चाहिँ पूर्व मन्त्री ज्येष्ठ नागरिक केशव बडाल मैले नाम पनि भनिहरूलाई, तर त्यो व्यक्तिले उहाँलाई बोलेको शब्द मलाई असाध्य पिन्च गर्यो, उहाँको नाति कि नातिले बोलेको शब्द असाध्य पिन्च गर्यो। भनिसकेपछि पहिलो दायित्व चाहिँ परिवारको है, परिवारले बोल्ने, उहाँलाई चाहिँ सम्मान गर्ने, उहाँलाई सम्झाइदिने। अझ कतिपय अवस्थामा त हामी विस्मृतिमा पुगेका हुन्छौँ होइन, त्यो रोग लाग्छ नि हामीलाई, त्यो विस्मृतिमा पुगेपछि तिनजना चारजना व्यक्तिले हेर्नु पर्ने रे होइन, औ जब परिवार नै खण्डीकृत भएको बेलामा हेर्ने मान्छे कहाँ पाउने होला, उसले कहाँ राख्ने त भन्दाखेरि चाहिँ वृद्धाश्रम, त्यो त अन्तिम मात्रै कुरा हो। हामीलाई परिवारै हो हाम्रो चाहिँ एउटा चाहिँ राम्रो हार्मोनियस तपाईँको चाहिँ ठाउँ बनाउनु पर्छ। हामीले त्यो कुरा गर्न परिवार लागोस्, समाज लागोस्, विद्यालयहरू लागुन् होइन, र चाहिँ सरकार त छँदैछ अन्तिम जिम्मेवार भयो, मिडियाले त्यसलाई चाहिँ पहरेदारी पनि गरोस्, सचेतना पनि फैलाइदियोस्, उहाँले प्रयास गर्ने कति सक्नुहुन्छ सक्नुहुन्न थाहा छैन, म सचिव हुँदा मैले कति काम गर्न सकिसकिनँ थाहा छैन होइन, तर मैले उहाँलाई चाहिँ के भने त भन्दाखेरि चाहिँ धेरै कामहरू अहिले हामीले डाउनलोड गरेर स्थानीय सरकारमा पुर्याएका छौँ। हाम्रो दैनन्दिन कुराहरू चाहिँ रोजमर्राको कुराहरू हेर्ने कुरा त स्थानीय सरकारले गर्ने हो, सङ्घीय सरकारले भनेको अलिकति नीति मानकहरू मात्रै बनाइदिने हो, सामाजिक सुरक्षाको भत्ता दिने होला, यस्ता कुराहरू चाहिँ सङ्घीय सरकारको, यो अलिअलि गरेको पनि छ अहिले होइन, अलिकति आपत्ति भनेको चाहिँ नाम चेन्ज गरिएछ त्यो कुरा त उहाँको पनि बलबुताभन्दा पर भयो होइन, अब त्यस कारणले गर्दा चाहिँ त्यो नाम यदि कायम हुन्छ भनेदेखि फेरि नाम पनि कायम होस्, यदि सकिँदैन भने पनि के चाहिँ गर्नु पर्यो त भन्दाखेरि चाहिँ त्यो चाहिँ पहिचानको मुद्दा है। स्थानीय सरकारहरूलाई एउटा अहिले हामीले चाहिँ एलजी पास भन्छौँ, उनीहरूको मूल्याङ्कन गर्दाखेरि बेरुजु कति भयो, खर्च कति गर्यो, बजेट कहिले आयो, त्यस्तो चाहिँ हामीले सूत्रहरूमा हेरेर पैसाहरू देखाएको सकिन्छौँ। यसमा एउटा सूत्र थप्नु पर्यो हामीले होइन, ज्येष्ठ नागरिकहरूलाई कति त्यो समाजले त्यो ओडाले ऊ गर्यो होइन, आजको दिनमा कतिवटा ओडामा चाहिँ 743 ओडा छ नेपालमा, त्यो 743 ओडामा चाहिँ कतिवटा चाहिँ ज्येष्ठ नागरिक सम्बन्धी कार्यक्रमहरू भयो भन्ने कुराहरू चाहिँ हेर्न पर्यो। उहाँले चाहिँ तपाईँको अलिकति सचिव सहयोग त्यो पनि दयाको आधारमा होइन कि कार्यक्रम चलाएर नै होइन गरिदिनु पर्यो। त्यस कारणले गर्दाखेरि चाहिँ ओडाले परिवारले यस्ता कुराहरूमा ध्यान दिनुपर्छ। जब इन्गेज राख्न सकेन, यो दिमाग अलिकति खाली राख्यौँ भनेदेखि अनि उहाँहरूमा चाहिँ एउटा एन्जाइटीको कुराहरू, डिप्रेसनका कुराहरू बिस्तारै बढ्दै बढ्दै बढ्दै बढ्दै जान्छ। त्यस्तो हुन दिनु हुँदैन, किनभने हामी मानवीय समाजमा हाम्रा बुबा आमा ईश्वर हुन्, हाम्रा हजुरबा हजुरआमा ईश्वर हुन्, त्यो ईश्वरीयतालाई चाहिँ हामीले कदर गर्नुपर्छ भनेर यो समाज, विद्यालय, परिवार, सरकार सबैले बुझोस्। त्यसको संरक्षण अर्को कुनै संस्था चाहिँदैन, अथवा ज्येष्ठ नागरिक मन्त्रालय, महिला ज्येष्ठ नागरिक मन्त्रालय नै त्यो हेर्ने संयन्त्र हो, अरू केही पनि संयन्त्र चाहिँदैन।
0: मन्त्रालयका सहसचिव यमेन्द्रज्यूले जीवनमा के आयो यस्तो, सबै भएर पनि केही नभए जस्तो भन्दै ज्येष्ठ नागरिक समाजका जिउँदो इतिहास भएकोले उहाँहरूलाई सबैले सम्मान गर्नुपर्ने बताउँदै कार्यक्रममा उपस्थित भाइ बहिनीहरूले पनि आफ्ना हजुरबा हजुरआमाहरूलाई सम्मान गर्नुपर्ने धारणा राख्नुभयो।
2: आज हामीले संसारभरि अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइरहेका छौँ। त्यसै सन्दर्भमा अहिले यो महासङ्घको हलमा पनि हामीले हेर्दा सानो भए पनि यसको अत्यन्त महत्त्वपूर्ण छ यो कार्यक्रम आज मनाउन गइरहेका छौँ। मूलभूत रूपमा नेपाल पनि संघ राष्ट्रसङ्घको सदस्य भएको र अन्तर्राष्ट्रिय स्तरमै त्यो नारा द एज लङ्गेभिटी रिथिङ्किङ सिस्टम फर लङ्गर लाइफ भनिआएको थियो। यसैलाई नेपालीकरण गरेर रूपान्तरण गरेर दीर्घायु दीर्घायुको युग दीर्घ जीवनका लागि जीवन पद्धतिमा पुनर्विचार गरौँ भन्ने जुन एउटा नारा भनौँ अथवा यो अभियान भनौँ वर्षभरि यो अभियानकै रूपमा लिउँलाई जुन लिएर हामी यहाँ उपस्थित भएका छौँ। आजको यो कार्यक्रममा मन्त्रालयले महत्त्वपूर्ण दिएर नै श्रीमान सचिवज्यू र महाशाखा प्रमुखका नाताले म र शाखाबाट शाखा प्रमुख पनि आउनु भएको थियो। यो मानेमा ज्येष्ठ नागरिकहरूप्रति मन्त्रालयले नहेरेको भन्न सकिँदैन जस्तो लाग्छ। जिन्दगीमा के आयो यस्तो यस्तो सबै भएर पनि केही नभए जस्तो हो। हामीसँग सबै छ तर पनि हाम्रो परिवेशले केही नभए जस्तो अवस्था पनि हामीलाई पारिरहेको छ। खानुभयो आराम हुन्छ मात्रै भनिदिए पनि उहाँ पूर्ण रूपमा खुसी भएर बस्नुहुन्छ। यस्तो तर यस्तो भनिदिने अवस्था पनि अहिले हाम्रो घर परिवारमा छैन। रित्दै गएको अवस्था छ। छोराछोरीहरू सुखद भविष्यका लागि भन्दै हिँडेका छन् बाहिरतिर तर त्यो कस्तो भविष्य हो जहाँ त्यो भविष्य प्राप्तिका लागि गरेको सङ्घर्षको फल बुवा आमाले चाख्न पाउनु भएको छैन यहाँ गएर। अनि यो परिवेश एउटा आइरहेको अवस्थामा निश्चित रूपमा डिजिटलको युग अहिले आएको छ। यो अभियान राज्यले मात्रै गर्ने होइन घर घरबाट ससाना विशेष गरी ससाना यहाँ उपस्थित हुनुभएका भाइ बहिनीहरूले आफ्ना घरका बुवा आमा हजुरबुवा हजुरआमालाई माया स्नेहका साथमा अगाडि बढ्नुपर्ने अवस्था छ। ज्येष्ठ नागरिक हामी ज्येष्ठ नागरिक त भइसक्यौँ हामीसँग अनुभव छ त्यो हामी हस्तान्तरण गर्छौँ तर हस्तान्तरण गरेका अनुभवहरू भाइ बहिनीहरूले लिन सक्नुपर्छ। आज मलाई खुसी लाग्यो यहाँ ज्येष्ठ नागरिकज्यूहरू मात्रै हुनुहुन्न प्यारा भाइ बहिनीहरू पनि हुनुहुन्छ उहाँहरूले विशेष रूपमा यसलाई अझ बढी जानुपर्ने हुन्छ।
0: मन्त्रालयका सचिव कृष्ण बहादुर राउतले ज्येष्ठ नागरिकलाई सम्मान गर्ने प्रचलन सदियौंदेखि चलिआएको भन्दै यसमा कानूनको खासै आवश्यकता नहुने बताउनुभयो। साथै उहाँले विभिन्न नीति र रणनीतिको तर्जुमाको अन्तिम चरणमा मन्त्रालय रहेको बताउनुभयो। घर परिवार नै ज्येष्ठ नागरिकलाई सम्मान र माया दिने पहिलो तह भएको बताउँदै उहाँले भन्नुभयो
4: मन्त्रालयले जुन कार्यक्रमहरू गरिरहेको छ विगतदेखि नै ती कार्यक्रमहरूमा कमी आएको छैन। त्यसमा बरु थपेरै कार्यक्रमहरू सञ्चालन गरिरहेका छौँ र हामीले तथ्याङ्क बढिरहँदा जनसङ्ख्या बढिरहँदाखेरि त्यही अनुसारको कार्यक्रमहरू पनि वृद्धि गरेर लानुपर्छ भन्ने हिसाबले दीर्घकालीन क्षेत्रगत नीति तर्जुमा गर्ने काम अन्तिम चरण पुर्याएका छौँ र हाम्रो ज्येष्ठ नागरिकसँग सम्बन्धित ऐन नियावली लगायतको जुन व्यवस्थाहरू छन् त्यसलाई पूर्ण रूपमा ती संयन्त्रहरू सक्रिय बनाउने र कार्यान्वयन गर्ने विषयहरूलाई प्राथमिकताका साथ हामी तिनै तहको सरकारलाई चाहिँ समन्वय सहकार्य अगाडि लगिनिरहेका छौँ। ज्येष्ठ नागरिकलाई सम्मान गर्न कानुन चाहिनु आफैमा हाम्रो आत्म मूल्याङ्कनको विषय वास्तवमा यो कानुन चाहिँदैन यो त हाम्रो संस्कार हो संस्कृति हो। हाम्रो संस्कृतिमा त आमा बुवाको सम्मान कानुन आउनुभन्दा हजारौँ शताब्दीौँ वर्ष अगाडिदेखि नै आएको हो। हाम्रो सभ्यताले माता पितालाई देवता मानेको छ मातृदेव भव पितृदेव भव भनेर पुस्तौँदेखि मन्त्रोच्चारण गर्दै आएको हाम्रो समाज हो। तसर्थ आजको चुनौती कानुन बनाउनु मात्र होइन कानुनलाई संस्कारमा अधिकारलाई व्यवहारमा र सम्मानलाई दैनिक जीवनमा रूपान्तरण गर्नु हो। आदरणीय मानुभावहरू तपाईँहरू हाम्रो समाजको जीवित इतिहास हुनुहुन्छ तपाईँहरूको पुस्तकमा नलेखिएको जुन इतिहास छ तपाईँहरूसँग विद्यालयले नदिएको जीवन शिक्षा छ तपाईँहरूसँग प्रविधिले प्रतिस्थापन गर्न नसकेको जुन अनुभव छ तपाईँहरूसँग पुस्तौँ जोड्ने स्मृति छ हाम्रो आवधिक योजना अहिले 16 आवधिक योजना चलिरहेको छ यसले पनि ज्येष्ठ नागरिकको ज्ञान सिप र अनुभवको सदुपयोग गर्दै सम्मान जनक सुरक्षित र मर्यादित जीवन सुनिश्चित गर्ने नीति राखेको छ। जेरियाट्रिक स्वास्थ्य सेवा ज्येष्ठ नागरिक मैत्री संरचना सँगै सुरक्षाको प्रभावकारी कार्यान्वयन तथा यहाँहरूको क्षमता र सिपलाई सामाजिक एवं आर्थिक गतिविधिमा जोड्ने रणनीति कार्यान्वयनमा ल्याइराखिएको छ। अहिले मुलुकभरका 68 अस्पतालहरूमा जेरियाट्रिक वार्डको स्थापना भइसकेको छ भने करिब 500 जति चाहिँ यो ज्येष्ठ नागरिक मिलन केन्द्रहरू वार्ड लेभलमा पनि स्थापना भयो। भएका छन् र त्यसबाट धेरै ज्येष्ठ नागरिकहरूले आफ्नो विचार आदान प्रदान गर्ने चाहिँ थलोको रूपमा पनि त्यसलाई उपयोग गर्न पाउनु भएको छ। हामीले वृद्धाश्रम बनाउने मात्र होइन, वृद्ध मैत्री परिवार बनाउनु छ। वास्तवमा यो राज्यको दायित्व भनेको कोही नभएकोहरूलाई संरक्षण दिने हो, पहिलो घर नै हो त्यो घर। त्यसैले परिवारलाई नै हामीले समृद्ध र सुसंस्कृत बनाउनु आजको आवश्यकता हो। हामीले दिवा सेवा केन्द्र खोल्ने मात्र होइन, एक्लोपन हटाउने समाज निर्माण गर्नु छ। हामीले भत्ता वितरण गर्ने मात्र होइन, सम्मान वितरण गर्ने संस्कार विकास गर्नु छ। हामीले औषधि दिने मात्र होइन, समय दिनु छ उहाँहरूलाई, किनकि कहिलेकाहीँ ज्येष्ठ नागरिकलाई सबैभन्दा धेरै आवश्यकता पैसाको होइन, समयको, बोल दिने मान्छेको हुन्छ। हामीले विकासको अर्थ सडक भवन प्रविधि र भौतिक पूर्वाधारमा मात्र खोज्यौँ भने विकास अधुरो हुन्छ। जहाँ वृद्ध आमा बुवा हजुरबा हजुरआमा एक्लै रोइरहनु पर्छ त्यहाँ समृद्धिको दाबी अधुरो हुन्छ। जहाँ ज्येष्ठ नागरिकको सम्पत्ति हडप्न दबाब दिइन्छ त्यहाँ सभ्यताको दाबी कमजोर हुन्छ। जहाँ अनुभवलाई उमेरको कारणले अस्वीकार गरिन्छ त्यहाँ ज्ञानको अपमान हुन्छ। र जहाँ ज्येष्ठ नागरिकलाई सम्मानपूर्वक बाँच्ने वातावरण हुँदैन त्यहाँ हाम्रो सामाजिक विकासमाथि प्रश्न उठ्छ। त्यसैले ज्येष्ठ नागरिक मैत्री समाज निर्माण गर्नु कुनै एउटा मन्त्रालयको वा कुनै प्रदेश सरकारको वा कुनै स्थानीय सरकारको मात्रै जिम्मेवारी नभएर यो सबै घर घरको परिवारको जिम्मेवारी हो। यो राज्यको जिम्मेवारी त हुँदै हो, प्रदेश र स्थानीय सरकारको जिम्मेवारी, परिवारको जिम्मेवारी, समुदायको जिम्मेवारी र अन्तत हामी प्रत्येक व्यक्तिको पनि नैतिक जिम्मेवारी हो। परिवारभित्रै सम्मानको वातावरण निर्माण गर्नुपर्छ।
0: ज्येष्ठ नागरिकलाई माया ममता त दिनुपर्छ नै, तर यो भन्दा पनि धेरै अवसर प्रदान गर्नुपर्दछ। उहाँहरूसँग भएको ज्ञान सिप र क्षमताको सही सदुपयोग गर्नुपर्दछ। हरेक वर्ष बढ्दै गएको ज्येष्ठ नागरिकको संख्यालाई वैज्ञानिक हिसाबले व्यवस्थापन गर्न नयाँ तरिकाहरू अवलम्बन गर्नुपर्दछ र दिवस मनाएर भन्दा पनि उहाँहरूलाई बोलाउने, सोध्ने, उहाँहरूका कुरा सुनिदिने गरिदिँदा नै उहाँहरूलाई विशेष सम्मान हुने धारणा आएको सो कार्यक्रमको अध्यक्षता राष्ट्रिय ज्येष्ठ नागरिक महासंघका अध्यक्ष सूर्य प्रसाद श्रेष्ठले गर्नुभएको थियो।
5: लौ त श्रोता, यही असोज 15 गते अक्टोबर 1 तारिखमा परेको अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा आयोजना भएको कार्यक्रमको यसै स्थलगत सामग्रीका साथसाथै आजलाई ज्येष्ठ नागरिक कार्यक्रमको समय यही सकियो। ज्येष्ठ नागरिकसँगको सम्बन्धलाई मायालु र घनिष्ठ बनाउनका लागि परिवारका अन्य सदस्यहरूले अझ बढी प्रयास र प्रयत्न गरौं भन्दै कार्यक्रमबाट बिदा चाहन्छौ। अर्को कार्यक्रम सम्मका लागि प्राविधिक मित्र सुलोचना वज्राचार्यलाई धेरै धेरै धन्यवाद दिँदै सहकर्मी विमला राईसँगै म राजन कार्की पनि बिदा हुन्छु। नमस्कार।

0: वर्षायाममा बाढी पहिरोको जोखिम बढी हुने हुँदा सुरक्षित यात्राको लागि सडकको अवस्था बुझेर मात्र यात्रा तय गरौं।
1: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग।
2: एनबीएल सर्वसुलभ आवास कर्जा
3: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
2: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%।
3: विशेषताहरू: रु 3 करोड सम्मको कर्जा सुविधा,
2: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न,
3: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
2: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
4: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। गोर्खाको चुम्नुब्री गाउँपालिकामा आज बिहान बुढी गण्डकी नदीमा आएको बाढीले पैयौं र बगर गाउँका 35 घर बगाएको छ। दोभान, घटेखोला, जगत र सल्लेरी गाउँमा व्यापक क्षति भएको चुम्नुब्री गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गुरूङले बताउनुभयो। चुम्नुब्री गाउँपालिका 3 बजारमा बाढीबाट धेरै क्षति भएको उहाँले जानकारी दिनुभयो। आज बिहान गाउँमा बाढी पसेपछि स्थानीय सुरक्षित स्थानतर्फ लागेका थिए। बाढीको जोखिमलाई ध्यानमा राखेर सिर्दीबास तथा हर्चे गाउँपालिकाका खोरला बेसी, माछा खोला, सोती, आरखेत र आरू घाटका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरिएको छ। चुम्नुब्री गाउँपालिका 6 भएर बग्ने उङ्गीलुङ खोलाबाट बुढी गण्डकीमा आएको बाढीले धार्चे गाउँपालिका जोड्ने माछी खोला पुल बगाएको छ। सहायक प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माका अनुसार बाढीबाट माछी खोला बजारमा क्षति भएको छ। आरूघाटको सोती र मानबु जोड्ने पुल पनि बगेको छ। उङ्गीलुङ खोला किनारका 4 गोठ, त्यहाँ बाँधिएका 15 याक र नाक बगेका छन् भने पशुको हेरचाहमा बसेका 4 सम्पर्कविहीन भएको बुझिएको छ। यसबारेमा थप जानकारी दिन यति बेला गोर्खाको चुम्नुब्री गाउँपालिका अध्यक्ष निमा लामा टेलिफोन सम्पर्कमा हुनुहुन्छ। लामाज्यू,
1: हजुर, नमस्कार। हजुर
0: हजुर, पछिल्लो बाढीको अवस्था बारे जानकारी गराइदिनुहोस् न।
1: पछिल्लो बाढीको अवस्था अहिले चाहिँ अलिक सामान्य छ रे, अहिले चाहिँ बाढी आउने रोकिने त्यस्तो केही भएको छैन, अहिले चाहिँ सामान्य भएको छ। मैले त्यहाँ बाढी आउने ठाउँमै अहिले कल गरेर बुझेँ, अहिले चाहिँ सामान्य छ, बाढी घटिसकेको अवस्था छ। त्यस्तो अहिले चाहिँ बढी रोकिने जाने त्यस्तो केही छैन, अहिले चाहिँ सामान्य छ। तर त्यो बढी आएर त्यहाँ चाहिँ ठुलै क्षति भएको छ हाम्रो चुम्नुब्री गाउँपालिकामा पनि। सुरुमा हाम्रो यो उजुलुङ खोला जुन पहिरो आएपछि 5 गोठालो चाहिँ सम्पर्कविहीन छ, अहिले पनि सम्पर्क हुन सकिरहेको छैन। अनि त्यहाँ 100 बढी चौरी गाईहरू रहेछ गोठमा चाहिँ। अनि अहिले अब त्यो गोठालोहरू चाहिँ सम्पर्कविहीन अवस्थामा छ।
0: हजुर,
1: अनि तब चाहिँ अहिले हाम्रो चुम्नुब्री गाउँपालिका वार्ड नम्बर 3 सल्लेरीमा चाहिँ ठुलो क्षति भएको छ। त्यो 4 घर भगाएको अवस्था छ भने त्यहाँ ठुलो हाइटो बनाउँदै थियो, त्यो त्यहाँ हाइटोको त्यहाँ चाहिँ ठुलो क्षति भएको छ। अर्को त्यहाँ चुम्नुब्री गाउँपालिका वार्ड नम्बर 3 पर्छ, जगतको बगरमा घरहरू पुरै भगाएको छ। त्यस्तै घटेखोलामा पनि घरहरू भगाएको छ, त्यहाँ घरहरू चाहिँ ठुलो क्षति भएको छ, मन्द्या क्षति चाहिँ भएको अवस्था चाहिँ छैन।
0: हजुर, अहिले चाहिँ त्यहाँ नागरिकलाई जोखिमबाट कसरी बचाइराख्नु भएको छ?
1: अहिले खोला चाहिँ घटेको अवस्था छ, अहिले चाहिँ मैले खोलाको त्यहाँ चुरीमै घटेको छ कि छैन भनेर बुझेँ, अहिले चाहिँ खोला घटिसकेको छ। खोला बिहान भएको अवस्था जस्तो खोला भर्ने गर्ने थुन्ने त्यस्तो अहिले चाहिँ केही पनि छैन रे, अहिले एकदम सामान्य अवस्थामा छ भन्ने खबर आयो।
0: हजुर, तपाईँले भन्नुभयो सल्लेरी अनि जगतको बगरमा भएका घरहरू बगाएको जानकारी दिनुभयो, त्यहाँको मानिसहरू अहिले सुरक्षित स्थानमै हुनुहुन्छ?
1: त्यहाँको मानिसहरू सबै सुरक्षित अवस्थामै छ, हामीले बिहानै हामीले त्यो गरि आएको हुनसाथ हामीले सुरक्षा निकायहरू सबैसँग समन्वय गऱ्यौँ। सशस्त्र प्रहरीदेखि आर्मीदेखि अनि हामी जिल्ला प्रशासन कार्यालय गोर्खादेखि गृह मन्त्रालयकै सबैसँग समन्वय गऱ्यौँ। अब हाम्रो त्योपछि मिडियाले पनि धेरै सम्पर्कहरू आयो, मिडियाहरूसँग पनि हामी सम्प्रेषण गऱ्यौँ, पेजमा पनि राख्यौँ त्यो जोखिमको त्यो राख्यो। चुम्नुब्री गाउँपालिकाले तत्काल त्यो बढी त्यो सुक्खा पहिरो आएको बढी आएको चाहिँ पुरै सम्प्रेषण गरेपछि मनव्या क्षति चाहिँ चुम्नुब्री गाउँपालिकामा भएको छैन, दार्चेमा भएको छैन, तलमा पनि मनव्या क्षति भएको अवस्था चाहिँ छैन।
0: हुन्छ, यहाँलाई जानकारीका लागि धेरै धेरै धन्यवाद।
1: हजुर हजुर, धेरै धेरै धन्यवाद।
0: उहाँ हुनुहुन्थ्यो गोर्खाको चुम्नुब्री गाउँपालिका अध्यक्ष निमा लामा। उहाँले हामीलाई बुढी गण्डकी बाढीले पुर्याएको क्षति र अहिलेको अवस्थाबारे जानकारी गराउनुभयो। भीषण बाढीले सल्लेरी बजार क्षेत्र र जलविद्युत आयोजनाको क्याम्प बगाएको छ। नदीमा आएको लेदो सहितको बाढीले बजार क्षेत्र तथा आयोजनासँग सम्बन्धित सबै संरचना बगाएको हो। बाढीले सल्लेरी बजार हाइड्रो पावर आयोजनाको क्याम्प बगाएपछि त्यहाँको भौतिक संरचनामा पनि ठूलो क्षति भएको हामीलाई चुम्नुब्री गाउँपालिका अध्यक्ष निमा लामाले जानकारी दिनुभयो। तत्काल बाढीको लागि हेलिकप्टरमा घटनास्थलको बारेमा निरीक्षण गरी क्षतिको यकिन विवरण संकलन गरी विपदमा परेकाहरूलाई उद्धार र राहतको व्यवस्था मिलाइएको गोर्खाका प्रमुख जिल्लाधिकारी धर्मेन्द्र कुमार मिश्रले जानकारी दिनुभएको छ। बाढीले गोर्खाको चुम्नुब्री गाउँपालिका 3 स्थित न्याक्चेत र फिल्म बजार जोड्ने पुल बगाएको छ। गृहमन्त्री सुधन गुरुङले घटना लगत्तै उद्धार राहत तथा प्रभावितलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न नेपाल प्रहरी सशस्त्र प्रहरी बल र स्थानीय प्रशासन परिचालन गरिएको जानकारी दिनुभएको छ। उद्धारका लागि हेलिकप्टर समेत घटनास्थलमा परिचालन भइसकेको उहाँले सामाजिक सञ्जाल मार्फत जानकारी दिनुभएको हो। गृहमन्त्री गुरुङले घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउनुहुँदै नदी किनारका बासिन्दालाई सतर्क रहन र सुरक्षित स्थानमा बस्न आग्रह गर्नुभएको छ। उहाँले प्रभावित क्षेत्रका बासिन्दालाई धैर्य राख्न र सुरक्षित रहन अनुरोध गर्दै आपतकालीन सहायताका लागि गृह मन्त्रालयको टोल फ्री नम्बर 1234 सम्पर्क गर्न समेत आग्रह गर्नुभएको छ। प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत आरम्भ गरिने नेपालीको महान पर्व बडा दशैं आजदेखि शुरू भएको छ। यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म 15 दिन धूमधामका साथ मनाउने गरिन्छ। बडा दशैंको पहिलो दिन आज घर घरमा विधिपूर्वक दियो कलश र गणेश स्थापना सहित घट स्थापना गरिन्छ। पूजा कोठा वा दशैं घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ। आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दशैं घरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात जौ रोप्ने गरिन्छ। यस कार्यलाई जमरा राख्ने पनि भनिन्छ। यव अंकुर दुर्गा देवीको प्रिय वस्तु भएकाले आज यव रोपण गरी दुर्गालाई चढाएर विजया दशमीको दिन टीका प्रसादसितै समृद्धिको प्रतीक पहेलो जमरा पनि ग्रहण गरिन्छ। जमरामा जौ बाहेक अरू अन्न रोप्ने शास्त्रीय विधि नभएको धर्मशास्त्रविद एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्व अध्यक्ष प्राध्यापक डाक्टर रामचन्द्र गौतमले बताउनुभयो। कुल परम्परा अनुसार कसैले अन्य अन्न पनि जौसितै रोप्ने गरेका छन्। जमरालाई आयुर्वेदिक औषधिमा समेत प्रयोग गरिन्छ। आजैको दिन विधिपूर्वक घट अर्थात घडा स्थापना गरी त्यही घडामाथि शक्ति स्वरूपा दुर्गाको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घट स्थापना पनि भन्ने गरिएको छ। आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजया दशमीका दिनमा दुर्गा देवीको प्रसाद ग्रहण गर्ने गरिन्छ। आज घट स्थापनाको साइत बिहान 11:47 रहेको समितिले जनाएको छ। आज दिनभर चित्रा नक्षत्र परेकाले शास्त्रीय वचन अनुसार मध्याह कालमा अभिजित मुहूर्तको साइत घट स्थापनाका लागि दिइएको समितिका अध्यक्ष सह प्राध्यापक डाक्टर पुरुषोत्तम भट्टराईले जानकारी दिनुभयो। दुर्गा देवीका 3 रूप महाकाली महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आह्वान गरी पूजा आराधना गरिन्छ। महाकाली शक्तिको प्रतीक, महालक्ष्मी धनधान्य र ऐश्वर्यको प्रतीक र महासरस्वतीलाई विद्या र बुद्धिको प्रतीकका रूपमा पूजा आराधना गर्ने वैदिक कालदेखिको परम्परा रहेको छ। परम्परा अनुसार काठमाडौँको हनुमान ढोका दरबारमा रहेको दशैं घरमा आजैदेखि वैदिक विधि अनुसार जमरा राखी शक्ति स्वरूपा दुर्गा देवीको पूजा आराधना शुरू हुन्छ। आज बिहान चित्रा नक्षत्र र वैधृती योगको पूजा एवं हवन गरी समितिले दिएको साइतमा घट स्थापना गरिने हनुमान ढोका दरबार हेरचाह अड्डाका प्रमुख जयन्ती श्रेष्ठ प्रधानले बताउनुभयो। दशैं शुरू भएसँगै रोजगारीका लागि भारतका विभिन्न शहरमा गएका नेपालीहरू घर फर्किन थालेपछि कञ्चनपुरको गड्डा चौकी नाकामा चहल पहल बढेको छ। भारतका विभिन्न स्थानमा रोजगारी गर्दै आएका नेपालीहरू चाडपर्व परिवारसँग मनाउन स्वदेश फर्किन थालेका हुन्। छिमेकी मुलुक भारतका उत्तराखण्ड, हिमाचल प्रदेश, दिल्ली, पंजाब लगायत क्षेत्रमा काम गर्न गएका नेपालीहरू दशैं मनाउन घर फर्किने गरेका छन्। नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू गर्न प्रहरी तथा कर्मचारीलाई निर्देशन दिनुभएको छ। महानिरीक्षक कार्कीले हिजो भर्चुअल माध्यम मार्फत प्रहरी कर्मचारीलाई सम्बोधन गर्नुहुँदै नजिकिँदै गरेका महान चाडपर्वलाई लक्षित गरी विशेष सुरक्षा योजना अवलम्बन गर्न र प्रभावकारी रूपमा प्रहरी परिचालन गर्न निर्देशन दिनुभएको हो। समाचार रेडियो नेपालबाट सुनिरहनु भएको छ। अब केही बेर विज्ञापन र सन्देश।

0: नेपाल टेलिकम राष्ट्रको संचार।
1: अब बाँकी समाचार। धादिङको गजुरी गाउँपालिका पाँच गलौदीमा सड़क भाँसिएर अवरूद्ध भएको पृथ्वी राजमार्ग गैराती 10 बजेदेखि एकतर्फी सञ्चालनमा आएको छ। एकतर्फी खुला भएसँगै अलपत्र परेका सवारी साधन गन्तव्यतर्फ लागेका छन्। धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे गौतमले राजमार्गमा अलपत्र परेका सवारी साधनलाई गन्तव्यतर्फ पठाउने गरी एकतर्फी सड़क खुलाइएको जानकारी दिनुभयो। आजबाट दुईतर्फी सवारी साधन सञ्चालन गर्ने गरी काम रहेको उहाँले बताउनुभयो। गजुरी बजार भन्दा करिब 5 किलोमिटर पूर्वमा पर्ने गलौदीमा 50 मिटर लम्बाई र 3 मिटर चौडाईमा सड़क भाँसिएपछि शुक्रबार साँझदेखि राजमार्ग अवरूद्ध भएको थियो। र अब अन्तर्राष्ट्रिय समाचार। साउदी अरबको रियाद स्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको पछिल्लो आक्रमणमा 12 जनाको मृत्यु भएको छ भने 309 जना घाइते भएका छन्। साउदी अरबको नागरिक उड्डयन प्राधिकरणका अनुसार आक्रमणपछि साउदी नेतृत्वको गठबन्धन सेनाले पूर्वी क्षेत्रतर्फ प्रहार गर्न खोजिएको एउटा ड्रोन नष्ट गरेको छ। घटनापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हुथी विद्रोही विरूद्ध साउदी अरबसँग मिलेर आक्रमण गर्ने तथा इरानमाथि पुनः सैन्य शुरू गर्ने विषयमा विचार गर्ने बताउनु भएको छ। अमेरिकी विदेश मन्त्री मार्को रुबियोले आक्रमणमा एकजना अमेरिकी नागरिकको मृत्यु भएको पुष्टि गर्नुभएको छ। यसैबीच इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोरले होर्मुज जलमार्गको आफूले अवैध भनेको मार्ग हुँदै यात्रा गरिरहेको एउटा विशाल तेलवाहक जहाज समुद्री बारूदी सुरुङमा परेको दावी गरेको छ। यता अमेरिकी सेनाको सेन्ट्रल कमाण्डले ओमानको खाडीमा एउटा व्यावसायिक मालवाहक जहाजलाई निष्क्रिय बनाएको जनाएको छ। यो सँगै बिहान 10 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 11 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपद बारे सचेत बनौं, विपदबाट जोगिन पूर्व तयारी गरौं। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।

0: जो जो निनामी भाजु मे जु पी छिस निनाय दिल मोहन यो सुन्तिया लस्ता थो घुमे अवश्य न थो मेन धरती ओ स्वर्ग या त छौ मतिना बिमाले धरती ओ स्वर्ग धैगुए झिगु प्रकृति थो प्रकृति या त सुचु पिचु या फत दासा मकते फत दासा छौ कथ धरती ओ आकाश या त स्वर्ग या त सदा सदा चाहिँ छौ कथ स्वच्छ ते गुकुते या त दासा मानव सभ्यता मानव संस्कृति मानव जीवन या त सदा सेनला कतै थैगु थो मेन जानकारी बिया त गुदु दासा अथिया ना किसान मजदुर निसेक या थो दिया सुचु पिचु यही पिन थो देया त मायामती नै यही पिँ अहिले यो कुहीको अन्न सेकी पिनि सि कया सुया के थिति कथं या गु लजगा दु वो लजगा ते कु विशेषण छ समी निनाय दिला दास निनाय भाजु बेच बि आदा सब फोन सब दिमा पास त लस्कु से हजुर हालो
1: हजुर नमस्कार बनेको शुभकामना नवदुर्गी भवन हाम्रो रेडियो नेपाल उत्तर उत्तर प्रगति होस् साथी बयानब्बे ट्रज मेगा हजुर दुलाई नगरपालिका नौवडा नारायण भुजुर बोले दसैँको शुभकामना हजुरलाई सबैले हाम्रो जोडे नेपाल है
0: हस् धन्यवाद यहाँलाई पनि यहाँको समग्र परिवार र यहाँको वडावासीलाई पनि
1: हजुर साथी बयानब्बे ट्रज मेगा हजुर हाम्रो यो दुलाई नगरपालिका नौमा चाहिँ अलिकति प्रब्लम भयो भने त्यहाँको छुटबुटमा हाम्रो सामाजिक सञ्जालमा हेरिबस् भन्नुहुन्छ राधे राधे
0: हस् राधे राधे जिउ निरामी भाजु मेजुपी वेक गयो डेवा खने यसा वेक न माया मती नै यहाँ झिगु थो ज्यास यता नेना सोना दिगु खने अहिले वेक न 792 किलो हर्स पाके चाहिँ मेगा हर्स पाके चाहिँ वेक नेना दिगु खने उके वेक या त एकको सुबै दुथ त यहाँ चिउन चुन कत यहाँको जानकारी दुसा बिहा दिफु अहिले विशेष यहाँ थो नेपाल भाषा यहाँको ज्यासो जोगुली नेवा भए अर्थात् नेपाल भाषा यहाँ चिसङ खलाना दिउसा बाललाई यसा नेपाल यङ्क चुना दिपी सकल सीता इना प्याना दि या नागुली वेग लाने सायद ठाउँ सपुतया दिगु जुइ फु तासेन भाषामा चाहिँ एक एकको लसकु छ दु अहिले मोहनिया लस्ता एक एकको बिन्तु नान दु नापा उख्नु अक्टोबर 7, 2026 कुनो रत्न बेहोसी मधुगु ख अहिले वेक या त एक एकको बिचाहेका चना वेक या त हो वेक या छेज या त विशेष होइन थैरे धारणिया फैगु छौ कथ वाता नुग क्वातुका चोने फेमा धैगु मनन तुनाना चोना दासे निनामे भाजमेजी हाना यो खमला से हाना मेउ छपु मेने ने मेन आफ्ना पछि त लस्कु छ एना चोने दासे आना छपु मे जो फोन सप्ति सुन दी धका प्राविधिक पासा जानकारी बिया दिगु दुबै कता लस्कु छ या हजुर हेलो हजुर जो जलपाल ज्याजो लस्कु छ दु छु दिदी म नि लिक लिका होइन झिगु देशेला मुखला खुसी बाबु न ढैगुपट्टि चलाउ न आुली गण्डकी तस्कन खुसी बाबु भइहाल्छु जनधन क्षेत्री जुल दु छिगो छु न कथा आएको सुझाउ
1: जानकारी म नि
0: गोपाल भूमि धैदिल बुढी गण्डकी खुसी बासन सुइङ्या खाछे कृषिका यङ्कल धैगु जानकारी वेकल सिया धका धैदिगु दु तर गुली मनुत सित अहिले गुली सियागु छुसु चुसिका यङ्कल धैगु खँदछ म सुने धका दैछु ना दिगु दु वे तला भुलुङ वै जी सदस्य सरकार हेलिकप्टर निसेकया सेना पुलिस सशस्त्र फुक्क हे छेलासँग दु निसेकया मागु दसा सु मनुतेगु गुली तक वो अन विशेष याना वो खुसी बाखे जेआईपी मनु त ख वेक पिन्ता चाहिँ अन यङ्की फुसा चाहिँ बालाउ ख अले फुक्क सजग सचे जुई मागुन इ ख छादस बुढी गण्डकी यागु खुसी गन गन दु नेपाल यागु गुगु लागा दु तेगु विशेषण सुन सुन सु वेक पि चाहिँ यकु सतर्क जुई माला चङ्गु दु दासा छेउनी बिलेन मोनी वया चङ्गुली फुक्क मनु त विदेश पाखेन अले सोनी ग पाखेन छेउना चङ्गु दु अले वो छेउनी बिलेन झिगु लजाने था थासे चलाउन आसँग दु दबेजुवा सङ्गु दु उके बामलागु झाँका त जुवा सङ्गु न जुल उके हथा मचासे बरु चाहिने थुगुसियागु नख गन गन जु अन हना थगु छेजया त सुरक्षित कथन तेगु नितिन इनाब्दु तासे नेनामी बाजु मेजुपे आधासा छपु मेन देशा मेन आफ्ना पन्छ लस्कुसै या नयाँ चुने धासे झस 42 11 742 41 37 छत्तिस धासे थुमे छुनी थिएँ

0: जो नेनामी भाजमे जो पी छिसन जित फोनियाना छना दि गुदु सायद छिसन थन छु प्राविधिक गडबडी जुया खला दैगु चाहिँ जि कया छ दसा जि जाने जिगु फोन पाखे जाने फेसबुक लाइभ याना छना गु जुल छु मेसेज उइला दैगु आशा बल छ अले खेतला छमा पासाला सोया सङ्गु दु अहिले निनामी बाजु मेजु पनि न्युतलो फोन ओपनै जोया चङ्गुदु प्राविधिक पासा सोया सोनादी गुदु अहिले सदा ग्वाली बिहा सोनादीमा प्राविधिक पासा उत्तम पाण्डे ख वेक्लम फोन के छु न हात्या जुल्ला दगा वेक्लम इलेबिले सोया नचङ्गुदु किन तपाईँको चिसमा 42/11/7/42/11/7/37 फोन याना दिफु उकी वो फोन ल्याके छिता पिया छ नागुदु धासा निनामी बाजु मेजुपी जिन थौ झिगु मुहनी यको झझ ध्याक यको सकल छेज पि तात्ता पाको ओना चोपि देश पिने ओना चोपि थिति आख बोनेता लज गाया नीति थिथि कथा चाहिँ विदेशी होना चोपी सकल मनु त छौ कथा ध्याकु खस मोनी या आशीर्वाद कागु नीति अलि छमा छौ ध्याकु खस संस्कार संस्कृति हिसाब मोनी धाले कि मिसा त्यता छौ कथा हनाबना बिगु देवी ड्य त्यता चाहिँ हनाबना बिगु विशेष होइन मिसा त्यता चाहिँ देवी कथा चाहिँ पूजा आज याइगु चलन कथो थे विशेषण थे नखा हनेको नीति वेया चुपी नेपामी त युकु दु ठाउँको नै ध्या गएको छ युकु नेपामी त दे दुने चुने धासा तबी छौ कथन दे दुने चाहिँ थिति कथा यहाँको लज गाउ इमिगु सर्टिफिकेट अनुसार जा मुदुगुले विदेश होना चोङ्गुदु ओ विदेश होना चोपी सकल धुवा वेया चोङ्गुले ठिकु देशे धासा बामलाको घालना चोङ्गुदु थो दुखया इले सकल छप छति जुइनु धासे फोन सर्ती दिमा पासे तलस खुसियाना छन् हजुर हेलो
1: नेपाल भाषा
2: अवस्था राजनीतिक सामाजिक आर्थिक यो संस्कृति सम्पदा अरे सौ सङ्गीत न छिटो माया माजुला साहित्यमा पहिले चाहिँ हिमुना देवी धार्की तर्केपी पाँचसम्म कति चाहिँ फोनी त चाहिँ भत्ता चाहिँ या फुट चाहिँ सो हिसाब चाहिँ ख मला अर्थात् त्यसलाई प्राविधिक पछिलाई भत्कुत घर बल चाहिँ चाहिँ अर्थात् जो ढाँटो फोन मेट गएर आएको छ यो ज्यादै त चाहिँ झ्याके त निनामी पाखे चाहिँ सर मिल्यो सपटल भएको छ सो कार्यक्रम भत्ती त घेसा घेसा जोड्ने कारण होइन अथवा आइतबार छन् हो बुधबार चाहिँ हिनेसे वेपट्टि ज्यादा चाहिँ सक्से साना नुग्ला त्यहाँ निना बिहा यो नुग्ला दोपट्टि छुटे छुटे सुन चिज कार्यक्रम चाहिँ छिसा दिने झासा नदिने सर्टै हुनेपट्टि अवसर डट्टा छ
0: हजुर राजेन्द्रज्यू चिसनलाई धैदिल होला गुरुपट्टि माया मतिना याना धैदिल छितलाई जे अफियर नै धैदिठे जिम्ता न थाकु दका मुखला जिमतारा थिथि कथा यहाँ गुवा फुकुङ खला थन पहेन आफै मुखु मुखला अब एक पिसन चाहिने छुर्या उज्यागु कथा छिको पिसन गुपट्टि धैदिल वो कथा चाहिने थुइके म फुगु अहिले चाहिँ वो कथा मका गुए छौ चाहिने छुर्या गु हाथ्या कड्या होला छुर्या धाय मुखु
2: मायो भए त चाहिँ हिँड ह्याटो लागे मा विचार त्यहाँ लागे कुनै अवस्था चाहिँ आएको थियो मा भए यो कुरा चाहिँ नि कथा चाहिँ छे छेन मलाई आङ्ग्ल एसानो चाहिँ सोच चाहिँ भाषै त चाहिँ नि मा भए नेपाल भाषै त चाहिँ ह्याक्यो लागि छ गुल चाहिँ नि कुट आएन ज्यादा ह्याक दिल नि
0: जो संस्थान बिउ भाला ख वो संस्थान बिउ भाला एउटा पुङ के गुनी बाला के गुनी सुथौला के गुनी कुतयाना चौ नाचना गुदुल आ व्यक्ति त्यसन छुछु दाई छुछु याई ओला कना कने खोइ मुक्का
2: राजनीतिक पछि खपजी जति खला मसनि मला छटे त मसा पिन्दन अझ खाए बियासे के लागे किसान बिचार यानो न ला त पक्का न समाज पट्टी दिसन माया दे दयुनि ने मला हे दे आ से के तले छ से के ला कुटाया नेपाल भाषा ल्या मसै हुन ल्या मसौ कहाँना चाहिँ लगि आउने भुगुन चाहिँ कथे दिए मलाई एज सानो चाहिँ नेपाल यो संस्कृति भित्र त सम्पत भित्र त चाहिँ यहाँकै दस जस्ता बाला त्यहाँ चाहेका नि
0: राजेन्द्र नकमिलु अले ठाउँ नलिसुवा ख नलिसुवा या त नेपाली भाषा कठ स्थापना आनन्द है अले वेक यागु विशेष याना नलिसुवा शनिगु इजु या सुङ्गु दु धका वेकलन धैदिल शुभ साहित्य झिनिता इ ढका जाने पञ्चाङ्ग निर्णायक समिति बिगु ख अले उक्या नि चाहिँ वेकलन जाना सना गुदु तर यसान नेपाल भाषा मातृभाषा माया मती नयाना चाहिँ चिकित्सा फोन त याद फोन याना दगा वेक ल जानकारी बिहा दिगु ख दासे आछप मेने ने मेना प्रमा छिता लस्कु छ याना छ नि इदा सम्म दैन क्षमा बाजु यागु वा मेजु यागु जक जिम फोन सपु क्या फाइदा छ थुमे सक्कस यागु नीति

0: यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। आज बिहान गोर्खाको चुम्नुब्री गाउँपालिका स्थित बुढी गण्डकी नदीमा आएको बाढीले पैयौं र बगर गाउँका 35 घर बगाएको छ। दोभान, घट्टेखोला, जगत र सल्लेरी गाउँमा व्यापक क्षति भएको चुम्नुब्री गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गुरूङले बताउनुभयो। चुम्नुब्री गाउँपालिका 3 का बजारमा बाढीबाट धेरै क्षति भएको उहाँले जानकारी दिनुभयो। आज बिहान गाउँमा बाढी पसेपछि स्थानीय सुरक्षित स्थानतर्फ लागेका थिए। बाढीको जोखिमलाई ध्यानमा राखेर सिर्दीबास तथा धार्चे गाउँपालिकाका खोडला बेसी, माछा खोला, सोती, आर्खेत र आरूघाटका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरिएको छ। चुम्नुब्री गाउँपालिका 6 भएर बग्ने उङ्गी लुङ खोलाबाट बुढी गण्डकीमा आएको बाढीले धार्चे गाउँपालिका जोड्ने माछी खोला पुल बगाएको छ। सहायक प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माका अनुसार बाढीबाट माछी खोला बजारमा क्षति भएको छ। आरूघाटको सोती र मानबु जोड्ने पुल पनि बगेको छ। उङ्गीलुङ खोला किनारका 4 गोठ त्यहाँ बाँधिएका 100 बढी याक र नाक बगेका छन् भने पशुको हेरचाहमा बसेका 5 सम्पर्कविहीन रहेका चुम्नुब्री गाउँपालिका अध्यक्ष निमा लामाले जानकारी दिनुभयो। भीषण बाढीले सल्लेरी बजार क्षेत्र र जलविद्युत आयोजनाको क्याम्प बगाएको छ। नदीमा आएको लेदो सहितको बाढीले बजार क्षेत्र तथा आयोजनासँग सम्बन्धित सबै संरचना बगाएको हो। बाढीले सल्लेरी बजार र हाइड्रो पावर योजनाको क्याम्प बगाएपछि त्यहाँको भौतिक संरचनामा ठूलो क्षति भएको जिल्ला प्रशासन कार्यालय गोर्खाले जनाएको छ। तत्काल बाढीको लागि हेलिकप्टरमा घटनास्थलको बारेमा निरीक्षण गरी क्षतिको यकिन विवरण संकलन गरी विपदमा परेकाहरूलाई उद्धार र राहतको व्यवस्था मिलाइएको गोर्खाका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले जानकारी दिनुभयो। बाढीले गोर्खाको चुम्नुब्री गाउँपालिका 3 स्थित न्याक्चेत र फिल्म बजार जोड्ने पुल पनि बगाएको छ। गृहमन्त्री सुदन गुरुङले घटना लगत्तै उद्धार राहत तथा प्रभावितलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय प्रशासन परिचालन गरिएको बताउनुभयो। उद्धार कार्यका लागि हेलिकप्टर समेत घटनास्थलमा परिचालन भइसकेको गुरुङले सामाजिक सञ्जाल मार्फत जानकारी दिनुभएको छ। गृहमन्त्री गुरुङले घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउनुहुँदै नदी किनारका बासिन्दालाई सतर्क रहन र सुरक्षित स्थानमा बस्न आग्रह गर्नुभएको छ। उहाँले प्रभावित क्षेत्रका बासिन्दालाई धैर्य राख्न र सुरक्षित रहन अनुरोध गर्नुहुँदै आपतकालीन सहायताका लागि गृह मन्त्रालयको टोल फ्री नम्बर 1234 सम्पर्क गर्न समेत आग्रह गर्नुभएको छ। बुढी गण्डकीको आकस्मिक बाढीबाट प्रभावित क्षेत्रमा नेपाली सेनाको उद्धार टोली पुगेको छ। आज बिहान गोर्खाको चुम्नुब्री गाउँपालिका 3 फिल्ममा पहिरोका कारण थुनिएको बुढी गण्डकी खुलेपछि लेदो तथा घेग्रान सहितको बाढीले नदीको तटीय क्षेत्रमा क्षति पुर्याएको जानकारी पछि सेनाको उद्धार टोली परिचालन भएको हो। नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार बाढीपछि खोज तथा उद्धारका लागि सेनाको टोली हवाई तथा स्थल मार्गबाट प्रभावित क्षेत्रमा परिचालन भएको छ। दुवै टोलीले सम्भावित अवरोधको अवस्था र प्रभावित स्थानको आकलन गर्नका साथै पहिरोको जोखिममा रहेका जगत गाउँबाट 6 हवाई उद्धार गरेको छ। प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत आरम्भ गरिने नेपालीको महान पर्व बडा दशैं आजदेखि शुरू भएको छ। यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म 15 धुमधामका साथ मनाउने गरिन्छ। बडा दशैंको पहिलो दिन आज घर घरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापना सहित घटस्थापना गरिन्छ। पूजा कोठा वा दशैं घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ। आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दशैं घरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात जौ रोप्ने गरिन्छ। यस कार्यलाई जमरा राख्ने पनि भनिन्छ। यव अङ्कुर दुर्गा देवीको प्रिय वस्तु भएकाले आज यव रोपण गरी दुर्गालाई चढाएर विजया दशमीको दिन टीका प्रसाद छितै समृद्धिको प्रतीक पहेलो जमरा पनि ग्रहण गरिन्छ। जमरामा जौ बाहेक अरू अन्न रोप्ने शास्त्रीय विधि नभएको धर्मशास्त्रविद एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्व अध्यक्ष प्राध्यापक डाक्टर रामचन्द्र गौतमले बताउनुभयो। कुल परम्परा अनुसार कसैले अन्य अन्न पनि जौसितै रोप्ने गरेका छन्। जमरालाई आयुर्वेदिक औषधिमा समेत प्रयोग गरिन्छ। आजको दिन विधिपूर्वक घट अर्थात घडा स्थापना गरी त्यही घडामाथि शक्ति स्वरूपा दुर्गाको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घट स्थापना पनि भन्ने गरिएको छ। आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजया दशमीका दिनमा दुर्गा देवीको प्रसाद ग्रहण गर्ने गरिन्छ। आज घट स्थापनाको साइत बिहान 11:47 रहेको समितिले जनाएको छ। आज दिनभर चेत्रा नक्षत्र परेकाले शास्त्रीय वचन अनुसार मध्याह कालमा अभिजित मुहूर्तको साइत घट स्थापनाका लागि दिइएको समितिका अध्यक्ष सह प्राध्यापक डाक्टर पुरुषोत्तम भट्टराईले बताउनुभयो। परम्परा अनुसार काठमाडौँको हनुमान ढोका दरबारमा रहेको दशैं घरमा आजैदेखि वैदिक विधि अनुसार जमरा राखी शक्ति स्वरूपा दुर्गा देवीको पूजा आराधना शुरू हुन्छ। आज बिहान चित्रा नक्षत्र र वैधृति योगको पूजा एवं हवन गरी समितिले दिएको साइतमा घट स्थापना गरिने हनुमान ढोका दरबार हेरचाह अड्डाका प्रमुख जयन्ती श्रेष्ठ प्रधानले बताउनुभयो। धादिङको गजुरी गाउँपालिका 5 गलौदीमा सड़क भाँसिएर अवरुद्ध भएको पृथ्वी राजमार्ग गैराती 10 बजेदेखि एकतर्फी सञ्चालनमा आएको छ। एकतर्फी खुला भएसँगै अलपत्र परेका सवारी साधन गन्तव्यतर्फ लागेका छन्। धादिङका प्रमुख जिल्लाधिकारी लक्ष्मी पाण्डे गौतमले राजमार्गमा अलपत्र परेका सवारी साधनलाई गन्तव्यतर्फ पठाउने गरी एकतर्फी सड़क खुलाइएको जानकारी दिनुभयो। आजबाट दुईतर्फी सवारी साधन सञ्चालन गर्ने गरी काम भइरहेको उहाँले बताउनुभयो। र अब अन्तर्राष्ट्रिय समाचार। साउदी अरबको रियाद स्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको पछिल्लो आक्रमणमा 12 जनाको मृत्यु भएको छ भने 309 जना घाइते भएका छन्। साउदी अरबको नागरिक उड्डयन प्राधिकरणका अनुसार आक्रमणपछि साउदी नेतृत्वको गठबन्धन सेनाले पूर्वी क्षेत्रतर्फ प्रहार गर्न खोजिएको एउटा ड्रोन नष्ट गरेको छ। घटनापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हुथी विद्रोही विरूद्ध साउदी अरबसँग मिलेर आक्रमण गर्ने तथा इरानमाथि पुनः सैन्य कार्यवाही शुरू गर्ने विषयमा विचार गर्ने बताउनु भएको छ। यसैबीच इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोरले होर्मुज जलमार्गको आफूले अवैध भनेको मार्ग हुँदै यात्रा गरिरहेको एउटा विशाल तेलवाहक जहाज समुद्री बारूदी सुरुङमा परेको दावी गरेको छ। यता अमेरिकी सेनाको सेन्ट्रल कमाण्डले ओमानको खाडीमा एउटा व्यावसायिक मालवाहक जहाजलाई निष्क्रिय बनाएको जनाएको छ। यो सँगै बिहान 11 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 12 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
1: सुन्दै हुनुहुन्थ्यो 11 बजेको समाचार। हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौं। यहाँहरूलाई हार्दिक स्वागत गर्छौं। प्रविधि संयोजनमा लक्ष्मण विष्ट अनि उद्घोषणतर्फ विद्या चौधरी र म रुक्मिणी पोखरेल। अब प्रस्तुत गर्छौं दिउँसो 2:15 बजेसम्म प्रसारण गर्ने कार्यक्रमबारे जानकारी।

केही बेरमै यहाँहरूका माझमा राख्नेछौँ नाटक घटस्थापना शीर्षकमा, त्यसपछि दसैँ गीत सुनाउनेछौँ करिब एघार पैँतालिसमा। बाह्र बजे समाचार सुन्नुहुनेछ। बाह्र बजेको समाचार सुनिसकेपछि बिएफबिएसको प्रस्तुति कार्यक्रम परदेशको सन्देश सुन्नुहुनेछ। एक बजे समाचार सुन्नुहुनेछ। 1:05 कृषि कार्यक्रमको पुनः प्रसारण सुन्नुहुनेछ भने 1:20 म्युजिकल आवर कार्यक्रम सुन्नुहुनेछ। 2 बजे अङ्ग्रेजीमा समाचार सुन्नुहुनेछ। 2:15 परदेश प्रसारण आरम्भ हुनेछ, जस अन्तर्गत रेडियो नेपालका 7 प्रादेशिक प्रसारण केन्द्रबाट 6 बजेसम्म छुट्टा छुट्टै परदेश प्रसारणका कार्यक्रम सुन्नुहुनेछ। यसै बीच दिउँसो 3 बजे, अपरान्ह 4 बजे र 5 बजे केन्द्रीय प्रसारणबाट समाचार सुन्नुहुनेछ।

0: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। आजबाट दसैँ पर्व सुरु भएको छ, त्यस कारण पनि आज घटस्थापना भएकै कारण तपाईँका माझमा राख्दैछौँ घटस्थापना सम्बन्धी यो नाटक।
1: प्रस्तुत छ नाटक घटस्थापना, लेखक चेतुनाथ शर्मा आचार्य।

0: बाबा बाबा, आज हाम्रो घरमा के गर्न लागेको? पूजा कोठामा यत्तिका सामान किन थुपारेको?
1: हेर बाबु, अब आजदेखि छ नि 9 दिनसम्म भगवती दुर्गाको पूजा आराधना गर्ने पर्व सुरु भएकोले त्यसैको लागि यो सबै सरसामानहरू जम्मा गरे नि।
2: बाबा बाबा, भगवती दुर्गाको आराधना कसरी गर्ने र किन गर्ने बाबा?
1: अब तिमीहरू दाजुबहिनी हेर्दै जाऊ न, म के गर्छु तिमीहरू सबै हेर्दै जाऊ। ल, अब म पूजा गर्दै जान्छु, अन्त तिमीहरूले हेरेपछि थाहा पाइहाल्छौ नि कसरी गर्ने किन गर्ने भनेर नि। त्यसमाथि नि यो किन गर्ने भन्ने सम्बन्धमा छ नि, यो भगवतीको आराधनाबाट मन माझिन्छ हेर, अनि बुद्धि शुद्ध हुन्छ, रोग लाग्दैन, यो दारिद्र्य दुःख सबै नासिन्छ, यसबाट हुनेहरू पनि धेरै फाइदाहरू छन्। त्यसैले भगवतीले भन्नुभएको छ नि, सर्वबाधा विनिर्मुक्तो धन धान्य समान्वित मनुष्यो मत प्रसादेन भविष्यन्ति न संशय। तर म चाहिँ त्यो सब कुरासित त्यति मतलब नराखेर भगवतीसित आमाको भन्दा पनि बढी प्रेम भएको र आफ्ना पिता पुर्खादेखि नै गर्दै आएको कृत्य भएकोले स्वत प्रेरित रूपमा चाहिँ म यो पूजा गर्छु हेर।
0: बाबा, दुर्गा पूजा लक्ष्मी पूजा भनेर त हामीले पढ्ने सामाजिक शिक्षाको पुस्तकमा पनि लेखेको छ, तर मैले ती सब कुरा यति राम्रोसँग बुझ्न सकेको छैन, भनिदिनुहोस् न बाबा, त्यो कहिले गर्ने र कसरी गर्ने भनेर।
1: हेर, अब तिमीहरूको पाठ्य पुस्तकमा पनि रहेछ भनेदेखि त त्यो त धेरै राम्रो कुरो भयो, त्यहाँ तिमीहरूले कुरा मात्रै पढ्यौ, अब यहाँ चाहिँ काम कुरा दुवै सिक है त। अब चाहिँ हेर, हाम्रा धर्मशास्त्रहरूमा भगवती दुर्गाको पूजा आराधना माघ शुक्ल चैत्र शुक्ल आषाढ शुक्ल र आश्विन शुक्ल समेत गरेर 4 पल्ट गर्ने विधान छ, कुरा बुझ्यो कि बुझेनौ? तर यसरी 4 पल्ट चाहिँ यो सक्ने र जान्नेले गर्लाने र, तर यो जुन आश्विन शुक्ल छ नि हो, यसमा त सबैले गर्छन् र गर्नै पनि पर्छ। त्यसैले भगवती दुर्गाले शरदकाले महापूजा क्रियते याच वार्षिकी भनेर यतिखेरलाई विशेष महत्त्व दिनुभएको छ। लौ हेर, अब मैले त तिमीहरूलाई जानकारी गराउनुतिर लागेर त पूजाको कामै पो गर्नु बिर्सेछु त। ल, अब धेरै नबोल है, अब काम पनि गरौँ है त।
0: बाबा बाबा, अब एउटा सानो जानकारी पनि पाइहालौ न।
1: कुन कुराको जानकारी चाहियो त?
0: यो दुर्गा पूजा छ नि बाबा, कुन कुन जातका मान्छेले गर्छन् र गर्न सक्छन् अनि कस्तो ठाउँमा गर्नुपर्ने हो यो पनि थाहा पाउनु पाए हुन्थ्यो, बेलामा बुझिराख्नु पाए कसैले सोधे पनि भन्न पाइन्छ नि बाबा।
2: बाबा, यो कुरा त मलाई पनि जान्न मन लाग्यो, भन्नुहोस् न बाबा।
1: अब तिमीहरूलाई जान्न इच्छा भएकोले यो कुरो म बताउँछु। ल सुन, यो हुन त देव पूजन देव आराधना भन्ने कुरो चाहिँ नि यसले गर्ने उसले नगर्ने भन्ने कुरो चाहिँ छैन हेर, तर यो दुर्गा पूजा त यस्तो राजमार्ग हो जसमा जोसुकै पनि धक फुकाएर हिँड्न सक्छ, आङ फुकाएर अघि बढ्न सक्छ। यसमा धर्मशास्त्रको संस्कृत श्लोक भन्दा पनि तिमीहरूलाई बुझ्न गाह्रो पर्ला हेर, त्यसैले गर्दाखेरि त्यसलाई म तिमीहरूलाई अनुवाद गरेर सुनाउँछु। ब्राह्मणै होस् अथवा क्षेत्रीय होस् अथवा चाहिँ वैश्य होस् अथवा शूद्र नै होस्, हेर, अब चाहिँ यसमा कुनै बारणा छैन र यसमा वर्गभेद पनि कुनै छैन, कुरा बुझ्यो कि बुझेनौ? त्यसैले भनिएको छ, ब्राह्मणै क्षेत्रीय वा होस् वैश्य वा शूद्र नै होस्, छैन बारणा यसमा केही वर्गभेदहरू कुनै, म्लेच्छ वा अन्त्यजै त्यो होस्, श्रद्धाले सक्छ पूजन, सामग्री बिच केही हुन्छ, आफ्नो आफ्नो अलगपन। अब तिमीहरू हेरिराख, म विष्णुको ध्यानपूर्वक नवरात्रको पहिलो दिन घटस्थापना सम्बन्धी पूजा आरम्भ गर्छु, तिमीहरू चाहिँ चुपचाप लागेर हेर है त।
2: हुन्छ बाबा।
3: ओम शुक्लाम वरधरम देवम शशिवर्ण चतुर्भुजम प्रसन्न वदनम ध्याये सर्व विघ्नोपशान्तये।
1: सेतो वस्त्र शशिवर्ण अनि 4 भुजा हुने प्रसन्न मुख हे विष्णु हर विघ्नहरू सब भनेर चाहिँ नि यो श्लोकमा भनिएको छ, तिमीहरूले कुरा पनि बुझ्दै जाओ है त, अनि हेर्दै पनि जाओ।
3: ओम अपसर्पन्तुते भूता ये भूता भूमिमाश्रित ये भूता विघ्नकर्तार नश्यन्तु शिवा जय।
0: बाबा बाबा बाबा, यो के गरेको नि, किन यसो गर्नुपर्ने?
1: हेर, यो पूजा गर्दा छ नि देवताको आराधनामा बस्दाखेरि चोखो आसन हुनुपर्छ र यसलाई माथिको श्लोक पढेर सुध्याउनु पर्छ। त्यसपछि घण्ट बजाएर यो सरसिउँ छर्यो नि अघि तिमीहरूले देख्यौ नि है, हो यो चाहिँ नि यहाँ कुनै विघ्न बाधा गर्ने चिजबिजहरू भएदेखि तिनीहरू हट्छन् भनेर गरिएको हो। यसलाई भूत बाधा निवारण पनि भनिन्छ। अब चाहिँ नि म अगाडिको कर्म यो अगाडिको लागि चाहिँ कर्मपात्र निर्माण गर्छु हेर, अनि यो चाहिँ नि कुशको औँठी पनि लाउने र यो स्थानलाई शुद्ध पार्ने काम पनि म गर्छु, तिमीहरू हेर्दै जाओ है त। त्यसपछि छ नि यो शरीर शुद्धि निमित्त चाहिँ नि गोदान र प्रतिज्ञा सङ्कल्प गर्नुपर्छ। अब पुरेत बाजे नआइपुगुन्जेल चाहिँ नि यो काम म गर्दिनँ, पुरेत बाजे आएपछि अनि उहाँसँगै चाहिँ नि यो कामहरू गर्छु। कुरा बुझ्यो कि बुझेन हौ त? पुरेत बाजे पनि ठ्याक्कै आइपुगिहाल्नु भयो है त,
4: आइपुगे बाबु, आइपुगे म त।
1: ल पुरेत बाजेले खोइ त जिउ गरे
4: भाग्यमानी भाइ बाबु, भाग्यमानी हाम्रो बच्चाहरूलाई पनि बाबुको। अब बाबुको के गर्ने बाबु, अब आफ्नो घरमा पनि त अब मान्नै पर्यो घटस्थापना, अब के गर्नु, अब बाबु कहाँ अब ढिला भएको होला भनेर हतार हतारले बाबुको चाहिन्छ आइरहेको छु। अब बाबुको अलिकति चाहिन्छ, पानी पाए त हात गोडा धोएर काम थाले।
1: सुमन जाजा बाबु, पुरेत बाजेलाई हात गोडा धुलाई पानी लाग्यो, ल तैँले हालिदिने है, आफैले हालिदिने, पुरेत बाजेलाई मान्नुपर्छ। ल जानुहोस् न। अनि छ नि तिमीहरूले अरू कुराहरू सोध्नुपर्ने कुराहरू सबै पुरेत बाजेलाई नै सोध्ने है त, जे जे चाहिँ तिमीहरूको मनमा जिज्ञासा लाग्छ सबै कुरो चाहिँ पुरेत बाजेलाई सोध्नुपर्छ। ल पुरेत बाजे, अब सुरु गरौँ होला।
4: लौ त अब हामी अगाडि बढौँ। बाबुको कहाँ पुगेको छ कर्मपात्र निर्माण? फुल अक्षता भुइँमा राखेर रा, त्यसमा कर्मपात्र राखी पूजा गर्ने। बाबुको म भन्दै जान्छु, बाबुले चाहिँ हाल्दै जाने है त। जल, पवित्र, कुशका टुक्रा, चन्दन, तिलजौ, अक्षता फुल चढाउने, अनि तिनवटा कुशका टुक्राले त्यसको जल आफ्नो शिरमा छर्कने बाबुलाई।
3: ओम अपवित्र पवित्रो वा सर्वावास्थाङ्गतोऽपि वा यस्मरेत् पुण्डरीकाक्षं सबाह्याभ्यान्तरस्तुचि।
4: पवित्र वा अपवित्र अवस्था जे जे जसो होस्, सम्झेमा विष्णु त्यो बन्छ भित्र बाहिर शुद्ध नै। ल अब बाबु म अब अगाडि भन्दै जान्छु, त्यस अनुसार काम पनि गर्दै जाने। लौ गौदान, प्रतिज्ञा सङ्कल्प, न्यास, अर्घ स्थापन, दीप गणेशको पूजा, बाबुको अनि आउँछ घट स्थापनाको पालो। बाबुको खोइ त थाली कता छ बाबु, थाली कता छ?
1: यहाँ छ पुरेत बाजे।
4: ल ल म दुर्गा यन्त्र लेखिदिन्छु।
0: पुरेत बाजे, म र हाम्री बहिनी सुमना यो दुर्गा पूजा र घट स्थापनाको मतलब बुझ्न बसेका छौँ। यो हाम्रो पाठ्य पुस्तकमा पनि छ र अनि यो बुझ्नलाई पर्खिबसेका छौँ, होइन त पुरेत बाजे?
4: ठिक कुरा गर्यो बाबु सुमन सुमनाले, तिमीहरूले एकदम ठिक कुरा गर्यो। यो त हाम्रो बाबुको धर्म र संस्कृतिको कुरो हो बाबु। विश्वमा कति धर्म संस्कृति उदाए र त्यो फेरि अस्थाए पनि बाबु, तर हाम्रो यो प्राचीन नारी संस्कृति भन्ने अझै मूल रूपले जीवित छ बाबु। भन अहिलेसम्म भएको काम कुरो तिमीहरूले बुझेका छौ कि छैनौ? ल भन त, केही सोध्नु छ बाबुलाई?
0: छैन
2: पुरेत बा, तपाईँहरूले अहिले यो पवित्र पार्ने मन्त्र, प्रतिज्ञा, गौदान अनि के को पूजा भन्नुभयो नि, त्यसको छोटकरी मतलब भनिदिनुहोस् न।
4: अब हामीलाई त काम पनि चाँडै गर्नु परेको छ, अब तिमीहरूलाई चाहिँ अब भोग लागिसक्यो होला होइन त? नानीको यो मैले पवित्र पार्ने मन्त्र भने नि नानी, यो देवताको पूजा आराधना गर्दा पवित्र भएर बस्नुपर्छ, बुझ्यो नानी? त्यसमा विष्णुको नाम सम्झ्यो भने भित्र बाहिर दुवैतिर पवित्र हुन्छ। अनि नानीको यो अर्को यो गोदान भन्ने छ नि नानी, बाबु तिमी पनि सुन है, अनि यो गोदान भन्ने छ नि, हरेक देव कार्य पितृ कार्य गर्नुभन्दा पहिले गोदान गर्नुपर्छ। अब बाबुको यो पहिले बस्ती कम र गौदान चाहिँ, अब यो पहिले चाहिँ बाबुको यो पहिले के भन्नु लागेको भने, मैले पहिले बस्ती कम र गौदान धेरै छँदा चाहिँ गाई नै गर्थे बाबु, र अहिले चाहिँ अब त्यसको साटोमा पैसो गर्छन् बाबु। अब यसपछिको जो प्रतिज्ञा सङ्कल्प छ नि, हो अब त्यो चाहिँ यसो गर्छु भनेर मनले अठोट गर्नु हो बाबु। अब देवदेवीको पूजामा जल चढाएपछि अर्घ चढाउनु पर्ने भएकोले नै त्यसको लागि स्थापन पनि गर्नु पर्यो। अब बाबुको यो अब दियो भयो साक्षीको रूपमा, गणेश विघ्नहर्ताको रूपमा, अनि कलश मङ्गलकर्ताको रूपमा हरेक शुभ कार्यमा स्थापना गरिन्छ बाबुको। अब त्यसमा पनि आजको दिनलाई त बाबुको यो घटस्थापनाको दिन नै भनिन्छ। त्यसो हुँदा घट अथवा कलशको स्थापना त आवश्यकै भइहाल्यो बाबुको। अब त्यसको छोटकरीको परिचय चाहिँ जो यही हो। ल बुझ्यौ त तिमीहरू दुवैले बाबु?
0: मैले त ध्यान दिएर सुनेकोले बुझे, तर सुमनाले के गरी?
4: अब दियो र गणेशको पूजा त अब भयो होइन त बाबु? ल अब प्रार्थना गर्नु पर्यो, पहिले दियोको अनि त्यसपछि बाबुको गणेशको।

0: सुमन्ताय सहस्रमूर्तये सहस्रपादाच शिरोरुहावये सहस्रनाम्ने पुरुषाय शाश्वती सहस्रकोटियुगधारिणे नाम।
1: अनन्त छौ देव, हजार मूर्ति, हजार पाउर, हजार आँखा, हजार छन् नाम स्वयं अनादि, हजार कोटि उधार्ने दिने।
0: ओम वक्रतुण्ड महाकाय कोटि सूर्य समप्रभ, अभिघ्नं कुरु मे देव सर्वकार्येषु सर्वदा।
1: टेढो छ मुखै दिव्य विशालकाय, त्यो सूर्यकोटि समको प्रभाव, हरेर सारा गर विघ्न नाश, हाम्रो कुनै कार्य नहुन् प्रभु अन्त।
2: बाजे, अब के भन्दाखेरि यो मूल घडाको पालो न हो भनेर?
3: पालो त बाबुको घडाकै हो,
2: त्यही त।
3: तर खोइ तलदेखि माथिसम्म बाबुको यो गोबरको रेखा लाएर जौ टाँस्या छ त बाबुको?
2: खै मैले त टाँस्नु पर्ने टाँस्नु पठाएको थिएँ, खै के गरेँ
3: सुशीला?
2: ल यहाँ आऊ, यहाँ त्यो ऊ लिएर आऊ, त्यो कलश लिएर आऊ है, त्यो घडामा के त त्यो जौ टाँस्यो कि टाँसेन तिमीले?
4: पुरै त बाजे,
3: ओहो नानी,
4: मैले अघि नै घडामा गोबरले रेखा लगाएर जौ टाँसिसकेकी छु, ऊ क्या त त्यही छ नि।
3: बाबुको शुद्धि, मेरो चाहिँ आँखा बाबुको। अनि नानी, यो कलश नानीको यो चुइनी सुइनी त छैन होला नि नानी? यो
4: छैन, मैले अघि नै माझमुझ गरेर पानी हालिसकेकी छु, यो त यही पूजालाई मात्र चलाउने गरेछ।
3: लौ त बाबु, अब बाबुले चाहिँ के गर्नु पर्यो भन्नु होला भने नि,
2: हजुर,
3: यो धानमाथि कलश राख्नु पर्यो बाबुको।
2: यो धानमाथि यो कलश होइन त
3: बाबु?
2: हो, यो कलश
3: मैले राखिदिएँ। अब बाबुको के गर्नु पर्यो भन्नु होला नि, यो पोटिला सग्ला जौ भिजाएर,
2: हजुर हजुर,
3: अनि त्यो टुङ्गो आउने भाग चाहिँ मासतिर पारेर आफूले नै टाँस्नु पर्यो बाबु। अब घट पूजाको पालो छ बाबु, म भन्दै जान्छु, बाबु चाहिँ गर्दै जाने है बाबु है। ल अब पहिला पालो भूमि सोच,
2: हजुर भूमि सोच,
3: हजुर, अनि धान्य स्थापना, कलश, कलशमा जल भर्ने बाबु,
2: जल भर्ने,
3: अनि सर्वौषधि,
2: यो सर्वौषधि,
3: सर्वौषधि, पञ्चरत्न,
2: पञ्चरत्न पनि भयो,
3: फल सिङ्गो सुपारी,
2: यो यो फल सिङ्गो सुपारी,
3: जौ, जौ बाबु, जौ,
2: हजुर,
3: जौ, चन्दन, दुबो, सप्तमृत्तिका,
2: यो सप्तमृत्तिका कहाँ यी ल्याएर राखेको थिएँ मैले,
3: होइन बाबु,
2: हो
3: यो चाहिँ सप्तमृत्ति,
2: सप्तमृत्तिका पनि राखेको,
3: पञ्चपल्लव,
2: पञ्चपल्लव छ,
3: जोडी कपडा,
2: कपडा भइहाल्यो भाइ,
3: आँप चाँप पिपलको पात,
2: ए सुशीला, त्यो आँप चाँप पिपलको पात बिहान ल्याउनु भनेको थियो, कता राखेछ कुन, ऊ त्यहाँ रहेछ, हेर्नुहोस् त तपाईँ नजिकै रहेछ,
3: अब वरुणको,
2: हजुर,
3: अब हामी चाहिन्छ वरुणको आह्वान गरी पूजा गर्ने, ल बाबु, पाद्य, अर्घ, आचमन,
2: हजुर,
3: अनि बाबुको पञ्चामृत, पञ्चामृत, पुनराचमन,
2: पुनराचमन,
3: चन्दन, अक्षता फुल लिएर कलशको सबै अङ्गमा छुने र बाबुको प्रार्थना गर्ने, अनि बाबुको यो धूप नैवेद्य भेटी पनि गरिदिइहाल्ने,
2: धुपबत्ती पनि गरिदिनु,
3: अनि बाबुको है त कता छ त्यो शङ्ख घण्टा कहाँ छ? ल बाबुलाई यो पनि बजाउने,
2: त्यो त अब शङ्ख त पुरै जाँदै बजाउनु पर्ला,
3: ल यो म बजाउँछु, बाबुले चाहिँ धुपबत्ती गर्नु, ल ल बजाए,
5: बाजे एउटा कुरा त मलाई नसोधी भएन, यो कलश छ नि यसमा यतिका थोक किन हाल्नुपर्ने, पातै पनि कति किसिमका?
3: बाबुको यहाँ साइत बित्न आँटिसक्यो, तिमी पनि यस्तै मात्र सोध्छौ, बाबुको बच्चा असाध्य जिज्ञासिरहेछ। ल सुन बाबु, तिमीले कहिले बिरामी भएको बेलामा ओखती खाएका छौ कि छैनौ त?
5: छ
3: छ, हो त्यो ओखती केबाट बन्छ थाहा छ तिमीलाई?
5: छैन।
3: हो त्यो सब ओखती बन्ने त जडीबुटी वृक्ष वनस्पतिबाट त हो नि, खास गरी वातावरण सन्तुलन राख्न सहयोग पुर्याउने जाइन्जु बाबुको यही अनावृष्टि हुन नदिने भिर पहिरो रोक्ने त यिनी वृक्ष वनस्पति नै हुन् बाबु। बाबुको अघि त्यो समुद्र मन्थन गर्दा आयुर्वेद शास्त्रका आचार्य भगवान् धनवन्तरी रोग मात्र नभई जरा मरणकै निवारक अमृत यस्तै घटमा बोकेर निस्केका थिए अरे बाबु। ल बुझ्यो होइन? ल अब धेरै नकराउ, हामी चाहिँ पूजातिर लाग्छौँ है। ल त बाबु, यो तामाको थालीमा दुर्गा यन्त्र मैले दिएको छु, प्रर कता छ खोजेर त्यसको पनि त संस्कार त गर्नु पर्यो नि बाबु। बाबुको पहिले आत्मान्द्र प्राणायाम गर्ने, अनि बाबुको प्रतिमालाई अग्नि स्पर्श गराएर पञ्चगव्यले नुहाउने, अनि शुद्ध जलले नुहाउने। ल बाबु भयो ठिकठाक?
2: एकछिन है पुरै दाजु एकछिन, अनि मैले झिक्न त झिकेको थिएँ, यही हराउला भनेर मैले सोचिरहेको थिएँ। अब यो
3: के भयो
2: बेरेर
3: के भयो
2: प्रतिमा के प्रतिमा पनि त
3: प्रतिमा त्यो फुलको किस्तीको छेउमा के हो त्यो हेर त बाबु।
2: ए साँच्ची त्यो कागजमा हो क्या हो?
3: हेर त हेर सानो सानो माल त अब ठेगानसित राख्नुपर्छ नि बाबु।
2: त्यही त हेर्नुहोस् राखे त हो के र अब यो
3: त्यही त होला नि बाबु।
2: खोइ यहाँभित्र हो जस्तो छ, हो रहेछ है यहाँ रहेछ। ल
3: ल अब बाबुको मैले पहिले भने जस्तो संस्कार गर्नु पर्यो
2: हजुर, हस्
3: अनि स्थापन गरेर प्राण प्रतिष्ठा गर्ने। ल म भन्दै जान्छु है त। ल यसलाई छुने छुने
2: हस् ल
3: ल
2: छुने
0: ओ मनोजु तिर्जु खता मान्जस्य।

0: दयन्ता मोग प्रतिष्ठा अवहावन ओम एहिषु दुर्गे महाभागे रक्षार्थं मम सर्वगे आवाहयाम्यहं देवी सर्वकामार्थ सिद्धये
1: आऊ दुर्गे महाभागे रक्षा गर्न ममाथि लौ पुकारा गर्छु हे देवी पूर्ण कामार्थ खातिर रक्षा गर तिमी दुर्गे नमस्कार सकारी देऊ सारा विघ्नहरू नासी पाप मेरो विनाशी देऊ सर्वतीर्थ जलै होयो सर्वदेव समाश्रित यो घटैमा तिमी आऊ बसदेव गणैसँग जयन्ती मङ्गला काली भद्रकाली कपालिनी दुर्गा क्षमा शिवरात्रि स्वाहा स्वधा नमस्तुतो
2: ल बाबु अब यो देवदेवीको आह्वान भनेको बडा भावमय हुन्छ बाबु ल अब भगवतीको मन्दिर शिर छिनेको हातमा खड्ग लिएको महिषको पनि भावना गर्ने है बाबु फुल अक्षता लिएर सिंहासनको पूजा देवी सिंहासनाय नमः
3: सिंहासनाय नमः
2: मण्डुकादि पीठ देवताभ्यो नमः
3: पीठ देवताभ्यो नमः
2: अब देवीको वरिपरि ईशान कोण बार ईशान कोण बस ल ओम विष्णुवे नमः
3: विष्णुवे नमः
2: ओम शिवाय नमः
3: शिवाय नमः
2: ओम विनायकाय नमः
3: ओम विनायकाय नमः
2: ओम श्री सूर्याय नमः
3: ओम श्री सूर्याय नमः
2: देवी परिवारेभ्यो नमः
3: देवी परिवारेभ्यो नमः
2: ल अब पूजा त भयो
3: हजुर
2: अब त बाबुको मूल पूजाकै पालो आयो बाबु
4: पुरत बाजे मूल पूजामा त म पनि साथै बसौँ कि
2: हुन्छ नि नानी झन् राम्रो अब नानीले अघि नै देखि बसिया भए पनि हुन्थ्यो
4: घरको कामले हेर्नुहोस् न फुर्सदै नभएर केटाकेटीहरू पनि भोक लाग्यो भन्न थालिसके
2: अब त्यो त भन्ने नै भए नि नानी अब बिचाराहरूलाई भोक पनि त लाग्यो होला नि अब अस्ति स्कुल जाँदाखेरि अब 8 बजे खाएर हेर्थे अब नानीको अहिले त खोइ ए ल अब 11 बजिसकेछ अब खाने बेला पनि त भयो नि नानीको तर नानी नानीको छोराछोरी चाहिँ जो साह्रै बेच्छन् है नानी साह्रै जिज्ञासु कि मैले बाबुलाई पनि भने नि अघि
3: हजुर त्यो त
2: अब अघि यहाँ बसेर पूजा गरेको हेरिरहेका थिए बिचाराहरूले बिचारा
5: पुरेत बाजे हामी त फेरि आइपुग्यौँ यो मूल पूजा गरेको त झन् हेर्नुपर्ने हुन्छ नि
2: अवश्य बाबु अवश्य हेर्ने जान्ने बुझ्ने बेला त बाबुको यही त हो नि अब हाम्रो उमेर भएपछि त अब के नै गर्न सकिन्छ र बाबुहरूको हेर्ने बुझ्ने जान्ने बेला बाबुको यही हो ल राम्रोसँग हेरौँ है अब बाबु
3: हजुर
2: अब बाबुको दम्पति नै ठिक परेको होइन त बाबु
3: पर्यो
2: अब पूजा सामान पुग्ने राखेर म भन्दै जान्छु चाहिन्छु बाबु नानी दुवैजनाले चढाउँदै जाने
3: हस् हस् ल यो पूजा सामान लि ल यो फुल अक्षत तँले अनि त्यो पूजा सामान पूजा गर्नु है त चाहिँ ल हुन्छ बाजे म जयन्ती मङ्गला काली भन्दै जान्छु हजुरले चाहिँ त्यो भन्दै जानु होला म चढाउँदै पनि जान्छु
2: ल बाबु ल
3: यो चन्दन अविरोध

0: अब पालो छ पान मसला, नरिवल, सुगन्धी द्रव्य, निराजन कपुरको आरती, ऐना, चमर पङ्खा, जप र जपको अर्पणको अन्त्यमा चाहिँ बाबुको प्रदक्षिणा।
1: प्रदक्षिणा गर्नु पर्यो। त्यो सौभाग्य सामान यी छ है बाजी, यो चढाइदिन्छु है त।
0: ल बाबु,
1: जय माता दुर्गे माता।
2: ओम यानि कानि च पापानि जन्मान्तर कृतानि च तानि सर्वाणि नश्यन्तु प्रदक्षिणा पदे पदे।
0: जो छन् पापहरू सारा जन्मान्तर समेतको सबै नाश हुन् देवी प्रदक्षिणा म गर्दछु।
1: जय देवी जय दुर्गी
0: जय भगवान्।
1: तर बाजे
0: बाबु
1: होइन, एउटा कुरा त बिर्सिनु जस्तो लाग्यो नि, हामीले त यो जौ छर्नै बिर्सिछौँ के अरे है।
0: कहाँ बिर्सनी बाबु, अब बिहा गर्न जाने दुला बिर्सनी भनेर जस्तो।

0: एफबीएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ र परदेशीको सन्देशमा छौँ तपाईँ हामी अहिले र यो साताको भनौँ यो विकेन्डको परदेशीको सन्देशमा तपाईँ हामी छौँ र सन्देशहरू हामीले सुनाउँदैछौँ भनौँ तपाईँहरूको आफन्तसम्म तपाईँहरूको घर आँगनसम्म तपाईँले पठाउनु भएको सन्देश लिएर हामी जाँदैछौँ पालो पालो भनौँ होइन एकपछि अर्को घरमा हामी जाँदैछौँ तपाईँहरूको परिवारलाईसँग पनि भेटघाट हुँदैछ भनौँ होइन र अब छोटो विश्राम पश्चात यहाँहरू सबै सबैलाई मेरो हार्दिक नमस्कार छ म सुसन पालाको तर्फबाट र हृदयदेखि स्वागत पनि छ
1: हजुर मेरो पनि धेरै धेरै स्वागत तथा नमस्कार छ म मीना थापाको तर्फबाट अब ढिला नगरी फेरि पनि हामी अगाडि बढौँ अगाडि बढ्ने क्रममा ठेगाना दिनुपर्छ होला दिदी
0: हजुर म त बिर्सिन्छु नि त
1: हजुर नबिर्सिनु होला अब ढिला नगरी फेरि पनि ठेगाना दिन गइरहेकी छु ठेगाना यस प्रकार छ कार्यक्रम परदेशीको सन्देश बीएफबीएस नेपाल पोस्ट बक्स नम्बर 5095 काठमाडौँ नेपाल र बीएफपीओ ठेगाना छ बीएफबीएस नेपाल एचक्यूबीजेएन बीएफपीओ 4 इमेल आइडी बीएफबीएस गोर्खा एट द रेट बीएफबीएस डट कम हाम्रा फोन नम्बरहरू छन् 5428054337364 र 5533930 हाम्रो फोन नम्बर हो
0: हजुर श्रोताहरू ठेगाना त पाउनु भयो अब यसमा तपाईँहरू इमेल गर्नुहोला पत्र लेख्नुहोला कल गर्नुहोला र आफ्नो आवाजमा सन्देश रेकर्ड गराउनुहोला जस्तो हाम्रो ब्रुनाईबाट हाम्रो बहिनीहरूले रेकर्ड गराएर पठाउनु भएको छ आफ्नो आवाजमा सन्देशका कुराहरू होइन त मिना
1: हजुर हजुर
0: जे होस् तपाईँहरू पनि सन्देशहरू रेकर्ड गराउनुहोला र अब हामी आवाजमा रेकर्ड गरिएको सन्देशहरूमा छौँ होइन अब पालो कसको छ त
1: हजुर दिदी आज पाँचजना दिदी बहिनीहरू हुनुहुन्छ अनि एकजनाको गइसक्यो भने अब फेरि पालो छ शीला तामाङ उहाँ पनि टुआरजिआर बी कम्पनीमा कार्यरत भाइ हुनुहुन्छ उहाँका वाइफ हुनुहुन्छ शीला तामाङ उहाँको आफ्नै आवाजमा सन्देश रहेको छ यो आवाज सुन्छौँ र सँगसँगै उहाँले रोज्नु भएको गीत पनि हामी सुन्छौँ र अब लागौ उहाँको सन्देशतर्फ
2: नमस्ते मेरो नाम चाहिँ शीला तामाङ हो म अहिले चाहिँ मेरो परिवार सहित ब्रुनेमा बसिरहेको छु मेरो श्रीमानको नाम चाहिँ पिटर तामाङ हो र हामी अहिले चाहिँ हाल ब्रुनेमै बसिरहेका छौँ मेरो श्रीमान चाहिँ टुआरजिआरबी कम्पनीमा काम गरिराख्नु भएको छ बिएबिएस गोर्खा रेडियोको परदेशीको सन्देश कार्यक्रम मार्फत नेपालमा रहनु भएको मेरो फ्यामिलीहरू जो चाहिँ अहिले कञ्चनपुर जिल्ला आइबिआरडी गाउँ र वडा नम्बर 3 रहनु भएको छ अनि मेरो फ्यामिली मेम्बर्सहरू मेरो बुवा केशबहादुर तामाङ र मेरो मम्मी सालमाया तामाङ लगायत मेरो सासु गोपीमाया तामाङ र मेरो ससुरा बुवा टेकबहादुर तामाङ सहित मेरो जति मेरो भाइहरू हुनुहुन्छ सागर र साहिल र लगायत मेरो सम्पूर्ण साथीभाइ र इष्टमित्रहरूलाई यो आउँदै गरेको विजय दशमीको शुभकामना भन्न चाहन्छु र यस चाडपर्वको समयमा चाहिँ सम्पूर्ण मेरो परिवारहरूलाई चाहिँ हामी चाहिँ एकदमै मिस गरिरहेका छौँ

र हामी नेक्स्ट इयर चाहिँ हामी सँगै सेलिब्रेट गर्ने चाहिँ म चाहिँ विस गर्न चाहन्छु र मेरो फ्यामिली मेम्बरहरूलाई चाहिँ यो दसैँ चाडपर्वहरू चाहिँ एकदम सेफली र राम्रो तरिकाले चाहिँ सेलिब्रेट गर्न चाहिँ म आग्रह गर्दछु र तपाईँहरूले चाहिँ एकदम यो चाडपर्वमा चाहिँ एकदम राम्रोसँग सेलिब्रेसन गर्नुहुनेछ र सबै फ्यामिली मेम्बरहरू चाहिँ राम्रोसँग ग्यादरिङ भइकन चाहिँ सबै चाडपर्वहरू चाहिँ एकदम राम्रो तरिकाले चाहिँ मनाउनुहुनेछ भन्ने म विश्वास राख्दछु र हामी पनि पिटर र म पनि हामी यस ठाउँमा भइकन हामी चाहिँ फेरि पनि हामी पनि असल तरिकाले चाहिँ यो चाडपर्व चाहिँ मनाउनेछौँ र अन्त्यमा चाहिँ बिहेभियर्स गोर्खा रेडियो ब्रुनेलाई चाहिँ मेरो सन्देश रेकर्ड गर्न सहयोग गर्नुभएकोमा र बिहेभियर्स गोर्खा रेडियो काठमाडौँ र रेडियो नेपाललाई प्रसारण गरिदिनु भएकोमा धेरैभन्दा धेरै धन्यवाद दिन चाहन्छु र अन्त्यमा तुप्तेन भुटिया र रिमा गुरुङले गाउनुभएको सिरिरी बतास चल्यो लैले बोलको गीत सुनाइदिनु चाहिँ म अनुरोध गर्न चाहन्छु। म अब यस कार्यक्रमबाट चाहिँ बिदा हुन चाहन्छु। नमस्ते, धन्यवाद।

0: हजुर श्रोताहरू, हाम्रो शीला बहिनीले पठाउनु भएको सन्देश सुन्नुभयो, उहाँको रोजाएको गीत पनि सुन्यौं हामीले, होइन? जे होस्, आज हामीसँग बहिनीहरू हुनुहुन्छ आजको परदेशीको सन्देशमा, र यसरी नै सधैँ सधैँ सधैँ आउनुहोला तपाईँहरू सबैजना, अरू भाइ बहिनीहरू पनि आफ्नो आवाजमा सन्देश रेकर्ड गराउनुहोला भन्दै अब अर्को सन्देशतर्फ हामी लाग्छौँ मिना, होइन? अर्को सन्देश रहेछ युमा राई बहिनीको, हजुर उहाँले पनि सन्देश रेकर्ड गराउनु भएको छ। टुआरजीआर सपोर्ट कम्पनीमा हुनुहुँदो रहेछ उहाँको श्रीमान चाहिँ। अझै होस्, अब हाम्रो युवा बहिनी युमा बहिनीको सन्देशतर्फ लागौँ।
1: नमस्कार, मेरो नाम युमा राई, मेरो श्रीमानको नाम चाहिँ आशिष देवन हो, उहाँ चाहिँ टुआरजीआर सपोर्ट डी कम्पनीमा हुनुहुन्छ, र म चाहिँ अहिले नेपालमा रहनुहुने मेरो आमा बाबा, मेरो दाजु भाइ छर छिमेकी उहाँहरूलाई चाहिँ एउटा गीत चाहिँ डेडिकेट गर्न चाहन्छु। बिएफबिएस गोर्खा रेडियो परदेशीको सन्देश मार्फत चाहिँ मेरो गाना चाहिँ उहाँलाई डेडिकेट गर्न चाहन्छु। अनि मेरो नेपालमा घर चाहिँ मुरुङ जिल्ला लेटाङ वडा नम्बर 3 रहेको छ, त्यहाँ बस्नुहुने मेरो सबै साथीहरूलाई पनि यो गीत चाहिँ डेडिकेट गर्न चाहन्छु। वर्षमा दिन लैले गीत चाहिँ डेडिकेट गर्न चाहन्छु।

0: हजुर श्रोताहरू, भर्खरै हामीले युमा राई बहिनीले पठाउनु भएको सन्देश सुन्यौं, उहाँको रोजाईको गीत पनि सुन्यौं। अब अर्को सन्देश कसको?
1: भर्खरै युमा बहिनीको सन्देश सुन्नुभयो। अब फेरि पनि पालो रहेको छ सलिना मगर, उहाँको सन्देश रहेको छ। उहाँ पनि टुआर्जियर सी कम्पनीमा कार्यरत भाइका श्रीमती हुनुहुन्छ सलिना मगर। उहाँको सन्देश सुन्छौ र सँगसँगै उहाँले रोज्नु भएको यो दशैं सम्बन्धी गीत रहेको छ, यो गीत पनि हामी सुन्छौ। उहाँलाई अब धन्यवाद दिदै यो सन्देशतर्फ लागौ।
2: नमस्कार, मेरो नाम सलिना मगर हो। म अहिले मेरो परिवारसँग ब्रुनेमा बसिरहेको छु। मेरो श्रीमानको नाम चाहिँ सञ्जय राई हो र मेरो श्रीमान टुआरजीआरसी कम्पनीमा काम गर्नुहुन्छ। बिएफबिएस गोर्खा रेडियोको परदेशीको सन्देश कार्यक्रम मार्फत नेपालमा सुनसरी जिल्ला रामधुनी गाविस वडा नम्बर 7 बस्नुहुने मेरो मम्मी बाबा, मेरो आमा अनि मेरो सासु नाना काका काकी सम्पूर्णलाई नमस्कार। र म चाहिँ यो आउँदै गरेको 2083 सालको विजया दशमीको पावन अवसरमा हजुरहरूलाई धेरै धेरै माया र सम्झना भन्न चाहन्छु। आउँदै गरेको विजया दशमीले मेरो परिवारमा सुख शान्ति समृद्धि सुस्वास्थ्य र असीम खुसी छाओस् भन्दै अन्त्यमा बिएफबिएस गोर्खा रेडियो ब्रुनेईलाई मेरो सन्देश रेकर्ड गर्न सहयोग गर्नुभएकोमा बिएफबिएस गोर्खा रेडियो काठमाडौँ र रेडियो नेपाललाई प्रसारण गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। र सुगम पोखरेलले गाउनु भएको दसैँ तिहार बोलको गीत सुनाइदिन हुन म हार्दिक अनुरोध गर्दछु। धन्यवाद, नमस्कार।

0: हजुर श्रोताहरू, भर्खरै अर्को सन्देश पनि हामीले सुन्यौं, सलिना मगर बहिनीले पठाउनु भएको नै आवाजमा रेकर्ड गरेर पठाउनु भएको सन्देश सुन्यौं र दशैं सम्बन्धी गीत पनि हामीले सुन्यौं। अहिले त अब दशैं सम्बन्धी नै गीत सुन्नु मजा पनि आउँछ, होइन त मिना?
1: पक्कै पनि, अहिले त दशैं आइसकेको छ हाम्रो घर आँगनमा, त्यसैले पनि उहाँहरूको सन्देश आफ्नो घर आँगनसम्म पुर्याउनका लागि यो सन्देश पठाउनु भएको छ र दशैं सम्बन्धी गीत रोज्नु भएको थियो। सुन्नु भयो होला, मन पर्यो होला भन्ने पनि हामी आशा राख्छौँ। र सँगसँगै धनराज भाइलाई पनि धेरै धेरै धन्यवाद दिनुपर्छ, किनभने उहाँले यो रेकर्ड गरेर हामीलाई सहयोग पुर्याइराख्नु भएको छ। योभन्दा अगाडि पनि पुर्याउनु भएको थियो, अहिले पनि हामीलाई पाँचजना बहिनीहरूको यो सन्देश रेकर्ड गरेर पठाउनु भएको छ। उहाँलाई धेरै धेरै धन्यवाद दिँदै फेरि पनि हामी अगाडि बढ्छौँ।
0: हजुर, सिसम बहिनी, युमा बहिनी, सलिना बहिनी, त्यतातिर दसैँको चहल पहल चाहिँ कस्तो छ कुनी, होइन? दसैँको चहल पहल अब नेपालमा जस्तो त नहोला, होइन त? जे होस्, जे जस्तो भए पनि परिवारमा रमाउनु होला, सबैजना साथी सङ्गीमा रमाउनु होला, भेटघाट गर्नु होला, मौका यही हो, यो सेलिब्रेसन पनि यही हो, भेटघाट गर्ने, मनमुटाउ हटाउने, होइन? अब यो नवरात्रि पनि सुरु भइसक्यो र यसमा विशेष गरेर भेटघाटको सुरुवात त भइसकेको हुन्छ भनौँ, होइन?
1: हजुर हजुर, पक्कै पनि, पक्कै पनि।
0: र अब हामी के छ, अन्य सन्देशहरू पनि छन्?
1: हजुर हजुर, पक्कै पनि। एकजना बहिनी हुनुहुन्छ, टु आरजेआर बी कम्पनीमा कार्यरत भाइका श्रीमती हुनुहुन्छ अस्मिता लिम्बू, उहाँको सन्देश रहेको छ र उहाँले पनि दशैं सम्बन्धी गीत नै रोज्नु भएको छ। पहिला हामी यो सन्देश सुन्छौँ र सँगसँगै गीत पनि हामी राखिदिन्छौँ।
2: नमस्कार, मेरो नाम अस्मिता लिम्बू हो। म अहिले मेरो श्रीमानसँग ब्रुनेमा बसिरहेको छु र मेरो श्रीमानको नाम पूजन राई हो। मेरो श्रीमान अहिले टु आरजेआर बी कम्पनीमा कार्यरत हुनुहुन्छ र बिएफएस गोर्खा रेडियोको परदेशीको सन्देश कार्यक्रम मार्फत नेपालको सुनसरी धरानमा हुनुहुने मेरो प्यारो मम्मी ड्याडी र खोटाङ जिल्ला रतनछामा हुनुहुने हाम्रो आदरणीय बाजे ससुरा बाबा मम्मीलाई नमस्कार, सेवा ढोग र दसैँको हार्दिक हार्दिक शुभकामना दिन चाहन्छु। अन्त्यमा बिएफबिएस गोर्खा रेडियो ब्रुनेलाई मेरो सन्देश रेकर्ड गर्न सहयोग गर्नुभएकोमा बिएफबिएस गोर्खा रेडियो काठमाडौँ र रेडियो नेपाललाई प्रसारण गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। र जाँदा जाँदै बन्दकी नेपाली चलचित्रको दसैँ दिक्पाल बोलको गीत सबैलाई सुनाउन चाहन्छु। धन्यवाद।

यो रेडियो नेपाल हो। अब बेन्जु सुवेदीबाट समाचार सुन्नुहोस्। बुढी गण्डकी नदीमा आएको बाढीमा परी कम्तीमा 10 जना सम्पर्कविहीन भएका छन्। बाढीले 6 पुल बगाएको छ। बाढीले 2 मोटरेबल र 4 झोलुङ्गे पुल बगाएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माले बताउनुभयो। उहाँका अनुसार आरूघाट र धादिङको त्रिपुरा सुन्दरी तथा आरूघाटको सोती र मानबु जोड्ने पक्की पुल बगेका हुन्। बाढीले धार्चे गाउँपालिका 1 र 3 जोड्ने बेली ब्रिज पनि बगाएको छ। यसै गरी माछी खोला र करौजा जोड्ने झोलुङ्गे पुल, चुम्नुब्रीको ठाडो भर्याङ र जगत जोड्ने पुल र सिर्दीबासको घटे खोला र फिल्म जोड्ने झोलुङ्गे पुल पनि बगेका छन्। बाढीले चुम्नुब्री गाउँपालिका 3 पैयु र बगरका करिब 35 घर पनि बगाएको छ। बाढीबाट जगत, सल्लेरी, दोभान र घटे खोला गाउँमा पनि क्षति भएको छ। गृहमन्त्री सुदन गुरुङले बुढी गण्डकी नदीमा भीषण बाढी आए लगत्तै उद्धार, राहत तथा प्रभावितहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय प्रशासन परिचालन गरिएको बताउनु भएको छ। उद्धार कार्यका लागि हेलिकप्टर समेत घटनास्थलमा परिचालन भइसकेको गृहमन्त्री गुरुङले सामाजिक सञ्जाल मार्फत जानकारी दिनुभएको छ। गृहमन्त्री गुरुङले विपदप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै नदी किनारका बासिन्दालाई सतर्क रहन र सुरक्षित स्थानमा बस्न आग्रह गर्नुभएको छ। उहाँले प्रभावित क्षेत्रका बासिन्दालाई धैर्य राख्न र सुरक्षित रहन अनुरोध गर्दै आपतकालीन सहायताका लागि गृह मन्त्रालयको टोल फ्री नम्बर 1234 सम्पर्क गर्न समेत आग्रह गर्नुभएको छ। बुढी गण्डकी बाढी जोखिम तह भन्दा माथि पुगेपछि बेनीघाटदेखि मुगलिनसम्मको क्षेत्रमा बाढीको जोखिम बढेको छ। बाढी पूर्वानुमान महाशाखाले सूचना जारी गर्दै बेनीघाट क्षेत्रमा अति उच्च जोखिम रहेकाले त्यहाँका बासिन्दालाई तत्काल सुरक्षित उच्च स्थानमा जान आग्रह गरेको छ। चितवन र नवलपरासीका नदी आसपासका क्षेत्रमा मध्यम जोखिम रहेकाले सतर्क रहन आग्रह गरिएको छ। बाढी सम्बन्धी जानकारीका लागि नेपाल बाढी सूचना फेसबुक पेज वा 1155 को विकल्प 2 सम्पर्क गर्न सकिने महाशाखाले जनाएको छ। बुढी गण्डकीमा बाढी आएसँगै स्थानीय प्रशासनले त्रिशुली र नारायणी किनारमा माइकिङ गरेर ती क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेको छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख रामेश्वर पौडेलका अनुसार तटीय क्षेत्रका सर्वसाधारण शवदाह, व्यापार, माछा मार्ने, पौडी खेल्नेलाई सतर्क रहन आग्रह गरिएको छ। देवघाटमा शवदाह गर्नेहरूलाई उच्च ठाउँमा जान, नारायणी किनारमा ठेला रिक्सामा व्यापार नगर्न आग्रह गरिएको छ। मुगलिनसम्म बाढीको उच्च जोखिम रहेको पनि जनाइएको छ। बुढी गण्डकीको आकस्मिक बाढीबाट प्रभावित क्षेत्रमा नेपाली सेनाको उद्धार टोली पुगेको छ। आज बिहान गोर्खाको चुम्नुब्री गाउँपालिका 3 फिल्ममा पहिरोका कारण थुनिएको बुढी गण्डकी खुलेपछि लेदो तथा गेग्रान सहितको बाढीले नदीको तटीय क्षेत्रमा क्षति पुर्याएको जानकारीपछि सेनाको उद्धार टोली परिचालन भएको हो। नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार बाढीपछि खोज तथा उद्धारका लागि सेनाको टोली हवाई तथा स्थल मार्गबाट प्रभावित क्षेत्रमा परिचालन भएको छ। दुवै टोलीले सम्भावित अवरोधको अवस्था र प्रभावित स्थानको आंकलन गर्नका साथै पहिरोको जोखिममा रहेको जगत गाउँबाट 6 हवाई उद्धार गरेको छ। बेनी जोमसोम सड़क सञ्चालन भएसँगै त्यहाँबाट 173 कन्टेनर गन्तव्यतर्फ प्रस्थान गरेका छन्। चीनबाट आयातित सामान बोकेका ती कन्टेनर पोखरा, काठमाडौँ लगायत सहरी भेगमा प्रस्थान गरेका हुन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी सन्तोष बसियालका अनुसार बेनी जोमसोम सड़क खुलेसँगै कोरोला नाकाबाट पैठारी गरिएका मालवस्तु बोकेका कन्टेनरहरू मुस्ताङबाट बाहिरिन थालेका छन्। रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्छ दिउँसो 1 बजेको समाचार। अब केही बेर विज्ञापन।

0: टी एपबाट पनि सजिलै लिन सकिन्छ। नेपाल टेलिकम, राष्ट्रको संचार।
1: अब बाँकी समाचार। प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत आरम्भ गरिने नेपालीको महान पर्व बडा दशैं आजदेखि शुरू भएको छ। यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म 15 दिन धुमधामका साथ मनाउने गरिन्छ। बडा दशैंको पहिलो दिन आज घर घरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापना सहित घट स्थापना गरिन्छ। पूजा कोठा वा दशैं घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ। आज बिहानै नित्यकर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा वा दशैं घरमा विधिपूर्वक राखेर त्यसमाथि यब अर्थात जौ रोप्ने गरिन्छ। यस कार्यलाई जमरा राख्ने पनि भनिन्छ। यब अंकुर दुर्गा देवीको प्रिय वस्तु भएकाले आज यब रोपण गरी दुर्गालाई चढाएर विजया दशमीको दिन टीका प्रसादसितै समृद्धिको प्रतीक पहिलो जमरा पनि ग्रहण गरिन्छ। परम्परा अनुसार काठमाडौँको हनुमान ढोका दरबारमा रहेको दशैं घरमा आजैदेखि वैदिक विधि अनुसार जमरा राखी शक्ति स्वरूपा दुर्गा देवीको पूजा आराधना शुरू गरिएको छ। आज बिहान चित्रा नक्षत्र र वैधृती योगको पूजा एवं हवन गरी समितिले दिएको साइतमा घटस्थापना गरिएको हनुमान ढोका दरबार हेरचाह अड्डाका प्रमुख जयन्ती श्रेष्ठ प्रधानले बताउनुभयो। र साउदी अरबको रियाद स्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको पछिल्लो आक्रमणमा 12 जनाको मृत्यु भएको छ भने 309 जना घाइते भएका छन्। साउदी अरबको नागरिक उड्डयन प्राधिकरणका अनुसार आक्रमणपछि साउदी नेतृत्वको गठबन्धन सेनाले पूर्वी क्षेत्रतर्फ प्रहार गर्न खोजिएको एउटा ड्रोन नष्ट गरेको छ। घटनापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हुथी विद्रोही विरूद्ध साउदी अरबसँग मिलेर आक्रमण गर्ने तथा इरानमाथि पुनः सैन्य कार्यवाही शुरू गर्ने विषयमा विचार गर्ने बताउनु भएको छ। अमेरिकी विदेश मन्त्री मार्को रुबियोले आक्रमणमा 1 जना अमेरिकी नागरिकको मृत्यु भएको पुष्टि गर्नुभएको छ। रेडियो नेपालबाट दिउँसो 1 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 2 बजे अंग्रेजीमा र 3 बजे पुनः नेपालीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
2: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको बबाल फेस्टिभ अफर, सेवा शुल्क मात्र 0.5%, रु 3 लाखसम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने मात्र 4.90%, सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सातै दिन 24 घन्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
4: सडकमा कालो पत्री भित्र गाडी पार्किङ नगरौ, यसले दुर्घटनाको जोखिम बढाउँछ।
5: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग।

0: नमस्कार, रेडियो कृषि पत्रिकामा स्वागत गर्दछौ। म नरेश न्यौपाने
1: अनि म ग्रीष्मा गुरागाई।
0: रेडियो कृषि पत्रिकाको सुरुमा चाड पर्व सुरु भएसँगै बजार अनुगमन तीव्र, दैनिक 10 क्षेत्रमा विभाजन गरी अनुगमन टोली परिचालन शीर्षकमा कारोबार दैनिकमा प्रकाशित समाचार। नजिकै गरेको दशैं तिहारलाई लक्षित गरी वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमन तीव्र बनाएको छ। चाडपर्वका बेला बजारमा हुन सक्ने अस्वाभाविक मूल्य वृद्धि, कालो बजारी, गुणस्तरहीन सामानको बिक्री र कृत्रिम अभावलाई नियन्त्रणका लागि बजार अनुगमनलाई विभागले तीव्र बनाएको हो। विभागका महानिर्देशक रितेश साक्यका अनुसार नियमित अनुगमन टोलीका अतिरिक्त मन्त्रालय तथा मातहतका अन्य निकायहरूबाट थप 32 जना कर्मचारी माग गरी बजारमा अनुगमनमा खटाइएको छ। काठमाडौँ उपत्यका सहितका प्रमुख बजार क्षेत्रहरूलाई 10 छुट्टा छुट्टै सेक्टरमा विभाजन गरी अनुगमन टोली परिचालन गरिएको उहाँले जानकारी दिनुभयो। खुला बजार अर्थतन्त्रको मर्मलाई कायम राख्दै कृत्रिम मूल्य वृद्धि, कालोबजारी र गुणस्तरहीन वस्तुको बिक्री वितरण विरुद्ध शून्य सहनशीलताको नीति लिएर काम गर्ने महानिर्देशक साक्यको भनाइ छ। विभागको जिम्मेवारी पाएको केही दिन मात्र भएको छ, महानिर्देशक साक्यले भन्नुभयो, चाडपर्वको संवेदनशील समयमा आम उपभोक्ताले प्रत्यक्ष राहत महसुस गर्ने गरी काम शुरू गरेको छु। मन्त्रीज्यूको पर्याप्त स्पष्ट निर्देशन अनुसार चाडपर्वको समयमा कुनै पनि उपभोग्य वस्तुको आपूर्ति अवरुद्ध हुन नदिनु र अस्वाभाविक मूल्य वृद्धि नियन्त्रण गर्नु नै पहिलो प्राथमिकता रहेको छ। महानिर्देशक साक्यका अनुसार खुल्ला बजार अर्थतन्त्रको भावनालाई नमर्ने गरी उपभोक्तालाई कृत्रिम मूल्य वृद्धि र ठगीबाट जोगाउन विभागले दोहोरो रणनीति लिएको छ। यसका लागि आपूर्ति प्रणालीका सरकारवालाहरू, निजी क्षेत्रका छाता संगठनहरू, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, जिल्ला स्तरीय उद्योग वाणिज्य संघहरूसँग समन्वय गरी आपूर्ति व्यवस्थापनलाई निरन्तर सहज बनाउने काम भइरहेको छ। विभागका महानिर्देशकका अनुसार चाडपर्वका बेला बजारमा वस्तुको कृत्रिम अभाव सिर्जना गरी मूल्य बढाउने प्रवृत्तिलाई निरुत्साहित गर्न सरकार मातहतका कम्पनीलाई प्रभावकारी मार्केट इन्टरभेन्सनका लागि परिचालन गरिएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल ट्रेडिङ कर्पोरेसन मार्फत सुपथ मूल्य पसल सञ्चालन गरी बजारमा प्रतिस्पर्धी मूल्य कायम गरिएको छ। विगतका वर्षहरूमा चाडपर्वको मुखमा चिनीको चरम अभाव र अचाक्ली मूल्य वृद्धि हुने गरेको अनुभवलाई मध्यनजर गर्दै यसपटक सरकारले पूर्व तयारीलाई सशक्त बनाएको छ। महानिर्देशक साक्यका अनुसार मुलुकभित्रका चिनी उत्पादक कारखानाहरूसँग मौजदात रहेको 24,000 मेट्रिक टन मध्ये 20,000 मेट्रिक टन चिनी सरकारी निकाय मार्फत वितरण गर्ने व्यवस्था मिलाइएको छ। साल ट्रेडिङ र खाद्य कम्पनीलाई ती उत्पादकहरूबाट चिनी प्राप्त भइसकेको छ। यसबाहेक निजी क्षेत्रका ठूला सुपरमार्केट सञ्जालहरू भाटपटेनी सुपरमार्केट, सेल्सबेरी र बिग मार्टलाई समेत तोकिएको कोटा र सरकारी दरमा चिनी बिक्री गर्न लगाइएको महानिर्देशक साक्यले बताउनुभयो। उपत्यका तथा देशभरका 500 देखि 1,000 खुद्रा बिक्री केन्द्र मार्फत उपभोक्ताले प्रति किलो 110 रुपियाँमा सहजै चिनी खरिद गर्न सक्ने व्यवस्था समेत मिलाइएको छ। त्यसकारण यो पटक बजारमा चिनी अभाव हुने वा कालोबजारी हुने सम्भावना नरहेको महानिर्देशक साक्यको भनाइ छ।
1: गोरखापत्र दैनिकमा प्रकाशित किसानको रोजाईमा ओल खेती सम्बन्धी समाचार। लगातारको वर्षाले अन्य तरकारी खेतीमा क्षति पुर्याएपछि महोत्तरीका किसानका लागि ओल खेती नगद जोहोको भरपर्दो माध्यम बनेको छ। जिल्लाको उत्तरी भेगका बर्दिवास, भङ्गाहा, गौशाला र औरही नगरपालिका तथा दक्षिण पूर्वी मटिहानी क्षेत्रमा व्यावसायिक रूपमा ओल खेती हुँदै आएको छ। अन्य तरकारी खेतीको तुलनामा कम सिंचाई, कम लगानी र कम मेहनतमै उत्पादन लिन सकिने तथा वर्षा सहन सक्ने भएकाले ओल किसानको रोजाईमा परेको हो। स्थानीय किसानका अनुसार माटो मुनि फल्ने भएकाले लगातारको वर्षाले अन्य लहरे तथा जमिनमाथि फल्ने तरकारी जस्तो ओलमा ठूलो क्षति पुर्याउँदैन। बर्दिवास नगरपालिका 9 पशुपति नगरका किसान महेन्द्र महतोका अनुसार यस वर्ष काउली, भान्टा, खुर्सानी, रामतोरिया लगायतका तरकारी तथा लहरे बालीमा वर्षाले क्षति पुर्याए पनि ओलबाट केही आमदानी लिन सकिएको छ। उहाँले भन्नुभयो, लगातारको वर्षाले धेरै तरकारीका बोट गलेर नष्ट भए, ओलले भने जेनतेन वर्षा खेपेकाले चाड पर्वको खर्च जुटाउन सहयोग भएको छ। उहाँका अनुसार पाखोबारीमा ड्याङ बनाएर रोपिने र माटो मुनि फल्ने भएकाले ओल अन्य तरकारी भन्दा तुलनात्मक रूपमा टिकाउ छ। किसानका अनुसार ओल खनेर निकालेपछि पनि लामो समयसम्म नबिग्रिने भएकाले बजारको भाव हेरेर बिक्री गर्न सकिन्छ। जिल्लामा करिब 200 बिघा क्षेत्रफलमा ओल खेती भइरहेको स्थानीय कृषि अभिलेखमा उल्लेख छ। गौशाला र भङ्गाहा क्षेत्रमा भने धेरै किसानले ओललाई मुख्य नगदे बालीकै रूपमा खेती गर्दै आएका छन्। गौशाला नगरपालिका लक्ष्मीनियाका किसान अरुण कुशवाहाले ओल खेतीबाट वार्षिक करिब 5 लाख रुपियाँ आमदानी हुने बताउनुभयो। उहाँले भन्नुभयो, ओल हाम्रो नगद जोहो मात्र होइन, घर गुजाराको मुख्य आधार बनेको छ। चामल, पिठो, मसला लगायतका घरायसी सामान ओल बेचेरै किन्ने गरेका छौँ। किसानका अनुसार प्रति कट्ठा 5-7 हजार रुपियाँसम्म लगानी हुने ओलबाट 25-30 हजार रुपियाँसम्म आमदानी लिन सकिन्छ। उन्नत जातको एउटा बोटमा 8-10 किलोसम्म ओल फल्ने र बजारमा प्रति किलो 40-80 रुपियाँसम्ममा बिक्री हुने गरेको भङ्गाहा चारका किसान रामजी यादवले बताउनुभयो। भङ्गाहा चारका किसान सत्यनारायण यादवका अनुसार महोत्तरीमा उत्पादित ओल जलेश्वर, जनकपुर धाम, मलङ्गवा सहितका स्थानीय बजारमा पुग्ने गरेको छ। यहाँ उत्पादित ओल तथा बिउ देशका विभिन्न जिल्लासम्म पुग्ने गरेको उहाँले बताउनुभयो। किसानका अनुसार ओलको बिउ कैलाली र कञ्चनपुरसम्म समेत पठाउने गरिएको छ। प्रत्येक वर्ष चैत वैशाखमा रोपिने ओल भदौ असोजतिर खनेर निकालिन्छ। विषादीको प्रयोग न्यून हुने, हल्का सिँचाइमै खेती गर्न सकिने र तुलनात्मक रूपमा कम समयमै उत्पादन लिन सकिने भएकाले किसान यसतर्फ आकर्षित भएका हुन्।
0: नयाँ पत्रिका दैनिकले पशु बच्छाला तथा मासु जाँच नियमावलीमा संशोधन गरिँदै छाला सहितको मासु बिक्री गर्न नपाइने शीर्षकमा समाचार प्रकाशित गरेको छ। कृषि वन तथा पर्यावरण मन्त्रालयले पशु बच्छाला तथा मासु जाँच नियमावली 2057 संशोधन प्रक्रिया अघि बढाउँदै सर्वसाधारणको सुझावका लागि मस्यौदा सार्वजनिक गरेको छ। मस्यौदामा छाला सहितको मासु बिक्री गर्न नपाउने व्यवस्था राखिएको छ। मूल नियमावलीको नियम 6.2 यहाँ बुदा थपेर छाला काट्ने वा भुत्ल्याउने, मासु सफा गरी काट्ने र परीक्षण गरी बिक्री वितरण गर्ने ठाउँको व्यवस्था भएको भन्ने वाक्य थप गर्ने गरी मस्यौदा तयार गरिएको छ। वधशालामा यस्तो स्थान राख्नुको अर्थ वधशालामै छाला काटेर मात्र पसलमा छाला रहित मासु लैजानु पर्ने नियम बनाउन लागि हो। त्यस्तै नियम 6.2 जब बुदा थप गरी वध गर्नुभन्दा अगाडि पशुलाई कम्तीमा 12 घण्टासम्म विश्राम गराउन सक्ने छाता सहितको टहरा भएको भन्ने वाक्यांश पनि थप गरिएको छ। पशुपक्षीलाई टाढाबाट ढुवानी गरेर ल्याउन साथ वध गरिहाल्ने प्रवृत्तिको अन्त्य गर्न यस्तो व्यवस्था लागू गर्न खोजिएको हो। कृषि मन्त्रालयले आउँदो 1 मङ्सिरबाट उपत्यकामा पशु बच्छाला तथा मासु जाँच ऐन 2055 कार्यान्वयन गर्ने तयारी गरेको छ। ऐनमा केही संशोधन गरी गत 1 भदौमा नै राजपत्रमा सूचना प्रकाशित भइसकेको छ। ऐन अनुसार उपत्यकाका बच्छालामा प्रत्येक दिन मासु निरीक्षक पुगेर स्वास्थ्य पशुको मात्र वध गर्न सिफारिस गर्छन्। पशु सेवा विभाग र मातहतका कार्यालय तथा स्थानीय तहको स्वीकृति लिएर बच्छाला सञ्चालन भएकाले निरीक्षकहरू पुगेर मासुको परीक्षण गर्न कुनै समस्या नरहेको मन्त्रालयले जनाएको छ। पशु सेवा विभागले उपत्यकाको सबै स्थानीय तहमा रहेका बच्छाला पुगेर निरीक्षण गर्नका लागि 227 मासु निरीक्षक समेत खटाइसकेको छ। पशु बच्छाला तथा मासु जाँच ऐनले व्यवस्थित बच्छाला सञ्चालनका लागि 3% ब्याजदरमा ऋण समेत उपलब्ध गराउने व्यवस्था गरेको छ।
1: गोरखापत्र दैनिकमा हराउँदै भैँसी आहाल बस्ने पोखरी सम्बन्धी समाचार प्रकाशित छ। गाउँको परम्परागत जीवनशैलीसँग जोडिएका भैँसी आहाल बस्ने पोखरी पछिल्लो समय हराउँदै जान थालेका छन्। पशुपालनमा कमी आउनु, विकास निर्माणका क्रममा पोखरी पुरिनु, अतिक्रमण र संरक्षण अभावका कारण यस्ता पोखरीको संख्या घट्दै गएको जनप्रतिनिधि तथा जानकारले बताएका छन्। पहिले गाउँघरमा भैँसी पाल्ने परिवार धेरै हुने भएकाले चरनबाट फर्काएपछि भैँसीलाई पोखरीमा आहाल बसाउने चलन थियो। भैँसी आहाल बस्ने पोखरी किसानको दैनिक जीवनसँग समेत जोडिएको हुन्थ्यो। प्युठानको गौमुखी गाउँपालिकाका उपाध्यक्ष महावीर राणा पोखरी आसपासका चौतारीमा किसानहरू बसेर कुराकानी गर्ने र गाउँका गतिविधि बारे छलफल गर्ने गरेको सम्झनुहुन्छ। उहाँले भन्नुभयो, पहिले भैँसी चराएर पोखरीमा ल्याउने र आहाल बसाल्ने चलन थियो। किसानहरू पनि त्यही बसेर कुराकानी गर्थे। अहिले पशुपालन घटेसँगै पोखरी पनि हराउँदै गएका छन्। पोखरी हराउँदै जानुमा पशुपालनको स्वरूपमा आएको परिवर्तन पनि प्रमुख कारणका रूपमा देखिएको छ। गाउँका धेरै परिवार रोजगारी तथा अध्ययनका लागि बाहिरिन थालेपछि परम्परागत रूपमा गरिँदै आएको भैँसी पालन घटेको स्थानीय जनप्रतिनिधिको भनाइ छ। भैँसी पाल्ने परिवारको संख्या घटेपछि आहालका लागि प्रयोग हुने पोखरीको उपयोगमा पनि कमी हुन थाल्यो। नेपालगञ्जका साहित्यकार सनत रेग्मीका अनुसार पहाडी गाउँमा बरपिपलका रुख तथा चौतारीसँगै पोखरी हुने र त्यहाँ भैँसी आहाल बसाउने परम्परा थियो। उहाँका अनुसार तत्कालीन बडा हाकिमले विक्रम सम्मत 2006 नेपालगञ्जमा 2 ठूलो पोखरी खनाएका थिए। उहाँले पछिल्लो वर्षमा भने नेपालगञ्ज लगायतका स्थानमा रहेका पुराना पोखरी पुरिने क्रम बढेको बताउनुभयो। रेग्मीले पोखरीले पशुलाई पानी उपलब्ध गराउनुका साथै वर्षाको पानी संचित गर्ने र जमिन मुनिको पानी पुनर्भरणमा समेत सहयोग गर्ने बताउनुभयो। पोखरी हराउँदा पानीका स्रोत तथा स्थानीय वातावरणमा समेत असर पर्न सक्ने उहाँको भनाइ छ। प्युठानको ऐरावती गाउँपालिकाका उपाध्यक्ष कृष्ण प्रसाद श्रेष्ठले विकास निर्माणका क्रममा केही परम्परागत पोखरी नष्ट भएको बताउनुभयो। उहाँले गाउँपालिकाले वन कार्यक्रम अन्तर्गत वन्यजन्तुका लागि पानी तथा मूल संरक्षण गर्न रिचार्ज पोखरी निर्माण गरे पनि भैँसी आहाल बसाउने परम्परागत पोखरी संरक्षणका लागि छुट्टै योजना र बजेट नभएको बताउनुभयो। नेपालगञ्ज उपमहानगरपालिकाका प्रवक्ता एवं वडा नम्बर एकका वडाध्यक्ष प्रमोद रिजालले सार्वजनिक जग्गामा रहेका पुराना ताल तलैया तथा पोखरी संरक्षणको प्रयास भइरहेको बताउनुभयो। उहाँले पुराना पोखरीमा पटान गर्न नदिएको जानकारी दिनुभयो, तर पोखरी संरक्षणका लागि छुट्टै योजना तथा बजेट शीर्षक बनाएर काम भने नभएको उहाँको भनाइ छ। पशुपालन घटेसँगै भैँसी आहाल बसाउने पोखरीको उपयोग कम भए पनि यस्ता परम्परागत जलाशय संरक्षणका लागि स्थानीय तहबाट योजना आवश्यक रहेको जनप्रतिनिधि तथा जानकारको भनाइ छ। रेडियो कृषि पत्रिकाको अन्त्यमा मसला बालीको रूपमा चिनिने अदुवा र वेसारको उन्नत खेती प्रविधि बारे एक विशेष रिपोर्ट।
0: अदुवा एक वर्षीय नगदे बाली हो। तरकारी स्वादिलो बनाउन अदुवा मसलाको रूपमा प्रयोग हुन्छ। यसलाई आयुर्वेदिक औषधिहरूको रूपमा पनि सर्दीको रुगा तथा खोकीमा प्रयोग गरिन्छ। अदुवामा 1.5-2% उड्ने प्रकृतिको सुगन्धित तेल र 5-9% ओलियो रेजिन पाइन्छ, जसको कारण कन्फेक्सनरी र मसलाको रूपमा विश्व बजारमा प्रसिद्ध छ। अदुवाको खेती गर्मी र ओसिलो हावापानी भएको वातावरणमा राम्रोसँग फस्टाउँछ। पहाडमा र तराईको आंशिक छहारी भएको स्थानमा पनि अदुवाको खेती राम्रो हुन्छ। प्राङ्गारिक पदार्थ प्रशस्त भएको पानी नजम्ने एकदमै चिम्टाइलो वा खस्रो बालुवायुक्त माटो बाहेक पीएच 5.2-6.4 भएको अन्य सबै माटोमा सफलतापूर्वक अदुवा खेती गर्न सकिन्छ। नेपालमा अदुवा खेतीका लागि कपुरकोट अदुवा 1 र कपुरकोट अदुवा 2 नामका उन्नत जातहरू सिफारिस गरिएका छन्। स्थानीय कृषकहरू अदुवाका जातहरूलाई बोसे र नसे गरी दुई प्रकारको भन्ने गरेको पाइन्छ। बोसे वर्गमा पर्ने मध्य सल्यान, भोजपुर, तेह्रथुम र इलामका स्थानीय जातहरू उत्पादनका दृष्टिकोणले उत्कृष्ट मानिएका छन्। मध्य पहाडी भूभागमा अदुवा लगाउने उपयुक्त समय फागुन चैत्र महिनामा हो भने तराई तथा भित्री मधेसमा वैशाख जेठमा पनि लगाउन सकिन्छ। अदुवा बालीलाई प्रतिरोपणी 2 टनका दरले राम्रोसँग पाकेको कम्पोस्ट मल प्रयोग गर्नुपर्दछ। थप रासायनिक मल चाहिने वा नचाहिने भन्ने कुरा माटोको जाँचपछि माटोको मलिलोपनको आधारमा निर्णय गर्नुपर्दछ। मलको मात्रा 6 केजी युरिया, 5 केजी डिएपी र 4 केजी म्युरेट अफ पोटास प्रतिरोपणीमा प्रयोग गर्नुपर्दछ। अन्तिम जोताई गर्नुभन्दा पहिले डिएपीको पुरै भाग र पोटास 2 केजी एकनासले छरी जोत्ने गर्नुपर्दछ। बाली उम्रेको 1 महिनापछि 3 किलो युरिया मल दिने गर्नुपर्छ। बाँकी 3 केजी युरिया र 2 केजी पोटास मल बाली उम्रेको 2 महिनापछि अदुवा लगाइएको लाइन भन्दा करिब 10 सेन्टिमिटर जति पर लाइनमा राखी उकेरा दिनुपर्छ। जमिनलाई राम्रोसँग 2-3 पटक खनजोत गरी जमिनको तयारी गर्नुपर्छ। सामान्यतया 200-300 किलो प्रतिरोपणी बिउ गानो चाहिन्छ। बिउ रोग तथा किरा नलागेको हुनुपर्दछ। गानोको आकार 3-5 सेन्टिमिटर लामो, 40-50 ग्राम तौल भएको, कमसे कम 1-2 वटा राम्रो टुसा भएको हुनुपर्दछ। छनौट गरिएका गानाहरूलाई प्रति लिटर पानीमा 2 ग्राम म्यानकोजेब र 1 ग्राम कार्बन डाजिमको झोल बनाई 30 मिनट डुबाई छायामा सुकाएर रोप्नुपर्दछ। बिउ रोप्दा 30 सेन्टिमिटर लाइनको दूरी र बिउदेखि बिउसम्म 30 सेन्टिमिटरको दूरी र 10 सेन्टिमिटर गहिरो कुलेसो बनाई बिउ गानोहरू रोप्नुपर्दछ। ब्रुनी निकाल्ने भएमा गानोको टुसा तल पर्ने गरी सबै बिउ गानोलाई नै एकै दिशातर्फ फर्काई रोप्नुपर्दछ। माटोमा चिस्यान कायम राख्न छापको व्यवस्था गर्नुपर्दछ। अबको पालोमा बेसारको उन्नत खेती प्रविधि। जीवित गानोलाई हलेदो भनिन्छ भने, सुकेको गानो वा सुकेको चानालाई सुठो भनिन्छ भने, पिसेको धुलोलाई बेसार भनिन्छ। बेसारलाई पहेँलो केसर पनि भन्ने गरिन्छ। बेसारमा पाइने पहेँलो रङ बनाउने प्रमुख तत्व सर्क्युमिन हो र यो गानोमा सरदर 1.8%-5.4% पाइन्छ भने बासनादार तेल 2.5%-6.2% सम्म पाइन्छ। तरकारी तरकारी तथा खानालाई प्राकृतिक रङ दिनको लागि यसको प्रयोग गरिन्छ। बेसारलाई औषधिको रूपमा पनि रुगाखोकी तथा ज्वरोको बिरामीको उपचारमा प्रयोग गर्नुका साथै श्रृङ्गारको सामग्री तथा धार्मिक कार्यक्रममा पनि प्रयोग गर्ने गरिन्छ। गर्मी र आर्द्र हावापानीमा बेसारको खेती राम्रो हुन्छ। यसको खेती हलुका छाया भएको ठाउँमा सफलतापूर्वक हुन सक्छ। बेसारको लागि 20-30 डिग्री सेन्टिग्रेडको तापक्रम उपयुक्त मानिन्छ। धेरै चिसो र तुसारोले यो बालीलाई नोक्सान गर्दछ। प्रशस्त प्राङ्गारिक मल भएको पानीको निकासको राम्रो व्यवस्था भएको पानी नजम्ने हलुका दोमट माटो उत्तम मानिन्छ। माटोको पीएच 5.5-6.5 उपयुक्त हुन्छ। कपुरकट हलेदो 1 र कपुरकट हलेदो 2 नामका जातहरू यस खेतीका लागि सिफारिस गरिएका छन्। बेसार लगाउने उपयुक्त समय मध्य पहाडमा फागुन चैत्र हो भने तराई तथा भित्री मधेसमा वैशाख जेठलाई मान्न सकिन्छ। बेसार खेतीको लागि कम्पोस्ट मल 1000-1500 किलोग्रामका दरले रोपनी जग्गामा तयारीको बेलामा दिनुपर्दछ। रासायनिक मलको हकमा डिएपी 3.2 केजी, जग्गा तयारीको बेलामा युरिया 1 केजी बेसार उम्रेको 30 दिनमा र 1 केजी उम्रेको 2 महिनामा उकेरा दिने समयमा प्रयोग गर्नुपर्दछ। म्युरेट अफ पोटास 2.5 केजी जग्गा तयारीको बेलामा र 2.5 केजी प्रतिरोपनी उम्रेको 2 महिनापछि प्रयोग गर्नुपर्दछ। बेसारको बिउ रोप्नु अघि 3-4 पटक खनजोत गर्नुपर्दछ। आवश्यकता अनुसार पानीको निकास व्यवस्था गर्नुपर्छ। अन्तिम जोताई अगाडि आवश्यकता अनुसारको गोठेमल राखी जमिन तयार गर्नुपर्दछ। बेसारलाई ड्याङ र कुलेसो बनाएर तथा समथर तरिकाले पनि लगाउन सकिन्छ। लाइनदेखि लाइन 30 सेन्टिमिटर तथा बोटको दूरी 25 सेन्टिमिटर हुने गरी 5-7.5 सेन्टिमिटरको गहिराईमा रोप्नुपर्दछ। कम्तीमा 1-2 वटा आँखा भएको र 30-35 ग्राम तौल भएको गानो प्रतिरोपनी 150-175 केजी आवश्यक पर्दछ। बिउलाई 2.5 ग्राम म्यानको जेब र 1 ग्राम बेबेस्टिन प्रति लिटर पानीमा राखेर बनाइएको घोलमा 30 मिनट डुबाई उपचार गरी लगाउनु पर्दछ। हवस् त, आजलाई रेडियो कृषि पत्रिका यति नै। रेडियो कृषि पत्रिकाबाट सहकर्मी काशीनाथ दवाडी सहित ग्रीष्मा गुरागाई र म नरेश न्यौपानी आज्ञा चाहन्छौ। नमस्कार।

0: झन्डु आयुर्वेद।
1: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झन्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ।
0: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पाइल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
1: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
0: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
1: झन्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि। फोन नम्बर 01 45 30 4 18।

0: अपाङ्गता भएका व्यक्तिहरूको सफलता असफलता अनि सङ्घर्षका कथाहरू,
1: अपाङ्ग क्षेत्रमा भइरहेको गतिविधि एवं राष्ट्रको ऐन नियममा भएको व्यवस्था सम्बन्धी जानकारी दिने रेडियो नेपालको एकमात्र कार्यक्रम
2: हाम्रो बोली
1: प्रत्येक आइतबार रातको 9 बजेको समाचारपछि प्रसारण भइरहेको छ।
0: सुन्ने प्रयास गर्नुहोला।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल .online.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मधेस प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहु,
0: लुम्बिनी प्रदेशमा
1: सातदो बाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बजाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

0: अपाङ्गता भएका व्यक्तिहरूको सफलता असफलता अनि सङ्घर्षका कथाहरू,
1: अपाङ्ग क्षेत्रमा भइरहेको गतिविधि एवं राष्ट्रको ऐन नियममा भएको व्यवस्था सम्बन्धी जानकारी दिने रेडियो नेपालको एकमात्र कार्यक्रम
2: हाम्रो बोली
1: प्रत्येक आइतबार रातको 9 बजेको समाचारपछि प्रसारण भइरहेको छ।
0: सुन्ने प्रयास गर्नुहोला।

हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारण सिंहदरबार काठमाडौँबाट बोलिरहेका छौँ। अब आरम्भ हुन्छ प्रदेश प्रसारण, जस अन्तर्गत यहाँहरूले मिडियम वेब 684, 792 र 1143 किलो हर्जका साथमा एफएम 98.100 र 103 मेगाहर्जमा कोशी प्रादेशिक प्रसारण केन्द्र धनकुटा रेडियो नेपाल कोशी प्रादेशिक प्रसारण अन्तर्गत तारायण प्रसाद कोइराला स्मृति सञ्चार ग्राम विराटनगर, मधेस प्रादेशिक प्रसारण केन्द्र बर्दिवास, बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँ, गण्डकी प्रादेशिक प्रसारण केन्द्र पोखरा, लुम्बिनी प्रादेशिक प्रसारण केन्द्र दाङ, कर्णाली प्रादेशिक प्रसारण केन्द्र सुर्खेत र सुदूरपश्चिम प्रादेशिक प्रसारण केन्द्र दिपालबाट बेग्ला बेग्लै कार्यक्रम सुन्नुहुनेछ। यसै बीच दिउँसो 3 बजे, अपरान्ह 4 बजे र 5 बजे केन्द्रीय प्रसारणबाट समाचारका साथै रेडियो नेपालका विभिन्न ठाउँमा रहेका रिले स्टेशनहरूबाट एफएम 98.100 र 103 मेगा हर्जमा पनि हाम्रो प्रादेशिक प्रसारण सुन्नुहुनेछ।

नमस्कार अनि हार्दिक स्वागत छ। हामी रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र सिंहदरबार काठमाडौँबाट मिडियम 792 किलोहर्जबाट बोलिरहेका छौँ। त्यसै गरी यहाँहरू एफएम ब्यान्डका फ्रिक्वेन्सी 98.3 मेगाहर्ज र अनलाइनमा रेडियो नेपाल .gov.np र रेडियो नेपालको मोबाइल एप र फेसबुक पेज मार्फत यतिखेर हामीलाई सुन्दै हुनुहुन्छ। सदाझै आज पनि हामी उपस्थित भइसकेका छौँ। प्रविधि संयोजनमा मोहन राई माझी, उद्घोषणतर्फ रुक्मिनी पोखरेल अनि म विद्या चौधरी। अब यहाँहरूले सुन्नुहुनेछ आज साँझ 6 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी।

सदाजय बागमती प्रादेशिक प्रसारणको सेवाको आरम्भ गर्नेछौँ स्वदेश गानबाट। त्यसपछि करिब 3 बजेसम्म विभिन्न कलाकारहरूको स्वरमा सजेका लोकगीतहरू सुनाउनेछौँ। दिउँसो 3 बजे सुन्नुहुनेछ केन्द्रीय प्रसारणबाट 3 बजेको समाचार। त्यसपछि बागमती प्रादेशिक प्रसारणबाट 3:15 दनुवार भाषामा समाचार सुन्नुहुनेछ। 3:25 सुनाउनेछौँ दसैँ सम्बन्धी गीतहरू। अपराह 4 बजे सुन्नुहुनेछ केन्द्रीय प्रसारणबाट 4 बजेको समाचार। त्यसपछि बागमती प्रादेशिक प्रसारणबाट शेर्पा भाषामा समाचार सुन्नुहुनेछ। 4:15 सुनाउनेछौँ नेपाली चलचित्रका गीतहरू। साँझ 5 बजे सुन्नुहुनेछ केन्द्रीय प्रसारणबाट 5 बजेको समाचार। त्यसपछि बागमती प्रादेशिक प्रसारणबाट तामाङ भाषामा समाचार सुन्नुहुनेछ। 5:15 सुनाउनेछौँ दोहोरी गीतहरू। 5:45 समय रहनेछ उर्दू भाषाको समाचारको। समाचारसँगै आजको हाम्रो बागमती प्रादेशिक प्रसारणको सम्पूर्ण कार्यक्रम पूरा हुनेछ। हामी रेडियो नेपालबाट बोलिरहेका छौँ, सेवाको आरम्भ गर्दैछौँ स्वदेश गानबाट, जसमा स्वर दिनुभएको छ मिन गुरुङले भने, रचना रहेको छ पूर्णचन्द्र घिमिरेको, सङ्गीत रहेको छ गायक स्वयंकै।

हजुर, भर्खरै सुनाएका थियौँ चन्द्र गुरुङको मलोली र साथीहरूको स्वरमा रहेको लोकगीत सङ्कलन रहेको थियो लीला पौडेलको। अब अर्को गीत राख्दैछौँ, विनु श्रेष्ठको स्वरमा रहेको छ भने भरत लामा राम लामाको सङ्कलनमा रहेको छ।

हजुर, अहिले सुनायौं बालन्द राई आभा मुकारुङको स्वरमा रहेको लोकगीत, चिन्तामणि पोखरेलको संकलनमा रहेको थियो। अब अर्को लोकगीत राख्दैछौ यहाँहरू माझमा, कुमार बस्नेत नवीन किशोर राईको स्वरमा रहेको यो लोकगीत।

अहिले सुनायौं शान्ति गुरुङको स्वरमा रहेको लोकगीत संकलन रहेको थियो गायिका स्वयंकै। अब अर्को लोकगीत राख्दैछौ यहाँ माझमा, एकराम श्रेष्ठको स्वरमा रहेको छ भने संकलन रहेको छ गायक स्वयंकै।

0: हजुर अहिले सुनायो टोल बहादुर थापाको स्वर संकलनमा रहेको लोकगीत। अब अन्तिम लोकगीत राख्दैछौ यहाँहरू माझमा। हरिबहादुर नरेन्द्र जङ बस्नेतको स्वरमा रहेको यो लोकगीत राख्दैछौ भने हरिबहादुर राउतको संकलनमा रहेको छ। यो लोकगीतपछि केही सूचना र सन्देशहरू सुन्न सक्नुहुन्छ। ठिक 3 बजे सुन्नुहुनेछ केन्द्रीय प्रसारणबाट समाचार, त्यसपछि बागमती प्रादेशिक प्रसारणबाट 3:15 दनुवार भाषामा समाचार सुन्नुहुनेछ। सुन्दै रहनुहोला रेडियो नेपाल।
1: ए हो

0: सर्वसुलभ आवास कर्जा।
1: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
0: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%।
1: विशेषताहरू: रु 3 करोड़सम्मको कर्जा सुविधा,
0: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न,
1: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
0: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
1: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
0: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
2: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
3: मादक पदार्थ तथा लागु पदार्थ सेवन गरी सवारी नचलाऊ र चलाउन पनि नदिऊ, अन्यथा दुर्घटना हुने जोखिम बढ्दछ।
4: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग।
5: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट, टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप, माई डिश होम एप।

0: यो रेडियो नेपाल हो। अब बेन्जु सुवेदीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। बुढी गण्डकी नदीमा आएको बाढीमा परि अहिलेसम्म 10 जना सम्पर्कविहीन। विभिन्न ठाउँमा बाढीमा फँसेकाहरूको उद्धार जारी। प्रभावकारी रूपमा उद्धार कार्यमा जुटिरहेको गृह मन्त्रीको भनाई। घर घरमा घटस्थापना गरी आजदेखि बडा दशैं शुरू। र साउदी अरबको रियाद स्थित अन्तर्राष्ट्रिय विमानस्थलमा भएको पछिल्लो आक्रमणमा परि 12 जनाको मृत्यु। अब समाचार विस्तारमा। बुढी गण्डकी नदीमा आएको बाढीमा परि 10 जना सम्पर्कविहीन भएका छन्। बाढीले 6 वटा पुल बगाएको छ। बाढीले 2 वटा मोटरेबल र 4 वटा झोलुङ्गे पुल बगाएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माले बताउनुभयो। उहाँका अनुसार आरूघाट धादिङको त्रिपुरा सुन्दरी तथा आरूघाटको सोती र मानबु जोड्ने पक्की पुल बगेका हुन्। बाढीले धार्चे गाउँपालिका 1 र 3 जोड्ने बेली ब्रिज पनि बगाएको छ। यसै गरी माछी खोला र केरौडा जोड्ने झोलुङ्गे पुल, चुम्नुब्रीको ठाडो भर्याङ र जगत जोड्ने पुल र सिर्दी बासको घट्टे खोला र फिल्म जोड्ने झोलुङ्गे पुल पनि बगेका छन्। बाढीले चुम्नुब्री गाउँपालिका 3 पयुँ र बगरका करिब 35 घर पनि बगाएको छ। बाढीबाट जगत, सल्लेरी, दोभान र घट्टे खोला गाउँमा पनि क्षति भएको छ। गृहमन्त्री सुधन गुरुङले बुढी गण्डकी नदीमा भीषण बाढी आए लगत्तै उद्धार, राहत तथा प्रभावितलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय प्रशासन परिचालन गरिएको बताउनु भएको छ। उद्धार कार्यका लागि हेलिकप्टर समेत घटनास्थलमा परिचालन भइसकेको गृहमन्त्री गुरुङले सामाजिक सञ्जाल मार्फत जानकारी दिनुभएको छ। गृहमन्त्री गुरुङले विपदप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै नदी किनारका बासिन्दालाई सतर्क रहन र सुरक्षित स्थानमा बस्न आग्रह गर्नुभएको छ। उहाँले प्रभावित क्षेत्रका बासिन्दालाई धैर्य राख्न र सुरक्षित रहन अनुरोध गर्दै आपतकालीन सहायताका लागि गृह मन्त्रालयको टोल फ्री नम्बर 1234 सम्पर्क गर्न समेत आग्रह गर्नुभएको छ। बुढी गण्डकी बाढीमा फँसेका 36 जनाको उद्धार भएको छ। नेपाली सेनाले उनीहरूलाई उद्धार गरेको हो। सेनाका अनुसार जगत गाउँबाट 6, न्याक्फेदीबाट 9 तथा यारूबाट 1 शिशु तथा 1 विदेशी नागरिक सहित 9 जना र पायुबाट 12 जनाको उद्धार गरिएको हो। बुढी गण्डकी नदीमा आएको बाढीले गोर्खाको धार्चे गाउँपालिका 1 यारू बगरमा फँसेका 18 जना स्थानीय नागरिक र हाइड्रोमा कार्यरत मजदूरलाई नेपाली सेनाको हेलिकप्टर मार्फत सकुशल उद्धार गरिएको छ। हालसम्म उद्धारका लागि नेपाली सेनाका 4 वटा हेलिकप्टरहरू परिचालन भइसकेका छन्। प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रको नेतृत्वमा नेपाली सेनाको रुद्रध्वजगढ, नामजाली, डाँडा ब्यारेकका प्रमुख सेनानी विरोध रिजालको कमाण्डमा 30 जना, जिल्ला प्रहरी कार्यालय गोर्खाका प्रहरी उपरीक्षक अनिल कुमार खड्काको कमाण्डमा 50 जना र सशस्त्र प्रहरी बल नम्बर 29 गुल्मा गोर्खाबाट 9 जनाको टोली उद्धार सामग्री सहित आरूघाटतर्फ परिचालन भई राहत तथा उद्धारमा खटिएका छन्। बुढी गण्डकी बाढी जोखिम तह भन्दा माथि पुगेपछि बेनीघाटदेखि मुगलिनसम्मको क्षेत्रमा बाढीको जोखिम बढेको छ। बाढी पूर्वानुमान महाशाखाले सूचना जारी गर्दै बेनीघाट क्षेत्रमा अति उच्च जोखिम रहेकाले त्यहाँका बासिन्दालाई तत्काल सुरक्षित उच्च स्थानमा जान आग्रह गरिएको छ। चितवन र नवलपरासीका नदी आसपासका क्षेत्रमा मध्यम जोखिम रहेकाले सतर्क रहन आग्रह गरिएको छ। बाढी सम्बन्धी जानकारीका लागि नेपाल बाढी सूचना फेसबुक पेज वा 1155 विकल्प 2 सम्पर्क गर्न सकिने महाशाखाले जनाएको छ। बुढी गण्डकीमा बाढी आएसँगै स्थानीय प्रशासनले त्रिशुली र नारायणी किनारमा माइकिङ गरेर ती क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपनाउन अनुरोध गरेको छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख रामेश्वर पौडेलका अनुसार तटीय क्षेत्रका सर्वसाधारण शवदाह, व्यापार, माछा मार्ने, पौडी खेल्नेलाई सतर्क रहन आग्रह गरिएको हो। देवघाटमा शवदाह गर्नेहरूलाई उच्च ठाउँमा जान, नारायणी किनारमा ठेला रिक्सामा व्यापार नगर्न आग्रह गरिएको छ। मुगलिनसम्म बाढीको उच्च जोखिम रहेको पनि जनाइएको छ। नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले बुढी गण्डकी नदीमा आएको बाढीले गोर्खाको चुम्नुब्री क्षेत्रमा ठूलो क्षति पुर्याउनुका साथै 2 पुल समेत बगाएको घटनामा दुःख व्यक्त गर्नुभएको छ। सभापति थापाले सामाजिक सञ्जाल फेसबुक मार्फत दुःख व्यक्त गर्दै बुढी गण्डकीदेखि त्रिशुली नदी किनारसम्मका तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गर्नुभयो। बेनी जोमसुम सड़क सञ्चालन भएसँगै त्यहाँबाट 173 कन्टेनर गन्तव्यतर्फ प्रस्थान गरेका छन्। चीनबाट आयातित सामान बोकेका ती कन्टेनर पोखरा, काठमाडौँ लगायत शहरी भेगमा प्रस्थान गरेका हुन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी सन्तोष बसियालका अनुसार बेनी जोमसुम सड़क खुलेसँगै कोरला नाकाबाट पैठारी गरिएका मालवस्तु बोकेका कन्टेनरहरू मुस्ताङबाट बाहिरिन थालेका छन्। प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत आरम्भ गरिने नेपालीको महान पर्व बडा दशैं आजदेखि शुरू भएको छ। आज घटस्थापना गरी दशैं घर वा पूजा कोठामा जमरा राखिएको छ। दशैं घरमा घटस्थापना सहित जमरा राखी नवदुर्गाको पूजा आराधना गरेसँगै बडा दशैं शुरू भएको छ। यसलाई शारदीय नवरात्र पनि भनिन्छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्ष चित्रा नक्षत्र र वैधृति योग परेकाले स्वस्ति शान्ति गरी घटस्थापना सहित आज नै जमरा राख्न आह्वान गरेको थियो। नवरात्रमा शक्तिकी अधिष्ठात्री देवीको आह्वान गरिन्छ। जौको अङ्कुर दुर्गाको प्रिय वस्तु भएकाले आज यव रोपेर विजया दशमीका दिन दुर्गालाई चढाएपछि टीका प्रसादका साथ समृद्धिको प्रतीक पहिला जमरा लगाउने प्रचलन छ। परम्परा अनुसार काठमाडौँको हनुमान ढोका दरबारमा रहेको दशैं घरमा आजदेखि वैदिक विधि अनुसार जमरा राखी शक्ति स्वरूपा दुर्गा देवीको पूजा आराधना शुरू गरिएको छ। आज बिहान चित्रा नक्षत्र र वैधृति योगको पूजा एवं हवन गरी समितिले दिएको साइतमा घटस्थापना गरिएको हनुमान ढोका दरबार हेरचाह अड्डाका प्रमुख जयन्ती श्रेष्ठ प्रधानले बताउनुभयो। घटस्थापना सँगै यो वर्षको बडा दशैं शुरू भएको छ। असो शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म 15 धुमधामका साथ बडा दशैं मनाउने गरिन्छ। यसै सम्बन्धमा बैतडीबाट संवाददाता गोविन्द पन्तको यो रिपोर्ट।
1: बैतडीको पाटनस्थित नयाँ बस पार्कको निर्माण कार्य झण्डै एक दशकभन्दा बढी समय बितिसक्दा पनि निर्माण सम्पन्न नभएपछि सञ्चालनमा आउन सकेको छैन। बस पार्क निर्माणको बाँकी काम सम्पन्न गर्ने योजनामा रहेको बताउनुहुन्छ शहरी विकास तथा भवन निर्माण आयोजना पाटन बैतडीका प्रमुख झङ्क बहादुर थापा।
2: पाटन बस पार्क जस्ताको तस्तै अवस्थामा रहेको छ हुनाले हामीले विभागसँग समन्वय गरेर केही थोरै रकम त्यहाँ हामीले बजेट विनियोजन गरेका छौँ र त्यो थोरै संरचनाहरू चाहिँ यो वर्ष हामी तुरुन्तै त्यो अलिकति हाम्रो बिल्डिङ सिस्टमले समस्याबाट अलिक ढिलो भएको
1: हो। पार्क निर्माणको काम गत साउनमा निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्ने भनिएको भए पनि अहिलेसम्म निर्माण सम्पन्न नभएको बताउनुहुन्छ पाटन नगरपालिका वडा नम्बर 6 वडाध्यक्ष राजेन्द्र विष्ट।
3: साउनको 12 भन्नुभयो, त्यसपछि फेरि बजेट आयो भन्दै साउनको 12 हस्तान्तरण गर्ने भन्ने कुराकानी भयो र त्यसपछि उहाँले चाहिँ अहिले बजेट आएछ र यो बजेटको केही कामहरू बनाउन बाँकी छ।
1: बस पार्क सञ्चालन नहुँदा जमिन भत्किएको, ढलान चर्किएको तथा बस पार्क परिसरमा फोहोर समेत बढ्न थालेको छ। बस पार्क सञ्चालन भए यातायात व्यवसायीहरूलाई सहज र स्थानीय वासीहरूलाई लाभ हुने बताउनुहुन्छ स्थानीय खेमराज लोहार।
4: गाडीहरू रोक्छन्, गाडी रोकेपछि त्यहाँ मतलब पेन्जरहरू हुन्छन् होइन, पेन्जर भएपछि त्यहाँको मतलब व्यापार सेपार यताउति पनि राम्रोसँग चल्छ, यात्रीहरूलाई पनि आवाजावत गर्न सजिलो।
1: बस पार्क सञ्चालनका लागि निर्माण गरिएका भौतिक संरचनाहरू अहिले प्रयोगविहीन बनेपछि स्थानीयहरूले खर सुकाउने तथा अन्य कामका लागि प्रयोगमा ल्याउने गरेका छन्। गोविन्द पन्त, रेडियो नेपाल, बैतडी।
5: फोनमा कुरा गर्दा आवाज स्पष्ट नआएर दिक्क लाग्छ,
6: अब अनुभव गर्नुहोस् नेपाल टेलिकम 4G भोल्टे।
5: भोल्टे भोइस ओभर LTE अब तपाईँको हरेक कुराकानी अझ स्पष्ट, अझै जीवन्त।
6: HD भोइस क्वालिटीसँग कम ब्याकग्राउन्ड नोइज र अल्ट्रा क्लियर आवाज।
5: यस्तो अनुभव मानव तपाईँले कुरा गरिरहनु भएको व्यक्ति तपाईँको छेउमै हुनुहुन्छ।
6: र अझ रमाइलो कुरा,
5: फोनमा कुरा गर्दै गर्दा पनि चलाइरहनुहोस् 4G स्पिड इन्टरनेट,
6: क्लियर कॉल्स र फास्ट इन्टरनेट एकै साथ।
5: सेवा सुचारु गर्न आफ्नो फोनमा *444 हाश डायल गर्नुहोस्। 4G भोल्टे,
7: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब बाँकी समाचार। बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर 8 रहेको सर्जु नदीमा एक शव फेला परेको छ। शव सोही ओडा सर्जु टपरा बस्ने 33 समीर शेषको रहेको प्रहरीले जनाएको छ। नदीमा तैरिरहेको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले शव पानीबाट बाहिर निकालेका थिए। मृतकको शव बाहिर निकालेपछि मृतकका परिवारले शवको पहिचान गरेको प्रहरीले जनाएको छ। र साउदी अरबको रियाद स्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको पछिल्लो आक्रमणमा 12 जनाको मृत्यु भएको छ भने 309 जना घाइते भएका छन्। साउदी अरबको नागरिक उड्डयन प्राधिकरणका अनुसार आक्रमणपछि साउदी नेतृत्वको गठबन्धन सेनाले पूर्वी क्षेत्रतर्फ प्रहार गर्न खोजिएको एउटा ड्रोन नष्ट गरेको छ। घटनापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हुथी विद्रोही विरूद्ध साउदी अरबसँग मिलेर आक्रमण गर्ने तथा इरानमाथि पुनः सैन्य कारवाही शुरू गर्ने विषयमा विचार गर्ने बताउनु भएको छ। अमेरिकी विदेश मन्त्री मार्को रुबियोले आक्रमणमा 1 जना अमेरिकी नागरिकको मृत्यु भएको पुष्टि गर्नुभएको छ। यसैबीच इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोरले होर्मुज जल मार्गको आफूले अवैध भनेको मार्ग हुँदै यात्रा गरिरहेको एउटा विशाल तेलवाहक जहाज समुद्री बारूदी सुरुङमा परेको दावी गरेको छ। यता अमेरिकी सेनाले सेन्ट्रल कमाण्डले ओमानको खाडीमा एउटा व्यावसायिक मालवाहक जहाजलाई निष्क्रिय बनाएको जनाएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। बुढी गण्डकी नदीमा आएको बाढीमा परि अहिलेसम्म 10 जना सम्पर्कविहीन। विभिन्न ठाउँमा बाढीमा फँसेकाहरूको उद्धार जारी। प्रभावकारी रूपमा उद्धार कार्यमा जुटिरहेको गृहमन्त्रीको भनाई। घर घरमा घटस्थापना गरी आजदेखि बडा दशैं शुरू। र साउदी अरबको रियाद स्थित अन्तर्राष्ट्रिय विमानस्थलमा भएको पछिल्लो आक्रमणमा परि 12 जनाको मृत्यु। रेडियो नेपालबाट दिउँसो 3 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 4 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

यी रेडियो नेपाल हो। अब सरस्वती राई दनवारकबाट दनवारी भाषा समाचार सुन। बुढी गण्डकी बारीमा फसल 36 जना गुद्दार भैरेली नेपाली सेना ओलखलै धारचेक भिन्ने भिन्ने ठाउँबाट हेलिकप्टरबाट उद्धार कर्ल हो। उद्धार कर्लमा जगत गाउँबाट 6 जना, न्याकफेदिकबाट 9 जना, तसु यारुकबाट 1 जना छोराटे, तसु 1 जना विदेशी मानुष सहित 9 जना अंशु, पायुकबाट 12 जना उद्धार कर्ल र छाट। गोर्खाक चुम्नुम्ब्री गाउँपालिका 6, लोकपासो चुम्लिङ बीचमा पर्ला सिरिङ्गे हिमालमा आज बिहान 81 हिउँ पैरा जैते उइन गुलुङ लरी थुनन्जयको बुढी गण्डकी लडीमा आइल बारी गोर्खाक भिन्ने भिन्ने ठाउँ जनधनमा बर्केनास पुरारेली। पहिरै कर्ते लरी थुनन्जयको बुढी गण्डकीमा 81 बाढी आइल अनुमान। बाढी पहिला कर्लार अनुमान महाशाखै गरिरहेली। महाशाखै एकता विज्ञप्ति जारी गरेको बाढी आइल, तसु एर्सा ओर्सा ठाउँमा बर्के बाढी आइलारको पानी नै पर्ल जनाल र झिक। जल तसु ऊर्जा आयोग सचिवालय भित्र पानी विज्ञान तसु पानी स्रोत छानबिन कर्लार केन्द्र प्रवक्ता राजन भट्टराई 5 घण्टामा उसे ठाउँमा मनमन एकमात्र पानी पर्ल रलिक। गोर्खाक बुढी गण्डकी लरीमा आइल बर्के बाढी, बर्के नाश पुरारेलिक भने। जिल्ला चुम्नुब्री गाउँपालिका 6 सेयर लरीमा बाढी पोस्दै 5 जना गोठालो हेरारेला भने। 100 भन्दा बढी चौरी गाई बगाल स्थानीय प्रशासनले जनाल र छिक। बाढी गोर्खाक भिन्ने भिन्ने ठाउँमा बाट पुल घर तसु पानी बत्ती आयोजनामा नाश पुरारेलिक। आरूघाटकबाट मानबुजोरला सोतीको मोटरेबल पुल पूरा रूपमा बगारेलिक भने। नयाँ पुलक 41 स्पान बगाटे गोर्खा धादिङ यातायात पूरा प्रभावित भइरेलिक। प्रभावित ठाउँमा नेपाली सेना सहित सुरक्षा कर्मी खटाको उद्धार तसो अनुगमन भइरहल प्रशासनले जनारेलिक। यबीच बुढी गण्डकीमा बाढी आइलसँगै चितवन स्थानीय प्रशासनले त्रिशुली तसु नारायणी किनारमा माइकिङ गरेको उसे ठाउँको बासिन्दालाई सतर्कता अपनाएलाई अनुरोध गरिरहेलिक। जिल्ला पुलिस कार्यालय मुख्य रामेश्वर पौडेल अनुसार लरी कछाडक लास डारालार व्यापार कर्लार माछु मार्लार पौडी खेलालारलाई सतर्क रहेलै अनुरोध गर्ल हो। यबीच देवघाटमा दाह संस्कार कर्लारलाई उपरक ठाउँमा ज्यालै नारायणी किनारमा ठेला रिक्सामा व्यापार नै गरेलै अनुरोध गर्ती बाढी खतरा मुगलिनसम्म रहल जनाल र छिक। यबीच बाढी बारेक जानकारीको लागि नेपाल बाढी सूचना फेसबुक पेज वा 1155 विकल्प 2 सम्पर्क गरे पार्लर महाशाखै जनारेलिक। महाशाखै तनहुक आबु खैरेनी तसु देवघाट गाउँपालिका लरी छेउछाउ बासिन्दालाई सुरक्षा सतर्क रहेलै अनुरोध गर्ल र छात। नेपाली लखक महान पर्व बर्के दशमी आज सोको सुरु भइरहेली। बर्के दशमी पहिला दिन आज घर घरमा विधि पुराको घटस्थापना गरेको जमरा धरिधरेला। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको अनुसार आज बिहानी 11 बजेको 47 मिनटमा घटस्थापना सहित रलिक छ। आज सोको नवरातभरि दुर्गा भिन्ने भिन्ने 9 रूपक पूजा आजा गर्छ। असोज शुक्ल प्रतिपदासो पूर्णासम्म मनालार बर्के दशमीले असत्य उपर सत्य तसु राक्षसी शक्ति उपर दैवी शक्ति जितक प्रतीकक रूपमा लिलार गर्छ। यी अवसरमा जागिर कर्लार पर्लार तसु अर्को कामक लागि घर बार रहल नेपाली लग आफ्नै पुर्ख्यौली बसला ठोकपट्टि फर्कलार क्रम भने बढिरहेलिक। नजिकै आइल महान चाडपर्वलाई ध्यान दिएको कुनै पनि आपराधिक काम व्यवहार घटनालाई घखै नदेले चाडपर्व लक्षित गरेको विशेष सुरक्षा योजना अपनाएको सोलारी रूपमा पुलिस खटिया पर्लार बाइकु आइजिपी डान बहादुर कार्की बाजिरहेलक। उही चाडपर्व बेलामा चोरालार लुटपाट कर्लार तस्करी तसो अर्को आपराधिक गतिविधि रोकेलै पुलिस खटाको सोलारी रूपमा सुरक्षा योजना बलियो बनाले निर्देशन दिल र छाट। आज पुलिस कर्मचारीलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै उही मोटरगाडी दुर्घटना घट्यालाई सीमा सुरक्षा तसु पाराल प्रतिवादी समालार तसु सामाजिक सद्भाव धरेले सक्रिय निर्देशन दिल हो। आइजिपी कार्की पुलिसक व्यावसायिक मर्यादा तसु अनुशासन उल्टो काम कर्ला कर्मचारीलाई कानुनी घेरामा आन्लार पनि बाज्ल रहेछ। रसुवाक भोटेकोसी बाढी पीडितक लागि सहयोग रूपमा काभ्रेपलाञ्चोक जिल्ला पाँचखाल नगरपालिकै 63,06,666 रुपियाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ल र छिक। पाँचखाल नगरपालिकै 43,03,689 रुपियाँ तसु खानीखोला गाउँपालिकै 20,02,977 रुपियाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ल हो। पाँचखाल नगरक मेयर महेश खरेलक अनुसार उसे पैसा मध्ये नगरपालिकै 10,00,000 रुपियाँ, जनप्रतिनिधि तसु कर्मचारीबाट 13,32,599 रुपियाँ तसु मास्टरकबाट 19,71,090 रुपियाँ जम्मा आख्ल हो।
कोशी प्रदेश सबै नेपाली भाषा बाहेक 13 माइखक भाषालाई सरकारी कामकाजमा चाल्या पाइला व्यवस्था समेत विधेयक सेवेक सहमति पारित गरिरहे। विधेयकमा मैथिली, लिम्बू, थारू, तामाङ, मगर, बान्तवा, उर्दू, राजवंशी, राई, नेवार, चामलिङ, शेर्पा, तसु, सन्थाली भाषालाई सरकारी कामकाजमा चाल्या पार्लार व्यवस्था गर्लर छिक। नेपाल आदिवासी जनजाति महासंघ विधेयक पारित अखेलै भाषिक बराबरी, माइखक भाषा जोगालार, तसु समावेशी शासनक लागि विशेष उपलब्धि वास्ती एकरक सोलारी रूपमा लागू गरेले चैलार कानूनी तसु प्रशासनिक व्यवस्था गरेले माग गर्लर छात। आज अन्तर्राष्ट्रिय बालिका दिवस थरीथरी कार्यक्रम आयोजना गरेको मना धरेला। यी वर्ष दिवसक मुख्य सन्देश छोराटेमा कर्लार ब्याह हटाती छोराटेक अधिकारमा लगानी बढालार रचिक। नेपालमा पाछलो 10 वर्षमा छोराटेमा कर्लार ब्याह दर घट्नु पनि धेरै विपन्न गरिब परिवारक बठ्ने अंशो बर्की खतरामा रहल युनिसेफक प्रतिवेदन देखाएर लिख। छोराटेमा कर्लार ब्याह हट्यालाई पढाइ लेखाइ बर्के तसु विशेष भूमिका रहल जनाति सरोकारवालाई खतरामा रहल बट्नेक लागि कानून सोलारी लागू कर्ला तसु परिवार तसु समुदायमा सचेतना अंशो उलखक पढाइ लेखाई अधिकारमा लगानी बढ्या पर्लरमा जोड दिलर छ। अर्घाखाँचिक छत्रदेव गाउँपालिका 3 मथुरा चापटारीमा ट्र्याक्टर दुर्घटना अट्टे एकजना ज्यान जैरेलिक भने अर्को एकजना घाइते भैरेलक। दुर्घटनामा परेको ट्र्याक्टर खलासी पाल्पा छहराक 22 वर्ष गणेश राजकोटिक ज्यान जैल तसु ट्र्याक्टर चालालार खलासी घाइते अख्ल बलकोटक पुलिस कार्यालय मुख्य दिवस दाहाले जानकारी दिलर छात। यसनिके मकवानपुरक मकवानपुर गढी गाउँपालिका 2 दुबी चौरमा बसक ठक्करकबाटे एकजना बाट बुली धर्ल मानुषक ज्यान जैरेलिक। जैलकानु ब्यारको कान्ति लोकपथ बाट खण्डमा बुटवलकबाटे काठमाडौँपट्टि आइटी कर्ल बसक साइडक डिक्की डेरे ठक्कर दिएको दुर्घटना अख्ल हो। दुर्घटनामा परेको उचीको 41 वर्ष वीरबहादुर स्याङ तानक ज्यान जैल जिल्ला पुलिस कार्यालय मकवानपुरक सूचना अधिकारी डीएसपी माधव प्रसाद काफले जानकारी दिलर छात। बस तसु चालाला रूपन्देही बुटवल उपमहानगरपालिका 14 बसलार 31 वर्ष विशाल केसीलाई समातेको छानबिन भैधरल पुलिसले जनालर छिक। अख्नि देशक पश्चिमी चुटेक ढिपटोक प्रणाली सँगै मनसुनी हावाक प्रभाव रचिक। आज देशक हिमाली तसु पहाडी भागक किछु ठाउँमा गड्याङ गुडुङ चट्याङ सहित पानी परे पार्लार मौसम विज्ञान विभागक मौसम पहिलाकरलार अनुमान महाशाखै जनाइलिक। महाशाखा अनुसार कोशी बागमती तसु कर्णाली प्रदेशक हिमाली भागमा राति हल्का पानी तसु हिमपात परे पार्छिक। यसनिकै तराई किछु ठाउँमा बिहानी हुस्सु तसु मौसम मुख्य रूपमा सफा रहलार महाशाखै जनाल रचिक। आजुलाई दनवारी भाषाक समाचार सिद्धिलिक हस्त शिवा ढोकरिनु।

0: बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपद बारे सचेत बनौं, विपदबाट जोगिन पूर्व तयारी गरौं। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।
1: पक्कै पनि यो सूचना र सन्देशले भने जस्तै आज गोर्खामा फेरि हिम पहिरो आएको छ। केही दिन अगाडि हामी केही महिना अगाडि भनौँ न रसुवामा आएको जुन बाढी पहिरो थियो त्यसले मच्चाको बितन्डाले धेरै धनजनको क्षति भोग्नु पर्यो भने आज पनि गोर्खामा जुन हिम पहिरो आयो बुढी गण्डकी बाढीले बनाएको यो ठुलो क्षतिले गर्दाखेरि गोर्खाको आसपास अझ नदीको तटीय किनार लगायत त्यस्ता ठाउँमा र बग्दै जाँदाखेरि अलि तलतिर त्यति प्रभाव नगरे पनि माथि भने ठुलै प्रभाव पारेको छ, जसले गर्दाखेरि धेरैको उद्धार पनि भइसकेको छ। यति बेला उद्धारमा नेपाली सेनाको हेलिकप्टर परिचालन गर्दै फँसेकालाई सकुशल उद्धार गरिएको छ र हालसम्म उद्धारका लागि नेपाली सेनाको 4 हेलिकप्टरहरू प्रयोग भइरहेको छ र विभिन्न ठाउँबाट मानिसहरूलाई उद्धार गरिएको सूचनाहरू हामीले प्राप्त गरिरहेका छौँ। अहिले यो बेलामा आज भन्नुपर्दाखेरि खासै देशले अलि अप्ठ्यारो परिस्थिति सामना गरिरहेको छ र पनि फेरि आजबाट हाम्रो नवरात्रको पहिलो दिन दसैँ पर्व शुभारम्भ भएको छ। आज भनेको नवरात्रको पहिलो दिन छ, घटस्थापना शैलपुत्रीको पूजा गरिँदैछ। खासमा आज नेपालीले घर घरमा जमरा राखेर शैलपुत्रीको आह्वान गर्दै विधिपूर्वक पूजा आराधना गरिँदैछ र हामी पर्व हाम्रा नेपाली भनेको बहुसांस्कृतिक बहुभाषिक देश भएको कारणले आआफ्ना पर्वहरू छन्, पर्वको आआफ्नो महत्त्व छ। त्यसै महत्त्व अनुसार आज दसैँको पहिलो दिन सुरुवात भएको छ घटस्थापनाको। यहाँ मैले जोड्न खोजेको कुरा के भने जुन बाढी आयो हामी आफू सुरक्षित हुने कोसिस त गर्छौँ तर मैले कस्तो ठाउँमा घर बनाएको छु अलिकति भोलि प्रभाव पर्ला कि भन्ने खालको सचेत भएर मात्रै हामी हाम्रो बस्ती बसाउने गरौँ भनेर आग्रह गर्दै अहिलेको यो बसाइमा भने तपाईँहरूलाई दसैँ सम्बन्धी गीतबाट मनोरञ्जन प्रदान गर्ने कोसिसमै छु। यो पहिलो गीत रहेको छ उदित नारायण झा र दिपा झाको स्वरमा, लोकनाथ सापकोटाको रचना रहेको छ सुरेश अधिकारीको सङ्गीतमा।

0: धेरै वर्षा भइरहेको बेला पहिरो जान सक्ने भिरालो ठाउँमा नबस्नुहोस्। आफ्नो घर वरिपरिको वातावरण हेर्नुहोस्। सुरक्षित रहन मौसम सम्बन्धी सूचना जानकारी नियमित लिने गर्नुहोस्।
1: समयमै सावधानी अपनाई हानि नोक्सानी हुनबाट जोगिनुहोस्। बाढी पहिरोबाट बचौं, सुरक्षित नेपाल बनाऊ।
0: रेडियो नेपालद्वारा जनहितमा जारी सन्देश।
2: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
3: राष्ट्रिय रेडियो, राष्ट्रको संचार।

गयो त्यो हिम बुढी गण्डकीमा बाढीले क्षति ठुलो क्षति पुर्याएको छ, त्यसले गर्दाखेरि अवस्था जटिल छ र पनि फेरि हिँड्नुपर्ने व्यक्तिहरू पनि हुनुहुन्छ होला, कतिपय जाँदै हुनुहुन्छ होला। तपाईँ यात्रा गर्दै हुनुहुन्छ भने अहिले चाहिँ हाल विकसित मौसम प्रणालीका कारण वर्षा गराउने प्रणाली सक्रिय छ, त्यसले मौसम पूर्वानुमानसँगै सजगता सतर्कता र समयमै तयारी अत्यन्त महत्त्वपूर्ण हुन्छ। त्यसकारण पनि मौसमको बारेमा हामीले जानकारी लिएर आफ्नो यात्रालाई तय गरौँ भन्न चाहन्छु। अब भने राख्दैछु यो गीत शम्भुजित बास्कोटाको स्वरमा रहेको छ, बाबुरामको रचना, शम्भुजित बास्कोटाको सङ्गीतमा रहेको छ।

अहिलेको व्यवसायमा दसैँ सम्बन्धी गीत सङ्गीतले मनोरञ्जन दिने कोसिस गरिरहेका छौँ र केही कुराहरू पनि तपाईँका माझमा राखिरहेका छौँ। अहिले गोर्खामा हिम पहिरो र जुन गोर्खाको बुढी गण्डकीमा हिम पहिरोले क्षति गर्यो, यस्ता विपद घटनाहरू बेला बेला आउने गर्छ, त्यसकारण पनि मौसम सम्बन्धी जानकारी लिनु आवश्यक छ। केही दिन अगाडि विकसित मौसम प्रणाली सक्रिय हुन्छ भनेको थियो, त्यो अनुसार नै पानी पनि लगातार काठमाडौँदेखि अन्य जिल्लामा पनि पानी लगातार परिरहेको थियो, अहिले भने त्यस्तो छैन। यद्यपि अहिलेको पानी, अहिलेको जुन आयो हिम पहिरो, त्यो चाहिँ पानी परेकै कारण होइन, माथिको हिउँहरू पग्लेर खोलाको मुहान छेकिँदा आएको भन्ने पनि छ। त्यसकारण पनि हामी तटीय क्षेत्रमा छौँ भने सजगता अपनाउन एकदमै आवश्यक छ। साथसाथै सम्बन्धित निकायबाट जारी हुने आधिकारिक सूचना तथा पूर्व सूचनालाई ध्यान दिउँ, सम्भावित जोखिमयुक्त क्षेत्रमा आवश्यक सावधानी अपनाऊ र सुरक्षित रहौँ भन्ने आग्रह गर्न चाहन्छौँ रेडियो नेपालको तर्फबाट। यो भन्दै अब फेरि राख्दैछौँ यो दसैँ सम्बन्धी गीत स्वर रहेको छ गोपाल तिमिल सेना र पूर्णकला विशीको स्वरमा, प्रकाश कोइरालाको रचना गोपाल तिमिल सेनाको सङ्गीतमा।

0: सवारी क्षमता भन्दा बढी यात्रु नचढाउ र चढ्न नदेऊ, अन्यथा दुर्घटनाको जोखिम बढ्छ।
1: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग।
2: एनबीएल सर्वसुलभ आवास कर्जा
3: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
2: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%।
3: विशेषताहरू: ₹3 करोडसम्मको कर्जा सुविधा,
2: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न,
3: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
2: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
4: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

यो रेडियो नेपाल हो। अब सम्झना पौडेलबाट समाचार सुन्नुहोस्। बुढी गण्डकी नदीमा आएको बाढीमा परेर अलपत्र परेकाहरूको हेलिकप्टर मार्फत उद्धार गरिएको छ। चुमनोब्री गाउँपालिका 3 न्याक फेदीमा फँसेका 9 जनालाई हेलिकप्टर मार्फत उद्धार गरेर न्याक गाउँ लगिएको गोर्खाका सहायक प्रमुख जिल्लाधिकारी नेत्र प्रसाद शर्माले जानकारी दिनुभयो। उहाँका अनुसार धार्चे गाउँपालिका 1 यारु बगरमा फँसेका 1 विदेशी नागरिक सहित 18 जनाको पनि हेलिकप्टर मार्फत उद्धार गरिएको छ। यारु बगरमा फँसेका पर्यटक स्थानीय र हाइड्रो पावरमा कार्यरत 18 जनालाई उद्धार गरी हुल्चुक गाउँमा लगिएको सहायक प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिनुभयो। बाढी प्रभावित क्षेत्र गोर्खाको चुमनोब्री धार्चे रारूघाट गाउँपालिकामा सेनाको 4 हेलिकप्टर परिचालन गरिएको छ। शर्माका अनुसार धार्चे गाउँपालिकाको माछी खोला, यारु बगर र दोभानका करिब 35 घर र आरूघाट गाउँपालिकाको सोतीका करिब 15 घरमा क्षति पुगेको छ। बाढीको कारण उलुङ गोठमा बस्ने 5 जना र धाउनेमा बस्ने 3 घरका 5 जना गरी 10 जना सम्पर्क विहीन बनेका सहायक प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिनुभयो। बुढी गण्डकी नदीमा आएको बाढीले 6 पुल बगाएको छ। बाढीले 2 मोटरेबल र 4 झुलुङ्गे पुल बगाएको सहायक प्रमुख जिल्लाधिकारी नेत्र प्रसाद शर्माले बताउनुभयो। उहाँका अनुसार आरूघाट र धादिङको त्रिपुरा सुन्दरी तथा आरूघाटको सोती र मानबु जोड्ने पक्की पुल बगेका हुन्। बाढीले धार्चे गाउँपालिका 1 र 3 जोड्ने बेली ब्रिज पनि बगाएको छ। यसै गरी माछी खोला र केरौजा जोड्ने झोलुङ्गे पुल, चुम्रु नुब्री ठाडो भर्याङ र जगत जोड्ने पुल र सिर्दीवास को घट्टे खोला र फिल्म जोड्ने झोलुङ्गे पुल पनि बगेका छन्। गृहमन्त्री सुदन गुरुङले बुढी गण्डकी नदीमा भीषण बाढ़ी आए लगतै उद्धार राहत तथा प्रभावितलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय प्रशासन परिचालन गरिएको बताउनु भएको छ। उद्धार कार्यको लागि हेलिकप्टर समेत घटनास्थलमा परिचालन भइसकेको गृहमन्त्री गुरुङले सामाजिक सञ्जाल मार्फत जानकारी दिनुभएको छ। गृहमन्त्री गुरुङले विपदप्रति सरकारको गम्भीर ध्यानकर्षण भएको जनाउँदै नदी किनारका बासिन्दालाई सतर्क रहन र सुरक्षित स्थानमा बस्न आग्रह गर्नुभएको छ। उहाँले प्रभावित क्षेत्रका बासिन्दालाई धैर्य राख्न र सुरक्षित रहन अनुरोध गर्दै आपतकालीन सहायताको लागि गृह मन्त्रालयको टोल फ्री नम्बर 1234 सम्पर्क गर्न समेत आग्रह गर्नुभएको छ। बुढी गण्डकी बाढीमा फँसेका 36 जनाको उद्धार भएको छ। नेपाली सेनाले उनीहरूलाई उद्धार गरेको हो। सेनाका अनुसार जगत गाउँबाट 6, न्याकफेदीबाट 9 तथा यारूबाट 1 शिशु तथा 1 विदेशी नागरिक सहित 9 जना र पायुबाट 12 जनाको उद्धार गरिएको हो। बुढी गण्डकी बाढी जोखिम तहभन्दा माथि पुगेपछि बेनीघाटदेखि मुङलिनसम्मको क्षेत्रमा बाढीको जोखिम बढेको छ। बाढी पूर्वानुमान महाशाखाले सूचना जारी गर्दै बेनीघाट क्षेत्रमा अति उच्च जोखिम रहेकाले त्यहाँका बासिन्दालाई तत्काल सुरक्षित उच्च स्थानमा जान आग्रह गरेको छ। चितवन र नवलपरासीका नदी आसपासको क्षेत्रमा मध्यम जोखिम रहेकाले सतर्क रहन भनिएको छ। यसै गरी बुढी गण्डकीमा बाढी आएसँगै स्थानीय प्रशासनले त्रिशुली र नारायणी किनारमा माइकिङ गरेर ती क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपनाउन अनुरोध गरेको छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख रामेश्वर पौडेलका अनुसार तटीय क्षेत्रका सर्वसाधारण सपदाह व्यापार माछा मार्ने पौडी खेल्नलाई सतर्क रहन आग्रह गरिएको हो। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अपराह्न 4 बजेको समाचार। अब केही बेर विज्ञापन

0: प्राप्त गरौ।
1: प्ले स्टोर वा एप स्टोरबाट सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
2: नेपाल टेलिकम, राष्ट्रको संचार।
3: विज्ञापनपछि बाँकी समाचार। प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिप्रदादेखि विधिवत आरम्भ गरिने नेपालीको महान पर्व बडा दशैं आजदेखि शुरू भएको छ। आज घटस्थापना गरी दशैं घर वा पूजा कोठामा जमारा राखिएको छ। दशैं घरमा घटस्थापना सहित जमारा राखी नवदुर्गाको पूजा आराधना गरेसँगै बडा दशैं शुरू भएको हो। यसलाई शारदीय नवरात्र पनि भनिन्छ। यसैबीच परम्परा अनुसार काठमाडौँको हनुमान ढोका दरबारमा रहेको दशैं घरमा आजैदेखि वैदिक विधि अनुसार जमारा राखी शक्ति स्वरूपा दुर्गा देवीको पूजा आराधना शुरू गरिएको छ। अब अन्तर्राष्ट्रिय समाचार। साउदी अरबको रियाद स्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको पछिल्लो आक्रमणमा 12 जनाको मृत्यु भएको छ, 309 जना घाइते भएका छन्। साउदी अरबको नागरिक उड्डयन प्राधिकरणका अनुसार आक्रमणपछि साउदी नेतृत्वको गठबन्धन सेनाले पूर्वी क्षेत्रतर्फ प्रहार गर्न खोजिएको एउटा ड्रोन नष्ट गरेको छ। घटनापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हुथी विद्रोही विरूद्ध साउदी अरबसँग मिलेर आक्रमण गर्ने तथा इरानमाथि पुनः सैन्य कार्यवाही शुरू गर्ने विषयमा विचार गर्ने बताउनुभयो। अमेरिकी विदेश मन्त्री मार्को रुबियोले आक्रमणमा एकजना अमेरिकी नागरिकको मृत्यु भएको पनि पुष्टि गर्नुभयो। रेडियो नेपालबाट सुन्दै हुनुहुन्थ्यो अपराह 4 बजेको समाचार। सकियो, हौस् त, नमस्कार।

दी रेडियो नेपालीन आङसिङ लामा शेर्पा ने शेरीकेला साङ्गुर सेनोनाङ गोर्खाकी चुम नुब्री हिलसोकमा वडा आङ टुकी लोकपो ने जुन सुमलिङकी पर्ला खेलुप सिरिङ्गे खाङरीला वा खाकी टोपला सोर्ने उइन गुलुङ चाङबु ग्याक्सीमा बुढी गण्डकी खाङबु चाङबुला वा स्वतोक तेमा दासा नासोकला टोङबा ताङ मिमाङतिवाला बङ्गी क्योन्फोकु सेनवाए हारिङ टोपला छुजोङा ताङ छेकाला वा स्वतोकी जोसलेन्सी चाङबी गाडीगुरुकी दासा त्यो साम्बा त्यो मितु खाङबाती तङ छुलोक आयोजना कि खाङबातीवाला क्योन्फोकु सेनवाए स्वतोक तेमा चुम नुब्री दार्से तङ आरुगाट युलसोकपी दासा नासोकलाई क्योन्फोकु सेनवाए स्वतोकी जोसालेन्सी गोर्खा तङ दादिङ थितुप साम्बा खुर्नेगल्सीमा जोङखा नि पड्की फारसुर्की तुप मितिवाला कलेचुङ सेनवाए तुरङ क्याने आरुगाट युलसोकपा कि वडा आङ नि तङ सुम थितुप मोटरेबल साम्बाला सङ क्योन्फोकु सेनवाए तुरङ क्याने दार्से युलसोकपा वडा आङ तङ केराउजा थितुप तङ चुम नुब्री हिलसोकमा वडा आङ सुमताङ सिर्दीबास थितुप साम्बाला सङ क्योन्फोकु सेनवाए स्वतोकी जोसालेन्सी दार्से हिलसोकमा वडा आङ सुम सल्लेरीला जोइ होतुप छुलोक आयोजना कि पावर हाउस तङ चिप्की खाङबागे खुर्नेगल वासिसी चुम नुब्री हिलसोकपी वडा आङ सुम सल्लेरी कि खाङबा निसु नि कलेला होतुप सेनवाए स्वतोक तेमा क्योन्फोकु सखुल्ला कलेला स्वरूप मितिवाला सुङ्क्योप कि तन्दोकला एमबी मक्मी एमबी कोर्सुङ मक्मी तङ सशस्त्र कोर्सुङ मक्मी लगलेन क्याउ सेनवाए दार्से हिलसोकमा वडा आङ चिक यारु बगरला कलेला स्वरूप मिताङ छुलोक आयोजनाला लाका कि होतुप मिराज च्याप्गेला एमबी मक्मिकी हेलिकप्टर तेमा सुङ्क्योप क्यानवाए सुङ्क्योप कि तन्दोकला एमबी मक्मिकी हेलिकप्टर जी लगलेन क्यान होतुप सेनवाए एमबी मक्मी मिरा सुमचु एमबी कोर्सुङ मक्मी मिरा अङ्गपचु तङ सशस्त्र कोर्सुङ मक्मी मिरा गुकी छोकपी तन्दा राहत तङ सुङ्क्योप कि लाका कि होतुप सेनवाए स्वतोकी साम्बा तङ लाम्तिओला क्योन ग्याप्सीमा डिमडुल गाडी त्यो फारसुर कितुपला कलेचुङ्गुप सेनवाए कलाला होतुप दासकी मितिवी सुङ्क्योप कि तन्दोकला तङ लाक्पा क्योन ग्याक्मी जितुप्ला सुङ्क्योप तङ तोरुप मितिवी छोलुप्ला तङ कोर्सुङ मङ्बिकी हुर्ता क्याने लाका कि होतुप सेनवाए दिपरला रङ बुढी गण्डकी चाङबुला वा स्वतोकला स्वर्ने कलेला स्वरूप तिवला सुङ्क्योप कितुप्ला एमबी मक्मिकी हेलिकप्टर जी लगलेन क्यान होतुप सेनवाए स्वतोकला स्वर्ने कलेला खेलुप एमबी मि सुमजु सोआ टुक्ला एमबी मक्मिकी सेनबुराङ सुङ्क्योप क्याउ सेनवाए एमबी मक्मिकी सेतुप नङसिन दार्से सकुलकी दासा नासोक्ने हेलिकप्टर तेमा खोङ तिवला सुङ्क्योप क्याउ हिन् सुङ्क्योप क्याउति नाङला जगत गाउने मिरा टुक न्याक फेदिने मिरा गु यारुने आङा मिरा चिक तङ सिगेलकी मि मिरा चिक क्याने मिरा गु तङ पायुने मिरा चिङे होतुप सेनवाए बुढी गण्डकी चाङबुला छुग्यान वासीमा तङ स्वतोक वासीमा बेनी गाट्ने जुन मुक्लिन सेकी सखुल्ला स्वतोकुङ थोपु नेताङ फर्नुवाए स्वतोक न्यामसिप महाशाखाकी लेन्ची खेपेलकी बेनी गाट सखुल्ला थोरिम कलेङ थोपु तपकी त्याकी मितिवाला सर्केक सुङ्क्यो पोतुप दासाला डोगौला सिउवाए चितवन तङ नवलपरा सिकी चाङबी गाडीगुरीकी सखुल्ला सङ च्याकपुकी गौला सिउवाए स्वतोक कोर्की खेन्तोक तङ लेनकी तन्दोकला नेपाल बाढी सूचना पेस तेजिन 11:55 कि आङ निला डेलो जाङने खेन्थोक लङ्गुप्ला महाशाखा कि मिमाङतिवाला सिउवाए हिन्दू छो च्याप्ती तुसेन गेर्पु बडा दसैँ आरिङ्ने जुन गोचुन वाए बडा दसैँ किङमा ताङबो गठस्थापना कि कपला आरिङ खाङबा खाङबाला जमारा जोकिन होतुप सेनवाए ग्याल्सा काठमाडौँ कि दसैँ खाङबाला आरिङ टोप्ला छुजो चुचिक तङ कमा सिपचुसिया दिनला जमारा जाङवाए सिसी ती कपला एम्बी मक्मिकी छोकपी मङ्गल दुन तङने तङ म्याव गेम्ने बढाइ क्याउ सेनवाए गठस्थापना कि छेर्मु दगदगपी खाङबा हुतुप थाखाङला छुमी पुल्ने थ दुर्गा कि छाक्षप क्याने थला चेङ्गे तङ पेमा नाङ्डा जौ तम्ने जमारा जोकु लुक्सो होतुप हिन् आरिङ गोसु दसैँ निमा च्याङा सेक सेप लुक्सो होतुप सेनवाए दसैँ कि तुसोला मितिवाला जोलमु जोप्ला तङ ट्राफिक टडी कितुप्ला गठस्थापना ने जुन छेवा च्याङा सेक गेलखप नङ्गी दासा तेरिला रुट पर्मिट खुला कितुप गनवाए डिमडुल टडिक सकपला देउ एमबी कोर्सुङ मक्मी एमबी ट्राफिक कोर्सुङ मक्मी तङ डिमडुल सङमेन्तुई सकदुकी दसैँ नङ्ला रुट पर्मिट खुला कितुप थाक्चोत क्याउ सेनवाए सकदुकी असोस लाकी गतेङिसु सुम्ने जुन दसैँ कि तन्दोकला टिकट बुकिङ बेतुप तङ एक बेतुप थाक्चोत क्यानवासिसी लामकी नेताङला खाक्सन पोसी ने लामला मि खुरुप गाडी तिवला खाक्सन पोसी एप सेनवाए दसैँ कि तुसोला मितिव फारसुर कितुप तपकी डिमडुल टडिक टिकट टडिक लामकी नेताङ तङ मितुई सुङ्क्योप नेताङला खाक्सन पोसी एप डिमडुल टडिक सकपी सेतुगिन मितिवाला टिकट ने तुप्ला झोलामो हुङसी तङ सुङ्क्यो पोतुप नेताङला लेप्गो दासा सेक लेप्सिसिने डेलो तुप सकपतुई पर्ला चिगडिल गोचु सोपी सेतुगिन
सोलु खुम्बुकी सोलु दुधकुण्ड टङ्क्यार्की रसुवा कि बोटे कोसी त्यामा औ शतक त्यामा क्यन फोकुथी तन्दोङला ट्याङ्गा बुम टुकचुरिया टुक राहत कि ट्याङ्गा राहत कोसला रोग्रम चिगे मय टङ्क्यार्की मिमाङ कुसप थियो गेकेन थियो ताङ ल्याचतपा तुई त्यामा दु ट्याङ्गा शतक ताङ टोकपी त्यामा क्यन फोकुथी होला सुङ्क्यो राहत ताङ पुनर्स्थापना कि तन्दोङला बिन्दु सेन वय तुकराङ क्याने रसुवा कि शतकला स्योर ने तोरूप सोलु खुम्बुकी मिरा ङपचुङा अङी कि खाङबी मिति होला खाङबा रे रेला ट्याङ्गा तोङ ङपचु ङपचु बिन्दु टङ्गेर कि टङ्गेर सु नामगेल जाङबु शेर्पा कि ख्यान्तोक नाङसुङ रसुवा कि बोटे कोसी त्यामा वाउ शतकला स्योर ने तोरूप मितुई तन्दोकला कार्यपालिका कि थाकचुत नाङसिन राहत कि ट्याङ्गा सिगेपु सेन वाय नेपाल टेलिकम कि दसैँ तिहार तेजिन छठ तुसोला खक्षण पोसी छुट नासक तङ बोनस दसैँ तिहार अफर निङ गेचु ग्यासुम खेफेल क्यान वाय अफर नाङला फाइबर इन्टरनेट सेवा थितुप मितिओला ट्याङ्गा सैङ छुट नेतुप गनवा सिसी लोचिकी इन्टरनेट प्याकेज न्युअप मितुई ला चिङी कि ट्याङ्गाला ला चुकसुमकी सेवा नेतुप गनवाए असोज लाकी गते निसुङ कि छेर्मुने जुन कार्तिक लाकी गते सुमचु नाङला दि अफर लगलेन कि तुप तङ दि अफर नेपाल टेलिकम कि मोबाइल एप तेमा थुपु नेपाल टेलिकम कि सेतुपिन एमबी कोर्सुङ मक्मीकी आइजिपी दानबहादुर कार्की कि तुसेन गेरपुतियो उङिन ओतुप कपला चिसोक नाङला उङथुपु लाका मेलाकपतियो गेकुला मिक्सल सुङ्क्यो छर्सी जोने लागलेन कि गोला निर्देशन नाङ वाय दाङ एमबी कोर्सुङ मक्मी प्रधान ल्याखुङ तेमा भर्चुअल तेमा कोर्सुङ मक्मी ल्याजेतपतिवाला सम्बोधन क्या नाङिन आइजिपी कार्की कि मिमाङ तुई सुङ्क्योप कलेमेता जब तोन्दोकला खाक्सन पोची ने लाका कि गोला सु नाङ वाय आइजिपी कार्की कि तुसेन तुई कपला उङथुपु लामदा प्योग न्युङमो जब सन्छम नाकाला उङथुपु का मेलाक पतियो गेकुला खाक्सन पोसी गोला निर्देशन नाङ वाय तुकराङ क्याने साने देशन तह तङ डेलो तुप सकपा तुई पर्ला सिगडिल क्याने सुङ्क्यो टडिक फेन्सन पोजोब्ला तङ चिसोकला क्योन गेको लाका मेलाक पतियो हुङमेजी तुप्ला हुर्ता क्याने लाका कि गोलासँग आइजिपी कार्की कि सुगेप नाङ वाय अटम सिजन कि तोन्दोकला खाङरी सुम्चु सुवाचिक जेकुला मिमेरा सही दिन तङ गेचु ग्यागेकी अनुमति लाउ सेन वाय टचम सकपी बिन्दु ख्यान्तोक नाङसिन चिलो नितोङ निसुटुकी अटम सिजन कि तोन्दोकला खाङरी नासक जेकुला सकपा गुप्चु गुवाचिकी सही दिन तङ गेचु ग्यागेकी मितुई अनुमति लाउ सेन वाय टचम सकपी लेन खेपेल कि तुपमी सुरज घिमिरेकी खाङरी सुम्चु सुवाचिक जेकुला ज्वन्दा सही नतङ गेचु ग्यानी तङ अम्पुम सही नितङ टुकी अनुमति लाउ ख्यान्तोक बिन वाय अनुमति बिन्दु त्यामा सोकपी खाङरी जेकु मितुई त्यामा ट्याङ्गा करोड निसु जी तङ बुम दिन्छु थोनी रोयल्टी दु सेन वाय मुस्ताङ जोङखी बेनी जोमसोम लामजिङक्योङला वासीमा ग्यानाक तेमा न्यौ चालक खुरुप कन्टेनर सही चिक ताङ दिन्छु थोन सुम मुस्ताङ तेमा यम्बु ताङ पोखरा कि दासा नासोकला वान वाय जोङखी कोर्सुङ मक्मी मुस्ताङ कि सेतुप नाङसिन लाम नागलसीमा दुन्ठक निने जुन मुस्ताङ लारङ लुन होतु चालक खुरुप कन्टेनर तुई नाङला दाङ ताङ आरिङ क्याने कन्टेनर सही चिक ताङ दिन्छु थोन सुम कन्टेनर दासा नासोकला तङुप सेन वाय तुकराङ क्याने लाम प्यौ निमा निकी नाङला मुस्ताङ ने सही सुम ताङ चुगुवाचिक गाडी तियो पाङला गलुप सेन वाय लाम्पेसीमा मुस्ताङला ओतुप स्याउतियो असङ बजारला तोङ्गुप्ला झोलमुचुङ्गुप सेन वाय छिगेला लाका कितुप्ला क्यानाडा तङ अस्ट्रेलिया तोङ्गिसी बुम ङपचुङा ग्यास नङ लाक्पा ट्याङ्गा ठगी क्याउ क्योनला एमबी कोर्सुङ मक्मिकी मिरा निला जिम्बु सेन वाय जिम्बु मितेवा काठमाडौँ महानगरपालिका वडा आङ निसु टुकिलो निसु गेकी रोजन डङ्गोल तङ तारकेश्वर टोङ्केर वडा आङ टुकिलो सुम्चु सुवाचिकी किसान श्रेष्ठ हिन्दुप सेन वाय कोर्सुङ मक्मिकी सेतुप नाङसिन रोजन कि क्यानाडा तोङ्गिसी मिरा चिकी लाने ट्याङ्गा बुम सुम्चु सुवा दिन तङ तोङ निसु दिन तङ किसान कि अस्ट्रेलिया तोङ्गि सिंह मिरा चिकी लाने बुम निशु तंग तोंग दिन्चु थोन टुक लाने टोने गलु सेन वाय कलेला स्वरूप मितुई गेपु खम्चुकी शिला काठमाडौँ उपत्यका अपराध अनुसन्धान ल्याखुङने लक्लेन क्याउ छोपी रोजनला तङ किसानला जिम्बु सेन वाय जिम्बु रोजनला ग्याम्सिप कितुप्ला तङ ठिम तोङगुप्ला जोङकी कोर्सुङ मक्मी परिसर काठमाडौँ तङ किसानला वैदेशिक रोजगार विभाग ताहाचाल तोङगु कोर्सुङ मक्मीकी सेतुपिन ग्यालखपकी प्रदेश ललाकी फू ताङ खाङरी सकुलकी दासा नाचोकला थक ताङ डुगेको ताङ छरोगेको नेताङ ओतुप सेन वाय हारिङिनमो कोसी बागमती ताङ कर्णाली प्रदेशकी खाङरी ताङ फू सकुलकी दासा ललाला ताङ गण्डकी ताङ लुम्बिनी ताङ सुदूरपश्चिम प्रदेशकी दासा चिक्सोङिसोला छरोगेक थुपु नेताङ ओतु सेन वाय सिसी तराईकी दासा बङ्गिला नामसेङ्गु सेन वाय तुराङ क्याने हारिङगोमु कोसी बागमती ताङ कर्णाली प्रदेशकी खाङरी सकुलकी दासा चिक्सोङिसोला छरो ताङ खागे थुपु नेताङ ओतु सेन वाय रेडियो नेपालने सेरी केला हारिङकी साङ्गिर डुप्सुङ थुजिसे।

0: बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपद बारे सचेत बनौ, विपदबाट जोगिन पूर्व तयारी गरौ। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।
1: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। अब करिब 5 बजेसम्म यहाँहरूलाई विभिन्न कलाकारहरूको स्वरमा सजिएका नेपाली चलचित्रका गीतहरूबाट मनोरञ्जन गराउनेछौँ। यो पहिलो गीत राख्दैछौँ चलचित्र मायाबाट नारायण गोपाल मीरा राणाको स्वरमा रहेको यो गीत राख्दैछौँ। निर शाहको रचना रहेको छ, सम्भुजित बासकोटाको सङ्गीतमा।

हजुर, अहिले सुनायौँ चलचित्र मनोकामनाबाट रामा मण्डल साधना सरगमको स्वरमा रहेको चलचित्रको गीत। शैलेश आचार्यको रचना रहेको थियो भूपेन्द्र राईमाझीको सङ्गीतमा। अब राख्दैछौँ चलचित्र राजकुमारबाट आनन्द कार्की सपना श्रीको स्वरमा रहेको छ भने दिनेश अधिकारीको रचना रहेको छ शक्ति बल्लभको सङ्गीतमा।

बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपद बारे सचेत बनौ, विपदबाट जोगिन पूर्व तयारी गरौं। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।

अहिले सुनायौँ चलचित्र पकेट मारबाट लोचन भट्टराई र साथीहरूको स्वरमा रहेको थियो भने श्रीलताको रचना रहेको थियो अनिल शाहीको सङ्गीतमा. अब राख्दैछौँ अर्को गीत छहारीबाट रामकृष्ण ढकाल लक्ष्मी राईको स्वरमा रहेको यो गीत राख्दैछौँ भने अमर र शैलीको रचनामा रहेको छ विनय बबीको सङ्गीतमा.

अहिले सुनायौं चलचित्र घर आँगनबाट सुकमित गुरुङ सम्भजित बास्कोटाको स्वरमा रहेको थियो भने गगन विरहीको रचनामा रहेको थियो शम्भु राईको संगीतमा। अब अन्तिम गीत राख्दैछौं चलचित्र बिहानीबाट कुमार कान्छाको स्वरमा रहेको छ, तेजेन्द्र भुर्तेलको रचना रहेको छ, टीका भण्डारीको संगीतमा।

0: बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपद बारे सचेत बनौं, विपदबाट जोगिन पूर्व तयारी गरौं। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।
1: एनबीएल सर्वसुलभ आवास कर्जा
2: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
1: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%।
2: विशेषताहरू: ₹3 करोडसम्मको कर्जा सुविधा,
1: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न,
2: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
1: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
1: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
4: मादक पदार्थ तथा लागु पदार्थ सेवन गरी सवारी नचलाऊ र चलाउन पनि नदिऊ, अन्यथा दुर्घटना हुने जोखिम बढ्दछ।
5: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग।
6: अहिले यहाँहरू सुन्दै हुनुहुन्छ सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल। प्राविधिक साथीहरू धर्मपाल प्रसाद शाह, सुधीर मिश्र, रामकृष्ण शाह र सहकर्मी साथी गणेश थापा र बलराम कोइराला उपस्थित भएका छौं। यस बेला साँझको 5 बज्न लागेको छ। अब सुन्नुहुनेछ समाचार।

यो रेडियो नेपाल हो। अब सम्झना पौडेलबाट समाचार सुन्नुहोस्। बुढी गण्डकी नदीमा आएको बाढीमा परेर अलपत्र परेकाहरूको हेलिकप्टर मार्फत उद्धार गरिएको छ। सुमनोब्री गाउँपालिका तीन न्याक फेदीमा फँसेका 9 जनालाई हेलिकप्टर मार्फत उद्धार गरेर न्याक गाउँ लगिएको गोरखाका सहायक प्रमुख जिल्लाधिकारी नेत्र प्रसाद शर्माले जानकारी दिनुभयो। उहाँका अनुसार धार्चे गाउँपालिका एक यारू बगरमा फँसेका एक विदेशी नागरिक सहित 18 जनाको पनि हेलिकप्टर मार्फत उद्धार गरिएको छ। यारू बगरमा फँसेका पर्यटक स्थानीय हाइड्रो पावरमा कार्यरत 18 जनालाई उद्धार गरी होलचुक गाउँ लगिएको सहायक प्रमुख जिल्लाधिकारी शर्माले बताउनुभयो। बाढ़ी प्रभावित क्षेत्र गोर्खाको सुमनोब्री धार्ची र आरूघाट गाउँपालिकामा सेनाको 4 हेलिकप्टर परिचालन गरिएको छ। शर्माका अनुसार धार्ची गाउँपालिकाको माछी खोला, यारू बगर र दोभानका करिब 35 घर र आरूघाट गाउँपालिकाको सोतीका करिब 15 घरमा क्षति पुगेको छ। बाढ़ीको कारण गोठमा बस्ने 5 र धाउनेमा बस्ने 3 घरका 5 गरी 10 सम्पर्कविहीन बनेका सहायक प्रमुख जिल्लाधिकारी शर्माले बताउनुभयो। यसैगरी गृहमन्त्री सुदन गुरूङले बूढी गण्डकी नदीमा भीषण बाढ़ी आए लगत्तै उद्धार राहत तथा प्रभावितलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय प्रशासन परिचालन गरिएको बताउनु भएको छ। गृहमन्त्री गुरूङले विपत्प्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै नदी किनारका बासिन्दालाई सतर्क रहन र सुरक्षित स्थानमा बस्न आग्रह गर्नुभएको सामाजिक सञ्जाल मार्फत जानकारी गराउनु भएको छ। उहाँले प्रभावित क्षेत्रका बासिन्दालाई धैर्य राख्न र सुरक्षित स्थानमा रहन अनुरोध गर्दै आपतकालीन सहायताको लागि गृह मन्त्रालयको टोल फ्री नम्बर 1234 सम्पर्क गर्न समेत आग्रह गर्नु भएको छ। बूढी गण्डकी नदीमा आएको बाढ़ीले 6 पुल बगाएको छ। बाढ़ीले 2 मोटरेबल र 4 झोलुङ्गे पुल बगाएको सहायक प्रमुख जिल्लाधिकारी नेत्र प्रसाद शर्माले बताउनुभयो। उहाँका अनुसार आरूघाट र धादिङको त्रिपुरा सुन्दरी तथा आरूघाटको सोती र मानबु जोड्ने पक्की पुल बगेका हुन्। बाढ़ीले धार्चे गाउँपालिका 1 र 3 जोड्ने बेली ब्रिज पनि बगाएको छ। यसै गरी माछी खोला र केरोजा जोड्ने झोलुङ्गे पुल, चुम्नो रुबीको ठाडो भर्याङ र जगत जोड्ने पुल र सिर्दीबासको घट्टे खोला र फिल्म जोड्ने झोलुङ्गे पुल पनि बगाएको छ। बूढी गण्डकी बाढ़ी जोखिम तहभन्दा माथि पुगेपछि बेनीघाटदेखि मुङलिनसम्मको क्षेत्रमा बाढ़ीको जोखिम बढ़ेको छ। बाढ़ी पूर्वानुमान महाशाखाले सूचना जारी गर्दै बेनीघाट क्षेत्रमा अति उच्च जोखिम रहेकाले त्यहाँका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा जान आग्रह गरेको छ। चितवन र नवलपरासीका नदी आसपासको क्षेत्रमा मध्यम जोखिम रहेकाले सतर्क रहन भनिएको छ। यस्तै बूढी गण्डकीमा बाढ़ी आएसँगै स्थानीय प्रशासनले त्रिशुली र नारायणी किनारमा माइकिङ गरेर ती क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपनाउन अनुरोध गरेको छ। 2 अघिको बाढ़ी पहिरोले क्षतिग्रस्त काभ्रे प्लानचोक तर्फको बीपी राजमार्गमा हाल पुननिर्मित सड़कबाट आवागमन गराइएको छ। दशैंलाई मध्यनजर गर्दै थप सहजता बनाइदिई लगेको डिभिजन सड़क कार्यालय भक्तपुरले जनाएको छ। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ साँझ 5 बजेको समाचार। अब केही बेर विज्ञापन।

0: नेपाल टेलिकम राष्ट्रको संचार
1: विज्ञापनपछि अब बाँकी समाचार. प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिप्रदादेखि विद्युत आरम्भ गरिने नेपालीको महान पर्व बडा दशैं आजबाट शुरू भएको छ. आज घटस्थापना गरी दशैं घरुवा पूजा कोठामा जमरा राखिएको छ. दशैं घरमा घटस्थापना सहित जमरा राखी नवदुर्गाको पूजा आराधना गरेसँगै बडा दशैं शुरू भएको हो. यसै गरी परम्परा अनुसार काठमाडौँको हनुमान ढोका दरबारमा रहेको दशैं घरमा आजैदेखि वैदिक विधि अनुसार जमरा राखी शक्ति स्वरूपा दुर्गा देवीको पूजा आराधना शुरू गरियो. अब अन्तर्राष्ट्रिय समाचार. साउदी अरबको रियाद स्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको पछिल्लो आक्रमणमा 12 जनाको मृत्यु भएको छ. 309 जना घाइते भएका छन्. साउदी अरबको नागरिक उड्डयन प्राधिकरणका अनुसार आक्रमणपछि साउदी नेतृत्वको गठबन्धन सेनाले पूर्वी क्षेत्रतर्फ प्रहार गर्न खोजिएको एउटा ड्रोन नष्ट गरेको छ. घटनापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हुथी विद्रोही विरूद्ध साउदी अरबसँग मिलेर आक्रमण गर्ने तथा इरानमाथि पुनः सैन्य कार्यवाही शुरू गर्ने विषयमा विचार गर्ने बताउनुभयो. अमेरिकी विदेश मन्त्री मार्को रुबियोले आक्रमणमा एकजना अमेरिकी नागरिकको मृत्यु भएको पनि पुष्टि गर्नुभयो. रेडियो नेपालबाट सुन्दै हुनुहुन्थ्यो साँझ 5 बजेको समाचार. सकियो, हवस् त, नमस्कार.
2: अहिले हामी बागमती प्रादेशिक प्रसारणबाट बोलिरहेका छौं. अब सुन्नुहुनेछ तामाङ भाषामा समाचार.

लसो फ्याफुल्ला तिनी मन्जुश्री सम्मत 2862 तालो सोकराती लाला छेपाङिक विक्रम सम्मत 2083 साल असोज लाला छेपाङ चुई सेङ्हा दिनिरे आइतबार छु रेडियो नेपाल हिन्ना तामाङ साङ्गुरी राङ्दा ढेनमुला ना सूर्य मोक्तान गोर्खा जुङ्ला चुम्लुम्री गाउँपालिका ढु लोकपा हेन्से चुम्लिङला घुङ्रिमुबा सिरिङ्गे ज्योमरी ग्लिङ्डुई खासे उइन गुलुङ सोङला सोङदा पाङमा बुढी गण्डकी गन्देरी खापा भालसे गोर्खा जुङ्ला लामन ग्लारी लामन ग्रेन क्षति तानला बमला प्रहरी चौकी चुम्चेतला अनुसार तिनी सोल घाङ्यासी सुम्चु मिरटनीमा खापा भालसे गान्धी ख्यारखुला थुम्दा ब्यङ्न लाबालिचा सुरक्षाकर्मी थिए नेपाली सेनाला टोलीसे माभमी माइबा थिइन् उद्धार लसिटी बमला सेनाला हेलिकप्टर से परिचालन असी धार्चे गाउँपालिका गिक यारु बगर रिमुबा मेन्दु ब्लिचुसी गिक नेपाली दा उद्धार लबमुला बेसी नेपाली सेना से पाङ बमुला डान्दे गोर्भ्ली नेपाली सेनालाई हेलिकप्टर गर्दै उद्धार लसिटी बमुला ग्रेन्जोङ अधिकारी धर्मेन्द्र कुमार मिश्रलाई गुबाङ्री नेपाली सेनाला रुद्रध्वज गण नामजाली ब्यारेकला मेन्दु सोम्ची नेपाली सेना जोङ प्रहरी गेदिम गोर्खालाई एसपी अनिल कुमार खड्कालाई कमान्डी मुबा मेन्दु घाँचुई प्रहरी थिए सशस्त्र प्रहरी बल नम्बर निचुसेकु गुल्मा गोर्खा ग्याम मेन्दो कु सशस्त्र प्रहरीला टोली से उद्धार लबसे बोर्सी राहत बोला सिटी बमुला चुरानुलासी तिनी छोरी बुढी गण्डकिरी खाब भालसे गोढु चामगदे ब्योङनाला बमुला बिसाम च्याङनरिनुन मेन्दो चुइमी महाबमुला भालसे गोरिङी मोटर भ्राबा थेन गोर्ब्ली झोलुङ्गे चामगदे ब्योङनाला बमुला बिसे गोर्खा जोङला रोग्रेन जोङ अधिकारी नेत्र प्रसाद शर्मा से सुङ्बहिन्ना रोगेन्जुङ अधिकारी शर्माला अनुसार आरुघाट थिएन धादिङला त्रिपुरा सुन्दरी थिएन आरुघाटला सोती थिएन मानबु विभाग घाता थुइबा पक्की चाम ब्योङनेला बमुला भालसे धार्चे पालिका गिक थिएन सोमदा थुइबा बेली ब्रिज चामन ब्योङनेला बमुला चुरानुलासी माछी खोला थिएन केरौजा विभाग लादा थुइबा झोलुङ्गे चाम चुम्नुब्रिबला ठाडो भर्याङ थिएन जगत थुइबा चाम ओसेम सिर्दीबासला घट्टा सुङ थिएन फिल्म विभाग लादा थुइबा झोलुङ्गे चाम ब्योङनेला बमुला भालसे चुम्नुम्ब्री गाउँपालिका सोम पैयौँ विभाग ला थिएन थिए सुङ कुनेरी क्यारमुबा गोर सोमचुई से घाँ दिमगदे ब्योङनेला बमुला भालसे जगत सल्लेरी दोभान थिएन घट्टे सुङ नामसरी नुन लामन ग्रेन क्षेत्री तनाला बमुला चुरानुलासी गोर्खा जोङला चुम्नुम्ब्री गाउँपालिका ढोरीमुबा सियर सुङ थुम्री बुढी गण्डकी रिखापा भालवाङमा मेन्दो घाँ घोठालो भापमुला बिसाम गार्जगिक्बेमा लामा चौरी मे ब्योङनेला बमुला माबा गोठालो गति त बिसाम दान्देनुन माइपन बोला चुपिमा घाँछा दुई से गन्दिता पाङबलिचा बुढी गण्डकिरी भाल खबरी खम्बा ताम भाल पूर्व अनुमान महाशाखा से लाबुमुबा महाशाखा से गोर्गीको कागुर सिसी भाल खाबा ग्लाथेन ख्यारखुरी ग्रेन भाल खबरी खम्बलाला से नाम ताइबा आरएबिसी पाङबमुला जलथेन ऊर्जा आयोग लोनखाङ याम्ला जलविज्ञान थिएन जलस्रोत अनुसन्धान केन्द्रला सुङ्गुन राजन भट्टराई से लिछाला घेची से ब्ली घण्टारी थेथुम्री ग्रेन नाम आताइना झाझा झाझा चिक्केन नाम ताइबमुला बुढी गण्डकिरी खाबा ग्रेन भाल से गोर्खाला लामन गाउँपालिका गदेरी लामन ग्रेन ग्रेन भौतिक क्षति तापमुला भालसे सडक सञ्जाल सिङबा पक्की चाम झोलुङ्गे चाम सुबनबुबा जलविद्युत आयोजना थिएन तिलाई दिम्बदे ब्योङनेलामा मेलै प्रभावित तापमुला भालसे गोर्खा थिएन धादिङला ग्रेन ग्रेन सडक ग्याम गदे ब्योङना लापमुला आरुघाट गाउँपालिका कुला गोर्खा ग्याम धादिङदा थुइबा पक्की चाम ब्योङना लाबालिचा गोर्खा धादिङला ग्रेन राजमार्ग गदेरी सवारी साधन गदे सिङमरी आपिन्ना का बमुला चुरानुलासी आरुघाट गाउँपालिका निथेन सोमदा थुइबा फाइला पक्की चामनन ब्योङनेला बमुला जलविद्युत आयोजना थिएन खेरकुला दिमगा दिदानुन भालसे ब्योङनेला बमुला धार्चे गाउँपालिका सोम सल्लेरी सोबानमुबा सहज ऊर्जा जलविद्युत आयोजनाला पावर हाउस थिएन थिए ख्यारखुटीमुबा गोर्गिस भ्रे दिमगा दे फुप्नेला बमुला चुपिमा गाछा बुढी गण्डकी गान्धी खाबा भालसे जोखिम रितानलाबा मेन्दु ब्लिचुसे गिक मिधा नेपाली सेनासे उद्धारला बमुला नेपाली सेनालाई हेलिकप्टर गदे धार्चे थुम्ला लामन ग्लाग्यामसे उद्धारला बहिन्न थेर्ला जगत नामसे ग्याम मेन्दु ढु न्याक फेदी ग्याम मेन्दुकु यारु ग्याम मेन्दु गिक जाजुकोला थिएन मेन्दु गिक फिर्क्याप ह्युल्ला ह्युल्बा थिएन पायु विभाग ला ग्याम मेन्दु चुइसे निमिधा उद्धारला बहिन्न
बुढी गण्डकी गन्धेरी तिनीश्वरी खबा भाल्से भ्राभा घ्याम नुङ्नलाबलिचा गोर्खा जोङला मनास्लु संरक्षण थुम कोरबारे निभा पर्यटक दे दोधोबा गारी दोबारे आखाम्ना घ्याम गुङ्गेन काब मोला मनास्लु संरक्षण थुम आयोजनाला संरक्षण अधिकृत भुवन राज ओझाला अनुसार बेनान पर्यटक सुरक्षित घारी मोबा थेन थेन्दा उद्धार लाबारी बाङ्ला बन मोला विषय सुनबा मोला मनास्लु संरक्षण थुम वाङबा ग्लाबी सिंह ओसेबा चुम्नुम्री गाउँपालिका सुमला जगतरी गार्जगिक बिमा लामा फिर्का भ्युला पर्यटक गर्दै थेरेन कासिटी मोला दिङडुन थाङसे आश्विन शुक्ल प्रतिपदाला कुनु हिंसे तिबा हिन्दू धर्म तेन्मा गदला ग्रेन प्रिब दसैँ तिनी हिंसे तिब मुला चु प्रिबा तिनी हिंसे आश्विन शुक्ल यहाँ चुइसेङ हारे कुनु दोना दाङबा ठिम्मुला ग्रेन प्रिब दसैँलाई घिक्छ रे तिनी दिमदिम्री रिम्ठिम अनुसार मार्मे मासी कलश डेन्सी थिएन गणेशलाई मै बोला चाहिँ घटस्थापना लाभा ठिम्मुला तिनी मै बोलाबा कोठा अथवा दसैँ धिम्री वैदिक ठिम अनुसार अधिष्ठात्री लामो दुर्गाला मै बोला मला तिनी छोरी लुई खुसी दिम गाम्री मोबा स्योङ गान्धी अथवा चोखो ग्लाग्याम बालुवा अथवा साप्रवासी मेक्लिसी चुर्बा कोठा अथवा दसैँ दिम्री ठिम अनुसार थान्सी थेरी झौसुसी जमरा थान्बा ठिम्मुला चुनुन ताङ्री याम्बुला हनुमान ढोकारी मोबा दसैँ दिम्री हिन्दू धर्मलाई रिम्ठिम अनुसार तिनी जमरा थान्बा मोला तिनी छोला चुइसे ग्यासी ब्री चुइसे निस मिनटनीमा दसैँ दिम्री जमरा थान्बा हिन्न ब्युन गे रोजगार लोन रामजी यादव से युल थेन मुख्युल्ला बजार से माई सिटी बा सिप मुबा दक्ष हिलबाङ सुबारी खामदोबा दुई खासी जिनमा मोला विशेष संक्षेप मोला भक्तपुरला दधिकोट्री सेङमारी छेबा एभरेस्ट मल्टी स्किल प्रालीला तिनी ठोङसेङला सिवान ब्लुन यादव से हिउल्डी चुनौतीला रूपी मुबा बेरोजगारी द थुम्न लाबारी बजार से माईबा दक्ष थेन सिप मुबा हिलबाङ उत्पादन लाबारी खामदोला विषय संक्षेप मोला भोटेकुसी गन्धेरी खाप भाल्से नुङ्नेलाबा रसुवा जोङला सडक ग्याम गर्दै तिनी हिंसे सिंहबारी ती बोला नेपाली सेनासे बेत्रावती सिङरी सोभन बुबा बेली ब्रिज चाम सोसी जिम्बाली छ सवारी साधन गर्दै तिनी हिंसे सिंहबारी वाङबा हिन्न भोटेकुसी ताबन त्रिशुली गन्धेरी खाप भाल्से बेत्रावती रे बुबा बिदुर नगरपालिका चुई थिएन उत्तर गया गाउँपालिका घा बेत्रावती त थुइबा गुर्ङी पक्की चाम बिङ्नला बली छ रसुवा थिएन नुवाकोट जोङरी मिगादे खाबानी बारी आखाम्ना टेबो मुबा चाम सोसी जिम्मा लिच्छ नुवाकोट थिएन रसुवा जोङला हिर्बा खापानी बारी थिएन भाल प्रभावित थुम्री तोबा राहत थिएन आरेना अतबसेगा दे बोरबारी दान्दे सजिलो ताप मुला विषय नेपाली सेनाला उपरथी अनुपजङ थापा से सुङमा हिन्न ओसेम बेनी जोमसोम सडक ग्याम सेङबारी वाङमा लिच्छ मुस्ताङ जोङ ग्याम से ग्यार्ज गिक्से गोर निश्चय सोमकटका दे धोधोबा ग्लारी भ्राभो मोला चिन ग्याम बाबा सामान पुइबथे कन्टेनरका दे मुस्ताङ जोङयाम पोखरा थेन याम्बुराङमा सहरका धेरी खाबारी वाङबा हिन्न जोङ प्रहरी गेदिमला इन्सपेक्टर थेन सूचना अधिकारी सन्तोष बस्यालसे ती जोङ बेनी जोमसोमला ग्याम थङबली छ कोरला मुरग्याम सामान पुइसी बाबा कन्टेनर गदे मुस्ताङ ग्याम खाबारी छे बहिन्न चुनन साङ्गिर गदेला छ्याम्री तिमी त तामाङ साङ्गिर जिन्जी रेडियो नेपाल ग्याममा लसुगु लसो फ्याफुल्ला

0: हामी रेडियो नेपालको केन्द्रीय प्रसारणबाट बोलिरहेका छौँ। उपस्थित छौँ प्रविधि संयोजनमा धर्मपाल प्रसाद, सहकर्मी बलराम कोइराला अनि म गणेश थापा। आज बिहान मात्रै गण्डकी प्रदेशको गोर्खा जिल्ला अन्तर्गत बुढी गण्डकी नदीमा आएको अकस्मात बाढीका कारण त्यहाँ ठूलो मात्रामा भौतिक क्षति भएको छ र केही मानवीय क्षतिको विवरण मा चाहिँ केही बेपत्ता भएको र खोजी कार्य जारी भएका विवरणहरू, समाचारहरू, जानकारीहरू प्राप्त भइरहेका छन्। यसै विषयमा रहेर हामी यहाँहरूलाई गोर्खा जिल्ला भई बग्ने बुढी गण्डकी नदीमा आएको अकस्मात बाढी पछिको खोज उद्धारको कुरा के कसरी चलिरहेको छ र त्यो बाढी आउनुको कारण लगायतका विषयमा केन्द्रित भएर यहाँहरूलाई प्रत्यक्ष जानकारी दिने प्रयत्न हामी गर्नेछौँ। यति बेला हामीसँग कुराकानीको लागि नेपाल मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखा प्रमुख बाढी विज्ञ विनोद पराजुली हुनुहुन्छ, उहाँसँग कुराकानी गर्छौँ। विनोद सर, यहाँलाई स्वागत छ रेडियो नेपालको यो प्रत्यक्ष प्रसारणमा। विनोद सर, आज मात्रै हामीले अझ यसरी भनौँ यसलाई, गत भदौ 10 गते जुन भोटेकोसी नदीमा, रसुवा जिल्लाको भोटेकोसी नदीमा आएको बाढी पछि झन्डै डेढ महिनाको यो अवधिमा फेरि हामीले गण्डकी प्रदेशको गोर्खा जिल्ला भई बग्ने जुन बुढी गण्डकी नदीमा बिहान अकस्मात लेदो सहितको जुन बाढीको हामीले जोखिमको सामना गऱ्यौँ, यो बाढी आउनुको पछाडिको कारण चाहिँ के हो?
1: यसको कारणको यकिन निष्कर्षमा पुग्न अझै सकिया छैन। प्रारम्भिक रूपमा हामीले हिजो बेलुकीको प्राप्त भूपग्रहको तस्विर र त्योभन्दा अघिल्लो केही दिन अगाडिको भूपग्रहको तस्विरको तुलना गर्दाखेरि चाहिँ हिजोको तस्विरमा, हिजो बेलुकीको तस्विरमा एउटा ठुलो पहिरो चुङनुम्बुरी गाउँपालिकाको वडा नम्बर 6 स्याहार खोलाको नजिक देखेका छौँ। अब त्यो पहिरोले बुढी गण्डकीको शाखा नदी स्याहार खोला थुनिएको हुनसक्ने र फुटेको हुनसक्ने हाम्रो प्रारम्भिक आकलन छ। आजको तस्विर चाहिँ हामी पर्खाइमै छौँ भूपग्रहको, र त्यो तस्विर आउनसाथ हामी थप पहिरो पनि गएको छ अथवा त्यही पहिरोले मात्रै यो बाढीको विपद लिएर आएको हो एक निष्कर्षमा पुग्न सक्छौँ, अथवा अन्य किसिमबाट भन्दाखेरि चाहिँ हिमाली क्षेत्रबाट पनि त्यस किसिमको चाहिँ नि हिमाली क्षेत्रबाटै कुनै किसिमको चाहिँ नि घटनाको सुरुवात भएको थियो थिएन भन्ने गत रातिको थप अपडेट पनि हाम्रो भूपग्रहको तस्विर पछाडि नै प्राप्त हुन्छ। त्यस कारणले अहिलेसम्मलाई प्रारम्भिक आकलन भनेको पहिरोले शाखा खोला थुनिन गएको र फुटेको भन्ने हाम्रो प्रारम्भिक आकलन छ।
0: खास गरिकन यो राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले केही समय अघि एउटा प्रेस नोट जारी गर्दै ठुलो पहिरो गई नदी थुनिएको र त्यो नदी थुनिएर फुटेपछि लेदोसहितको बाढी आएको भनेर यो विज्ञप्तिमा पनि जानकारी दिएको छ। खास यो नदी थुनिएको अवस्थामा बाढी हो कि अथवा हाम्रो यो भोटेकोसीमा आएको जुन खालको हिम पहिरोको पनि यसमा संकेत गर्न मिल्छ अथवा के कसरी हेर्न मिल्छ यसलाई?
1: यो भोटेकोसीको बाढी जस्तै बाढी हो वा होइन भन्ने निष्कर्षमा पुग्नलाई अझै पनि हामीले माथिल्लो हिमाली क्षेत्रको भूपग्रह तस्विरहरू प्राप्त गर्न चाहिँ जरुरी छ। अब एनडिआरएमए र हामीहरूको बाढी पूर्वानुमान महाशाखाले संयुक्त रूपमा नै यसमा अध्ययन गरिराखेकै हो र प्रारम्भिक रूपमा देखिएको चाहिँ पहिरो नै छ। अब त्यसमा थप माथिल्लो क्षेत्रबाट पनि केही मिश्रण थियो थिएन भन्ने यकिन हुन मात्रै बाँकी हो। तर अब हाम्रो यो विपद प्राधिकरण र हामीहरूको बाढी पूर्वानुमान महाशाखाले संयुक्त रूपमा अहिलेसम्म गरेको अध्ययन र त्यसको निष्कर्ष चाहिँ पहिरोले नदी थुनिएर त्यो फुटेर आएको बाढी भन्ने नै छ।
0: यसको हामी अन्तिम निष्कर्षमा पुग्नको लागि के कारणले गर्दा यो बाढीको हामीले जोखिम बिहोर्यौँ, यो बाढी आउन पुग्यो भनेर हाम्रो यो अध्ययन गर्ने सिलसिलामा रहेको यहाँले जानकारी दिइरहँदाखेरि, खास गरी कहिलेसम्म यो यहाँहरूले अनुसन्धान गरी सकेर सार्वजनिक गर्न तयार छ? खास गरी
1: सम्भवतः हामी आज बेलुकी साँझसम्म नै अथवा रातिसम्म यसको एक निष्कर्षमा पुग्छौँ। हामीले भूपग्रह तस्विरको थप अपडेटेड तस्विरको पर्खाइमा मात्रै हो। तलबाट स्थलगत जति अध्ययन गरियो त्यसबाट पहिरोबाटै सिर्जित भएको जस्तो देखिएको छ र माथिबाट पनि केही थप यसमा संलग्न कारणहरू छन् वा छैनन् भन्ने निष्कर्षको पर्खाइमा मात्रै हो। हामी छिटै नै यसको कारणमा पुग्छौँ र कहाँबाट विसर्जना भयो, के के कारणहरू यसमा संलग्न थिए, पहिरो मात्रै वा अन्य कारणहरू पनि संलग्न छन्, कति ठुलो ताल यसमा सिर्जना भयो, कति बेर यो थुनियो, यी यावत विषयहरू चाहिँ हामी विस्तृत अध्ययनकै क्रममा चाहिँ सम्भवतः केही दिन पनि लाग्न सक्छ विस्तृत अध्ययन गर्न, तर अब प्रारम्भिक रूपमा देखिएको पहिरो नै छ यसमा कारक।
0: विनोद सर, अब यो ठाउँमा जुन खालको जोखिम आज बिहान हामीले बेहोर्यौँ, यो यो अबका दिनहरू भनौँ न, अब आगामी दिनमा पनि फेरि जोखिम रहन सक्छ भन्ने त्यस्तो केही पूर्वानुमान गर्न सकिन्छ?
1: पूर्वानुमान गर्न सकिन्छ, पूर्वानुमान भन्दा पनि आकलन गर्न सकिन्छ। अब यस किसिमको जोखिम हामीले विगत 10 वर्ष यता हिमाली क्षेत्रमा, पहाडी क्षेत्रमा यस किसिमको घटनाहरूमा बढोत्तरी हुँदै जाँदाखेरि आकलन गर्दै आएको विषय आम नागरिकलाई खोलाका छेउछाउ, नदीका छेउछाउ भएका नागरिक, पदयात्रीहरू, त्यस्तै जलस्रोत आयोजनाहरू, जलविद्युतदेखि सबै सबैलाई यो पूर्व सुसूचित गरिआएको विषय, यसमा जोखिम बढिरहेको छ, सुरक्षित हामी छैनौँ, सतर्कताका साथ चाहिँ यात्रा गरौँ अथवा बस्तीहरू जोखिममा छन् भने सकिन्छ स्थानान्तरण पनि गरौँ, नसकित माथिको समुदायबाट, माथिल्लो क्षेत्रबाट सूचना लिन कोसिस गरौँ, यी यावत प्रयासहरू भएकै छन्। अब यो राम्रो कुरा, यति ठुलो विपद भयो, यो दुःखद छ, तर राम्रो कुरा के भने यस विपदमा हालसम्म मानवीय क्षति नभएको नै जानकारी छ मलाई अपडेट भएसम्म, भन्नाले 100 बढी घरहरू बगाएको अवस्थाहरू छ विभिन्न ठाउँमा गरेर, थुप्रै ठाउँहरूमा पुलहरू बगाएको, झोलुङ्गे पुलहरू बगाएको, बस्तीहरू डुबाएको पनि अवस्था छ, तर मानवीय क्षति किन भएन त भन्दा कि नागरिकहरू सचेत भएर, सतर्क भएर, समयमै सुरक्षित स्थानमा सरेर, यो लगभग बिहानको 4 बजे भनेको रातिकै समय हो, त्यसो समयमा पनि सल्लेरी बजार, जगत बजारहरू डुबाउँदै गर्दा बगाउँदै गर्दा पनि मानिसहरूले समयमै जुन आवाजहरू आयो माथिबाट बाढीको, त्यसलाई समयमै चाहिँ त्यसलाई सुनेर जुन प्रतिक्रिया चाहिँ व्यक्त गर्नुभयो, जुन प्रतिकार्य गर्नुभयो भने स्थानीय स्तरमा सबै मानवीय क्षतिलाई चाहिँ रोक्न सफल हुनुभयो, यो एकदमै नमुना योग्य काम छ। हामीले भविष्यमा यसबाट सिकेर बाँकी जति पनि नदी जलागारहरूमा यस किसिमको जोखिमको अवस्था छ, भोलि विपद आउन सक्छ, त्यसमा पनि यसरी नै हो काम गर्ने, हामी मानिसको ज्यान जोगाउन सक्नु पऱ्यो, भौतिक क्षति हुन्छ, भौतिक क्षतिलाई पुनर्निर्माण गर्न पनि सकिन्छ, तर मानवीय क्षति हुनु भएन। यो भोटेकोसीको बाढी पछाडि आम नागरिकले पनि अत्यन्तै गम्भीरताका साथ लिएको विषय यो देखिन्छ, र समयमै सकेसम्म माथि उचो स्थानमा, सुरक्षित स्थानमा सर्ने, ताकि चाहिँ आफ्नो ज्यान जोगाउन सकियोस् भन्ने, यो चाहिँ एउटा दुःखद घटनामा यो महत्त्वपूर्ण सिकाइ, फेरि पनि आम देशवासीलाई अन्य क्षेत्रमा पनि हामी यसरी नै तदारुताका साथ तनाख भएर नदी छेउछाउमा बस्न सक्यौँ, कुनै सङ्केत प्राप्त हुनासाथ हामी सुरक्षित हुन सक्यौँ भने, जहाँ ठाउँमा जान सक्यौँ भने, मानवीय क्षति चाहिँ शून्य गर्न सकिँदो रहेछ भनेर एउटा ज्वलन्त उदाहरण पनि यसले दिएको छ। यो यसको सकारात्मक सन्देश भनौँ आम देशवासी अन्य जति पनि जोखिममा हुनुहुन्छ उहाँहरूको लागि। अब जहाँसम्म भौतिक क्षति भयो, ठुलो क्षति भएको छ, फेरि पनि पुलहरू बगेका छन्, जलुङ्गे पुलहरू बगेका छन्, बाटोघाटोहरू बगेका छन्, घरहरू बगेका छन्, अब यस क्षतिलाई त हामीले अब बिस्तारै समयक्रममा चाहिँ पुनर्निर्माण, पुनस्थापनामा बिस्तारै जान सकिन्छ।
0: विनोद सर, अन्तिममा खास गरिकन बुढी गण्डकी नदी आसपास अथवा गोर्खा जिल्ला आसपासमा मौसमको आकलन के गर्न सकिन्छ?
1: यो पछिल्लो 24 घन्टामा खासै वर्षा भएको थिएन, त्योभन्दा अघिल्लो 24 घन्टामा पनि हल्का वर्षा भएको देखिन्छ यो क्षेत्रमा, त्यस कारणले फेरि पनि भोटेकोसी जस्तै यस क्षेत्रमा वर्षाको कारणले बाढी आएको होइन, तर विगत केही दिन अगाडिको वर्षाले जमिन कमजोर भएको र पहिरो गएको चाहिँ हुनसक्छ, त्यस कारणले अब आगामी 3 दिनमा पनि ठुलो वर्षाको सम्भावना यो क्षेत्रमा भने देखिँदैन, तर सामान्य वर्षा चाहिँ हुनसक्छ हिमाली पहाडी क्षेत्रमा, त्यस कारणले थप ठुलो जोखिम वर्षाकै कारणले, मौसमकै कारणले हुने चाहिँ देखिँदैन, तर फेरि पनि हामीले यस किसिमको बाढी पछिल्ला केही बाढीहरू हेर्दै गर्दाखेरि दुइटै कारण बराबर रूपमा जिम्मेवार देखिए, काली गण्डकीको 2 हप्ता अगाडिको बाढी हेर्दै गर्दा त्यो बाढी चाहिँ वर्षाको कारणबाट सिर्जित भयो, मौसमी प्रणालीको कारणले सिर्जित भयो भने, फेरि अहिले यस किसिमको बाढी हेरिराख्दाखेरि चाहिँ यो तात्कालिक मौसमी कारणले नभएर यो चाहिँ नि यसमा जलवायु परिवर्तनको कारण अप्रत्यक्ष रूपमा जोडिन सक्छ, प्रत्यक्ष रूपमा पनि जोडिन सक्छ, तर पनि यो वर्षा नहुँदाखेरि पनि यस किसिमका विपदहरू हुन्छन् भन्ने देखेका छौँ। यसमा मुख्यतः हिमताल विस्फोटन, हिम पहिरोको कारण र हिम यो पहाडी क्षेत्रमा पहिरोको कारणले चाहिँ नदी थुनिएर हुने यस किसिमका जोखिमहरू पनि हामीले देख्न थाल्यौँ र थप चनाएको हुनुपर्ने। यो वर्षा मौसम बिग्रियो भन्दैमा मात्र चनाएको हुने होइन कि मौसम नबिग्रिएको बेला पनि यस किसिमको बाढी आउन सक्छन् र हामी जोखिममा पर्न सक्छौँ भन्ने यो सन्देश पछिल्लाई घटनाहरू दिएको छ र हामी सदैव नै नदीको छेउछाउ चाहिँ सतर्क हुन जरुरी छ। त्यसमा पनि मुख्यत मनसुनको समयमा, अहिले मनसुनकै समयमा छौँ हामी, यो समयमा चाहिँ यस्ता घटनाहरू बढी घटेका देखिन्छन् हिउँदको तुलनामा।
0: हस्, यहाँलाई महत्त्वपूर्ण समय र संवादको लागि धन्यवाद।
1: हस्, धन्यवाद, नमस्कार।
0: अहिले हामीले भर्खरै कुराकानी गर्यौँ जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र बाढी पूर्वानुमान महाशाखा प्रमुख तथा बाढी विज्ञ विनोद पराजुलीसँग। खास गरी गोर्खाको बुढी गण्डकी नदीमा आज बिहान आएको बाढीको कारण र बाढी के कारणले आयो र त्यो बाढीको आगामी दिनमा पनि त्यस्ता खालका बाढीको जोखिम के कति रहन्छ भनेर हामीले उहाँसँग यही विषयमा रहेर कुराकानी गऱ्यौँ। यति बेला हामीसँग कुराकानीका लागि हुनुहुन्छ नेत्र अर्याल, सहायक सिडिओ। हेलो,
2: हजुर
0: सर, नेत्र सर हामीलाई सुन्दै हुनुहुन्छ?
2: सुन्दैछु।
0: यहाँलाई स्वागत छ रेडियो नेपालको यो प्रत्यक्ष प्रसारणमा।
2: हस्, धन्यवाद। म नेत्र अर्याल होइन, नेत्र प्रसाद शर्मा हो। हाम्रो आज बिहान झन्डै 4 बज्नुभन्दा अगाडि गएको पहिरो अनि तत्पश्चातको रोकिएपछिको बाढीका कारणले चुनुरी, धार्चे, आरुघाट समेतका गाउँपालिकाहरू प्रभावित भएका छन् र चुनुरीका घट्टे खोला, बगर भनेको त्यो जगत, पैँ, चल्लेरी समेतका 31 घरका झन्डै 135 घर परिवारका सदस्य, धार्चेमा पनि वार्ड नम्बर 1 दोभान, वार्ड नम्बर 3 र वार्ड नम्बर 5 माछेकोला समेत गरेर 27 घर र त्यहाँका सदस्यहरू 102 घर परिवार सदस्य प्रभावित छन् भने आरुघाटमा पनि 3 वार्ड नम्बर 3 श्रुति र वार्ड नम्बर 5 शान्ति बजार गरेर 64 घर परिवारका 130 मानिसहरू परिवारहरू घर परिवारका सदस्यहरू अहिले विस्थापित भएको अवस्था छ। र भौतिक क्षतितर्फ हेर्दा चारवटा पुलहरू, एउटा मोटरेबल पुल सहित चारवटा अन्य चाहिँ झोलुङ, तिनवटा अरू 3 झोलुङ्गे पुलहरू क्षति भएको अवस्था छ। त्यसै गरिकन कटानको अवस्था छ भने हाम्रा चाहिँ ट्रेकिङ रुटहरू समेत क्षति भएको अवस्था छ। उद्धारको सन्दर्भमा नेपाली सेनाको हेली मार्फत 48+ अहिले पछिल्लोभन्दा अगाडि 2 घन्टा अगाडिको हामीसँग 48 रेस्क्यु गरेको र सम्बन्धित ठाउँमा पुर्याएको अवस्था छ र अन्यहरूलाई पनि अहिले बसोबास लगायतका व्यवस्थामा स्थानीय पालिकाले समन्वय सहजीकरण र सहयोग गरिरहेको अवस्था छ। हामीले हजुर
0: नेत्र सर, खास गरिकन मानवीय क्षतिको विवरण केही छ?
2: मानवीय क्षति सम्बन्धमा कुनै क्षति अहिलेसम्म हामीलाई त्यस्तो क्षति भएको जानकारी प्राप्त भएको छैन र छैन नै अहिलेसम्म। तर पछिल्लो समयमा चुनुरी 6 चुम्चेतकै 5 वार्ड नम्बर 6 चुम्चेतका जना 5 मान्छेहरू सम्पर्कविहीन भएको भन्ने सूचना आएको छ। उहाँहरूको हेली मार्फतै पनि खोजी गर्ने प्रयास भयो तर भेटिनु सक्नु भएन। भेडीगोठ सञ्चालनका लागि माथिल्लो चुम्चेत हिमाल फेदीमा, त्यो सिङ्गी हिमालको फेदी आसपासको स्थानमा पुगेर हेर्दाखेरि वो त्यसको 1 किलोमिटर आसपासमा अलिकति पहिरो आदि गएको बुझिन्छ, देखिन्छ र उहाँहरूलाई भेट्न सकेको छैन, भेट्न खोज्ने प्रयास चाहिँ जारी छ।
0: नेत्र सर, खास गरिकन जिल्ला विपद व्यवस्थापन समितिको पनि बैठक बस्यो होला, त्यो बैठकले पनि पूर्वानुमान, पूर्व आकलन केही गर्यो होला, यो खास के कारणले गर्दा बाढी आएको देखिन्छ, यहाँहरूको अनुमान के छ खास गरी?
2: हाम्रो यो कुरा ज्ञानको प्रक्षेपणबाट प्रक्षेपण गर्नु उपयुक्त हुँदैन। समग्रमा यो मौसमको परिवर्तन र यसले पार्ने असरहरूको सन्दर्भमा हामीले भन्दा पनि ती विषयका विज्ञहरू मार्फत चाहिँ कारण त्यसरी खोतल्दा उपयुक्त होला। हामीले पूर्व सतर्कता यति सावधानीका साथ अपनायौँ कि सञ्चार गर्न सक्यौँ जहाँ 5 बजे भनिएको हो 4 बजे नै माथिल्लो क्षेत्रमा थाहा भएको थियो। थाहा पाउने सूचकले तत्काल सूचना गर्नका कारण हामी सबै स्थानीय सुरक्षा इकाइ र स्थानीय तहमा सूचना सम्प्रेषण गर्न पाइयो। झन्डै 4:45 बजे सबै ठाउँमा त्यो खबर भएर सूचना त्यहाँबाट स्थानीय तहमा सूचनाहरू स्थानीय स्तरमा टोल स्तरमा सूचना प्रवाह हुनका कारणले ठुलो क्षति मानवीय क्षति हुन पाएन। यद्यपि हाम्रो भौतिक क्षति असाध्यै ठुलो छ र केही मानिसहरू पानी पनि पाँच मिसिङ भएको अवस्था पनि छ।
0: उद्धारको कार्य अहिले पनि जारी छ,
2: निरन्तर जारी छ। माथिबाट नेपाली सेना समेतका हेलीहरू प्रयोग गरेर प्राइभेट निजी क्षेत्रका हेली समेत प्रयोग गरेर रेस्क्यूको काम भइरहेको छ भने फिल्ड स्तरमा सुरक्षा निकाय स्थानीय तह समेतबाट रेस्क्यूका कामहरू सञ्चालन भइरहेको अवस्था छ।
0: हस्, यहाँलाई महत्त्वपूर्ण समय र संवादको लागि धेरै धेरै धन्यवाद। अहिले हामीले भर्खरै कुराकानी गर्यौँ सहायक प्रमुख जिल्ला अधिकारी गोर्खा नेत्र प्रसाद शर्मासँग। गोर्खा जिल्लाको बुढी गण्डकी नदीमा आएको बाढी र त्यसपछिको उद्धार कार्य र खोजी कार्यको बारेमा हामीलाई जानकारी दिँदै हुनुहुन्थ्यो। यति बेला हामीसँग कुराकानीको लागि गोर्खाको धार्चे गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङ हुनुहुन्छ। अध्यक्षजी, यहाँलाई स्वागत छ रेडियो नेपालको यो प्रत्यक्ष प्रसारणमा।
3: हजुर, धन्यवाद।
0: अध्यक्षज्यू, आज बिहान मात्रै बुढी गण्डकी नदीमा जुन खालको हामीले बाढीको सामना गर्यौँ, यहाँको गाउँपालिकामा खास गरी के कति क्षति भएको देखिन्छ?
3: अहिलेसम्म यसरी चाहिँ ठ्याक्कै एक दिन डाटा चाहिँ अझै पनि आएको छैन, किनभने यो सम्पर्क विच्छेद, यो टेलिफोनहरू सबै सम्पर्क विच्छेद भएको छ, बाटोहरू आउजाउत बन्द भएको छ, नेटहरू गएको छ, बिजुली लाइनहरू सबै गएको छ। तैपनि मोटामोटी त्यहाँ वडा अध्यक्षहरूसँग सोधेर डाटा लिँदाखेरि 30-35 घर टराहरू घरसहित टराहरू चाहिँ क्षति बनाएको छ। अनि त्यस्तै अरू पुलहरू, झुलुङ्गे पुलहरू 5-6 लगेको छौँ, बेलिब्रिज 1 लगेको छ, मानवीय क्षति चाहिँ भएको छैन।
0: अनि खोज उद्धारको कार्य पनि जारी छ यहाँको पालिकामा, के कसरी समन्वय भइरहेको छ?
3: हजुर, अहिले जो धार्चे गाउँपालिका वडा नम्बर 1 एआरओ बगरमा 18 जति जुन हर र हाइटोको क्याम्पहरू बगाइसकेपछि, होटेलहरू बगाइसकेपछि सुरक्षित ठाउँतिर माथि कुना भिरतिर भाकेको थियो। अनि मलाई जानकारी आयो, त्यसपछि मैले सिटिओ कार्यालय अथवा गृह मन्त्रालयमा खबर गरेपछि हेलीबाट चाहिँ तिनचोटि सानो हेलीले तिनचोटि चाहिँ उद्धार गरेर उल्चु गाउँ वडा नम्बर 1 उल्चु गाउँमा चाहिँ अहिले पुर्याएको छ। त्यहीँ अहिले चाहिँ खानापिना व्यवस्था गर भनेर चाहिँ गर्नु भनेर वडा अध्यक्षलाई चाहिँ जिम्मा लगाइरहेको छ। अरू ठाउँमा पनि उद्धार गरेको छ भन्ने चाहिँ कुरा छ माथितिर पनि। अनि एउटा चाहिँ बिरामी चाहिँ उल्चुक अथवा दोभानमा एउटा चाहिँ वृद्ध आमा चाहिँ अक्सिजन हालेर चाहिँ बस्ने रहेछ, बिरामी अक्सिजनको सिलिन्डर पनि लगेको अनि घर पनि बगाएको रहेछ। अनि त्यहाँबाट खबर आएको थियो, लो चाँडै उद्धार गर्नुपर्छ भनेर मैले सिडिओ र गृह मन्त्रालय खबर गरिसकेपछि गृह मन्त्रीज्यूसँग पनि सम्पर्क भएको थियो। अनि हेली त पठाएको दिएको थियो, अनि त्यो उद्धार गर्यो कि गरेन त्यो, किनभने फोन सम्पर्क भएको छैन, हेलिकप्टरको चाहिँ गएको थाहा पाएको छैन मैले। यही नै छ अहिलेसम्म चाहिँ सबै जो विपदमा परेको व्यक्तिहरू सुरक्षित ठाउँमा चाहिँ स्थानान्तरण गरिसकेको अवस्था छ, र खानपिनको व्यवस्थाहरू चाहिँ हामीहरूले त्यहाँ स्थानीयसँग चाहिँ कुरा गरेर व्यवस्थापन गर्न लगाएको छु। साथसाथै चाहिँ अहिले भर्खर गृह मन्त्रीज्यूले पनि फोन चाहिँ दिएको थियो, केही सामानहरू चाहिँ हेलिकप्टरबाट तल चाहिँ झारिदिएको छु यो चाहिँ दोभान साइडतिर भनेर चाहिँ त्यो खबर आएको छ। यही नै हो हजुर।
0: अध्यक्ष, यहाँ आफै पनि जुन घटनास्थल छ त्यहाँ पुगेर केही अनुगमन गरिरहनु भएको छ?
3: हजुर, म अब यहाँ म चाहिँ खोर्ला बेसी हो, यो धार्चे गाउँपालिकाको पालिका केन्द्र चाहिँ माछोखोला, मेन चाहिँ प्रभाव चाहिँ माछोखोला परेको छ, 5 घर लगेको छ, झुलुङ्गे पुलहरू। म चाहिँ खोर्ला बेसीमा बस्छु यतापट्टि, अनि त्यहाँ पनि झुलुङ्गे पुल अनि दुई तिनवटा यो कुखुरा फार्म र बाख्रा फार्म चाहिँ लगेको छ। अनि यहाँबाट माथि चाहिँ जाने ठाउँ छैन, बाटो चाहिँ भित्तातिर हानेको छ, बुढीगण्डकी चाहिँ भित्तातिर हानेको छ अनि जाने बाटो छैन। त्यस कारणले फोनमै हो सम्पर्क गर्ने, माथि फोनमै हो अनि चाहिँ सम्पर्क चाहिँ यो नेट चाहिँ भनेको जस्तो भएको छैन, त्यस कारणले एक्ज्याक्ट चाहिँ अझै पनि लिन सकिरहेको छैन।
0: विस्थापित नागरिकहरूलाई के कस्तो ठाउँमा राखिएको छ उहाँहरूलाई?
3: अहिले सबै चाहिँ सुरक्षित छ, हेलिकप्टरबाट चाहिँ माथि गाउँमा उल्चु गाउँतिर पुर्याएको छ अनि धेरै जस्तो चाहिँ त्यहाँ पुर्याएको छ। अनि जुन तल होटेलहरू बगा छ नि त्यो दोभानतिर, त्यो चाहिँ माथिल्लोपट्टि उम्चेत भन्ने ठाउँमा र सल्लाहघारीतिर चाहिँ राखेर छ, वडा अध्यक्ष लागेर छ त्यहाँ।
0: भनेपछि अहिले त्यहाँ विभिन्न समस्याहरू देखिरहेको छ, इन्टरनेटको, त्यसपछि टेलिफोन लगायतको, यो बुढी गण्डकी बाढीकै कारणले गर्दाखेरि सम्पर्कविहीन अवस्थामै पुग्नु परेको अवस्था त्यहाँ सिर्जना भइरहेको छ, होइन त?
3: हजुर हजुर हजुर, त्यही नै हो। सडकहरू छैन, जुन गोरेटो बाटोहरू छैन, पुल छैन, त्यसपछि यो इन्टरनेट नै अथवा चाहिँ यो टेलिफोन नै सम्पर्क नभएपछि त अरू त झन् सम्भवै छैन।
0: त्यो सँगसँगै यहाँहरूलाई के कति जुन विवरणहरू सङ्कलन गर्नेमा पनि अवरोध सिर्जना भइरहेको देखियो?
3: हजुर हजुर, विवरण चाहिँ मोटामोटी टिपिसकेको छ, तर एक्ज्याक्ट हो कि होइन त्यो चाहिँ भेरिफाई भएको छैन, होइन त्यहाँ सोधेर कसैसँग फोन गरेर सोधेर चाहिँ टिपिरहेको छ हामीहरूले।
0: यहाँलाई समय र सम्वादको लागि, कुराकानीको लागि धेरै धेरै धन्यवाद।
3: यहाँहरूलाई पनि यो धाते गाउँपालिका यानि कि यो पूर्वी गण्डकीको जुन विपद छ नि, यसको लागि यहाँहरूले चाहिँ यो चाहिँ सामाजिक सञ्जाल यानि कि यहाँको टेलिभिजन मार्फत जुन प्रसारण गरिदिनु जुन यहाँहरूले चाहिँ अवसर दिनुभएको छ, त्यसको निमित्त म चाहिँ धाते गाउँपालिकाको तर्फबाट व्यक्तिगत तर्फबाट हार्दिक धन्यवाद दिन चाहन्छु।
0: अहिले हामीले भर्खरै कुराकानी गऱ्यौँ गोर्खाको धार्चे गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङसँग। उहाँले दिनुभएको जानकारी अनुसार धार्चे गाउँपालिकामा मानवीय क्षति भएको छैन, तर भौतिक संरचनामा भने ठुलो क्षति भएको विवरण हामीलाई दिनुभयो र हामीलाई जानकारी गराउनुभयो। उहाँका अनुसार खास गरिकन टेलिफोन, इन्टरनेट लगायतका अत्यावश्यक सेवाहरू प्रभावित भएका छन्। त्यसै गरी एक ठाउँबाट अर्को ठाउँ जानको लागि विभिन्न सडक मार्गहरू अवरुद्ध भएका छन्, विभिन्न झुलुङ्गे पुलहरू बाढीले बगाएको छ, त्यसै गरी गाडी चल्ने मोटरेबल पुलहरू, पक्की पुलको संरचनाहरू पनि बुढी गण्डकी नदीको बाढीले छेदविच्छेद अवस्थामा पुर्याएको हामीलाई जानकारी दिनुभयो। यो बाढीको, यो विपदको समयमा विशेष गरी हामी सावधानी अपनाउन जरुरी छ। विपद भन्ने कुरा पूर्वानुमान गरेर पहिल्यै जानकारी दिएर पहिल्यै जानकारी भएर आउने कुरा होइन। विपदसँग जे जति मात्रामा विपदका घटनाहरू घटिरहेका छन्, यो विपदको जोखिमको समयमा तपाईँ हामी आफ्नो ठाउँबाट सक्दो सहयोग गरौँ, सकिन्छ आर्थिक रूपमा सहयोग गरौँ, सकिँदैन मानवीयताको नाताले गर्दा कम्तीमा पनि हामी सही सूचना, सही जानकारीहरू दिएर, सही सूचनामा आधारित रहेर विपदको जोखिमलाई न्यूनीकरण गर्नेतर्फ, विपदको जोखिमबाट आफू बस्ने, आफ्नो परिवार बस्ने, आफ्नो समाजलाई जोगाउनतिर लागौँ।

वन जंगल भीर पाखामा उम्रेका विषालु च्याउ कुनै हालतमा नखाउ, आफू आफ्नो परिवार र छर छिमेकलाई समेत नखान भनौ। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।

0: बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपद बारे सचेत बनौ, विपदबाट जोगिन पूर्व तयारी गरौ। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।
1: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। अब सुन्नुहुनेछ शास्त्रीय सङ्गीतको कार्यक्रम। कलाकार शोभा गुर्तुबाट विशेष गायन राग रहेको छ पहाडी ठुमरी। तबलामा साथ दिने कलाकार कालीप्रसाद शर्मा। हार्मोनियममा रामहरि गुरुङ। तानपुरामा कृष्ण नारायण श्रेष्ठ।

0: अहिले सुन्दै हुन्थ्यो शास्त्रीय सङ्गीतको कार्यक्रम। आदरणीय श्रोताहरू, गोर्खाको माथिलो भेगबाट बग्ने बुढी गण्डकी नदीमा निकै ठुलो बाढी आएको र पानीको बहाव निकै उच्च रहेको हुँदा गोर्खा, तनहु, धादिङ, चितवन, नवलपरासी, पूर्व र पश्चिमसम्मका नदी आसपासमा बसोबास गर्ने सम्पूर्णलाई सुरक्षित स्थानमा लैजान, सवारी आवागमन बन्द गराउन र तुरन्त प्रतिकारी गराउनु हुन राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण अनुरोध गरेको छ। विपद सम्बन्धी जानकारी लिई सतर्क रहन गोर्खा, तनहु, धादिङ, चितवन, नवलपरासी, पूर्व र पश्चिमसम्मका नदी आसपासमा बसोबास गर्ने सम्पूर्णलाई हामी हार्दिक अनुरोध गर्दछौँ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
2: राष्ट्रिय रेडियो, राष्ट्रको संचार।
1: सडकमा खटिएका ट्राफिक प्रहरीको निर्देशनको सदैव पालना गरौं।
2: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग।
3: सपना तपाईको साथ हाम्रो। नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल फेस्टिभ अफर। सेवा शुल्क मात्र 0.5%, रु 3,00,000 निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा। कर्जा अवधि 5 वा 7 वर्षसम्म। सरल प्रक्रिया तथा छिटो स्वीकृति। सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने मात्र 4.90%, सर्वाधिक न्यून वार्षिक ब्याज दरमा। सातै दिन 24 घन्टा 0157912222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
2: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
0: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अहिले 9 बजेको समाचारपछि सुन्न सक्नुहुनेछ हाम्रो बोली कार्यक्रम। यस बेला रातिको 9 बज्न लागेको छ। अब सुन्नुहुनेछ समाचार।

यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म रमेश टमाटा। सुरुमा प्रमुख समाचार। बुढी गण्डकीमा बिहान आएको बाढीमा परि 5 जना सम्पर्कविहीन, 49 जनाको उद्धार। बाढीले विभिन्न स्थानमा 100 भन्दा बढी घर, पुल लगायत भौतिक संरचनामा ठूलो क्षति। नेपालीको महान पर्व बडा दशैं सुरु, पहिलो दिन आज घर घरमा घट स्थापना। पृथ्वी राजमार्गमा दुईतर्फी नै यातायात सञ्चालन। युक्रेनमा नयाँ राष्ट्रपति आवश्यक रहेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाई। र आइसिसी क्रिकेट विश्वकप लिग 2 क्यानाडा विरूद्ध नेपाल 24 रनले विजयी। समाचार अब विस्तारमा। बुढी गण्डकी बाढीमा परि 5 जना सम्पर्कविहीन भएका छन्। बाढीमा परेर उङल्युङ भेडीकोटमा बस्ने चुमरुम्ब्री 6 5 जना सम्पर्कविहीन बनेका गोर्खाका जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्राले जानकारी दिनुभयो। बिहान करिब 4 बजेतिर खसेको पहिरोले सो खोला थुनिएको र 81 खोलिँदा बाढी आएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। उङ्गिलुङ खोलातर्फबाट बुढी गण्डकीमा आएको बाढीले गोर्खाको चुम्नुब्री, धार्चे र आरूघाट क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। चुम्नुब्री गाउँपालिकाको लोकपा, न्याकफेदी, सिर्दीवास, सल्लेरी र जगत क्षेत्रमा क्षति पुगेको हो। यस्तै धार्चे गाउँपालिकाको दोभान, माछी खोला, यारूबगर र आरूघाट गाउँपालिकाको सोती र आरूघाट बजारमा क्षति पुगेको जिल्ला प्रशासन कार्यालय गोर्खाले जनाएको छ। बाढीमा परेर उङ्गिलुङ भेडीगोठमा बस्ने चुम्रुब्री 6 चुनचेतका 5 जना सम्पर्कविहीन बनेका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माले बताउनुभयो। सोही क्षेत्रको धौलेमा बस्ने 3 घरका 5 जना पनि सम्पर्कविहीन रहेको स्थानीय दिपेश लामाले बताउनुभयो। बाढी प्रभावित क्षेत्र गोर्खाको चुम्नुब्री, धार्चे र आरूघाट गाउँपालिकामा हालसम्म 2 मोटरेबल र 4 झुलुके पुल बगाएको छ। बुढी गण्डकीको बाढीले धार्चे गाउँपालिका 1 र 3 जोड्ने बेली ब्रिज समेत बगाएको छ। यसै गरी माछीखोला र केरौजा जोड्ने झोलुङ्गे पुल, चुम्नुब्रीको ठाडो भर्याङ र जगत जोड्ने पुलर, चुम्नुब्रीकै घट्टेखोला र फिलिम जोड्ने झोलुङ्गे पुल समेत बगाएको चुम्नुब्री गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गुरुङले बताउनुभयो। बुढी गण्डकी नदीमा आएको बाढीमा अलपत्र परेकाहरूको हेली मार्फत उद्धार कार्य जारी छ। चुम्नुब्री गाउँपालिका 3, न्याकफेदीमा फँसेका 9 जनालाई हेलिकप्टर मार्फत उद्धार गरेर न्याक गाउँ लगिएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माले बताउनुभयो। धार्चे गाउँपालिका 1, यारूबगरमा फँसेका 1 विदेशी नागरिक सहित 18 जनाको पनि हेली मार्फत उद्धार भएको उहाँले जानकारी दिनुभयो। हेलीले मनास्लु क्षेत्रमा अलपत्र परेका 90 जना पर्यटक, गाइड र भरियाहरूको पनि उद्धार गरेको छ। बाढी प्रभावित क्षेत्र गोर्खाको चुम्नुब्री, धार्चे र आरूघाट गाउँपालिकामा सेनाको 4 हेलिकप्टर परिचालन भएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले एक सूचना जारी गर्दै बाढी प्रभावित क्षेत्रमा आवश्यक स्वास्थ्य सेवा, आकस्मिक उपचार तथा स्वास्थ्य सम्बन्धी सहायता सुनिश्चित गर्न सम्बन्धित निकायहरूलाई सक्रिय गराइएको जनाएको छ। बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवाको निरन्तरता सुनिश्चित गर्न आवश्यकता अनुसार स्वास्थ्यकर्मी परिचालन, आकस्मिक उपचार तथा अन्य स्वास्थ्य सहायता उपलब्ध गराउन सम्बन्धित निकायलाई तयारी अवस्थामा राखिएको सूचनामा भनिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा सभापति रवि लामिछानेले आज बिहान बुढी गण्डकी नदीमा आएको अकल्पनी बाढीले गोर्खाको चुम्नुब्री क्षेत्रमा व्यापक क्षति पुर्याएको र न्याक्चेत फिलिम धादिङ गोर्खा जोड्ने महत्वपूर्ण पुल समेत बगाएको खबरले आफूलाई मर्माहत बनाएको बताउनु भएको छ। सामाजिक सञ्जाल मार्फत सभापति लामिछानेले क्षतिको घडीमा सम्पूर्ण प्रभावित नागरिकप्रति सहानुभूति प्रकट गर्नुभएको छ। नेपाली कांग्रेसका सभापति गगन थापाले बुढी गण्डकी नदीमा आएको बाढीले गोर्खाको चुम्नुब्री क्षेत्रमा ठूलो क्षति पुर्याउनुका साथै 2 पुल समेत बगाएको घटनामा दुःख व्यक्त गर्नुभएको छ। सभापति थापाले सामाजिक सञ्जाल फेसबुक मार्फत दुःख व्यक्त गर्दै बुढी गण्डकीदेखि त्रिशुली नदी किनारसम्मका तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गर्नुभयो।
गोर्खाको बुढी गण्डकी नदीमा आइतबार बिहानको बाढी चुम्चेत नजिक पहिरोले नदी थुनिएर बनेको अस्थायी अवरोध फोड्दा आएको हुन सक्ने प्रारम्भिक आकलन गरिएको छ। एकीकृत पर्वतीय विकासका लागि अन्तर्राष्ट्रिय केन्द्र इसिमोडले नेपालका सरकारी निकायबाट सार्वजनिक भएका प्रारम्भिक विवरणको समीक्षा गर्दै पहिरोले नदीको बहाव रोकेपछि बनेको अस्थायी अवरोध भत्किएर बाढी आएको हुन सक्ने जनाएको हो। पृथ्वी राजमार्ग दुईतर्फी नै सञ्चालनमा आएको छ। आज दिउँसोदेखि सड़क दुईतर्फी सञ्चालनमा आएको धादिङका प्रहरी प्रमुख सुमित खड्काले जानकारी दिनुभयो। धादिङको गजुरी गाउँपालिका 5 गलौदी स्थित पृथ्वी राजमार्गमा त्रिशुली नदीले कटान गर्दा सड़क भाँसिएपछि शुक्रबारदेखि यातायात अवरुद्ध भएको थियो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। एकैछिन विज्ञापन र सन्देश।

0: प्राप्त गरौँ।
1: प्ले स्टोर वा एप स्टोरबाट सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
2: नेपाल टेलिकम, राष्ट्रको संचार।
3: अब बाँकी समाचार। प्रत्येक वर्ष अश्विन शुक्ल प्रतिपदादेखि विधिवत आरम्भ गरिने नेपालीको महान पर्व बडा दशैं आजदेखि शुरू भएको छ। बडा दशैंको पहिलो दिन आज घर घरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घट स्थापना सहित जमरा राखेर रा, शैलपुत्रीको आह्वान गरेर विधिपूर्वक पूजा आराधना गरिन्छ। आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजया दशमीका दिनमा दुर्गा देवीको प्रसाद ग्रहण गर्ने गरिन्छ। आज दिनभर चित्रा नक्षत्र परेकाले शास्त्रीय वचन अनुसार मध्याह कालमा अभिजित मुहूर्तको सायद घटस्थापनाका लागि दिइएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष सह प्राध्यापक डाक्टर पुरुषोत्तम भट्टराईले बताउनुभयो। परम्परा अनुसार काठमाडौँको हनुमान ढोका दरबारमा रहेको दशैं घरमा आजदेखि वैदिक विधि अनुसार जमरा राखी शक्ति स्वरूपा दुर्गा देवीको पूजा आराधना शुरू हुन्छ। चित्रा नक्षत्र र वैधृति योगको पूजा एवं हवन गरी समितिले दिएको साइतमा घटस्थापना गरिने हनुमान ढोका दरबार हेरचाह अड्डाका प्रमुख जयन्ती श्रेष्ठले जानकारी दिनुभयो। घटस्थापनाका सम्बन्धमा बैतडीबाट संवाददाता गोविन्द पन्तको रिपोर्ट।
4: बडा दशैंको पहिलो दिन घर घरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापना सहित घट स्थापना गरिएको छ। पूजा कोठा वा दशैं घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुने बताउनुहुन्छ आचार्य घनश्याम लेखक।
5: जमरा राख्नको लागि देवी मन्दिरहरू या भराणहरू पवित्र स्थलहरूमा मात्र राखिनुपर्छ, नित्य पाठ गरिनुपर्छ, नित्य बत्तीहरू जलाउनु पर्छ र नित्य पूजा गरिने शास्त्रीय मान्यता रहेको छ।
4: शरद ऋतुको उल्लासमय वातावरणमा मनाइने दशैंमा विशेष गरी नवदुर्गा भवानीको विशेष पूजा आराधना गर्ने परम्परा रहेको छ। पश्चिम नेपालका पहाडी भेगमा भने यो पर्वमा बलि समेत हुने बताउनुहुन्छ पण्डित देवदत्त भट्ट।
6: पूर्वतिर मगेश लगायत अन्य नाचहरू पनि राख्ने चलन गरिएको छ र पश्चिममा देवी देवताको मन्दिरहरूमा घट स्थापनाको दिनमा घट थाप्ने र अष्टमीको दिनमा त्यो जमरा राख्ने ठाउँमा बलि गर्ने चलन पनि रहिआएको छ।
4: असत्यमाथि सत्य र अधर्ममाथि धर्मको विजयको प्रतीकका रूपमा लिइने यो पर्वमा मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने परम्परा रहिआएको छ। स्थानीय शिक्षक केशव दत्त भट्ट।
7: नवदुर्गा देवी मानव भगवती हाम्रो पाली महारुद्र र मनलेख बाबा मन्दिरमा पनि हाम्रो पूजा पूजा गरिन्छ। हाम्रो चाहिँ सुदूरपश्चिममा अधिकांश गरेर देवी देवताका मन्दिरमा नै जमरा राख्ने चलन छ विधिपूर्वक दुर्गाको स्थापना गरेर।
4: यो पर्वमा टाढिएका आफन्तजन एकत्र भई टीका जमरा लगाउने, मिठा मिठा परिकारहरू खाने, लिङ्गे पिङ खेल्ने र सुख दुःख साटासाट गर्ने परम्परा रहिआएको छ। गोविन्द पन्त, रेडियो नेपाल, बैतडी।
3: अब बाँकी समाचार। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत केन्द्रीय पदाधिकारीको मतगणना जारी छ। सानिपामा जारी मतगणनामा 4100 मतगणना सकिँदा खुल्ला उपसभापति तर्फ डाक्टर चन्द्रकान्त भण्डारीले 2045 मत प्राप्त गरी अग्रता लिइरहनु भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुससँगको युद्ध अन्त्य गर्न पर्याप्त पहल नगरेको आरोप लगाउँदै युक्रेनमा नयाँ राष्ट्रपति आवश्यक रहेको बताउनु भएको छ। उहाँले अमेरिकामा डिजेलको मूल्य बढ्नुमा पनि जेलेन्स्कीको दोष रहेको बताउनुभयो। पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले युक्रेनले रुससँग सम्झौता गर्न सक्ने नयाँ नेतृत्व खोज्नुपर्ने धारणा व्यक्त गर्नुभयो। उहाँका अनुसार जेलेन्स्कीसँग युद्ध अन्त्य गर्ने धेरै अवसर भए पनि उहाँले ती अवसरको उपयोग गर्न सक्नु भएको छैन। ट्रम्पले शुक्रबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग रुसबाट डिजेल खरिद गर्ने सहमति गर्नुभएको थियो। अमेरिकामा बढ्दो इन्धन मूल्य नियन्त्रण गर्ने उद्देश्यले गरिएको उक्त सहमति आगामी मध्यावधि निर्वाचन अघि सार्वजनिक भएको हो। यसलाई रुस प्रति अमेरिकाको नीतिमा महत्वपूर्ण परिवर्तनका रूपमा हेरिएको छ। जिबुटीको तटमा डुङ्गा दुर्घटना हुँदा 15 बालबालिका सहित कम्तीमा 109 आप्रवासीको मृत्यु भएको छ भने 116 बेपत्ता भएका संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय आप्रवासन संगठनले जनाएको छ। संगठनका अनुसार अक्टोबर 8 र 9 मध्यरात जिबुटीबाट यमनतर्फ 350 बोकेर गइरहेको डुङ्गा ओबोक सहरको उत्तरतर्फ दुर्घटनाग्रस्त भई पल्टिएको थियो। अब आर्थिक समाचार भुवन आचार्यबाट।
0: सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष 2083-84 बजेट प्रस्तुत गरेको छ। अघिल्लो सरकारले गत असार 1 गते प्रदेश सभामा पेश गरेको विनियोजन विधेयक र अर्थ विधेयक फिर्ता लिँदै वर्तमान सरकारले बजेटमा आवश्यक परिमार्जन तथा पुनरावलोकन सहित नयाँ बजेट प्रस्तुत गरेको हो। आइतबार बसेको प्रदेश सभा बैठकमा प्रदेश सरकारका आर्थिक मामिला मन्त्री चक्रबहादुर मल्लले 37,70,39,67,000 रुपियाँ बराबरको बजेट प्रस्तुत गर्नु भएको छ। यो अघिल्लो सरकारले प्रस्तुत गरेको बजेटकै आकार अनुसार नै रहेको छ। बजेटको खर्च बेहोर्ने स्रोततर्फ आन्तरिक राजस्व परिचालनबाट 1,72,00,00,000, नेपाल सरकारबाट राजस्व बाँडफाँड भई प्राप्त हुने अनुमानित रकम 10,24,92,67,000 रहेको छ। त्यस्तै संघीय रोयल्टी बाँडफाँडबाट प्राप्त हुने 7,00,00,000, नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान 9,06,33,00,000, आर्थिक वर्ष 2082-83 विनियोजनबाट बचत हुने 9,65,00,00,000, सशर्त अनुदानबाट प्राप्त हुने 6,03,58,00,00,000, संघीय समपूरक अनुदानबाट प्राप्त हुने 38,80,00,000 र विशेष अनुदानबाट 52,76,00,000 प्राप्त हुने अनुमान सहित बजेट प्रस्तुत गरिएको छ। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा माग भइरहेको सिपयुक्त दक्ष जनशक्ति नेपालमा उत्पादन गर्नु आवश्यक भएको बताउनु भएको छ। भक्तपुरको दधिकोटमा सञ्चालनमा आएको एभरेस्ट मल्टी स्किल प्राली आइतबार उद्घाटन गर्दै मन्त्री यादवले देशमा चुनौतीका रूपमा रहेको बेरोजगारी समस्यालाई चिर्न बजारले खोजेको दक्ष र सिपयुक्त जनशक्ति उत्पादन गर्नु आवश्यक भएको बताउनुभयो। स्वदेश तथा विदेशका बजारको माग अनुसारको सिप र सिप अनुसारको रोजगारी दिन तालिम र सिप प्राप्त जनशक्तिलाई रोजगारसँग जोड्नु पर्नेमा मन्त्री यादवले जोड दिनुभयो। कार्यक्रममा एभरेस्ट मल्टी स्किल प्रणालीका अध्यक्ष खगेन्द्र न्यौपानेले हातमा सिप नभएका श्रमिक विदेश जाँदा निकै दुःख पाउने गरेको र पारिश्रमिक पनि कम पाउने गरेको उल्लेख गर्दै सिप लिएर गएका जनशक्तिले विदेशमा काम सजिलो पाउने र पारिश्रमिक पनि राम्रो पाउने गरेको उल्लेख गर्नुभयो। खाद्य सम्प्रभुता र जलवायु न्यायको आवाज सशक्त बनाउने उद्देश्य सहित विश्व खाद्य दिवस 2083 सप्ताहव्यापी कार्यक्रम आइतबारबाट काठमाडौँमा शुरू भएको छ। खाद्यका लागि कृषि अभियानको संयोजकत्वमा आइतबारदेखि काठमाडौँमा विभिन्न जनचेतनामूलक तथा सृजनात्मक कार्यक्रमहरू आयोजना हुने भएका छन्। आज नवीनता अपनाऊ भोलि पोषण सुनिश्चित गरौं भन्ने नारासहित आयोजना गरिएको यस वर्षको विश्व खाद्य दिवसको कार्यक्रमले जलवायुजन्य विपदका कारण कृषि खाद्य प्रणाली किसानको जीविकोपार्जन तथा समुदायमा पारेको प्रभावलाई मुख्य विषय बनाएको छ। बुढीगण्डकी नदीमा आएको बाढीले 4 जलविद्युत आयोजनामा क्षति पुर्याएको छ। बाढीले आयोजनाका क्याम्प क्षेत्र निर्माण उपकरणहरू बेली ब्रिज पौष सडक तथा आयोजना स्थलसम्म पुग्ने पुलमा क्षति पुर्याएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ। बाढीबाट 341 मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत आयोजना सबैभन्दा बढी प्रभावित भएको छ। सो आयोजनाको मुख्य क्याम्प क्षेत्र बाढीले बगाएको छ। क्याम्प क्षेत्रमा रहेका केही निर्माण उपकरण समेत बाढीले बगाएको प्रारम्भिक विवरणमा उल्लेख गरिएको छ। त्यस्तै 24.5 मेगावाट क्षमताको दोभान खोला जलविद्युत आयोजनामा पनि बाढीले क्षति पुर्याएको छ।
3: अब खेल समाचार। नेपालले आईसीसी क्रिकेट विश्वकप लिग 2 क्यानाडालाई 24 रनले पराजित गरेको छ। ओमानमा जारी खेलमा क्यानाडाले टस जितेर फिल्डिङ रोजेको थियो। पहिले ब्याटिङ गरेको नेपालले 50 ओभरमा सबै विकेट गुमाउँदै 235 रन बनायो, जसमा रोहित पौडेलले शतक प्रहार गरेका थिए। क्यानाडाले 211 रन मात्रै बनाउन सक्यो। सूर्य विनायक नगरपालिकामा अन्तर वडा स्तरीय फुटबल प्रतियोगिता 2083 शुरू भएको छ। नगर खेलकुद विकास समितिको आयोजनामा सूर्य विनायक नगरपालिका 10 चित्तपोल स्थित खेल मैदानमा आइतबारदेखि प्रतियोगिता शुरू भएको हो। असोज 30 गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नगरपालिकाका 10 टिमका करिब 180 खेलाडी सहभागी छन्। कञ्चनपुरको शुक्लाफाटा नगरपालिकाको झलारीमा आइतबार सम्पन्न सुदूरपश्चिम प्रदेश स्तरीय खुला ब्याडमिन्टन प्रतियोगिताको उपाधि धनगढ़ीका राजेन्द्र बमको जोडीले जितेको छ। फाइनल खेलमा झलारीका विवेक अयर र परमानन्द जोशीको जोडीलाई 2 सोझो सेटले पराजित गर्दै राजेन्द्र बम र नरेन्द्र जैशीको टीमले उपाधि जितेको हो। बम र जैशीको जोडीले अयर र जोशीको जोडीलाई 21-17 र दोस्रो सेटमा 21-15 पराजित गरेको छ। उपाधि विजेता जोडी 40,000 नगद ट्रफी र मेडलबाट पुरस्कृत भएको छ भने उपविजेता टीमले 20,000 नगद सहित पुरस्कृत भएको छ। दशैं र शुभ दीपावलीको अवसर पारेर शुक्लाफाटा ब्याडमिन्टन संघले आयोजना गरेको प्रतियोगिताको कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर 2 प्रतियोगिताको उपाधि राष्ट्रिय समाचार समिति राक्षस कञ्चनपुरका प्रमुख शेरबहादुर सिंहको जोडीले जितेको छ। अब मौसम, आज राति कर्णाली र सुदूरपश्चिम प्रदेशको एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। साथै कोशी र बागमती प्रदेशको हिमाली भूभागका एक दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको मौसम विज्ञान विभागले जनाएको छ। अन्त्यमा प्रमुख समाचार फेरि एकपटक। बुढी गण्डकीमा बिहान आएको बाढीमा परि पाँचजना सम्पर्कविहीन, 49 जनाको उद्धार। बाढीले विभिन्न स्थानमा 100 भन्दा बढी घर, पुल लगायत भौतिक संरचनामा ठूलो क्षति। नेपालीको महान पर्व बडा दशैं शुरू, पहिलो दिन आज घर घरमा घटस्थापना। पृथ्वी राजमार्गमा दुईतर्फी नै यातायात सञ्चालन। युक्रेनमा नयाँ राष्ट्रपति आवश्यक रहेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाई। र आईसीसी क्रिकेट विश्वकप लिग टूमा क्यानाडा विरूद्ध नेपाल 24 रनले विजयी। हवस् त, राति 9 बजेको समाचार सकियो। 10 बजे हिन्दी भाषामा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।

0: नमस्कार, कार्यक्रम हाम्रो बोलीमा यहाँहरूलाई हार्दिक स्वागत छ। म विद्या चौधरीको यो कार्यक्रममा यहाँहरूले हरेक आइतबार रातको 9 बजेको समाचार पछि यसै समयमा सुन्दै आउनु भएको छ। अधिकारको खोजी र आवाज विहीनको आवाज बन्ने हाम्रो प्रयास कार्यक्रम हाम्रो बोलीमा फेरि पनि सबैलाई स्वागत छ। हामीले देख्ने र सुन्ने यो संसार कति रङ्गीन छ, तर श्रवण दृष्टिविहीन दाजुभाइ दिदीबहिनीहरूका लागि यो संसार मौन र अन्धकार हुन सक्छ। आजको हाम्रो कार्यक्रम उहाँहरूको शिक्षा, स्वास्थ्य र रोजगारीको अवस्थामाथि केन्द्रित छ। राज्यको नीति र हाम्रो समाजको दृष्टिकोण उहाँहरू प्रति कति उदार छ, आज हामी यही विषयमा केन्द्रित रहेर कुराकानी गर्दैछौ। आजको यस विशेष संवादका लागि हामीसँग हुनुहुन्छ बहिरा दृष्टिविहीन अभिभावक समाजका अध्यक्ष, डेफलाइन इन्टरनेसनल एसिया नेटवर्कका लिडर एवं अपाङ्गता राष्ट्रिय निर्देशन समितिका प्रथम उपाध्यक्ष लाक्पा नुरु शेर्पाज्यू, जसले आफै सङ्घर्ष गरेर स्पर्शको भाषाबाट यो समाजलाई आफ्नो परिचय दिनु भएको छ। लाक्पा नुरु शेर्पाज्यू, हाम्रो बोलीमा यहाँलाई हार्दिक स्वागत छ।
1: धन्यवाद सर, तपाईँलाई
0: आरामै हुनुहुन्छ?
1: आरामै छ, भन्नु पर्यो।
0: हाम्रो समाजमा श्रवण दृष्टिविहीन व्यक्तिहरूको अवस्था अन्य अपाङ्गता भन्दा फरक र जटिल छ, यसलाई तपाईँले कसरी परिभाषित गर्नुहुन्छ?
1: अब यो श्रवण दृष्टिविहीन अपाङ्गता भनेको चाहिँ एउटै व्यक्तिमा सुनाइ र हेर्नेमा चाहिँ उहाँहरूको चाहिँ समस्या आइसकेपछि यस्तो खालको व्यक्तिहरू श्रवण दृष्टिविहीन अपाङ्गता हुन्छन्। अब हामीले हेर्दाखेरि चाहिँ हाम्रो समाजमा अपाङ्गता भएको व्यक्ति एकदमै पछाडि परेको छन् समाजमा। अपाङ्गताको भित्र पनि हेर्ने भने 10 अपाङ्गताको वर्ग भनेर अहिले नेपाल सरकारले चाहिँ छुट्याइदिएको छ। 10 अपाङ्गताको वर्गभित्र हेर्ने भने पनि सबैभन्दा पछाडि परेको श्रवण दृष्टिविहीन अपाङ्गता पर्छ, किनभने यस्तो खालको व्यक्तिले उनले लिनुपर्ने सूचना जम्मा 95% चाहिँ आँखा र कानबाट चाहिँ सञ्चारको सुविधाहरू लिन सक्छन् भने यस्ता खालका अपाङ्गता भएको व्यक्तिले चाहिँ जम्मा 5% मात्र चाहिँ लिन सक्छ। उनीहरूले चाहिँ नाकले सुन्ने, छालाले चाहिँ छाम्ने र जिब्रोको टेस्ट, 3 इन्द्रियले मात्रै काम गर्दाखेरि यस्ता खालका बालबच्चाहरू चाहिँ अझै पछाडि परेको र एकदम जटिल अवस्थामा छन् भनेर चाहिँ म भन्न चाहन्छु। हाम्रो यो बहिरा दृष्टिविहीन अभिभावक समाज, अङ्ग्रेजीमा चाहिँ यसलाई सोसाइटी अफ डेफलाइन्ड प्यारेन्ट्स भन्छ, यो चाहिँ हाम्रो विक्रम सम्वत 2062 साल काठ 7 गते स्थापना भएको, करिब अब यो 20 पुरा भइसकेको छ। हामीले चाहिँ काठमाडौँ विशेष गरेर हामीले चाहिँ केन्द्रमा चाहिँ हामीले चाहिँ काम गर्छौँ र हामीले प्रदेश स्तरमा चाहिँ अहिले हाम्रो मोरङमा चाहिँ कार्यक्रमहरू चलिरहेको अनि रूपन्देहीमा चाहिँ लुम्बिनी प्रदेशमा चलिरहेको छन् भने कास्कीमा पनि हामीले अहिले नयाँ काम चाहिँ हामीले सुरु गरिरहेको छौँ। हामीले चाहिँ त्यही नै अभिभावकहरूको सञ्जाल विस्तार गरेर उहाँहरूलाई नै त्यहाँ स्थानीय तहमा चाहिँ प्रदेश स्तरमा चाहिँ हामीले संस्था खोलिदिएर उहाँहरूले त्यो क्षेत्रमा चाहिँ काम गरिराख्नु भएको छ भने हामीले यस्ता खालका श्रवण दृष्टिविहीन अपाङ्गता भएको व्यक्तिहरूलाई अर्ली स्क्रिनिङ गर्ने, सुरुमा उनीहरूको पहिचान गर्ने, पहिचान गरेपछि उनीहरूको आइडेन्टिफिकेसन, उनीहरूको परिचयहरू चाहिँ परिचय पत्रहरू हामीले चाहिँ उनीहरूलाई चाहिँ दिलाउने कामहरू, त्यसपछि विद्यालयमा चाहिँ जोड्ने कुराहरू, त्यसपछि हस्पिटलमा लगेर चाहिँ उनीहरूको चाहिँ कान र आँखाको चाहिँ चेक जाँच गर्नेहरू, त्यसपछि अभिभावकहरूलाई यसको बारेमा अवेरनेस दिने, अभिभावकहरूको क्षमता विकास गर्ने, होइन यस्ता खालका अपाङ्गता भएको व्यक्तिको चाहिँ परिवारहरू गरिबी गरेखा मुनि भएको भएर उनीहरूलाई चाहिँ स्वरोजगार बन्नको लागि विभिन्न तालिमहरू चाहिँ हामीले दिइरहेछौँ। अहिले पनि भर्खरै हामीले अभिभावकहरूलाई सिलाइ कटिङको भर्खरै तालिम सक्यौँ, भनेपछि योभन्दा अगाडि पनि हामीले अर्ग्यानिक खेती कसरी गर्ने भन्ने तालिमहरू पनि हामीले अभिभावकहरूलाई दिइसकेको छौँ, होइन यस्ता खालका विविध कार्यक्रमहरू गरेर चाहिँ हामीले अभिभावकहरूलाई इन्गेज गराउने र सर्वप्रथम चाहिँ यस्ता खालका बाल बालिकाले पनि गर्न सक्छन्, पढ्न सक्छन् भन्ने कुरा चाहिँ हामीले अभिभावकलाई, समाजलाई, सरकारलाई चाहिँ हामीले निरन्तर रूपमा चाहिँ एडभोकेसी गर्ने काममा चाहिँ यो संस्थाले गरिरहेछ। त्यति मात्र नभएर अहिले म आफै चाहिँ यो डेफलाइन इन्टरनेसनल एसिया नेटवर्कको लिडर भएको भएर हामीले चाहिँ नेपालमा मात्रै नभएर साउथ एसियामा मात्रै नभएर एसियामा नै हामी यस्ता खालका श्रवण दृष्टिविहीनहरूलाई चाहिँ अहिले काम गर्नको लागि हामी चाहिँ अग्रसर भएर लागिरहेको छौँ।
0: स्थानीय तहले सरकारले जुन अपाङ्गता भएका व्यक्तिहरूको लागि सूचनाहरू प्रवाह गर्छ, ती सूचनाहरू साँच्चीकै भन्ने हो भने श्रवण दृष्टिविहीन भएका व्यक्तिहरूको पहुँचमा पुगेको महसुस गर्नुभएको छ कि छैन त यहाँले?
1: छैन, अहिलेसम्म श्रवण दृष्टिविहीनको नजरबाट हेर्ने भने नेपाल सरकारले दिने चाहिँ जुन सूचना भनेको अहिलेसम्म 0 प्राय छन्, होइन, किनभने अहिले त हाम्रो दृष्टिविहीनको लागि पनि त्यस्ता खालको पहुँचयुक्त चाहिँ तपाईँको वेबसाइटहरू बनिसकेको छैनन्। बहिरा साथीहरूको लागि चाहिँ तपाईँको चाहिँ साङ्गीतिक भाषाहरूको नै अहिले साङ्गीतिक माध्यमबाट पनि सूचना प्रसार प्रचार त्यति धेरै भएको छैन भने त्यसमा पनि श्रवण दृष्टिविहीन भनेको चाहिँ यो जुन स्थानीय सरकार अथवा सङ्घीय सरकार प्रदेश सरकारले गर्ने जुन सूचनाहरू छन् त्यसमा प्राय शून्य नै छ भन्नुपर्छ, विशेष गरेर यो जन्मजात श्रवण दृष्टिबिनको लागि। तर जो चाहिँ जन्म पश्चात भएको श्रवण दृष्टिबिनहरू छ उनीहरूले चाहिँ केही सूचनाहरू चाहिँ प्राप्त गरिरहेको छन् भन्ने कुरा चाहिँ हामीले जानकारीमा छ।
0: यो अवस्थाभित्र कतिपय आंशिक र कतिपय पूर्ण रूपमा प्रभावित हुनुहुन्छ होला, उहाँहरूको फरक फरक समस्याहरूलाई सम्बोधन गर्न यहाँहरूको संस्थाले कस्तो दृष्टिकोण लिएको छ?
1: अब यस्तो छ, हाम्रो संस्थाले चाहिँ विशेष गरेर यो श्रवण दृष्टिबिन अपाङ्गताको लागि काम गर्ने हो। श्रवण दृष्टिबिन अपाङ्गता जो हामीले काम गर्छौँ, जन्मजात विशेष गरेर जन्मजात श्रवण दृष्टिबिनहरू, त्यस्ता खालका व्यक्तिले आफ्नो कुराहरू आफै अभिव्यक्त गर्न नसक्ने अवस्थाको हुन्छन्, किनभने उनीहरूले कम्प्लिट रूपमा चाहिँ देख्न पनि सक्दैन, उनीहरूले सुन्न पनि सक्दैन, उनीहरूले सुने पनि उनीहरूले चाहिँ अर्थपूर्ण उनीहरूको सुनाइ हुँदैन, त्यसले गर्दाखेरि पनि उनीहरूलाई एकदमै जटिल अवस्था हुन्छ। र उनीहरूलाई चाहिँ 24 घन्टा अभिभावकहरूले चाहिँ अभिभावक अथवा उसको चाहिँ सहयोगीले निरन्तर रूपमा हेर्नुपर्ने हुन्छ, र उनीहरूको सामान्यभन्दा सामान्य दिनचर्याको कामहरू पनि अरूले गरिदिनु पर्ने हुन्छ। त्यसले गर्दाखेरि यस्ता खालको अपाङ्गता भएको व्यक्तिहरूको आवश्यकताहरू धेरै छन्, यिनीहरूको फुलफिल गर्नलाई धेरै चाहिँ त्यहाँ चुनौतीहरू पनि छन्। कम्तीमा पनि एकजना हामीले चाहिँ हेर्ने मान्छे चाहिँ उनीहरूलाई राख्यो भने कम्तीमा दिनको 24 घन्टामा हामीलाई 3 मान्छे चाहिन्छ, एकजनाले 8 घन्टा हेर्दा पनि 8 x 24 गर्दाखेरि उनीहरूलाई उठ्दा सुत्दा हिँड्दा सबै अवस्थामा पनि उनीहरूलाई हामीले हेर्नुपर्ने भएर उनीहरूको चुनौती एकदमै जटिल छ। कम्तीमा हामीलाई 3 मान्छेको आवश्यक पर्छ, नत्र भनेदेखि यिनीहरूले आफूले आफैलाई नै काम गर्ने, आफूलाई नै हिर्काउने र उनीहरूलाई चाहिँ मोबिलिटीहरूमा पनि एकदमै गाह्रो हुने, त्यसले गर्दाखेरि यस्ता खालको व्यक्तिहरूको समस्या एकदमै जटिल हुन्छन्। भने अर्को अपाङ्गता चाहिँ कस्तो हुन्छ भने जन्म पश्चातको श्रवण दृष्टिबिनहरूको अवस्था चाहिँ के हुन्छ भने कतिले चाहिँ अलिअलि देख्छन्, कतिले अलिअलि सुन्छन्, होइन, कतिले चाहिँ पुरा देख्दैन तर अलिअलि अलिअलि चाहिँ सुन्छन्, कतिले चाहिँ पुरा सुन्दैन तर अलिअलि देख्छन्। भनेको त्यस्ता खालका व्यक्ति स्वयं आफैले चाहिँ केही न केही चाहिँ काम गर्न सक्छन्, उनीहरूले विद्यालय जान सक्छन्, पढ्न सक्छन्, आफ्नो दिनचर्याको काम आफै गर्न सक्छन्। भने त्यस्ता खालका व्यक्तिहरूलाई चाहिँ हामीले चाहिँ त्यस्तै खालको चाहिँ ल्याङ्ग्वेजको चाहिँ हामीले विकास गर्नुपर्छ उनीहरूलाई, त्यसले उनीहरूलाई चाहिने एसेसिभ डिभाइसहरू त्यस्तै खालको चाहिँ हामीले चाहिँ उपलब्ध गराइदिनुपर्छ। उनीहरूलाई आवश्यक परेको बेला चाहिँ आंशिक सहयोगको पनि आवश्यक पर्न सक्छ, त्यस्तो बेला हामीले चाहिँ आवश्यकता पनि त्यो पुरा गरिदिनुपर्छ। र त्यस्ता खालका व्यक्तिहरूसँग कुराकानी गर्दाखेरि अलिकति नजिक गएर कुराकानी गरिदिने, अलिकति नजिक गएर चाहिँ उनीहरूसँग सङ्केत गरेर पनि उनीहरूसँग चाहिँ कुरा गर्न सकिन्छ। तर उनीहरूको चाहिँ फरक फरक व्यक्तिको चाहिँ फरक फरक अनुसारको चाहिँ आवश्यकता पर्ने हुन्छ, त्यसले गर्दाखेरि उनीहरूको आवश्यकता अनुसारको फुलफिल गर्नलाई उनीहरूको भाषागत समस्याहरूमा चाहिँ बढी हुने भएर त्यसमा चाहिँ हामीले बढी काम गर्नुपर्ने हुन्छ। यस्ता खालका अपाङ्गताले गर्दाखेरि चाहिँ उनीहरूलाई के हुन्छ भनेदेखि आत्मनिर्भर हुन एकदमै जटिल हुने, किनभने हामी श्रवण दृष्टिबिन छौँ, श्रवण दृष्टिबिन भइसकेपछि हामीलाई पढ्नमा पनि गाह्रो हुने, स्कुल गइरहेको बच्चाले उसलाई चाहिँ ड्रप आउट हुने, जस्तै एउटा विद्यार्थी चाहिँ तपाईँको बाहिर स्कुलमा गएर हुन्छ तर उसले बिस्तारै चाहिँ देख्न नसक्ने अवस्था भएपछि उसले सङ्केत देख्दैन, सङ्केत नदेखेपछि ऊ स्कुल कन्टिन्यू गर्न सक्दैन। त्यस्तै एकजना दृष्टिहीन व्यक्ति स्कुल गइरहेको हुन्छ तर बिस्तारै उसको सुनाइको क्षमता चाहिँ कम हुँदै जाँदाखेरि पनि उसले चाहिँ स्कुल ड्रप आउट गर्नुपर्ने हुन्छ, किनभने दृष्टिहीन साथी व्यक्तिहरूले त सुनेर चाहिँ पढ्नुपर्ने हुन्छ, त्यस्तो कारणले गर्दा पनि उनीहरूको ड्रप आउट हुन्छ। त्यस्तो अवस्थामा हामीले म्यानेज गरिदिनुपर्छ, अलिकति अगाडि राखेर, अरू विद्यार्थीहरूभन्दा अगाडि राखेर शिक्षकहरूले अलिकति ठुलो स्वरमा बोलेर अथवा शिक्षकहरू अलिकति नजिक गएर चाहिँ तपाईँको चाहिँ सङ्केतहरू गरिदिँदाखेरि त्यस्ता खालका व्यक्तिहरूले निरन्तर रूपमा पढ्न सक्छन्। अनि अब यो जन्मजात श्रवण दृष्टिबिन अपाङ्गतासँग चाहिँ श्रवण दृष्टि मात्रै नभएर अन्य तपाईँको अपाङ्गताहरू पनि जोडेर आउन सक्छन्, जस्तै श्रवण दृष्टिबिन र अटिजम, श्रवण दृष्टिबिन प्लस यो बौद्धिक अपाङ्गताहरू पनि जोडेर आउन सक्छन्। यस्ता खालका अपाङ्गता छन् भने त एकदमै गाह्रो हुन्छ, यस्ता खालका व्यक्तिहरूलाई चाहिँ निरन्तर 24 घन्टा अरूको सहयोगको आवश्यक पर्छ। यदि उनीहरूको 24 घन्टा अरूको चाहिँ उनीहरूलाई सेवा दिन सकेन भने त्यस्ता खालका व्यक्तिहरूले चाहिँ आफूले आफूलाई हार्म गर्ने, होइन, त्यस्तो अवस्थामा हुन्छन् र उनीहरूको स्वास्थ्यदेखि लिएर उनीहरूको जीवन नै जोखिम हुने पनि अवस्थाको हुन्छ यस्ता खालका श्रवण दृष्टिबिनहरू।
0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपालको एक मात्र कार्यक्रम हाम्रो बोली। आज हामी श्रवण दृष्टिविहीन दाजुभाइ दिदीबहिनीहरूको शिक्षा र स्वास्थ्यमा पहुँच बारे विशिष्ट व्यक्तित्व लाक्पा नुरु शेर्पाज्यूसँग संवाद गरिरहेका छौँ। अहिले पनि धेरै श्रवण दृष्टिविहीन व्यक्तिहरू सरकारी तथ्याङ्क र पहिचानबाट बाहिर हुनुहुन्छ, यसलाई पहिचान गर्न के गर्नु पर्ला जस्तो लाग्छ यहाँको विचार?
1: अब हामीले भनिरहेको चाहिँ हामीले चाहिँ सरकारले के भनेको छ भने स्थानीय तहले यस्ता खालका व्यक्तिहरूको तथ्याङ्क राख्नुपर्छ र त्यहाँ स्थानीय तहमा जुन समितिहरू बनेका छन् यो सम्बन्धी विज्ञ मान्छेहरू राख्नुपर्छ र यस्ता अपाङ्गता सम्बन्धी जानकारी भएको विज्ञ सदस्यहरूलाई सरकारले तालिमहरूको चाहिँ निरन्तर तालिमको चाहिँ व्यवस्थाहरू गर्नुपर्छ, त्यसपछि यस्ता तथ्याङ्कहरू आउँछन्। अहिले पनि हामीसँग जति अपाङ्गता श्रवण दृष्टिबिन अपाङ्गता भएको व्यक्तिहरू जोडेका छन् उनीहरू त हामीले परिचय पत्र हेर्ने भने बहु अपाङ्गता भनेर चाहिँ दिइरहेको अवस्था छ र त्यस्ता खालका अवस्थाको अपाङ्गता अपाङ्गता भएकोलाई चाहिँ हामीले फेरि स्थानीय तहमा चाहिँ समन्वय गरेर यो खालको अपाङ्गता भएको चाहिँ श्रवण दृष्टिबिन अपाङ्गता हो, त्यसले गर्दा उनीहरूको परिचय चाहिँ श्रवण दृष्टिबिन हुनुपर्छ भनेर हामीले धेरै चाहिँ हामीले त्यसो गरेका छौँ। त्यसले गर्दाखेरि हामीले के लागेको छ भने जुन 2078 नेपाल सरकारले ल्याएको जनगणना अनुसार नेपालको श्रवण दृष्टिबिन चाहिँ 10,187 छन् भनेर भन्छन्, तर जुन व्यक्तिहरू अहिलेसम्म हामीले चाहिँ श्रवण दृष्टिबिन अपाङ्गताहरू भेट्यौँ उनीहरू सबैको परिचय पत्रमा चाहिँ के छ भने बहु अपाङ्गता छन् होइन। त्यसले गर्दा पनि हामीलाई के लाग्छ भने तथ्याङ्कमा अझ यस्ता खालका व्यक्तिहरू बढी हुन्छन् र यस्ता खालका व्यक्तिहरू जो चाहिँ जन्मजात श्रवण दृष्टिबिन व्यक्तिहरू छन् यिनीहरू चाहिँ घरभन्दा बाहिरको वातावरणमा धेरै नै कम देखिन्छ, एकाध भन्दा अरू चाहिँ देखिँदैन, किनभने यस्ता खालका व्यक्तिलाई निरन्तर रूपमा 24 घन्टा अर्काले हेरेर बस्नुपर्ने र यस्ता खालका व्यक्तिलाई बाहिर लाँदाखेरि एकभन्दा बढी चाहिँ उनीहरूलाई सहयोगीको आवश्यकता पर्ने भन्दा भएको कारणले गर्दाखेरि यस्ता खालका व्यक्तिहरूलाई सामाजिकीकरण गर्नलाई पनि एकदमै ठुलो चुनौती हुन्छ। त्यसले गर्दाखेरि सरकारले चाहिँ यस्ता खालका व्यक्तिलाई चाहिँ व्यक्तिगत सहयोगी सेवाको आवश्यकता तत्काल लागू गर्नुपर्ने अवस्था चाहिँ छ, किनभने जबसम्म एउटा परिवारले मात्रै यस्ता खालका व्यक्तिलाई चाहिँ हेरचाह गर्न सक्दैन भने यो त देशको नागरिक हो, नागरिकलाई हेर्नु त हाम्रो राज्यको जिम्मेवारी हो। त्यसले गर्दाखेरि राज्यले यस्ता खालका व्यक्तिलाई हेर्नको लागि चाहिँ व्यक्तिगत सहयोगीको आवश्यकता चाहिँ चाँडोभन्दा चाँडो सुधार गर्नुपर्छ भनेर चाहिँ हामीले सरकारसँग जोडवार माग गरेको छौँ। त्यसले गर्दा पनि मलाई के लाग्छ भने जबसम्म हामीले स्थानीय तहमै यस्ता खालका अपाङ्गता भएको अलिकति विज्ञ मान्छेहरूलाई चाहिँ हामीले समितिमा राखेनौँ तबसम्म यस्ता खालका व्यक्तिहरूको चाहिँ तथ्याङ्कमा राम्रोसितले चाहिँ तथ्याङ्क आउन सक्दैनन्। जबसम्म राम्रोसितले तथ्याङ्क आउँदैन नेपाल सरकारले बनाउने योजनाहरूमा यस्ता खालका बालबालिकाहरू जहिले पनि छुट्छन्। त्यसले गर्दाखेरि जबसम्म यस्ता खालका बालबालिकाहरू छुट्छन् यिनीहरूको जिन्दगी चाहिँ जहिले पनि एउटा घरको घरभित्र पनि एउटा कोठाको सीमित भित्र चाहिँ यिनीहरू चाहिँ बाँधिएर बस्नुपर्ने, यिनीहरू थुनिएर बस्नुपर्ने र आजकल त तपाईँको भन्नुपर्दाखेरि स्लिपिङ ट्याब्लेट चाहिँ अभिभावकहरूले खुवाएर राख्नुपर्ने बाध्यकारी अवस्था छ, किनभने एकजना अभिभावकले उनीहरूलाई हेर्न सक्दैन। अभिभावकहरूले आफ्नो परिवार चलाउनको लागि बाहिर काम गर्न जानु पर्यो, निरन्तर रूपमा यस्ता खालका बच्चालाई हेरेर बस्न नसक्ने अवस्था भएको कारणले अभिभावकहरूले स्लिपिङ ट्याब्लेट खुवाएर पनि सुधार राख्नुपर्ने अवस्था छ। उनीहरूले स्लिपिङ ट्याब्लेट खुवाएर राखेन, घरमा छोडेर राख्यो, भित्तातिर हानेर ढोकातिर हानेर सामानहरू भाँचिदिएर होइन विभिन्न खालको कामहरू गरेर चाहिँ उनीहरू बसिरहेको हुन्छ भने त्यसलाई चाहिँ अलिकति निर्मूल गर्नको लागि चाहिँ अभिभावकहरूले यस्तो कुरा पनि बाँध्ने उनीहरू राख्ने कुरा चाहिँ बाध्यात्मक अवस्था चाहिँ यस्तो नागरिकहरूको लागि परिरहेको अवस्था हो। यो चाहिँ हामीले तपाईँलाई भन्दा पनि एकदम दुःख लाग्दो कुराहरू हो। त्यसले गर्दाखेरि सरकारले यस्तो कुरामा चाहिँ अलिकति बढी ध्यान दिनुपर्छ र सरकारले हामी जस्तो अभिभावक जो चाहिँ यस्ता खालका व्यक्तिहरूलाई निरन्तर रूपमा हेरेर बसिरहेको छ यस्ता अभिभावकहरूलाई के गर्न सकिन्छ भन्ने कुरा चाहिँ यस्ता खालका अभिभावकहरूसँग छलफल गरेर नीति निर्माण गरेर कार्यविधि बनाएर कार्यान्वयन गरेन भनेदेखि यस्ता खालका अवस्था भएको बालबालिकाहरूले चाहिँ अधिकार कहिले पनि चाहिँ पाउन सक्दैनन् र पाउनलाई एकदमै कठिनाइ छ भन्ने कुरा चाहिँ हामीलाई लाग्यो। श्रवण दृष्टिबिन अपाङ्गता भएको व्यक्ति चाहिँ 2187 चाहिँ केही चाहिँ पुरुषको चाहिँ संख्या बढी छन् भने महिलाको संख्या चाहिँ करिब 4500 हाराहारीमा चाहिँ श्रवण दृष्टिबिन अपाङ्गता भएको महिलाहरू छन् भन्ने कुरा छ। अब महिलाको अवस्था श्रवण दृष्टिबिन भएको कारणले महिलाको अवस्था त झन्झन जबरजस्त छ। सबैभन्दा ठुलो च्यालेन्जिङ त के भने उनीहरूको निरन्तर रूपमा हुने त्यो मेन्चुरेसनको कारणले गर्दाखेरि उनीहरूलाई र अभिभावकलाई एकदमै बढी प्रताडित मेन्चुरेसन हुँदाखेरि उनीहरूलाई समस्या हुने, पेट दुख्ने होइन विभिन्न खालको चाहिँ उनीहरूको चाहिँ बिहेभियरहरू चेन्ज हुने त्यस्तो अवस्थामा त्यसलाई ह्यान्डल गर्न नसकेर अभिभावकलाई पनि एकदमै ठुलो चुनौती छ र त्यस्ता खालका महिलाहरूलाई पनि एकदमै चुनौती छ र त्यस्ता खालका महिलाहरूलाई चाहिँ कुनै बेला हामीले बाहिर हस्पिटल लानु पर्यो, कुनै सामाजिकीकरण गर्नु पर्यो होइन कुनै विद्यालय चाहिँ लानु पर्यो, विभिन्न कार्यक्रममा लानु पर्यो भने उनीहरूले त्यहाँको वातावरणको बारेमा नबुझ्दाखेरि उनीहरूको वातावरणको बारेमा बुझाउनु नसक्दाखेरि त्यहाँको चाहिँ उनीहरूले चाहिँ अस्वाभाविक उनीहरूले चाहिँ व्यवहारहरू देखाउने, उनीहरू उफ्रिने, चिच्याउने, कराउने र आफूले लगाएको लुगाहरू समेत चाहिँ उनीहरूले चाहिँ च्यात्ने र आफ्नो सहयोगी आफ्नो आमा बुवा उसलाई सहयोगी गर्ने व्यक्तिहरूको पनि लुगाहरू च्यात्ने होइन अनि आफूले आफूलाई हान्ने, टेबलहरू चाहिँ बजाउने त्यस्ता खालको बिहेभियरहरू गर्छन्। अनि महिलाहरूले झन् बाहिर लाँदाखेरि त अब कति अवस्थामा त के हुन्थ्यो भने यस्ता खालको बच्चाहरूलाई बाहिर लग्यो तपाईँको छेउमा चाहिँ लुगा चाहिँ उमेर पुगेको 18-19-20 वर्ष पुगेको चाहिँ किशोरले चाहिँ तपाईँको चाहिँ लुगा ब्राङ बुढुङ चाहिँ च्यात्ने होइन अनि अरूको लुगा चाहिँ लगाइदिनु पर्ने त्यस्तो खालको अवस्थाहरू पनि चाहिँ सिर्जना भएको अवस्थाहरू छ। भनेपछि जबसम्म हामीले यस्ता खालका व्यक्तिहरूको चाहिँ यो स्पर्श संचारको माध्यमबाट सानैबाट अर्ली इन्टरभेन्सन गरेर हामीले यस्ता खालका बालबालिकाहरूलाई जबसम्म विद्यालय लगेर अभिभावकलाई शिक्षा दिएर हाम्रो समाजलाई शिक्षा दिएर परिवारलाई शिक्षा दिएर जबसम्म हामीले चाहिँ यिनीहरूको बारेमा चाहिँ हामीले इन्गेज गराउँदैन, उनीहरूलाई बुझाउँदैन तबसम्म चाहिँ यस्ता खालका एकदमै जटिल खालको समस्याहरू तर यो समस्याहरू बाहिर समाजमा देखिँदैन तर यो चाहिँ घरभित्रको एउटा कोठाभित्रको चाहिँ एकदम भयावह समस्या चाहिँ यस्तो अवस्थामा छ।
0: अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन कार्यान्वयनमा छ तर राज्यबाट प्राप्त सेवा सुविधा र सामाजिक सुरक्षा भत्ताबाट तपाईँहरू कतिको सन्तुष्ट हुनुहुन्छ नि?
1: अब यस्तो छ, नेपालमा जुन नेपाल सरकारले दिने सामाजिक सुरक्षा भन्ने भनेको ब्ल्याङ्केटको आधारमा छ, सबैलाई बराबर दिने भनेको छ। यहाँ करोड अरबपतिको अपाङ्गता भएको व्यक्तिले पनि त्यही सामाजिक सुरक्षा भत्ता पाउँछ, कुनै अलिकति हुने खानेले पनि त्यही खालको सामाजिक सुरक्षा भत्ता पाउँछ, र जसले चाहिँ तपाईँको दुई दिनको दुई छाक खाना हस्पिटल जान होइन र विद्यालयसम्म पनि जान नसक्ने अवस्थाको अपाङ्गता भएको व्यक्तिले पनि त्यही सामाजिक सुरक्षा भत्ता पाउँछ। अहिले हाम्रो जस्तो पूर्ण अशक्त अपाङ्गता भएको व्यक्तिले जम्मा 4,000 रुपियाँ महिनाको चाहिँ यो सामाजिक सुरक्षा भत्ता पाउँछ भने 4,000 रुपियाँ सामाजिक सुरक्षा भत्ताले के गर्ने यस्तो खालको बालबालिका चाहिँ? करोड अरबपतिको लागि त्यो पैसा केही पनि होइन, तर जो चाहिँ एकदमै गरिब दिनमा चाहिँ तपाईँको दुई छाक खान नसक्ने व्यक्तिको लागि यो पैसाले पुग्दैन। त्यसले गर्दाखेरि हाम्रो सरकारसँग अहिले बन्ने अब भत्तालाई पनि जुन सरकारले चाहिँ एक हिसाबमा अहिलेको नयाँ बनेको सरकारले एक हिसाबमा जाने भन्ने कुरा चाहिँ आइरहेको छ। हाम्रो कुरा चाहिँ के हो भने जो धनी अथवा जो चाहिँ गर्न सक्ने अवस्थाको छ त्यस्ता खालको व्यक्तिलाई अपाङ्गता भएको कारणले उनीहरूलाई पनि धेरै समस्या हुन्छ पारिवारिक हिसाबमा। त्यस्ता खालको व्यक्तिलाई उनीहरूले गरेको व्यापार व्यवसाय रोजगारमा उनीहरूलाई प्रोत्साहन गर्ने होइन, अनि जसलाई चाहिँ आवश्यक परेको छ त्यस्ता खालको व्यक्तिलाई चाहिँ उसको आवश्यक परेको अनुसारले चाहिँ उसलाई सामाजिक सुरक्षा भत्ता व्यक्तिगत सहयोगी त्यस्तो खालको सामाजिक सुरक्षा भत्ता लिएर आउनुपर्छ भन्ने चाहिँ हाम्रो माग छ सरकारसँग। किनभने एउटा सामान्य परिवारलाई दिनको दुई छाक खाएर एउटा कोठामा बस्नलाई कम्तीमा पनि काठमाडौँ जस्तो ठाउँमा केही नभने महिनाको 25,000-30,000 रुपियाँ लाग्ने गरेको छ। अझै विद्यालय लानु पर्यो भने यस्तो त्यस्ता खालको व्यक्तिलाई अझ बढी खर्च लाग्छ। बरु जो निडी छ त्यस्ता खालको व्यक्तिलाई धेरै पैसा दिने र जो चाहिँ काम गरिरहेको छन् उनीहरूको अभिभावकहरू छन् भने उनीहरूको रोजगारमा छ भने बरु उनीहरूलाई अरूले 20 वर्षमा चाहिँ रिटायर हुन्छ भने उनीहरूलाई 18 वर्षमा रिटायर गराइदिउँ 15 वर्षमा रिटायर गराइदिउँ होइन, अनि जसले चाहिँ व्यापार व्यवसाय गरिरहेको छ उनीहरूको अभिभावकहरूले भने त्यस्तो व्यापार व्यवसाय गर्ने व्यक्तिहरूको लागि केही कर छुटको व्यवस्था गरिदिउँ, सामाजिक सुरक्षा भत्ता नगदै लिनुपर्छ भन्ने छैन होइन। यस्तो खालको कार्यक्रमहरू पनि चाहिँ हामीले सरकारले जोडेर ल्याइदियो भने सरकारले जुन अहिले चाहिँ नागरिकहरूलाई दिइरहेको सामाजिक सुरक्षा भत्ताले जसलाई आवश्यक पर्छ उसलाई बढी जान्छ, जसले आवश्यक पर्दैन उसले लिँदैन, तर आवश्यक उसलाई के हुन्छ भने अभिभावकहरूलाई उनीहरूलाई व्यक्तिगत सहयोगीको आवश्यकता हुनसक्छ त्यस्तो खालका बच्चाको लागि, र त्यस्ता खालका अभिभावकहरूले जुन उनीहरूले चाहिँ रोजगार गरिरहेछन् व्यवसाय गरिरहेछन् त्यसमा चाहिँ सरकारले केही चाहिँ केही मूल्याङ्कन गरेर त्यो साइडतिर अलिकति हेरिदियो भने सामाजिक सुरक्षा दिने तरिका पनि सरकारले फरक गरेर ल्याइदियो भने अनि त्यसमा चाहिँ अलिकति सबैजना चाहिँ सबै वर्ग चाहिँ लाभान्वित हुन्छ भन्ने हामीलाई लागेको।
0: शिक्षा र स्वास्थ्यमा समावेशी भनिए पनि व्यवहारमा कति पहुँच पुगेको छ? विशेष गरी स्वास्थ्य परीक्षण वा उपचारमा जाँदा भोग्नु पर्ने मुख्य शास्ति के हुन्?
1: अब सरकारले समावेशी शिक्षा पनि भन्छन् अहिले विशेष शिक्षा पनि भन्छन्, तर हाम्रा खालका बालबालिकाहरू अहिले पनि तपाईँको चाहिँ केही औँलामा गर्ने बालबालिका बाहेक अहिले पनि तपाईँको चाहिँ विद्यालयमा चाहिँ भर्ना भएको अवस्था छैन। भर्ना भए पनि उनीहरूले राम्रो क्वालिटी एजुकेसन पाउने वातावरण छैन, यो खालको जनशक्तिको अभाव छ नेपालमा। अहिले पनि यस्तो खालको दक्ष जनशक्ति नेपालमा छैन भने पनि हुन्छ हामीले होइन। त्यसले गर्दाखेरि शिक्षाको कुरा धेरै टाढो छ यस्तो खालको बालबालिका लागि। अब स्वास्थ्यको लागि के छ भने यिनीहरूको स्वास्थ्य परीक्षण गर्नु जाँदाखेरि यस्तो खालको बालबालिकाले स्वास्थ्य परीक्षण गर्न नै एकदमै जटिल अवस्था छ, किनभने उनीहरूले न भनेको सुन्छ न केही गरेको देख्छ। त्यसले गर्दाखेरि उनीहरूसँग सञ्चार गर्न नै एकदम गाह्रो भएको भएर विशेष गरेर यो स्वास्थ्य कर्मीहरूसँग पनि समय एकदमै कम हुने, एकजना मान्छेलाई चाहिँ तपाईँको 2-3 मिनट भन्दा बढी टाइम दिन नसक्ने पनि अवस्था छ। त्यसले गर्दाखेरि यस्तो खालको बालबालिका चाहिँ बिहेभियर हेर्नुपर्छ हामीले। उनीहरूलाई चाहिँ एक दिनभरि लाग्न सक्छ, दुई दिनभरि लाग्न सक्छ, तिन दिन पनि भन्दा पनि बढी लाग्न सक्छ यस्ता खालको व्यक्तिहरूको चाहिँ स्वास्थ्य उपचार गर्नको लागि। जबसम्म स्वास्थ्य कर्मीहरूले यस्ता खालको अपाङ्गताको बारेमा बुझ्दैनन्, उनीहरूलाई यो खालको कुरा हामीले बुझाउँदैनौँ, तबसम्म यस्ता खालका व्यक्तिहरू स्वास्थ्यको पहुँचभन्दा बाहिर छन्। अहिले हामीले केही काम चाहिँ यौन तथा प्रजनन अपाङ्गता भएको व्यक्तिको यौन तथा प्रजननमा पनि हामीले चाहिँ काम गर्ने प्रयास गरिरहेका छौँ। काम गर्दै जाँदाखेरि यस्ता खालका जुन श्रवण दृश्यविहीन अपाङ्गता अटिजम होइन अलिकति पूर्ण अशक्त अपाङ्गता भएको अटिजम पूर्ण अशक्त अपाङ्गता भएको बौद्धिक पूर्ण अशक्त अपाङ्गता भएको यो चाहिँ बहु अपाङ्गता भएको र पूर्ण अशक्त अपाङ्गता चाहिँ भएको चाहिँ यो शारीरिक अपाङ्गता भएको व्यक्तिहरूसँग चाहिँ अझै पनि एकदमै ठुलो चुनौती चाहिँ हामीले देखेको छौँ। अब यसमा चाहिँ हामी जस्तो चाहिँ ओपिडिजहरू जो चाहिँ यस्ता खालका व्यक्तिहरूसँग काम गर्छन् र सरकार र अन्तर्राष्ट्रिय दात्री निकाय हामी सबै सरकारहरू निकायहरू चाहिँ मिलेर यसमा काम गर्नुपर्छ, काम गरिसकेपछि मात्रै यसको चाहिँ रिजल्ट राम्रो आउँछ भन्ने चाहिँ हामीलाई लागेको छ।
0: रोजगारीका अवसरहरू अहिले न्यून छन् के? राज्यले श्रवण दृष्टिविहीन व्यक्तिको क्षमता अनुसार रोजगारी सिर्जना गर्न सकेको छ?
1: अब यो श्रवण दृष्टिविहीन जन्मजातको हिसाबमा हेर्ने हो भने त हाम्रो अब यो रोजगारको कुरा चाहिँ धेरै टाढाको कुरा, अघि हामीले भन्यौँ शिक्षाबाट धेरै टाढा स्वास्थ्यबाट धेरै टाढा भनेपछि रोजगार भन्ने कुरो त अब यो अहिले हामीले कल्पना भन्न अलिक परेको कुरा, तर जन्म पश्चात भएको साथीहरूले अहिले पनि हामीले चाहिँ काम गरिरहेको छ, कोही चाहिँ शिक्षक हुनुहुन्छ, कोही चाहिँ कर्मचारीहरू हुनुहुन्छ होइन, उनीहरूले आफ्नो हिसाबमा चाहिँ काम गरिराख्नु भएको छ, कतिले चाहिँ विभिन्न तालिमहरू लिएर चाहिँ विभिन्न खालको चाहिँ यो पर्यटन सम्बन्धी कार्यक्रमहरूमा पनि उनीहरूले चाहिँ लाइसेन्सहरू लिएर बस्नु भएको छ। तर सरकारको के छ भने अरू कर्मचारीहरूलाई पनि गर्ने विभाग त्यस्तै र श्रवण दृष्टिविहीन अपाङ्गताहरूलाई गर्ने पनि त्यस्तै खालको अवस्थाहरू छन्। त्यसले गर्दा अघि मैले भने उस्ता खालकालाई सामाजिक सुरक्षा भत्ता बाहेकको अर्को सामाजिक हिसाबले अर्को तरिकाले उनीहरूलाई जोड्नुपर्छ। जस्तै श्रवण दृष्टिविहीन अपाङ्गता भएको व्यक्तिहरूले जागिर खान्छ भने अरूले 20 वर्षमा रिटायर हुन्छ भने उनीहरूले 15% रिटायर गर्नुभयो, उनीहरूले चाहिँ कुनै व्यवसाय गर्छ भने उनीहरूलाई चाहिँ सरकारले दिने करहरूमा छुट दिने होला, उनीहरूलाई चाहिँ जुन यो चाहिँ यो बिउ बुजीहरूको आवश्यक पर्छ त्यतातिर लगानी गरिदिने होला, होइन त्यस्ता खालका कार्यक्रम हामीले जोड दिनुपर्छ, उनीहरूको क्षमता अनुसारको हामीले दिनुपर्छ। हाम्रो अहिले चाहिँ के छ भने अपाङ्गता भएको अभिभावक भनौँ होइन, अपाङ्गता भएको व्यक्तिको प्यारेन्ट अभिभावकहरूलाई चाहिँ अपाङ्गता भएको व्यक्तिहरूलाई चाहिँ एउटा सामान्य धुप बनाउने, एउटा सामान्य चाहिँ तपाईँको चाहिँ सिलाइ कटिङको बाहेक त्योभन्दा माथि हाम्रो चाहिँ अहिले हाम्रो कार्यक्रमहरू उठ्न सकेको छैनौँ। अब हामीले चाहिँ पछि चाहिँ हामीले के गरेको छ भने बारिस्ताको तालिमहरू दिने हामी कोसिस गरिरहेका छौँ। बारिस्ताको तालिम मात्रै होइन, बारिस्ता काम दिएर हामीले चाहिँ उनीहरूलाई चाहिँ त्यहाँ स्वरोजगार बनाउन पनि हामी चाहिँ त्यो अभियानमा अहिले हामी लागिरहेछौँ होइन। अब हाम्रो त्यो कार्यक्रम पनि हाम्रो चाँडै सुरु हुन्छ र सरकारले पनि यस्ता खालका अपाङ्गताको लागि पनि हामीसँग सहकार्य गर्दा यस्ता खालको कार्यक्रम ल्यायो भने उनीहरूलाई रोजगार दिने एउटा कुरा, अर्को सामाजिक सुरक्षा भत्ता पनि उनीहरूलाई रोजगार भइसकेपछि सामाजिक सुरक्षा भत्ताको त्यति आवश्यक परेन, त्यो गर्दाखेरि उनीहरूको हाम्रो देशको नागरिक पनि हामीले आफैले स्वरोजगार बनाउन सक्छौँ भन्ने चाहिँ हामीलाई लाग्यो।
0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो हाम्रो बोली कार्यक्रम मार्फत हामी लाक्पा नुरु शेर्पाज्यूसँग श्रवण दृष्टिविहीन व्यक्तिहरूको रोजगारी र आत्मसम्मानका विषयमा छलफल गर्दैछौ। यो संवाद उहाँहरूको अधिकार सुनिश्चित गर्न निकै महत्वपूर्ण छ। अहिले अपाङ्गताको परिचय पत्र दिने र सेवा दिने काम स्थानीय तहबाट भइरहेको छ, गरिरहेको छ स्थानीय तहले। स्थानीय सरकारले यस वर्गका व्यक्तिहरूलाई हेर्ने दृष्टिकोणमा कस्तो परिवर्तन ल्याउनु पर्ला जस्तो लाग्छ यहाँलाई?
1: पहिलो कुरा हामी स्थानीय तह र त्यहाँ काम गर्ने चाहिँ हाम्रो व्यक्तित्वहरूले सोच्नुपर्ने के हो भने यी अपाङ्गता भएको व्यक्ति पनि नेपाल सरकारको राज्यको नागरिक हुन्, पहिलो कुरा, पहिलो नम्बर एक नम्बर नागरिक हुन्। दोस्रो नम्बर, यस्ता खालका व्यक्तिलाई पनि अवसर दियो भने अन्य व्यक्तिले सर उनीहरूले काम गर्न सक्छन् भन्ने कुरा हामीलाई दोस्रो नम्बरमा चाहियो। हामीलाई अर्को कुरा, जुन हामीसँग चाहिँ यो समाजमा भएको चाहिँ यो अपाङ्गता भन्ने बित्तिकै हेर्ने नजर फरक छ, नकारात्मक नजर छ, यिनीहरूले केही पनि गर्न सक्दैन, यिनीहरू चाहिँ अपाङ्गता हुन् भन्ने नजर छ, त्यसलाई पहिला हटाउनु पर्यो होइन। त्यसले गर्दाखेरि हामीले स्थानीय तहले यस्ता खालको अपाङ्गता हुने बित्तिकै उसले परिचय पत्र लिने बित्तिकै उसले स्वास्थ्य लिएको छ कि छैन, उसले स्वास्थ्य चेक जाँच गर्न पाएको छ कि छैन, त्यो स्थानीय तहले उसलाई बुझ्नु पर्यो। पाएको छैन भने के कारणले बुझेको छैन भनेर उसले चाहिँ त्यहाँको स्थानीय स्वास्थ्य चौकीमा चाहिँ उसले चाहिँ सहजीकरण गरिदिनु पर्यो। त्यसपछि अपाङ्गता परिचय पत्र लिनै आउँदाखेरि चाहिँ यो बच्चालाई स्कुल भर्ना गरेको छ कि छैन, स्कुल पढाएको छ कि छैन, स्थानीय सरकारले त्यो पनि हेरिदिनु पर्यो, किनभने त्यो त स्थानीय सरकारको चाहिँ नागरिक हुन्, त्यो नागरिकलाई चाहिँ त्यहाँ विद्यालय गएको छैन भने केही कारणले गएको छैन, आवश्यकता के छ त्यहाँ चाहिँ विद्यालयमा भौतिक संरचनाको आवश्यकता छ कि जनशक्तिको आवश्यकता छ कि त्यहाँ स्थानीय तहको चाहिँ हेडमास्टरले चाहिँ उसलाई भर्ना लिएको छैन कि अपाङ्गता भएकै कारणले गर्दाखेरि अथवा घरदेखि विद्यालयसम्म आउने उसलाई वातावरण चाहिँ राम्रो छैन कि उसलाई गाडीको सुविधा छैन कि रोडको सुविधा छैन कि भन्ने कुरा, त्यस्तो कुरामा चाहिँ स्थानीय सरकारले हेर्नुपर्छ, न कि यो अपाङ्गता भनेको चाहिँ हाम्रो सामाजिक सुरक्षा भत्ता खाने मात्रै हुन्, यो अपाङ्गताले केही पनि गर्न सकेनन् भन्ने खालको त्यस्तो नकारात्मक सोचबाट चाहिँ हामी पछाडि हट्नुपर्छ भन्ने मेरो स्थानीय सरकारलाई सुझाव।
0: दुर्गम भेगका श्रवण दृष्टिविहीन व्यक्तिहरू स्थानीय तहको सेवाबाट अझै पनि वञ्चित भएको देखिन्छ, सुनिन्छ। आफ्नो सेवा सुविधाको बारेमा जानकारी नै लिन सक्नु हुँदैन। उहाँहरू समक्ष राज्यको पहुँच पुर्याउन स्थानीय जनप्रतिनिधि स्थानीय सरकारलाई यहाँको सुझाव के छ?
1: अब अघि पनि मैले भने स्थानीय सरकारले पहिलो सुरुमा जो अपाङ्गता भएको अथवा नभएको नागरिक छ त्यो सबै हामी हाम्रो नागरिक हो भनेर सरकारले बुझ्नु पर्यो। अपाङ्गता भएको नभएको व्यक्तिको जति अधिकार छ अपाङ्गता भएको व्यक्तिको अधिकार पनि त्यति नै छ। त्यो कारणले गर्दाखेरि जुन अपाङ्गता भएको व्यक्तिले पढ्ने माध्यम हुन्छ, दृष्टिविहीन साथीहरूले ब्रेलबाट पढ्छ भने स्थानीय सरकारले ब्रेलको व्यवस्था गर्नु पर्यो, ब्रेल पढाउन सक्ने जनशक्तिको व्यवस्था गर्नु पर्यो। बहिरा र श्रवण दृष्टिविहीन अपाङ्गता छ भने उनीहरूलाई साङ्केतिक भाषाको चाहिँ व्यवस्था गर्नु पर्यो, साङ्केतिक भाषाको जनशक्तिको व्यवस्था गर्नु पर्यो र तपाईँको चाहिँ श्रवण दृष्टिविहीन अपाङ्गतालाई स्पर्श सञ्चार माध्यमबाट पढाउने चाहिँ जनशक्तिको व्यवस्था गर्नु पर्यो। यो मात्र नभएर उनीहरूलाई आवश्यक पर्ने सहयोगीहरूको पनि व्यवस्था गर्नु पर्यो, किनभने उनीहरूलाई विद्यालय ल्याउन लानलाई र विद्यालयमा हुँदाखेरि पनि उनलाई आवश्यक पर्ने व्यक्तिको सहयोगी पनि त्यो कक्षामा चाहिँ तपाईँको चाहिँ स्कुलमा चाहिँ उनीहरूले चाहिँ उपलब्ध गराइदिनु पर्यो स्थानीय सरकारले। त्यो गरिसकेपछि उनीहरूले त्यो पढिसकेपछि उनीहरूलाई रोजगारको व्यवस्था गर्ने हो कि अरू अन्य व्यक्ति सोचेर चाहिँ उनीहरूलाई पनि स्थानीय सरकारले त्यसको व्यवस्था गर्नु पर्यो। अब जुन संघीय सरकारले दिएको जो व्यक्तिको परिवार अपाङ्गता छ, गरिबी छ, उसको परिवारमा कोही पनि छैन, त्यस्ता खालका व्यक्तिलाई त्यही उनीहरूको स्थानीय तहमा पुनर्स्थापन गर्नको लागि उनीहरूलाई कोठा खोजेर हुन्छ अथवा घर बनाइदिएर हुन्छ, उनीहरूलाई सहयोगी सहितको चाहिँ त्यहाँ चाहिँ राख्ने व्यवस्था चाहिँ स्थानीय सरकारले गरिदिनुपर्छ। किनभने अब उच्च हिमाली भेगमा बस्ने नागरिकलाई काठमाडौँको सहरमा ल्याएर राख्नुलाई गाह्रो हुन्छ, सबैजनालाई एक ठाउँमा चाहिँ एउटा केन्द्रमा थुपार्न पनि मिल्दैन। त्यसले गर्दा ऊ जुन ठाउँमा छ, जुन समाजमा छ, जुन भाषा उसले बोल्छ, छ, जुन चाहिँ कल्चरमा ऊ रमाउँछ त्यही ठाउँमा चाहिँ उसलाई त्यो पुनर्स्थापन गर्नुपर्छ र त्यो पुनर्स्थापन गर्नको लागि चाहिँ स्थानीय सरकारले त्यसमा चाहिँ सबै जिम्मेवारी लिनुपर्छ र स्थानीय सरकारले मात्रै सक्दैन भने उसले चाहिँ प्रदेश सरकार, सङ्घीय सरकार, त्यहाँको स्थानीय बुद्धिजीवीहरू, समाजसेवीहरू, त्यहाँको व्यापारीहरू सबैसँग चाहिँ हातेमालो गरेर यस्ता खालका व्यक्तिहरूको लागि चाहिँ स्थानीय सरकारले काम गर्नुपर्छ भन्ने मेरो चाहिँ
0: त्यसमा सरकार र सरकारवाला निकायलाई यहाँको अन्तिम सन्देश के छ?
1: मेरो चाहिँ हाम्रो सरकारलाई के सन्देश छ भनेदेखि जुन हामीले युएनसीआरपिडीमा हामीले हस्ताक्षर गरिसकेको छौँ, हामी एउटा पक्ष राष्ट्र भइसकेको छौँ, युएनसीआरपिडीले दिएको अधिकार अक्षरशः चाहिँ हाम्रो पालना हुनु पर्यो र पालना गराउनु पर्यो। नेपाल सरकारले कुनै पनि बहानामा यो बहाना त्यो बहानामा म यो चाहिँ गर्न सक्दिनँ भनेर सरकारले पन्छिने अवस्था छैन। त्यही अनुसारको चाहिँ हाम्रो अपाङ्गता ऐन 2074 बनेको छ, नियमावली 2077 बनेको छ, त्यो अनुसारले चाहिँ नेपाल सरकारले काम गर्नु पर्यो, आफ्नो नागरिकलाई चाहिँ त्यो अनुसारले अधिकार प्रदान गर्नु पर्यो भन्ने मेरो सुझाव।
0: धन्यवाद छ। आदरणीय श्रोता वृन्द, आजको यो 30 मिनट कसरी बित्यो पत्तै भएन। लाग्पा नुरु शेर्पाज्यूको गहन अनुभव र उहाँले स्पर्शमा

आदरणीय श्रोता, आजको कार्यक्रम यहाँहरूलाई कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव दिन नबिर्सिनु होला। त्यसको लागि यहाँहरूले फोन गर्नुपर्ने हुन्छ 0142117231 र 736, त्यसै गरी इमेल मार्फत पनि यहाँहरूले आफ्ना सल्लाह सुझावहरू दिन सक्नुहुनेछ। इमेल ठेगाना रहेको छ hamrobolli.radionepal@gmail.com। यही भन्दै आफ्ना स्पर्शहरूमा प्रेम र अधिकारको भाषा खोज्दै रहनुहोला। म विद्या चौधरी र रेडियो नेपालको सम्पूर्ण टिम यो कार्यक्रमबाट बिदा हुन्छौ। नमस्कार, शुभरात्री।

प्रस्तुत गर्दै थियौं कार्यक्रम हाम्रो बोली। हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोल्दैछौँ। यो बाँकी समयमा विभिन्न लोकगीतहरू सुनाउँदैछौँ। पहिलो लोकगीत यज्ञराज बुढाथोकीको स्वर अनि संकलनमा।

दसैँ आयो, तिहार आयो। हो आदरणीय श्रोता, दसैँले नेपालीको घर आँगनीमा प्रवेश गरिसकेको छ। घर देश छोडेर परदेश गएका आफन्त घर फर्कन नपाउँदाको पीडा पोख्दै हुनुहुन्थ्यो यज्ञराज बुढाथोकी आफ्नै लय सङ्कलनमा। अर्को लोकगीत यहाँलाई सुनाउँछौँ प्रदीप कणेलको आफ्नै सङ्कलनमा, दसैँ सम्बन्धीको यो गीत। राति ठिक 10 बजे हिन्दीमा समाचार सुन्न सक्नुहुनेछ। त्यसपछि पनि विभिन्न दसैँ सम्बन्धीका लोकदोहोरी गीत लिएर तपाईँको निधरीको साथी बन्न आउनेछौँ। तपाईँ रेडियो नेपाल सुन्दै रहनुहोला।

0: मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी सवारी नचलाऊ र चलाउन पनि नदिऊ, अन्यथा दुर्घटना हुने जोखिम बढ्दछ।
1: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग।

0: नेपाल टेलिकमको फाइबर इन्टरनेट नयाँ चढान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ।
1: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।

0: वन जंगल भीर पाखामा उम्रेका विषालु च्याउ कुनै हालतमा नखाऊ, आफू आफ्नो परिवार र छर छिमेकलाई समेत नखान भनौं। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।
1: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। आजबाट नेपालीहरूको महान चाड बडा दशैं सुरु भइसकेको छ। यति बेला हामीलाई सुनिरहनुभएका तपाईँ सम्पूर्णलाई बडा दशैंको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। अब हामी यहाँहरूलाई सुनाउँदैछौ करिब राति 11 बजेसम्म विभिन्न कलाकारहरूका स्वरमा रहेका दशैं सम्बन्धी गीतहरू। पहिलो गीत सुनाउँछौ विष्णु माझीको स्वर सुन्दरमणि अधिकारीको लय शब्द संकलनमा।

अहिले भर्खरै यहाँहरूले सुन्नुभयो रामा मण्डलको स्वर, ताराप्रसाद ओस्ती र खड्ग गन्धर्वको लय शब्द संकलनमा रहेको दशैं सम्बन्धी गीत। हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ र यति बेला सुनाइरहेका छौँ विभिन्न कलाकारहरूका स्वरमा रहेका दशैं सम्बन्धी गीतहरू। दशैं सम्बन्धी गीतहरू सुनाउने क्रममा अर्को गीत सुनाउँछौँ, रामजी खाँड र देवी घरतीको स्वर रामजी खाँडको लय शब्द संकलनमा।

0: झण्डु आयुर्वेद
1: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ
0: प्रेसर सुगर बाथ डिप्रेसन मोटोपन युरिक एसिड ग्यास्ट्रिक पायल्स दम अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ
1: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ
0: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ
1: झण्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि फोन नम्बर 01 45 30 418

अहिले भर्खरै यहाँहरूले सुन्नुभयो गोपाल तिमिलसेना र पूर्णकला विशीको स्वर, प्रकाश कोइराला र गोपाल तिमिलसेनाको लय शब्द संकलनमा रहेको दशैं सम्बन्धी गीत। हामी रेडियो नेपालबाट बोलिरहेका छौँ र यति बेला सुनाइरहेका छौँ विभिन्न कलाकारहरूका स्वरमा रहेका दशैं सम्बन्धी गीतहरू। दशैं सम्बन्धी गीतहरू सुनाउने क्रममा अर्को गीत सुनाउँछौ, रमेश पोखरेलको स्वर सुनाउँछौ, कवि शिरोमणि लेखनाथ पौडेल र जीवन राईको लय शब्द संकलनमा।

0: यो रेडियो नेपाल हो। राति 11 बजेको समाचारमा स्वागत छ। म रमेश टमाटा। बुढी गण्डकी बाढीमा परि 5 जना सम्पर्कविहीन भएका छन्। बाढीमा परेर उग्लिङ भेडी गोठमा बस्ने चुम्रुब्री 6 का 5 जना सम्पर्कविहीन बनेका गोर्खाका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले जानकारी दिनुभयो। बिहान करिब 4 बजेतिर खसेको पहिरोले सो खोला थुनिएको र 81 खोलिँदा बाढी आएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। उङ्गिलुङ खोलातर्फबाट बुढी गण्डकीमा आएको बाढीले गोर्खाको चुम्नुब्री धार्चे र आरूघाट क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। चुम्नुब्री गाउँपालिकाको लोकपा न्याकफेदी सिर्दिवास सल्लेरी र जगत क्षेत्रमा क्षति पुगेको हो। यस्तै धार्चे गाउँपालिकाको दोभान माछीखोला यारूबगर र आरूघाट गाउँपालिकाको सोती र आरूघाट बजारमा क्षति पुगेको जिल्ला प्रशासन कार्यालय गोर्खाले जनाएको छ। बाढी प्रभावित क्षेत्र गोर्खाको चुम्नुब्री धार्चे र आरूघाट गाउँपालिकामा हालसम्म 2 वटा मोटरेबल र 4 वटा झोलुङ्गे पुल बगाएको छ। बाढीका कारण उत्तरी गोर्खाको 3 वटा हाइड्रो पावर आयोजनामा समेत क्षति पुगेको छ। चुम्नुब्री 3 सल्लेरी स्थित सहज ऊर्जा प्रणालीको पावर हाउस र लेबर क्याम्पमा बाढीले बगाएको हो। यस्तै धार्चे गाउँपालिका 1 यारू र दोभानमा रहेको 2 वटा हाइड्रो पावर आयोजनामा क्षति पुगेको धार्चेका अध्यक्ष लक्ष्मण गुरुङले बताउनुभयो। प्रधानमन्त्री बालेन्द्र शाहले बुढी गण्डकी नदीको तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन, जोखिमयुक्त पुल तथा सड़कबाट आवतजावत नगर्न र स्थानीय प्रशासन तथा सुरक्षा निकायका निर्देशन पालना गर्न आग्रह गर्नुभएको छ। प्रधानमन्त्री शाहले आज सामाजिक सञ्जाल मार्फत गोर्खाको चुम्नुब्री गाउँपालिका 6 स्थित लोकपा र चुम्लिङ बीच बिहान गएको पहिरोका कारण बुढी गण्डकीमा लेदो सहितको बाढी आएको र त्यसबाट तल्लो तटीय क्षेत्रमा ठूलो क्षति पुगेको जानकारी दिनुभएको छ। बाढीमा परि 5 जना बेपत्ता भएको र उनीहरूको खोजी तीव्र पारिएको उहाँले बताउनु भएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले एक सूचना जारी गर्दै बाढी प्रभावित क्षेत्रमा आवश्यक स्वास्थ्य सेवा, आकस्मिक उपचार तथा स्वास्थ्य सम्बन्धी सहायता सुनिश्चित गर्न सम्बन्धित निकायहरूलाई सक्रिय गराइएको जनाएको छ। बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवाको निरन्तरता सुनिश्चित गर्न आवश्यकताअनुसार स्वास्थ्य कर्मी परिचालन, आकस्मिक उपचार तथा अन्य स्वास्थ्य सहायता उपलब्ध गराउन सम्बन्धित निकायलाई तयारी अवस्थामा राखिएको सूचनामा भनिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा सभापति रवि लामिछानेले आज बिहान बुढी गण्डकी नदीमा आएको अकल्पनीय बाढीले गोर्खाको चुप्नुब्री क्षेत्रमा व्यापक क्षति पुर्याएको र न्याक्चेत फिलिम धादिङ गोर्खा जोड्ने महत्वपूर्ण पुल समेत बगाएको खबरले आफूलाई मर्माहत बनाएको बताउनु भएको छ। सामाजिक सञ्जाल मार्फत सभापति लामिछानेले क्षतिको घडीमा सम्पूर्ण प्रभावित नागरिकप्रति सहानुभूति प्रकट गर्नुभएको छ। नेपाली कंग्रेसका सभापति गगन थापाले बुढी गण्डकी नदीमा आएको बाढीले गोर्खाको चुम्नुब्री क्षेत्रमा ठूलो क्षति पुर्याउनका साथै 2 वटा पुल समेत बगाएको घटनामा दुःख व्यक्त गर्नुभएको छ। सभापति थापाले सामाजिक सञ्जाल फेसबुक मार्फत दुःख व्यक्त गर्दै बुढी गण्डकीदेखि त्रिशुली नदी किनारसम्मका तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अप्नाउन आग्रह गर्नुभयो। गोर्खाको बुढी गण्डकी नदीमा आइतबार बिहानको बाढी चुम्चेत नजिक पहिरोले नदी थुनिएर बनेको अस्थायी अवरोध फोड्दा आएको हुन सक्ने प्रारम्भिक आकलन गरिएको छ। एकीकृत पर्वतीय विकासका लागि अन्तर्राष्ट्रिय केन्द्र एसिमोडले नेपालका सरकारी निकायबाट सार्वजनिक भएका प्रारम्भिक विवरणको समीक्षा गर्दै पहिरोले नदीको बहाव रोकेपछि बनेको अस्थायी अवरोध भत्किएर बाढी आएको हुन सक्ने जनाएको हो। पृथ्वी राजमार्ग दुईतर्फी नै यातायात सञ्चालनमा आएको छ। आज दिउँसोदेखि सड़क दुईतर्फी सञ्चालनमा आएको धादिङका प्रहरी प्रमुख सुमित खड्काले जानकारी दिनुभयो। धादिङको गजुरी गाउँपालिका 5 गलौदी स्थित पृथ्वी राजमार्गमा त्रिशुली नदीले कटान गर्दा सड़क भाँसिएपछि शुक्रबारदेखि यातायात अवरुद्ध भएको थियो। प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत आरम्भ गरिने नेपालीको महान पर्व बडा दशैं आजदेखि सुरु भएको छ। बडा दशैंको पहिलो दिन आज घर घरमा विधिपूर्वक दियो कलश र गणेश स्थापना गरी घट स्थापना सहित जमरा राखेर शैलपुत्रीको आह्वान गरेर विधिपूर्वक पूजा आराधना गरिन्छ। आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजयादशमीका दिनमा दुर्गा देवीको प्रसाद ग्रहण गर्ने गरिन्छ। हवस् त, राति 11 बजेको समाचार सकियो। नमस्कार।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।
2: लौ त, राति 11 बजेको यो समाचारसँगै आजलाई रेडियो नेपालको केन्द्रीय प्रसारण सिंहदरबारबाट प्रसारण हुने सम्पूर्ण कार्यक्रमहरू यहीँ पूरा हुन्छन्। अब यहाँहरूले खुमलटार प्रसारण केन्द्रबाट रात्रिकालीन प्रसारणमा सुमधुर गीत संगीतका साथै विविध कार्यक्रमहरूको पुनः प्रसारण एफएम 98.1 मेगाहर्जका साथै अनलाइनमा पनि हाम्रो प्रसारण सुन्न सक्नुहुनेछ। सुन्दै रहनुहोला रेडियो नेपाल। सिंहदरबार स्थित केन्द्रीय स्टुडियोबाट प्राविधिक सहकर्मी शरद चौलागाई, सहयोगी केदार भट्ट र म उद्घोषक गणेश थापा बिदा हुन्छौ। नमस्कार, शुभरात्री।

तिम्रो बानी चिनेको छोरी साए जगरीले, तिम्रो बानी चिनेको छोरी साए जगरीले, भित्र भित्र माया गरी बाहिर आँखा तरिने, भित्र भित्र

0: नेचको तिमी जस्तो नकलेको भर परिनेछ
1: मैले पनि जाने।

बुझेको छु मैले सबै थोक डुबेको भाषा, बुझेको छु मैले सबै थोक डुबेको भाषा, चले जस्तो गरे भने

0: जस्तो नकलेको भर परिने छको, तिमी जस्तो नकलेको भर परिने छको।
1: मैले पनि जानेको छु भन्नु पर्दैन भो, तिमी जस्तो नकलेको बाटो छेक्ने छको,
0: तिमी जस्तो नकलेको भर परिने छको,
1: तिमी जस्तो।

0: नेपालको महत्त्वपूर्ण प्राकृतिक सम्पत्ति हो। नमस्कार, म पार्वती खड्का। कार्यक्रम जलवायु र जीवनमा तपाईँलाई स्वागत छ। तपाईँले यो कार्यक्रम रेडियो नेपालको केन्द्रीय प्रसारण 98.100 र 103 MHz सुन्न सक्नुहुनेछ। त्यसै गरी हाम्रो अनलाइनमा www.radionepal.gov.np पनि संसारभर सुन्न सक्नुहुनेछ। कार्यक्रम जलवायु र जीवनको नियमित श्रृङ्खलामा जलवायु परिवर्तन र यसले मानव जनजीवनमा पारेका असरको बारेमा फरक फरक सन्दर्भहरू प्रस्तुत गर्ने गरेका छौँ। जल, जमिन र जंगल हाम्रो बाँच्ने पहिलो आधार हो। वातावरण र पर्यावरण बलियो बनाउन वनले महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ। केही विषयको सेरोफेरोमा केन्द्रित रहेर आज हामीले रेट कार्यान्वयन के हो र रेट कार्यान्वयन र वनको सम्बन्ध के छ त भन्ने सवालमा गरिएको छलफल, जलवायु परिवर्तनको असरले गर्दा अमेरिकामा हालै जारी भएको नयाँ कानूनको बारेमा जानकारी र काठमाडौँ उपत्यकामा वायु प्रदूषण कसरी बढिरहेको छ त भन्ने विषयको सूचना सहितको सन्दर्भ सामग्रीहरू आजको कार्यक्रममा प्रस्तुत गर्नेछौ। कार्यक्रमको सुरुवात गर्छौ एउटा अन्तर्राष्ट्रिय प्रसङ्गबाट। अमेरिकाको न्युयोर्ककी गभर्नर केथी होचुलले हालै क्लाइमेट चेन्ज सुपरफन्ड एक्ट नामक विधेयकमा हस्ताक्षर गरेकी छन्। 2000 देखि 2018 सम्मको प्रदूषणका लागि जिम्मेवार कम्पनीहरूबाट रकम उठाउने लक्ष्य राखेको छ। विधेयकले ठूला कम्पनीहरूलाई जरिवानाको दायरामा ल्याएर नियमन गर्न खोजेको छ। यसको प्रभावले न्युयोर्कका केही बासिन्दाहरूलाई महँगो जीवनयापन गर्न बाध्य पार्न सक्छ। फक्स न्यूजका अनुसार अमेरिकन इनर्जी इन्स्टिच्युटका सीईओ र संस्थापक जेसन इसाकले भने बाइडेनले जलवायु सम्बन्धी अर्थव्यवस्था व्यापी कदम चालिरहेका छन्। यो अन्तर्राष्ट्रिय प्रसङ्गपछि नेपालमा वायु प्रदूषणको अवस्था कस्तो छ र काठमाडौँ उपत्यकामा वायु प्रदूषण बढ्नुको कारण के हो त लागौ यही प्रसङ्गतर्फ। 2019 काठमाडौँको वायुको गुणस्तर PM2.5 थियो, जसले संवेदनशील समूहका लागि अस्वस्थ बनाइराख्यो। काठमाडौँको वायु प्रदूषण नागरिकहरूको स्वास्थ्यका लागि चिन्ताको विषय बनिरहेको छ। काठमाडौँमा प्रदूषणको स्तर बढ्नुमा धेरै कारणहरू लुकेका छन्। काठमाडौँ उपत्यकाको गहिरो स्थान र वरिपरिका पर्वत श्रृङ्खलाले प्रदूषण फैलन नदी सहरमै रोक्ने गर्छ। त्यसो त चीन र भारत जस्ता छिमेकी देशहरू जसमा अझै पनि वायु प्रदूषणको समस्या व्यापक छ। सहरमा पुराना सवारी साधन र उद्योगहरूले धेरै धुवा र हानिकारक कणहरू वायुमण्डलमा फ्याँकिरहेका छन्। राष्ट्रको संचार राष्ट्रिय रेडियो रेडियो नेपालबाट अहिले हामी सुनाइरहेका छौँ कार्यक्रम जलवायु र जीवन। नेपालमा वनको महत्व कति छ? वन नेपालको आमदानीको स्रोत हो भन्दा अचम्म लाग्ला, तर वन देशको बलियो अर्थतन्त्र पनि बन्न सक्छ। यही विषयमा आज हामीले रेट कार्यान्वयन के हो र वन र रेट कार्यान्वयनको सम्बन्ध के छ त यही विषयमा छलफल गर्न आज हामीले हाम्रो स्टुडियोमा नेपाल सरकार वन तथा वातावरण मन्त्रालयका सहसचिव एवं रेट कार्यान्वयन केन्द्रका केन्द्र प्रमुख नवराज पुरासैनीलाई निम्ताएका छौँ। आउनुहोस्, उहाँसँगका कुराकानी सुनौ। कार्यक्रम जलवायु र जीवनमा यहाँलाई स्वागत छ।
1: हस्, धन्यवाद।
0: आज विशेष गरी रेट कार्यान्वयन केन्द्र भनेको के हो र वन जंगल संरक्षण गरे बापत त्यसको फाइदा, त्यसको महत्व र किन हामीले वन, हाम्रो वरिपरि भएको वन रुख बिरुवा संरक्षण गर्नुपर्छ भन्ने विषयमा यहाँसँग छलफल गर्नेछौँ। सुरुमा भनिदिनुहोस् न, रेट कार्यान्वयन केन्द्र भनेको के हो त?
1: हस्, धन्यवाद। तपाईँले मलाई आज यो रेडियो नेपाल मार्फत रेड कार्यान्वयन केन्द्रले के काम गर्छ भनेर आमन्त्रण गर्नुभएको छ। त्यही विषयमा मैले रेड कार्यान्वयन केन्द्र के हो र यसले कसरी काम गर्छ भन्ने विषय चाहिँ जानकारी गराउन चाहन्छु। खास गरी पछिल्लो समय जलवायु परिवर्तनको सन्दर्भमा जलवायु परिवर्तनको दुईटा प्रभावलाई न्यूनीकरण र अनुकूलन गर्नलाई दुईटा मेथडहरू छन्। त्यही मिटिगेसन र एडाप्टेसन अथवा अनुकूलन र न्यूनीकरणका कार्यक्रम मध्ये यो रेड भन्ने शब्द चाहिँ न्यूनीकरणसँग सम्बन्धित छ। यो कार्यक्रमले खास गरी कार्बन उत्सर्जन हुने मुख्य स्रोत अथवा कार्बन डाइअक्साइड को उत्सर्जन कमी ल्याउनलाई वन चाहिँ सबैभन्दा सस्तो, सजिलो र व्यवस्थापनको हिसाबले सबभन्दा सहज विषय भएको वैज्ञानिकहरूले भनेका छन्। त्यसकारण जलवायु परिवर्तनको प्रभाव र असरलाई कम गर्ने सबैभन्दा सजिलो सस्तो उपाय चाहिँ वनको क्षयीकरण घटाउने, वन विनाश घटाउने मुख्य कार्यक्रम हो। यसै सन्दर्भमा रहेर अङ्ग्रेजीमा यसलाई चाहिँ हामीले डिफरेस्टेसन घटाउने र डिग्रेडेसन घटाउने भन्ने अवस्थाबाट रिड्युसिङ डिफरेस्टेसन एन्ड डिग्रेडेसन शब्दबाट रेड भन्ने शब्द आएको र यो रेड भन्ने शब्दले खास पाँचवटा विषयलाई फोकस गर्छ। एउटा डिफरेस्टेसन भनेको वन विनाश घटाउने, डिग्रेडेसन भनेको वनको क्षयीकरण घटाउने र अरू तिनवटा क्रियाकलाप प्लस भन्छ हामीले। त्यो रेड प्लसभित्र प्लसमा तिनवटा क्रियाकलाप पर्छन्। त्यो प्लस भन्नाले चाहिँ एउटा दिगो वन व्यवस्थापन सस्टेनेबल फरेस्ट म्यानेजमेन्ट भन्छ, त्यस पछाडि अर्को चाहिँ कार्बनको सञ्चित संरक्षण भन्छ, कार्बन स्टक कन्जर्भेसन भन्छ, र अर्को चाहिँ कार्बन स्टक इन्हान्समेन्ट भन्छौँ हामीले अथवा कार्बन सञ्चित अभिवृद्धि। यो पाँचवटा क्रियाकलाप गरिसकेपछि चाहिँ हाम्रो वनको उत्सर्जन कमी आउँछ भन्ने अवधारणा हो। र हामी जस्ता अल्प विकसित मुलुकहरू, कम विकसित मुलुकहरूको लागि युएनले बनाएको एउटा अवधारणा कन्सेप्ट हो, जसले चाहिँ जलवायु परिवर्तनको लाभ र वातावरणीय सेवा बापतको भुक्तानीको रकम हामी जस्ता मुलुकहरूले पाउन सकौँ भनेर बनाइएको अवधारणा रेड प्लस हो। र यो रेड प्लस कार्यक्रम चाहिँ संसारका 65 मुलुकहरूले कार्यान्वयन गरिरहेका छन्। र यो रेड कारण केन्द्र मार्फत चाहिँ नेपाल सरकारले रेड प्लसका कार्यक्रमहरू कार्यान्वयन गरिरहेको छ। र यो बिल्कुलै विदेशी जस्तो नाम, अङ्ग्रेजी जस्तो नाम सुनिए पनि यो नेपाल सरकारको स्थायी संरचना र वन तथा वातावरण मन्त्रालयको विभाग स्तरको संरचना हो। र यो चाहिँ सहसचिवको नेतृत्वमा सञ्चालित कार्यक्रम हो। र रेड प्लस कार्यक्रम चाहिँ हामीले अहिले नेपालमा खास गरी दुईटा कार्यक्रम चलाइरहेका छौँ। एउटा विश्व ब्याङ्क र विश्व यो कार्बनको एफसिपिएफ भन्छ, फरेस्ट कार्बन पार्टनरसिप फेसिलिटी भन्ने छ, त्योसँग हामीले तराईको 13 जिल्लाको चाहिँ कार्बन बिक्री गर्ने, उत्सर्जन घटाएर बिक्री गर्ने कार्यक्रम एउटा रहेको छ, त्यसको हामी भुक्तानीको चरणमा छौँ भने दोस्रो चाहिँ हामीले अमेरिका, नर्वे, बेलायत र दक्षिण कोरिया सम्मिलित लिफ कोलिजन भन्छ, लोअर इमिसन एक्सिलेटिङ फरेस्ट फाइनेन्स भन्ने एउटा संयन्त्र छ, त्यो रेड प्लस कार्यक्रम चाहिँ हामीले गण्डकी, लुम्बिनी र बागमती तीनवटा प्रदेशमा सञ्चालन गरेका छौँ। र यसै वर्ष यही रेड प्लस कार्यक्रम अन्तर्गत नेपाल सरकारले हाम्रो कर्णाली र कोशीमा यो रेड प्लस कार्यक्रम मार्फत कार्बन उत्सर्जन न्यूनीकरण गर्ने, कार्बन बिक्री र व्यापारका कार्यक्रमहरूको अगाडि सारेको छ। यो वर्ष हामी यो कार्यक्रम कार्यान्वयन गरेछौँ। र यसै सन्दर्भमा यही कार्यक्रमलाई जोडेर हामीले समृद्धिका लागि वन भन्ने कार्यक्रम, 15 पञ्चवर्षीय योजनाको गेम चेन्जर प्रोजेक्ट र हाम्रो 16 पञ्चवर्षीय योजनाले पनि परिलक्षित गरेको समृद्धिका लागि वन कार्यक्रम पनि रेड कार्यान्वयन केन्द्रले कार्यक्रम कार्यान्वयन गरिरहेको छ।
0: हजुर, यहाँले भर्खरै उठाउनु भयो कार्बन बिक्री गर्दैछौँ भनेर। खासमा यो कार्बन बिक्री भन्या चाहिँ के त हाम्रा श्रोताले बुझिने गरिकन बताइदिनुहोस् न।
1: हस्, यो खास गरी विकसित राष्ट्रहरूले कार्बन उत्सर्जन वायुमण्डलमा धेरै गर्छन् र हाम्रा जस्ता मुलुकहरूले यो कार्बन उत्सर्जन न्यून गर्छौँ र जलवायु परिवर्तन हाम्रो न्यून भूमिका छ। र हामी जस्ता मुलुकहरूलाई खास गरी हामीले सञ्चित गरेको वनबाट त्यो कार्बन चाहिँ विश्व बजारमा विकसित मुलुकहरूलाई चाहिँ बिक्री गर्ने सामान्य बिजाइ चाहिँ यो हो। तर हामीले यो चाहिँ नतिजामा आधारित हुन्छ। हामीले वन जङ्गल जोगायौँ, वनमा हामीले दिगो वन स्थापन गऱ्यौँ र तपाईँको वनमा हामीले चाहिँ कार्बन जोगायौँ भनेर हामीले हिसाब गर्छौँ। त्यो हिसाब गरेर हामीले नापेको कार्बनभन्दा काम गरेर कति कार्बन बढायौँ भन्ने हिसाब गरिसकेपछि त्यो हिसाबको आधारमा हामीले चाहिँ जोसँग सम्झौता हुन्छ त्यो पक्षसँग चाहिँ हाम्रो कार्बन यति उत्सर्जन कमी ल्याएछौँ भनेर भुक्तानीको लागि दाबी गर्छौँ। र सम्बन्धित पक्ष वा मुलुक वा सम्बन्धित निकायले हामीलाई हाम्रो सृजित भएको उत्सर्जन कटौती भएको कार्बनलाई हामीले कार्बन क्रेडिट भन्छौँ, त्यसको भुक्तानी चाहिँ नेपाललाई गर्नुपर्छ। यो भनेको हाम्रो चाहिँ के हो भने हामीले काम गरेर वन जङ्गल जोगाएर दिगो वन स्थापन गरेर र घटाएको कार्बनको भुक्तानी उनीहरूले दिनुपर्छ भन्ने चाहिँ जलवायु परिवर्तनसँग सम्बन्धित सम्मेलनको म्यान्डेट छ, हामीसँग सम्झौता हुन्छ, त्यो अनुसार हामीले रकम प्राप्त गर्छौँ। यो नै हाम्रो कार्बन व्यापार हो। खास गरी यसलाई अझ सजिलो भाषामा हामीले भन्नुपर्दाखेरि के हो भने, विकसित मुलुकले, हामी जस्ता मुलुकले कार्बन घटाएका छौँ, घटाएको परिमाणलाई आधार मानेर हामीलाई पैसा दिने प्रक्रिया नै कार्बन व्यापार हो। र हामीले यो वर्ष चाहिँ विश्व ब्याङ्कसँग चाहिँ एक टन कार्बन इक्विभ्यालेन्ट कार्बन डाइअक्साइडको चाहिँ हामीले $5 पाउने गरी सम्झौता 2021 गरेका थियौँ। त्यसै गरी लिफ कोलिजन भन्ने अघि मैले भने यो गण्डकी लुम्बिनी र बागमतीको 32 लाख हेक्टरको वन क्षेत्रको कार्बन बिक्री गर्दैछौँ, त्यस्तो चाहिँ एक टन कार्बन डाइअक्साइड इक्विभ्यालेन्टको चाहिँ हामीसँग चाहिँ लगभग $10 हामीले रकम पाउने सम्झौता र एलओआई भएको छ। त्यही अनुसार हामी अगाडि बढिरहेछौँ र यो कार्बन व्यापार चाहिँ नतिजामा काम गराउने। मैले एउटा साझा बुझाइ के भन्नुपर्छ भने, यदि हामीले वनको दिगो वन स्थापन गर्यौँ, वनमा हामीले प्रकृतिमा आधारित पर्यावरणका काम गर्यौँ, वनमा हामीले काष्ठजन्य उद्योगलाई कच्चा पदार्थ उपलब्ध गरायौँ, गैर काष्ठजन्य जडीबुटी उद्योग खोल्यौँ भने सो त्यो राम्रो हो। कार्बन चाहिँ हामीले सहलाभको रूपमा बुझ्नुपर्छ। फेरि कार्बनबाट अत्यधिक पैसा आएर हामीले समृद्धि हासिल गरिहाल्छौँ भन्ने भन्दा नि दिगो वन स्थापन गर्यौँ भने चाहिँ महत्त्वपूर्ण उपलब्धि हुन्छ, धेरै उद्योग धन्दाहरू खोल्न सकिन्छ र समृद्धिमा पुग्न सकिन्छ भन्ने कुरा हो। र यो कार्बन चाहिँ हामीले वन व्यवस्थापन र वन संरक्षण गर्दा गर्दै प्राप्त सहलाभलाई अतिरिक्त लाभको रूपमा बुझ्नुपर्छ। यो चाहिँ हामीले योभन्दा फर ढङ्गले सबै चिज यही हो भनेर बुझ्नु हुँदैन भनेर म आदरणीय श्रोताहरूलाई जानकारी गराउन चाहन्छु।
0: त्यसो भए मानव जनजीवनमा अथवा समग्र पारिस्थितिक पद्धतिमा प्रणालीमा चाहिँ वनको महत्त्व कति छ?
1: एकदमै राम्रो विषय उठ्नुभयो। खास गरी हामीले वनको महत्त्वलाई दुईटा हिसाबले हेर्नुपर्छ। एउटा सेवा, वनले दिने सेवा के छन् भनेर अध्ययन गर्नुपर्छ र अर्को वनले के वस्तुगत सामग्रीहरू दिन्छ भनेर हेर्नुपर्छ। यदि वस्तुगत सामग्रीहरू हामीले हेऱ्यौँ भने, खास गरी हामीले काठ, दाउरा, घाँस, पत्कर, सुत्तर, सेउला, काठ, जडीबुटीको कुरा गर्छौँ र पारिस्थितिकीय सेवा अथवा वातावरणीय सेवाको ढङ्गले वनले दिने सेवालाई हेऱ्यौँ भने हामीले अक्सिजनदेखि लिएर र तपाईँको यो कार्बन साइकलको कुरा, जलचक्रको कुरा र यो बिरुवाको परागसेचन अथवा पोलिनेसनको कुरा, यस्ता कुराहरू र सिङ्गो इकोसिस्टमलाई सन्तुलित गर्ने विषयमा वनले हामीलाई सेवा प्रदान गरेको छ। अझ यसलाई अन्य अलिकति फर ढङ्गले बुझियो भने हामीले एस्थेटिक भ्यालुको अथवा सौन्दर्यीकरणको कुरा लिन सक्छौँ। त्यसै गरी हामीले तपाईँको यो न्युट्रिएन्टका साइकललाई अगाडि सार्ने विषयहरू लिन सक्छौँ र कार्बन सेवालाई चाहिँ हामीले महत्त्वपूर्ण वातावरणीय सेवाको रूपमा लिएर बढ्नुपर्छ। र अर्को महत्त्वपूर्ण कुरा विषय के हो भने, हाम्रो खास गरी वन चाहिँ हाम्रो जनजीविकासँग तिनवटा पक्षबाट जोडिन्छ। एउटा आर्थिक अवस्थालाई सबलीकरण गर्ने, दोस्रो कुरा भनेको हाम्रा आदिवासी, दलित र समुदायहरूले चाहिँ आफ्नो परम्परागत ज्ञान र प्रथाजनित अभ्यासलाई, सांस्कृतिक विषयहरूलाई चाहिँ यसले संरक्षण गर्नलाई चाहिँ वनको अर्को महत्त्वपूर्ण भूमिका छ। त्यसै गरी अर्को तेस्रो महत्त्वपूर्ण भूमिका भनेको चाहिँ हाम्रो यसले चाहिँ हाम्रो वातावरणीय सेवा अन्तर्गत रहेर हामीलाई ठुलो सहयोग र टेवा पुर्याएको छ। अझ हामीले यसलाई वनलाई राम्रोसँग बुझ्ने हो भने, हाम्रो किसान महिला समुदायहरूको दैनिक गर्जो टार्ने मुख्य स्रोत, आधारभूत स्रोतको रूपमा वनलाई बुझ्नुपर्छ। त्यो तसर्थ वनलाई अहिले हामीले तिनवटा आयामबाट बुझ्नुपर्छ। एउटा आर्थिक आयामबाट बुझ्नुपर्छ, एउटा सामाजिक आयामबाट, जस्तो तपाईँले हाम्रो यो सामाजिक सोसियल भ्यालुको कुरा वनसँग जोड्नुहुन्छ, तेस्रो वातावरणीय आयाम, र चौथो आयाम भनेको चाहिँ हामीले अहिले सांस्कृतिक आयामबाट हाम्रा चेपाङका चिउरीका कुरा त्यसै गरी हाम्रो चाहिँ नेवार समुदायको बेल विवाहको कुरा, अथवा तपाईँको उत्तरी सिमानामा बस्ने शेर्पा समुदाय, हाम्रो तनाङ समुदायको टटेलोको कुरा, यी सबै हिसाबले जैव विविधता र प्रथाजनित अभ्यासमा संस्कृति संरक्षणलाई समेत हेर्यो भने वनको महत्त्व चाहिँ स्पष्ट रूपमा बुझ्न सकिन्छ।
0: हजुर, जस्तै अब वन जङ्गल फडानी गर्नु हुँदैन, वन फडानी गर्नु चाहिँ अपराध पनि हो भन्ने किसिमको एउटा समाज सामाजिक मान्यता पनि छ नि होइन, यो विषयमा तपाईँ के भन्नुहुन्छ?
1: यस्तो छ, हाम्रो खास गरी वन क्षेत्रले प्रकाश संश्लेषण विधिद्वारा हेर्नुहुन्छ भने बिरुवाले कार्बन डाइअक्साइड ग्यास लाई चाहिँ लिने र अक्सिजन चाहिँ हाम्रो वायुमण्डलमा फ्याँक्ने गर्छ, तसर्थ मान्छेको जीवन निर्वाहको लागि अक्सिजन चाहिँ महत्त्वपूर्ण चिज हो, अथवा यसलाई हामीले ग्यास हो, त्यो अक्सिजन ग्यासको लागि वन सबैभन्दा महत्त्वपूर्ण स्रोत हो। त्यस हिसाबले यो हामीसँग हाम्रो जीवन जीवनसँग जोडिएको विषय हो। जस्तो बजारमा तपाईँले अक्सिजन किन्नु पर्यो अथवा हस्पिटलमा गएर अक्सिजन किन्नु पर्यो भने त्यसको मोल छ, तर तपाईँले हामीले वन संरक्षण गरेर जङ्गल जोगाइदिएर फ्री रूपमा निशुल्क रूपमा जुन अक्सिजन पाइरहनु भएको छ त्यो अमूल्य छ, र हामीले बजारबाट सधैँ अक्सिजन किनेर बाँच्न सक्ने अवस्था हुँदैन। तसर्थ वन वन नहुने भयो भने त मानवको जीवन अथवा हाम्रो यो समग्र मानव सभ्यता कल्पना गर्न सकिँदैन। पहिलो महत्त्वपूर्ण पक्ष चाहिँ हामीले यो हाम्रो जीवनसँग सँगै जोडिएको छ भन्नुपर्छ, र फेरि मान्छे जन्मिने बित्तिकै हाम्रो वातावरण र वनसँगको मान्छेको सम्बन्ध अर्को आयाम छ। हामी मर्दादेखि जन्मिँदादेखि मर्दासम्मको हाम्रो हाम्रो दाउराको प्रयोग, हाम्रो संस्कृतिको प्रयोग, मानव सभ्यताको प्रयोग, यो सम्पूर्ण प्रयोगमा वनबाट उत्पादन हुने वस्तु र वनले दिने सेवा दुवै विषयहरू जोडिएका हुन्छन्। तसर्थ वन संरक्षण गर्नुको विकल्प छैन, तर यसबाट अहिले पछिल्लो समय भनेको आर्थिक समृद्धि खोज्ने विषय हो। हामीले जङ्गल वनलाई दिगो रूपमा व्यवस्थापन गरेर त्यसबाट अधिकतम काठ दाउरा घाँस पत्कर सुत्तर सेउला हाम्रा आधारभूत आवश्यकता परिपूर्ति गर्ने र यसबाट सञ्चालन हुने उद्योग धन्दाहरू खोल्ने, कास्ट मिलहरू खोल्ने, जडीबुटी उद्योगहरू खोल्ने, प्लाई उद्योगहरू खोल्ने, भेनियर उद्योगहरू खोल्ने, धूप बनाउने उद्योगहरू खोल्ने, पल्प र पेपर कागज उद्योग बनाउने खोल्ने, त्यसै गरी हामीले कपडा बनाउने उद्योगहरू खोल्ने, यस्ता यावत क्षेत्रहरू छन् जसले हामीले ठुलो सानो एउटा उद्यमदेखि लिएर ठुलो उद्योगसम्म खोल्न सक्ने अवसर वनले सिर्जना गर्छ, र यसले गर्दा हाम्रो मान्छेको आर्थिक र सामाजिक र वातावरणीय रूपमा पनि हामी वनसँग सँगै जोडिएका छौँ, र मान्छे र मानव समुदाय चाहिँ सिङ्गो वनसँग अनिष्टराती सम्बन्ध छ भन्ने कुरा बुझ्नुपर्छ।
0: हजुर, वन संरक्षण गरे बापत वनले पैसा कमाउँछ भन्ने कुरा चाहिँ अनौठो सुनिन्छ होइन। जस्तो वन क्षेत्र जोगाए बापत देशको अर्थतन्त्रलाई टेवा पुग्ने, वन क्षेत्र जोगाए बापत त्यहाँका निजी सामुदायिक वनका उपभोक्ताहरूले त्यसको लाभ लिन सक्ने अवस्था कतिको छ?
1: एकदमै राम्रो प्रश्न गर्नुभयो। खास गरी 1970 नेपाल चाहिँ मरुभूमिकरण हुँदैछ भनेर विभिन्न अध्ययन अनुसन्धान भएका प्रतिवेदनहरू हामीसँग थिए। त्यस पश्चात नेपाल सरकारले चाहिँ समुदाय, आदिवासी, दलित, महिला, जनजाति उहाँहरूको चाहिँ संरक्षणमा महत्त्वपूर्ण भूमिका हुन्छ भनेर नेपाल सरकारले चाहिँ समुदायमा आधारित वन व्यवस्थापन प्रणाली अवलम्बन गर्यो। त्यस कार्यक्रम मार्फत चाहिँ हामीले सामुदायिक वन भन्ने कार्यक्रम चाहिँ हाम्रो प्राथमिकतायुक्त कार्यक्रम हामीले कार्यान्वयन गर्यौँ, र त्यो कार्यक्रम पश्चात चाहिँ अहिले हामी 1990 आजको मितिसम्म हेर्नुभयो भने हामी 29% वनबाट हामी 45% वन क्षेत्र भएको मुलुकको रूपमा पर्छौँ, र संसारका सबै मुलुकहरूमध्ये नेपाल पहिलो नम्बरको मुलुकमा पर्छ वन संरक्षणको अभियानले हेर्नुभयो भने। खास गरी वन जङ्गल जोगाउनलाई हाम्रो आदिवासी जनजाति समुदाय सामुदायिक वनको ठुलो योगदान छ। समुदाय र नागरिकहरूले ठुलो लगानी गर्नुभएको छ, दिनहुँ जङ्गल चाहिँ संरक्षण गर्ने, जङ्गलमा गोडमेल गर्ने, वृक्षारोपण गर्ने, जङ्गल जोगाउने भूमिका उहाँहरूको अथक रह्यो, र त्यस हिसाबले अहिले हामीसँग वन चाहिँ 45% छ, र यो अवस्थाले के देखाउँछ भने हामी संरक्षणमा अब्बल भएछौँ, हाम्रो वन संरक्षण संस्थागत भयो भन्ने बुझ्नुपर्छ, र हाम्रो आधारभूत आवश्यकतालाई वनले मुख्य रूपमा परिपूर्ति गरेको छ। हाम्रो आजभन्दा एक दशक अगाडिको मात्रै कुरा हेर्नु भने हाम्रो काठ दाउरा घाँस पत्कर सुत्तर सेउला आधारभूत वस्तुहरू सामुदायिक वन साझेदारी वनहरूले उपलब्ध गराएका थिए, र अहिले हामीले संरक्षण गर्दै हामी अब व्यवस्थापनतर्फ लम्किएर पैसा आर्जन गर्ने, आर्थिक जो गर्नेतर्फ लम्कनुपर्छ। अब हामीले खालि आधारभूत आवश्यकता परिपूर्तिलाई निरन्तरता दिँदै अधिक वनबाट लाभ लिनेतर्फ अग्रसर हुनुपर्छ। यसको लागि जङ्गललाई उत्पादनमुखी बनाएर जानुपर्छ, तर जनतालाई अग्राधिकारमा राखेर सामुदायिक संस्था, सामुदायिक वन, कब्लेती वन र साझेदारी वनमा जनताको अधिकारलाई पूर्ण रूपमा सुनिश्चित हुने कुरालाई सुनिश्चित गर्दै अब वनलाई उत्पादनमा जानुको विकल्प छैन। यही कुरालाई सोझेर नेपाल सरकारले सामुदायिक वन वन लगायत सबै वनको चाहिँ यो वनको दिगो व्यवस्थापनको मापदण्ड तयार गरेको छ र तद अनुकूल हाम्रो वन ऐन 2049 र वन नियमावली 2051 को सफल कार्यान्वयन पश्चात संघीयता पश्चात हामीले दुईवटा महत्त्वपूर्ण दस्तावेज निर्माण गरेका छौँ। एउटा वन नीति 2075 र अर्को चाहिँ वन ऐन 2076 र वन नियमावली 2079 बनाएका छौँ। यसले खास गरी महिला आदिवासी जनजातिको सहभागितालाई उल्लेखनीय रूपमा चाहिँ अझै उजागर गरेको छ। अझ महिलाहरूलाई त हामीले 50% हाम्रो कार्य समितिमा ल्याउने व्यवस्था गरेको छ। आर्थिक कार्य सञ्चालनमा महिलाको भूमिका का चाहिँ आर्थिक कारोबारमा अध्यक्ष वा सचिव मध्ये मुख्य कार्यकारी प्रधान महिला हुनुपर्छ भन्ने छ। आर्थिक कारोबारमा महिलाको दस्तखत अनिवार्य चाहिए भन्ने छ। त्यसकारण महिलाको नेतृत्व विकासमा महत्त्वपूर्ण भूमिका रह्यो र अहिले हामीसँग हेर्नुहुन्छ भने 62,000 भन्दा बढी महिलाहरू चाहिँ नेतृत्वमा हुनुहुन्छ। चाहे स्थानीय तहको वडा अध्यक्षदेखि सङ्घीय सांसदसम्मलाई हिसाब हेर्नु हो भने 62,000 भन्दा महिला नेतृत्व चाहिँ हाम्रो विभिन्न तहमा क्रियाशील हुनुहुन्छ। यो सामाजिक पुँजी हो, यो सिर्जना भएको छ।
0: हुन्छ, यहाँले आफ्नो महत्त्वपूर्ण समय दिनुभयो, त्यसका लागि धेरै धेरै धन्यवाद।
1: हस्, धन्यवाद।

हुनुहुन्थ्यो वन तथा वातावरण मन्त्रालयका सहसचिव एवं रेट कार्यान्वयन केन्द्रका केन्द्र प्रमुख नवराज पुरासैनी। नेपालमा वनको संरक्षण किन आवश्यक छ र वनको महत्व कति छ त भन्ने विषयमा हामीसँग कुराकानी गर्दै यी र यस्तै सन्दर्भ सामग्री सँगसँगै आजलाई कार्यक्रम जलवायु र जीवनको निर्धारित समय सकिने लाग्यो। अर्को साता यही समयमा फेरि कार्यक्रमको साथमा उपस्थित हुने नै छौं। कार्यक्रम सुनेर तपाईँको मनमा केही जिज्ञासा उठेका छन् भने हाम्रो ठेगाना www.radionepalprogram@gmail.com लेखी पठाउनुहोला। प्राविधिक साथी मिनर्वा बज्राचार्यलाई विशेष धन्यवाद भन्दै आजको कार्यक्रमबाट म पार्वती खड्का बिदा हुन्छु। नमस्कार।

0: देशी आवाज राष्ट्रीय रेडियो राष्ट्र को संचार।
1: नमस्कार, म अर्जुन श्रेष्ठ। कार्यक्रम पौरखीको कथामा यहाँलाई हार्दिक स्वागत छ। कार्यक्रम पौरखीको कथा रेडियो नेपालबाट हरेक आइतबार बिहान 8:35 पछि र शुक्रबार दिउँसो यसै समयमा पुनः प्रसारण हुनेछ। रेडियो नेपालको मिडियम वेभ तथा एफएम ब्यान्ड 98, 100 र 103 मेगाहर्जमा यो कार्यक्रम सुन्न सकिनेछ। साथै तपाईँको अनुकूल समयमा कार्यक्रम पौरखीको कथा रेडियो नेपाल online.com र रेडियो नेपालको मोबाइल एप डाउनलोड गरेर पनि सुन्न सक्नुहुनेछ। पौरखीको कथामा हामी देशभित्रै केही गर्न सकिन्छ भनेर आशा बोकेका व्यक्तित्वसँग कुराकानी गर्छौँ। उहाँका सफलताको कथा राख्छौँ अनि सङ्घर्ष र तितामिठा भोगाईसँगै उहाँले देखेका सम्भावनाका कुराहरू पनि सुनाउनेछौँ। कार्यक्रम पौरखीको कथामा आज मैले सडकमा चिया कफी बेच्दा बेच्दै करोडौंको मालिक बन्न सफल युवा उद्यमी वर्षा रञ्जितकारसँग कुराकानी गरेको छु। कुनै बेला सडकमा डुलाउँदै चिया कफी बेच्ने तिनै युवा वर्षाले यति बेला ललितपुरको व्यापारिक केन्द्र लगनखेलमा कफी हाउस, बबल टी र आफ्नै ब्रान्ड टमाटो क्लोदिङका तयारी सामग्रीको व्यवसाय गर्दै आउनु भएको छ। वर्षा र उहाँका दाजु दुईजना भएर सञ्चालनमा ल्याएको ओपाज इन्भेस्टमेन्ट ग्रुपले उहाँ सहित 30 जनालाई रोजगारी दिनुका साथै करोडौं रुपियाँको कारोबार समेत गरिरहेको छ। कार्यक्रम पौरखीको कथाको आजको श्रृङ्खलामा तिनै पौरखी व्यक्ति ओपाज इन्भेस्टमेन्ट ग्रुपका सञ्चालक वर्षा रञ्जितकारसँग उहाँको उद्यममा केन्द्रित रहेर कुराकानी गरेको छु। कार्यक्रम पौरखीको कथामा यहाँलाई स्वागत छ।
2: धेरै धेरै धन्यवाद छ।
1: यहाँको चाहिँ यो ओपाज इन्भेस्टमेन्ट ग्रुप यहाँले सञ्चालनमा ल्याउनु भएको छ, होइन? यो ग्रुपबाट चाहिँ के दुईवटा सेक्टरहरू चाहिँ
2: सञ्चालनमा ल्याइरहेको? एउटा चाहिँ ओपाज कफी हाउस, जुन चाहिँ रेस्टुरेन्ट बिजनेस हो, जहाँबाट चाहिँ हामी खाना अनि ड्रिङ्क्सहरू बेच्छौँ। अनि अर्को चाहिँ टोमाटो चाहिँ रिसेन्टली नै हामीले ओपन गरे हो, जसबाट चाहिँ हामी फेसन सामानहरू चाहिँ लुगा जुत्ता, अब कमिङ डेजमा चाहिँ एक्सेसरिजहरू ज्वेलरिजहरू पनि बेच्छौँ कमिङ डेजमा चाहिँ।
1: हजुर, सुरु चाहिँ तपाईँले त्यो कफीबाट सुरु गर्नुभयो, होइन?
2: इन्ट्रेस्टिङ छ टपिक चाहिँ। हामीले चाहिँ अझै सडकमा बिजनेस स्टार्ट गरेको, म 12 सके पछाडि म र मेरो दाइले चाहिँ, म 17 वर्ष थिएँ, मेरो दादा चाहिँ 20 वर्ष हुनुहुन्थ्यो, अनि हामी दुईजनाले चाहिँ अब भन्दा हाँस उठ्छ होला, थर्मसमा लगनखेलमा मङ्गलो बजारमा कफी बेच्थ्यौँ कि, त्यसरी स्टार्ट गरेको थियौँ हामीले चाहिँ।
1: यहाँले चाहिँ त्यो कफी सुरु गर्दाखेरि चाहिँ सडकबाट कफी बेच्न सुरु गर्नुभयो, होइन? सडकमा भनेको चाहिँ सडकमा बसेरै त्यही बनाउने हो कि तयारी गरेर त्यसपछि सडकमा आएर चाहिँ बिक्री गर्ने, के गर्ने?
2: हामी यस्तो गर्थ्यौँ, हिँड्थ्यौँ मजाले, त्यो तपाईँले उता असनहरूमा देख्नु भयो होला नि, काठमाडौँहरूमा बच्चाहरू थरोसेर चिया बुझ्दै हिँड्छ नि, सेम त्यही मोडल कपी एन्ड पेस्ट हो, तर हामीले चाहिँ कफी बेच्थ्यौँ के। त्यतिखेर चाहिँ अब नर्मली 20 रुपियाँमा चिया बेच्थ्यौँ नि त थर्मसमा, हामीले चाहिँ 40 रुपियाँमा कफी दियौँ क्या। कफीको टेस्ट यति मिठो थियो कि मान्छेहरूले बरु 3 कप दिनमा चिया खानु छ त 1 कप कफी खान्छु भनेर त्यसरी चाहिँ ट्रेन्ड सेट गरेको थियो कि हामीले चाहिँ लगनखेलमा। अनि बिस्तारै त्यस पछाडि लगनखेलमा सडकमा स्टार्ट गरेर अहिले लगनखेलमा नै अब जेस उपास कफी हाउस छ भनौँ न।
1: सुरु गर्दा चाहिँ यहाँले कहाँ बसेर बेच्नुहुन्थ्यो नि?
2: त्यो लगनखेल चाहिँ हामीले किन चुज गरे भन्दा, एक त क्राउड प्लेस पनि थियो, अब हामी अलिकति स्मार्ट प्ले गरेर भनौँ न, अब त्यहाँ क्राउड प्लेस भनेपछि व्यापार भइहाल्थ्यो, होइन? अनि व्यापारीहरूलाई चाहिँ स्पेसली हामी टार्गेट गर्थ्यौँ, फेरि व्यापारी पनि सडकमा नै बेच्ने व्यापारी हुनुहुन्थ्यो नि, जसलाई चाहिँ अब घरबाट चिया आउने खाना आउने इम्पोसिबल थियो, अनि उहाँलाई नै टार्गेट गरेर चिया बेच्न जान्थ्यौँ कि हामी चाहिँ, अनि उहाँले खाइदिनु हुन्थ्यो।
1: कफी बिक्री गर्दाखेरि चाहिँ चिया पनि अथवा चाहिँ छुट्टै कफी मात्रै बिक्री गर्नुहुन्थ्यो?
2: होइन, हामीले कफी चिया भेराइटिज ल्याउँथ्यौँ। फर्स्टमा त हामीले कफी मात्र बेच्छु सोचे, पछि कफी अनि चिया अनि लेमन टी अनि ब्ल्याक कफी, मिल्क कफी, लाइक डिफ्रेन्ट भेराइटिज लिएर हाम्रो एउटा दुईजनाको टिम अपमा जानु पर्थ्यो क्या। एकजना जानु मिल्दैन, एकजना चाहिँ बाकस बोक्थ्यो, बक्समा चाहिँ हाम्रो भेराइटिज पाउडर्स हुन्थ्यो क्या, फेरि हामीले चाहिँ रेडिमेड हुन्थ्यो, अनि तातो पानी एउटा हुन्थ्यो, अन्त तातो पानीमा चाहिँ जुनै पनि हाम्रो रेमिडिजहरू चाहिँ मिक्स हुन्थ्यो कि, सो त्यसरी चाहिँ बेच्थ्यौँ।
1: पसाई पनि नजिकै थियो,
2: त्यही नजिकै लनखेलबाट 5 मिनटको दूरीमा थियो हाम्रो घर चाहिँ, अनि त्यतिखेर चाहिँ हामीले जाउला खेलमा, खासमा अझ कुरा अझ इन्ट्रेस्टिङ छ, हामीले खासमा लगनखेलमा त्यो जुन चिया बेचेको थियौँ नि, त्योभन्दा अगाडि जाउला खेलमा चाहिँ हामीले क्याफे नै खोलाएको थियौँ क्या। त्यतिखेर स्टार्ट चाहिँ क्याफे नै खोलेको थियो 4 लाख रुपियाँको इन्भेस्टमेन्टबाट है, अनि हामीले 3 महिना पनि टिक्न सकेनौँ क्या। हुन त चाय चाइल्ड पनि थियो, चाइल्ड थियो, दाइ बहिनी भर्खर 20 वर्ष, म 17 वर्ष, हामीलाई त केही नलेजै छैन होइन, सिधा त्यो के भन्छ विदाउट एनी के भन्छ तरवार बिना चाहिँ हामी वार खेल्न गाँस्नु भएको थियो कि। अनि त्यतिखेर इन्ट्री गरिसकेपछि थाहा भयो कि रेन्ट एक्सपेन्सेस अनि हाम्रो स्यालेरी एक्सपेन्सेस त्यो कभरेज गर्न यति गाह्रो हुँदो रहेछ, मेन बिजनेस डुब्ने चाहिँ त्यसले गर्दा रहेछ भनेर थाहा पायो कि हामीले। अनि त्यहाँबाट 3 महिना 4 महिना बिस्तारै सस्टेन भयो, अनि त्यस पछाडि चाहिँ हामीले क्लोज डाउनै गर्नु पऱ्यो क्या त्यो बिजनेसलाई चाहिँ। अनि त्यो क्लोज डाउन गरिसकेपछि फेरि हार मान्ने कुरा भएन, त्यो 4 लाख पनि अनेस्टली भनेर लोन लिएको, हामीले लोन लिएको मागेको यताउता गरेको हो क्या, अनि त्यो त दिनु पर्ने हामीले। अनि त्यहाँबाट हामीले बाउन्स ब्याक चाहिँ स्ट्रिटमा कफी सेलिङ गरायो कि, रेस्ट इज द हिस्ट्री।
1: यसरी लगानी गरेर यो व्यवसाय गर्नुपर्छ भन्ने आँट अथवा सल्लाह कसैले दियो कि कसरी सुरुवात गर्नुभयो?
2: होइन होइन, अब यसमा पनि हामीलाई अब यस्तो छ, हाम्रो चाहिँ एउटा रिच टु ऱ्याक्स भन्छ नि, एउटा ऱ्याक्स टु रिच भनेर भन्छ नि तपाईँलाई थाहा होला होइन, सो त्यस्तै स्टोरी नै छ भन्नुपर्छ। बच्चा बेला मलाई जहाँसम्म याद छ अब त्यस्तै नर्सरी अलिकति युकेजीसम्म राम्रो ठाउँमा हुर्काएर राखेको, अनि त्यस पछाडि बिचमा बाबा बिराम भयो पछाडि होइन, पोभर्टी भन्दा पनि अन्डर पोभर्टी पनि देखाएको छ क्या, बच्चादेखि चाहिँ एकदमै अभावमा हुर्केको क्या हामी चाहिँ। अनेस्टली भन्नुपर्दा बाहिर म होइन साथीको घर जाँदाखेरि साग भात पाकिरहेको छ भने पनि हामीलाई त्यो पनि ओहो भन्नु खानु मन लाग्ने होइन, काइन्ड अफ त्यो भनेपछि बुझ्यो होला क्या, मासु भात पनि होइन साग भात भनौँ न होइन, सो त्यो अभावमा हुर्क्या भएर होला होइन। अनि फेरि हाम्रो रगतमा पनि एउटा ड्याडको राम्रो बिजनेस जाने रगत पनि थियो, बिचमा बिराम भएर चाहिँ अफ रोड गयो होइन, अफ ट्र्याक गयो, सो हामी बच्चादेखि जहिले बिजनेस गर्नुपर्छ या पैसा कमाउनु पर्छ भन्ने एउटा मान्यता लिएर चाहिँ हुर्केको, दाजुहरू बहिनी चाहिँ धेरै मिल्थ्यो बच्चादेखि नै। अनि मेरो एसएलसी प्लस टू सकिसके पछाडि चाहिँ राइट टाइमिङ पनि लाग्यो, अब मैले पनि टाइम दिन सक्छु, दाइ त झन् ब्याचलर्स कम्प्लिट गरेर बस्नु भएको थियो भनेपछि हामीले अब राइट टाइम हो अब चाहिँ गरौँ न त भनेर चाहिँ स्टार्ट गर्यो, सो त्यसरी स्टार्ट भयो कि।
1: रेस्टुरेन्ट खोल्ने त्यतिको लगानी 4 लाख रुपियाँ लगानी लगाएर सुरु गर्नुभयो, त्यो चाहिँ सक्सेस हुन सकेन, प्रयास गर्नुभयो, पछाडि तपाईँहरू फेरि रोडमा त्यो कफी बेचेर हिँड्दा कस्तो अनुभव हुन्थ्यो त्यति बेला? अलिकति अप्ठ्यारो असजिलो लाग्नेहरू पनि हुन्थ्यो कि?
2: यसलाई चाहिँ अब सिधा भाषामा भन्नुपर्दा चाहिँ त्यही माइन्ड सेट भन्छु होइन, माइन्ड सेट र विलिङनेस भनौँ न, त्यो भित्रैबाट चाहे पछाडि चाहिँ लाज भन्ने कुरा लाग्दैन रहेछ। अनि अर्को भनेको चाहिँ दुईटा अप्सन छ, डु अर डाई भन्ने छ नि त, सो डाई भन्दा त डु इज बेटर नि त होइन, यही कुराबाट स्पष्टीकरण मिल्छ होला, किनभने मैले अघि पनि भनेको थिएँ मलाई अभावमा जिउनु मन थिएन, एन्ड मैले रोडमा कफी बेचेर होइन एउटा मेरो स्वाग पोन चाहिँ के थियो भने म र मेरो दाईको चाहिँ त्यतिखेर हामी 17 वर्ष लगभग 18 वर्ष र दाई 21 वर्षको उमेरमा हामीले मासिक 3 लाख रुपियाँ बचत गर्न सक्यौँ क्या, जुन यतापट्टि बााउन्स ब्याक गरेर पनि लाइक जुन जाउला खेलमा हामीले सर्ट आउट गरेको थियो त्यसलाई फेरि खोलेर पनि मासिक 3 लाख रुपियाँ चाहिँ हामीले जोगाउन चाहिँ सफल भइसकेको थियौँ क्या, त्यो सडकबाट नै बेचेर हो। अब त्यो भइसके पछाडि चाहिँ स्वाग पोन के हुन्थ्यो भने ठिक छ, अब त्यतिखेर चाहिँ ट्रेन्ड के थियो भने फाइनेन्समा काम गर्ने, ब्याङ्कमा काम गर्ने भने चाहिँ ओहो हुन्थ्यो क्या त्यो टाइममा अहिले होइन है। अनि मलाई चाहिँ कस्तो लाग्थ्यो भने भित्रै अब कसैले मलाई भन्ने आँट त गर्दैनथ्यो, तर आफूले आफूलाई पनि सेल्फ मोटिभेसन गर्नुपर्थ्यो, ठिक छ त्यो ब्याङ्कमा जागिर खाइरहेछ 20-25 हजार कमाइरहेको होला म्याक्सिमम्, म 3 लाख रुपियाँ यता सडकमै बेचेर कमाइरहेको छु भने वाइ नट, किनभने डुइङ समथिङ इनोभेटिभ क्रिएटिभ अनि अलिकति भिडबाट छुटेर गर्दाखेरि मजा आउँछ र कमाइन्छ पनि भने त वाइ नट, सो त्यो चाहिँ मोटिभेसन थियो मेरो लागि, एन्ड दाइको लागि म मेरो लागि। अनि अर्को एउटा कुरा चाहिँ भन्नु मलाई यदि फेरि

0: कार्यक्रम पौर्खीको कथामा आज म उपाज इन्भेस्टमेन्ट ग्रुपका सञ्चालक मध्येका एक उद्यमी वर्षा रञ्जित कारसँग कुराकानी गरिरहेको छु। वर्षाजी, कफी हाउस पनि सञ्चालन छ, अर्को टमाटो एउटा क्लोदिङ ब्रान्ड होइन, अहिले चाहिँ त्यो बेला र अहिले बेलाको बिचमा तुलना गर्दाखेरि चाहिँ कस्तो अनुभव हुन्छ?
1: अब दुईटा किसिमले आन्सर दिनुपर्छ होला। पहिला यो खाउँ त्यो खाउँ त्यो लाउँ त्यो लाउँ भन्दाखेरि 50 रुपियाँ सोच्नु पर्थ्यो भनेदेखि अहिले मलाई सोच्नु पर्ने जरुरी छैन। सो खुसी पनि छु तर एट द सेम टाइम सतर्क पनि रहन्छु क्या, किनभने जुन कुरा मैले पाएको छु यो गुमाउनु पनि सक्छु, र त्यसको महत्त्व गरेन भने भोलिको दिनमा फेरि जमिनमा थचारिन नै सक्छु, त्यो हिजोको दिन फेरि दोहोरिँदैन नि भन्ने कुराले चाहिँ सतर्क गराउँछ।
0: सुरुमा तपाईँले त्यो कफी सडकमा बिक्री गरेर हिँड्नुभयो, त्यति बेला चाहिँ लगानी चाहिँ कतिबाट सुरु गर्नु भएको थियो?
1: प्यारेन्ट्सको हैसियत थिएन होइन, त्यतिखेर हैसियत भन्दा नि फाइनेन्सियली वी क्यान अफोर्ड। अब त्यतिखेर चाहिँ हामीले भनौँ न सबैजनालाई भन्यो होला क्या, अब यो स्टार्ट गरौँ, किनभने म र दाइसँग सुरुसँग त पैसा थिएन, हामीसँग लिटरली पैसा थिएन क्या। त्यस पछाडि हामीले मोमोले चाहिँ एउटा सानो पूजा पोसो जस्तो खोल्नु भएको थियो होइन, त्यहाँबाट चाहिँ तिन चारवटा फाइनेन्ससँग चाहिँ उहाँको राम्रो कनेक्सन्स थियो। अब त्यतिखेर हिसाबमा भने नि फाइनेन्सियल अनि कोअपरेटिभ भनेकोले धेरै नै सहयोग गर्थ्यो, साना तथा मझौला व्यवसाय अथवा यस्तो यस्तो कुराहरू हुन्थ्यो। अनि मम्मीले चाहिँ एउटा दुईटा तिनवटा फाइनेन्समा चाहिँ प्रस्ताव हाल्नुभयो, त्यहाँबाट सर्टेन एमाउन्ट हामीले सङ्कलन गर्यो, अर्को बाँकी भनेको 10,000, 20,000, 30,000 गरेर कलेक्सन्स गरेर दाइले दाइको साथीसँग भयो, मेरो साथीसँग, मामासँग, माइजूसँग, अङ्कलसँग, आन्टीसँग, जतिजना पनि हुन्छ हामीले प्रस्ताव राखेर थोरै थोरै एमाउन्ट गरेर सङ्कलन गरेर 4,00,000 बनाएको कि। इट्स नट लाइक लास्ट 4,00,000 रेडी अब बिजनेस भने होइन नि त, हामीले त्यो 4,00,000 सङ्कलन गर्न नै 2-3 महिना लाग्यो होला, विशाल बिहाइन्ड द स्टोरी त्यो पनि छ नि त। त्यो 4,00,000 दुबाइसके पछाडि चाहिँ हाम्रो एउटा दिमागमा चाहिँ के आयो भने, त्यतिखेर त अब हामी 17 वर्षको लागि त 4,00,000 भनेको त हैसियतको बार नै हो 17 वर्षको उमेरको लागि होइन। सो एउटा कुरा चाहिँ के पनि आयो भनेदेखि चाहिँ 4,00,000 अलिकति ठुलै अमाउन्ट इन्भेस्ट गरेछ, अलि एकैचोटि लेभल 2 लेभल 3 स्टेप गर्दाखेरि चाहिँ पछुताउँदो रहेछ भनेर हामीले त्यहाँ पनि बुझ्यौँ। र अनि हामीले के गर्यौँ, त्यो जुन चाहिँ स्ट्रिटमा सडकमा बिजनेस स्टार्ट गरेको थियो नि, त्यतिखेर हामीले त्यही इन्भेस्टमेन्ट भनेको दुईवटा थर्ड अनि 2-4 प्रडक्ट, हाम्रो कफीको प्याकेटहरू अनि चिया, चियापत्ती, दुध अनि पानी, त्यति नै त हुने होइन। सो बाकस त हामी नर्मली त्यो जुन चाहिँ चाउचाउको बाकसलाई कति राम्रो बनाएर चार्ट पेपरले बनाएर राम्रो बनाएर लगाउँदाखेरिको त्यतिखेर इन्भेस्टमेन्टहरू 10-15 हजारबाट स्टार्ट गराउ, अनि त्यो 10-15 हजारले चाहिँ हामीलाई 3,00,000 आमदानी गराइदियो।
0: 10-15 हजार रुपियाँको लगानी थियो तर तपाईँहरूले मन्थली चाहिँ 3,00,000 जति चाहिँ आमदानी
1: गर्यो, किन त्यहाँ चाहिँ फेरि रिसाइकल लाइक रिसाइकल भन्दा पनि त्यसलाई के भन्छ सर्कुलेसन चाहिँ आजको भोलि भयो नि त। आज मैले एक प्याकेट बेच्यो, मलाई त्यहाँबाट 500 फाइदा भयो, 500 छुट्टायो, अब त्यो 1,000 रुपियाँ फेरि इन्भेस्ट गर, त्यो सर्कुलेसन भएको भएर चाहिँ हामीले त्यही 15,000, 20,000 स्टार्ट गरौँ। तर फेरि साइड बाई साइड हाम्रो ओभर हेड त यतापट्टि रेन्ट तिर्नुपर्ने थियो, धेरै कुराहरू थियो, स्यालेरी स्टाफहरूलाई पालेर राखेको थियो होइन, 2-3 जना त होल्ड गर्नु पर्यो नि त, किनभने 2 महिना पछि फेरि भने जस्तै स्टाफ पाएन भने त्यसको पनि हामीले हेरिदिनु पर्यो, फेरि हामी बच्चै भए पनि त्यो अरूको इम्पाथी गर्न जान्ने कि, उसले मेरो लागि काम गराएको छ भनेदेखि उसको पनि बालबच्चा छ, किन त्यो मलाई कनेक्ट हुन्छ नि त। त्यो टाइममा त मम्मी एज अ सिङ्गल मम कसरी पाल्नु भएको त्यो ओभरअल सबै कुराहरू रिलेट हुन्थ्यो क्या, अनि त्यही भएर नि पाल्यो। सो 3,00,000 रुपियाँ फाइदा चाहिँ भयो, तर त्यो यस्तो हुन्थ्यो कि यहाँ र लियो फेरि यहाँ तिर्दो, त्यसैले चाहिँ
0: तपाईँले सडकमा चाहिँ कफी बेच्नुभयो र पहिलाको जुन डुबेको लगानी त्यहाँ तिर्नुभयो त्यति बेला पनि
1: तिरियो।
0: अहिले चाहिँ यो इन्भेस्टमेन्ट ग्रुपमा चाहिँ जुन टोमाटो ब्रान्डको र यो उपाज कफीको दुइटैको कुरा अलिकति
1: त्यसको त्यही बिल्डिङको तलले चाहिँ हाम्रो फुड कोर्ट एन्ड बबल टी भनेर पनि लन्च गरेका छौँ, जसमा चाहिँ हामी बबल टिजहरू पनि बेच्छौँ। त्यो चाहिँ 3 सेगमेन्ट हो क्या, त्यो पनि स्ट्राटेजिकल हुनु पर्यो नि त, अब बिचमा पार्लर छ, त्यो बाहेक चाहिँ हाम्रो सबै बिजनेस तलदेखि माथिसम्म 5th फ्लोरसम्म
0: हो। अहिले त्यो ग्रुपले सञ्चालन गरेको उपाज कफी अनि त्यस पछाडि यो टमाटो क्लोदिङ ब्रान्ड यिनीहरू चाहिँ लगनखेलमा सञ्चालन छ।
1: उपाज इन्भेस्टमेन्ट ग्रुपले चाहिँ 2 ठाउँमा लगानी गराएको छ, अहिलेको केसमा 3 ठाउँ भनौँ, एउटा फुड कोर्ट एन्ड बबल टी भनेर पनि छ, त्यही 1st फ्लोरमा चाहिँ फुड कोर्ट एन्ड बबल टी छ, अनि त्यहाँबाट 2nd फ्लोरमा चाहिँ उपाज कफी हाउस भनेर छ, अनि जुन चाहिँ 5th फ्लोरमा त्यहाँ चाहिँ टोमाटो छ। त्यसरी चाहिँ सेगमेन्ट गरेर हामीले यी 3 ठाउँमा चाहिँ लगानी गराएको छौँ। अब अर्को कमिङ डेजमा चाहिँ सेरेनी भनेर कार्डामम ब्लिस जुन चाहिँ चिया जुन हामीले सडकमा बेच्छौँ नि त्यो चिया, त्यही चिया चाहिँ अब हामी प्याकेट प्याकेटमा लन्च गरेर घर घरमा पुर्याउने चाहिँ कोसिस गर्छौँ, किनकि त्यो टेस्टमा चाहिँ हामी खत्रै कन्फिडेन्ट छौँ। तर अब नेपाली मार्केटमा प्राइस सेन्सिटिभ हुन्छ नि त, त्यो भएर चाहिँ अलिकति हामी निब्लिन पछाडि परिरहेको छौँ।
0: युवाहरूले इच्छा शक्ति राख्यो भने हामीलाई लगानीको र अरू धेरै कुराहरूले चाहिँ खासै प्रभाव पार्दैन, हामीले केही गर्न खोज्यो भने इच्छा शक्तिले पनि धेरै कुराहरू गर्न सकिन्छ भन्ने कुरा हो। त्यसको उदाहरण चाहिँ यहाँ पनि हो भन्ने मलाई लाग्छ। आमदानीको हिसाबले मासिक अथवा वार्षिक रूपमा चाहिँ कति जति आमदानी हुन्छ, त्यो आमदानी कुरा पनि गर्न मिल्छ?
1: मिल्छ, त्यही अघि भने जस्तै अब कति भनेर चाहिँ भएन, तर जस्ट ट्रान्जेक्सन्स अब प्रफिट त्यसको कुरा

0: नगर जस्ट वार्षिक तपाईँको करोडौँको ट्रान्जेक्सन्स हुन्छ, र यो रिसेन्टली चाहिँ टोमेटो लन्च गरिसके पछाडि चाहिँ त्योभन्दा अझै एक्स्ट्रा अर्निङ भइरहेछ।
1: अहिले चाहिँ यहाँहरू यो जुन व्यवसाय गरिराख्नु भएको छ नि, यो व्यवसायमा चाहिँ कति जतिले रोजगारी पाएका छ?
0: म र मेरो दाइ त काउन्ट गर्ने हो भने चाहिँ हामी 30 काम गर्छौँ ओभरअल। डिजिटल मार्केटिङ तपाईँको फेसबुक इन्स्टाग्राम ह्यान्डलर सबैलाई गरेर चाहिँ 30 चाहिँ हामी काम गर्छौँ।
1: कार्यक्रम पौर्खेको कथामा आज म उपाज इन्भेस्टमेन्ट ग्रुपका सञ्चालक मध्येका एक उद्यमी वर्षा रञ्जित कारसँग कुराकानी गरिरहेको छु। वर्षाजी, अहिले यहाँले जुन व्यवसाय सञ्चालन गर्नुभएको छ, साझेदारी दाजु र बहिनी दुईजना मिलेर गर्नुभएको छ होइन, 10-15 हजारमा सुरु गरेको व्यवसाय अहिले यहाँले करोडौँको हाराहारीमा पुर्याउनु भएको छ, हिजोको दिन र आजको दिनलाई तुलना गर्दाखेरि कस्तो अनुभव हुन्छ?
0: खुसी लाग्छ, अब अभियसली खुसी लाग्छ, मेहनत गरेर अनुसारले फल पायो भनेदेखि चाहिँ। स्टार्टिङ चाहिँ अब एउटा सजेसन एडभाइस दिनु पर्यो भने मैले कुनै युवाहरूलाई चाहिँ कोही स्टार्ट गर्न खोजिरहेको छ भनेदेखि चाहिँ फर्स्टमा तिमी आँट, तिमी लड्छौ, त्यो सबै कुरालाई एक्सेप्ट गरेर अनि त्यस पछाडि जुन आउँछ नि त्यो चाहिँ अनएक्सपेक्टेडली मिराकल आउँछ क्या। सो मेरो लाइफको स्टोरी पनि त्यही नै हो, सफल हुन्छ कुनै पनि फिल्डमा। सो इन जेनरल म खुसी छु।
1: तपाईँहरू जस्तो युवालाई चाहिँ थप के गर्नको लागि, उत्साह बढाउनको लागि चाहिँ राज्यले चाहिँ कस्तो कुरामा सहयोग गरिदियो भने तपाईँहरू जस्तो युवालाई अझ थप केही गर्नको लागि उत्साह बढ्छ?
0: अब यो कुरा चाहिँ बोल्न हुन्छ कि हुँदैन मलाई थाहा छैन, किनभने म यता के अरे रेडियो नेपालमा आइरहेको छु अनि अभियसली नै दबाईभित्र छु। तर अब ठिक छ, जस्ट बिङ अ युथ, नथिङ पर्सनल। एउटा चाहिँ अब हाम्रो देश पनि अलिक डेभलप भइदिए हुन्थ्यो नि होइन, लाइक किन जापान जानु, किन अस्ट्रेलिया जानु? हाम्रो नेपालीहरूको डेस्टिनेसन त्यो नै हो, जसको पढे लेखा छ, अनि जसको लेखा छैन उनीहरू भनेको खाडी मुलुक जाने हो होइन। सो योको मेन रिजन भनेको चाहिँ अभियसली देशले राज्यले राम्रो सुविधा नदिनु भएको हो नि त होइन। एन्ड अर्को चाहिँ बिजनेस गर्दाखेरि चाहिँ एउटा अलिकति सहजता भइदिए हुन्थ्यो भन्ने कुरामा चाहिँ फर्स्ट त रजिस्ट्रेसन गर्नमा नै प्रब्लम छ क्या हाम्रो। म लिटरली होइन त्यतिखेर 18 थियो होला, 18-19 इन बिट्विन थियो होला, त्यतिखेर म नागरिकता बोकेर त्यो कार्यालय 50 सुति दाएँ होला क्या। त्यो चाहिँ मेरो एकदमै नाइट मेरै हो। मलाई एउटा टाइम त के भन्नु भइसकेन, भयो म यो बिजनेस गर्दैन, म बरु बाहिर जान्छु। किन? रिजन वाज द्याट क्या, कार्यालयमा होइन एउटा पेपर दिएर 1 जा हुन्छ, कहिले 10 जान्छ, कहिले 15 जा हुन्छ, एन्ड गाली खाएर आउनुपर्छ क्या। अनि सेम यसलाई डाइरेक्टली रिलेट गर्ने हो भनेदेखि जापानमा चाहिँ अब मेरो साथीभाइ दिदीहरू हुनुहुन्छ होइन, उहाँहरूले भने अनुसारले चाहिँ जापानमा बिजनेस खोल्नलाई गभर्मेन्ट सेक्टरमा गयो भनेदेखि माला लगाएर पठाउँछ अरे क्या। अनि नेपालमा त आज चाहिँ हामीले त केही क्राइमै गरे जस्तो गरेर बिहेभियर पाएँ क्या मैले चाहिँ। अनि यो चाहिँ मैले मात्र पाओ कि भनेर सोचेको, तर मैले धेरैको मुखबाट सुन्दाखेरि चाहिँ एटलिस्ट त्यो रजिस्ट्रेसन मात्र सजिलो बनाइदियो भने ल टिचर ट्याक्स त हामी कमाएको अनुसार तिर्दिन्छौँ, हामीलाई प्रब्लम छैन, किनभने राज्य बलियो त एउटा राम्रो बजेट भयो भने त बलियो हुन्छ, त्यो कुरा बुझेको छ हामीले एज अ जनता। तर स्टार्टिङमा त्यसरी नेगेटिभ बनाइदिँदाखेरि चाहिँ मलाई ओभर चित्त दुखेको थियो, त्यतिखेर रोको पनि थिएँ क्या, म त पुग्यो मलाई म जान्न किन त्यहाँ यस्तो कराएर पठाएको थियो क्या मलाई। तिम्रो दिमाग त पहिला निकाल्यो होइन, तिम्रो के अरे यो कार्यालयमा यताउता गर्ने त दिमाग छैन तिमीसँग, तिमी बिजनेस कसरी गर्छौ भन्दाखेरि त्यो वर्ड वाज लाइक खतरा छु क्या मलाई चाहिँ, आज पनि सम्झाखेरि खतरा चित्त दुख्छ
1: क्या। व्यवसाय सुरु गर्ने बेलामा राज्यले अलिकति सहजीकरण, व्यवसाय मैत्री
0: मेन चाहिँ डिजिटल भइदियो झन् सजिलो, घरमै बसेर दर्ता हुने होइन, लाइक किनभने उहाँहरूसँग इन्फर्मेसन त भइहाल्छ, हरेक नागरिकको सबै इन्फर्मेसन भइ नै हाल्छ होइन, घरमै बसेर वान क्लिकमै दर्ता हुने हुन्छ कि होइन, वान क्लिकमै ट्याक्स तिर्न मिल्ने हुन्छ कि,
1: धेरै सहज त हुँदै गएको छ
0: अहिले त धेरै हुँदैछ।
1: तपाईँहरू जस्तो युवाहरू जो चाहिँ केही गर्न खोज्थे, केही गर्न चाहिँ इच्छा छ, केही गर्नको लागि इच्छा छ, यो खालको व्यवसाय गर्न सक्थे, मसँग लगानी छैन भन्नुहुन्छ, अथवा चाहिँ मसँग लगानी छ तर आइडिया छैन भन्ने पनि हुनुहुन्छ क्या, ती युवाहरूलाई चाहिँ कुनै पनि व्यवसाय अथवा केही गरौँ भन्नको लागि चाहिँ तपाईँको एउटा अहिलेसम्म गरेको अनुभवले चाहिँ कस्तो खालको सल्लाह दिनुहुन्छ?
0: मेरो मम्मीको चाहिँ एउटा फेभरेट डाइलग थियो होइन, घर बस्यो नेपाल देख्यो भन्थ्यो नि। सो त्यही कुरालाई चाहिँ मलाई एक्जागरेसन गर्न चाहे होइन, लाइक सपना जसले पनि देखेको हुन्छ है फर्स्ट थिङ भनेको सबलाई शिखर चढ्नु मनपर्छ, तर तिमी घरबाट बाहिर निस्किएनौ भनेदेखि नि स्टार्टै हुँदैन क्या। केठा मैले पहिला नचालेको भए मलाई स्ट्रिट कफी सेभिङ भनेको के हो, उपाय भनेको के हो, टोमाटो भनेको के हो, मेरो सपनाको बाहार हुन्थ्यो होइन, मेरो औकातको बाहार हुन्थ्यो अनेस्टली भन्नुपर्दा, अझै त्यही शब्दमा भन्नुपर्दा। सो तिमी गन्तव्य पुग्नुको लागि चाहिँ फर्स्टमा हिँड्नुपर्छ, हिँड्दै गर्दाखेरि कोही न कोही भेटिन्छ क्या, लाइक त्यो भित्रबाट विल पावर, तपाईँ स्पिरिचुअलिटी भन्ने कुरा कतिको मान्नुहुन्छ थाहा छैन, तर म चाहिँ मान्छु है, भित्रबाट चाहने हो भनेदेखि चाहिँ एउटा शाहरुख खानको डाइलग पनि छ, मेरो दाइले चाहिँ धेरै गर्नु हुन्छ कि तिमी चाहने हो भनेदेखि चाहिँ होइन त्यो संसार युनिभर्स नै तिमीलाई साथ दिन्छ कि तर स्टार्ट गर्नु पर्यो क्या पैसा छैन मसँग नि त थिएन नि त तर स्टार्ट गरिसके पछाडि कोही न कोहीले चाहिँ तिम्रो कुरा बुझिदिन्छ भन्ने कुरा हो
1: उहाँ हुनुहुन्थ्यो आफ्नै पौरखमा रमाउने उत्साहित युवा उद्यमी ओपाज इन्भेस्टमेन्ट ग्रुपका संचालक वर्षा रञ्जितकार कार्यक्रम पौरखीको कथा तपाईँलाई कस्तो लाग्यो आफ्नो प्रतिक्रिया हाम्रो इमेल ठेगाना पौरखीको कथा @gmail.com पठाउन सक्नुहुनेछ अर्को हप्ता यस्तै अर्का पौरखीको कथा लिएर आउने नै छु तबसम्मका लागि प्राविधिक मित्र मिनर्भा वज्राचार्यसँगै म अर्जुन श्रेष्ठलाई बिदा दिनुहोस् नमस्कार
2: रेडियो नेपाल नयाँ नेपालको समावेशी आवाज राष्ट्रिय रेडियो रा

0: मेरो प्रिय देवता म दुखीको निम्ति यत्रो त्याग यस्तो दुःख गर्नु
1: रानी दुःख भनेको त्यागमा होइन लोभ र मोह मात्र हेर सुख भनेको वस्तु न धनमा छ न महरमा छ न राम्रो लुगामा छ न मिठो खानामा छ सुख भनेको जुन बखतमा जुन कुराको आवश्यक हुन्छ हृदयदेखि मागेको हुन्छ त्यही पाउनमा छ जाने हृदयलाई पवित्र बनाउनको निम्ति एकमात्र उपाय छ सुखी मानव प्रेम र मानव प्रेमको सुखमय बाटो त्याग जबसम्म हामीमा त्याग हुँदैन तबसम्म प्रेमी र प्रेमिका बन्न सक्दैन के होला ईश्वरले यत्रो विशाल पृथ्वी बनाउनु भएको छ हाम्रो झोपडी पनि एक जङ्गलको छेउमा बन्यो
0: अवश्य

जय नेपाल, यो रेडियो नेपाल हो। हाम्रो प्रसारण मिडियम वेभ 684 किलोहर्जमा पोखरा, 792 किलोहर्जमा काठमाडौँ र 1143 किलोहर्जमा बर्दिवासबाट सुन्दै हुनुहुन्छ। यसका साथै एफएम 98.103 मेगाहर्ज तथा www.radionepalonline.com www.radionepal.gov.np र रेडियो नेपाल मोबाइल एपमा हाम्रो प्रसारण सुन्न सक्नुहुन्छ। आज मिति 2083 साल असोज महिनाको 26 गते सोमबार, आश्विन शुक्ल पक्ष द्वितीय तिथि। तदनुसार अक्टोबर 12 तारिक सन् 2026 नेपाल सम्बत 1146 कौलात्व द्वितीय। यस बेला बिहानको 5 बजिसकेको छ। बिहानीको प्रसारणमा हार्दिक स्वागत तथा अभिवादन। प्राविधिक साथी उत्तम पाण्डे, सहकर्मी प्रमिला गजुरेल अनि म रमा डुङ्गानाको। सदाझै आजको प्रसारण आरम्भ हुन्छ आराध्य देव श्री पशुपतिनाथको आरती गायनबाट।

भर्खरै सुन्नुभयो आराध्य देव श्री पशुपतिनाथको आरती गायन। अब प्रस्तुत छ आज बिहान 11 बजेसम्म सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी।

0: अबको केही बेरमा नै यहाँले सुन्नुहुनेछ जीवन विज्ञान कार्यक्रम 5:25 सुनाउँछौ कार्यक्रम अध्यात्म सन्देश, 5:50 सुन्नुहुनेछ संस्कृतमा समाचार, 6 बजे नेपालीमा समाचार, नेपालीमा समाचार पछि विभिन्न पत्र पत्रिकाको सँगालो अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ, 6:30 समय हो कार्यक्रम अन्तरसंवादको, 7 बजे समाचार, समाचार पछि संचार तथा सूचना कार्यक्रम सुन्न सक्नुहुनेछ, 7:45 8 बजेको समयमा केही दुर्गा भजनहरू सुनाउँछौ, 8 बजे अङ्ग्रेजीमा समाचार, अङ्ग्रेजीमा समाचार पछि पर्यावरण र जीवन कार्यक्रम सुन्न सक्नुहुनेछ, 8:30 सुन्नुहुनेछ कार्यक्रम सरोकार, 9 बजे नेपालीमा समाचार, नेपालीमा समाचार पछि सदाझै सुन्नुहुनेछ नेपाल भाषामा समाचार, 9:20 सुनाउँछौ हाम्रो संस्कृति हाम्रो परम्परा कार्यक्रम, 9:45 10 बजेको समयमा केही दुर्गा भजनहरू सुन्नुहुनेछ, 10 बजे समाचार, समाचार पछि दुर्गा सप्तशती नाटक भाग 2 सुन्नुहुनेछ, 10:30 11 बजेको समयमा दुर्गा भजनहरू सुनाउँछौ, 11 बजे समाचार, 11 बजेको समाचार पछि पनि हाम्रो प्रसारण निरन्तर सुन्न सक्नुहुनेछ। यो थियो आज बिहान 11 बजेसम्म सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी। अब सुन्नुहुनेछ जीवन विज्ञान कार्यक्रम र यसपछिको प्रस्तुतिमा सुनाउँछौ कार्यक्रम अध्यात्म सन्देश। रेडियो नेपाल सुन्दै रहनुहोला।
1: हरिओम, जीवन विज्ञानको प्रस्तुति कार्यक्रम जीवन विज्ञान सुनिरहनु भएका सबै श्रोताहरूमा शुभ प्रभात। आज हामी प्रस्तुत गर्दैछौ जीवन विज्ञानका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्री एलपी भानु शर्मा ज्यूले जीवन विज्ञान केन्द्रमा श्रीमद् भगवत गीतामाथि दिनुभएको प्रवचन।
2: श्रीमद् भगवद् गीता अध्याय 18 मोक्ष सन्यास योग श्लोक 39 भगवान श्री कृष्ण भन्नुहुन्छ, यदग्रे चानुबन्धे च सुखम मोहनमात्मनः निन्द्रा लस्य प्रमादोत्थम तत्तामस अवधारितम्। जुन सुख भोग कालमा र परिणाममा पनि आत्मालाई मोहित गर्ने खालको छ त्यो निद्रा आलस्य र प्रमादबाट उत्पन्न हुने सुख तामस भनी भनिएको छ। सुखका प्रकार हुन्, मनुष्य निरन्तर सुख खोज्छ। तपाईँ कोही देख्नुभएको जसले सुख खोज्दैन? मनुष्य मात्रै होइन, यो ब्रह्माण्डमा हरेक प्राणीले सुख खोज्छ। प्राणीकै वनस्पतिले पनि सुख खोज्छन्। पानी कुन वनस्पतिले खोज्दैन? घाम कुन वनस्पतिले खोज्दैन? मल कुन वनस्पतिले खोज्दैन? कुकुरले, बिरालोले, मुसोले, छुचुन्द्रोले, सर्पले, ब्यागुतोले, मृगले, कागले, सुगाले सब सुख खोज्छन्। त पुरै ब्रह्माण्ड सुखको खोज हो। बस एउटा सुखको सतत प्रवाह छ जुन खोजिरहेका छौँ हामी। यो सुख खोज्ने व्यक्तिको कथा कस्तो हुन्छ त? सुख खोज्ने व्यक्तिले दुःख पाउँछ कि भविष्यमा गएर? कुनै सुखले हामीलाई सुख दिइरहन्छन्, कुनै सुखले हामीलाई दुःख दिन्छन्, कुनै सुखले हामीलाई अन्धकारमा धकेलिदिन्छ। त्यसकारणले हरेक सुख सुख होइन र दुःख पनि दुःख होइन। मलाई कुनै विषयमा अध्ययन गर्नु छ, मलाई विद्वान बन्नु छ, त्यसको मैले अध्ययन गरेँ, प्रारम्भमा त दुःख हुन्छ त। अध्ययन कालमा साधना हुँदैन, परिश्रम हुँदैन र जुन विद्या मैले बिना दुःखले आर्जन गरेको छु त्यो विद्याले मलाई के दिन्छ र? मेरो परिश्रम, मेरो दुःख, मेरो कष्ट, त्यही त हो नि मेरो तपस्या। त्यो यो हेर्नुहोस् त, प्रारम्भ कालमा बडो दुःख छ तर त्यसपछि बिस्तारै यसले मलाई विद्वता दिन्छ, मलाई ज्ञान दिन्छ। त यहाँ दुःख के हो, सुख के हो, केलाई दुःख मान्ने, केलाई सुख मान्ने, यसप्रतिको गहिरो विवेकको आवश्यकता हुन्छ। अहिले जुन यो उपभोक्तावाद भनिन्छ, कन्ज्युमरिजम, कन्ज्युमरिजम अथवा उपभोक्तावादले के भन्छ भने, बस अहिलेको तत्कालको सुख हेर, बस सामान किन्दै जाऊ, सुख भोग्दै जाऊ तिमी। कति रिसर्चहरू छन्, अनुसन्धानहरू छन्, जसले के भन्छन् कि महिलाहरूलाई त्यो सुपर मार्केटमा सपिङ गर्ने ठाउँमा, सामान किन्ने ठाउँमा लगिदिए मात्रै पनि सुखी हुन्छन्। त्यहाँ केही किनिराख्नु पर्दैन, त्यो तत्कालको सुख। अब यो व्यक्तिलाई ध्यान छैन कि त्यो सुख कहाँबाट जन्मिएको छ त, के मलाई बाहिरका वस्तुले सुख दिने हुन्, बाहिरका वस्तुले मात्रै सुख दिने यदि हो भने त तपाईँ त्यो वस्तु किनेर लैजानुभयो, तपाईँभित्र त छिर्दै छिर्दैन त्यो वस्तु, सुख त मनमा अनुभव हुन्छ त, सुख मनमा छ, म भित्र सुख छ भन्ने मलाई थाहा छैन, सुखको कारखाना म भित्र छ भन्ने थाहा छैन, म बाहिरका वस्तुहरूबाट त्यो सुख आर्जन गर्ने प्रयास गर्छु। जसलाई सुखको मूल स्रोत, सुखको कारखाना आफूभित्र छ भन्ने थाहा छैन, त्यस्तो व्यक्तिलाई नै मोहग्रस्त भनिन्छ। मोह भनेको के हो? ज्ञानको अभाव। ज्ञान के हो? सुख म भित्र छ, यी इन्द्रियहरू जुन बाहिरतिर फर्केर सुख लिने प्रयास गर्छन्, यी म भित्र फर्किए भने हजारौं करोडौं गुणा, अनन्त गुणा सुख छ, यी इन्द्रियलाई थाहै छैन। इन्द्रियको मालिकलाई त थाहा छैन कि त्यो सुख भित्र छ, त इन्द्रियलाई कसरी थाहा हुन्छ? यो के हो? अन्धकारको अवस्था हो। सुख भित्र छ भन्ने थाहा नहुनु तमसको अवस्था हो। तमस के हो? अन्धकार हो जीवनको, जहाँ मलाई कुनै कुराको ज्ञान छैन, धुवाँ धुवाँ जस्तै छ सबै कुरा, बिल्कुल मेरो जीवन जमेको छ, बरफ जस्तै बनेको छ। त बरफको अवस्था के हो? तमसको अवस्था हो। जब ऊ हल्लिन थाल्यो, अलिकति थोरै वरपर गर्न थाल्यो, त्यसपछि त्यो बरफ के बन्यो? पानी बन्यो, जल बन्यो, त्यो रजसको अवस्था हो। तर त्यो जलमा सिमाना हुन्छ, जल त तल तल मात्रै हिँड्छ, सबभन्दा खाल्टो खोज्छ नि जलले, बरफलाई त जहाँ राखिदियो त्यहीँ बस्छ, जल त बाटो खोज्छ, कमसेकम हिँड्छ, त्यो रजस वृत्ति हो जल। तर त्यही जललाई तपाईँले उमाल्नुभयो भने बाफ बन्छ र अनन्त आकाशमा उड्छ, त्यो सत्व हो त्यो। तमस के हो? त्यो बरफको अवस्था हो, बिल्कुल पाषाण ढुङ्गाको अवस्था हो, त्यो माटोको अवस्था हो। माटो के छ? बिल्कुल अन्धकार छ, जमेको छ त्यो माटो। त्यही माटोमा तपाईँले लगेर कुनै फल रोपिदिनुहोस्, बिस्तारै त्यो वृक्ष लाग्छ, त्यो वृक्ष के हो? रजस हो। त्यो माटो के हो? तमस हो। तमसमा रजसको लाग्यो, त्यो तमस भन्दा माथि उठ्यो त्यो वृक्ष अब। तर त्यति मात्र होइन, त्यो वृक्षमा फल लाग्छ, फल चाहिँ के हो? त्यो सत्व हो त्यो फल। त्यही तमस रजस बन्यो, रजस सत्व बन्यो। भगवान कृष्णका यी सूत्रले हामीलाई के भनिरहेका छन् भने, म भित्र कहीँ पनि तमस वृत्ति छ भने मैले त्यसलाई रजस बनाऊ, र रजस वृत्ति छ भने त्यसलाई म सत्व बनाऊ। आउनुहोस् यो सूत्रलाई हेरौँ। यदग्रे चानुबन्धे च सुखम मोहन मात्मन। जुन सुख प्रारम्भमा र परिणाममा पनि कस्तो छ? अग्रभागमा, सुरुमा, प्रारम्भमा र अन्त्यमा पनि जसले मलाई मोहित गर्छ, मोहित यानि जसको माया जालमा, जसको मोहनीमा म पर्छु र म आँखै उठाएर हेर्न सक्दिनँ, थाहै छैन मलाई के हो भन्ने, न त्यसको परिणाम मलाई थाहा छ, न अहिलेको संयोग थाहा छ, न प्रारम्भ थाहा छ, न अन्त्य थाहा छ, त्यस्तो प्रकारको सुख तामस सुख हो। सात्विक सुख कस्तो हुन्छ? जुन सुख परिणामलाई ध्यानमा राखेर लिइन्छ त्यो सुख सात्विक सुख हो। रजस सुख कस्तो हुन्छ? परिणामलाई ध्यानमा राखिँदैन, आरम्भलाई ध्यानमा राखिन्छ, संयोगलाई ध्यानमा राखिन्छ, परिणाममा त वियोग हुन्छ त्यो सुखसँग। संयोगलाई मात्रै ध्यानमा राखेर लिएको सुख चाहिँ राजस सुख हुन्छ। न संयोगलाई ध्यान छ, न वियोग ध्यानमा छ, केही पनि ध्यानमा छैन, सबै कुरो अन्धकारमा लिएको सुख। त्यो सुख चाहिँ कस्तो हुन्छ? त्यो सुख चाहिँ तामसी सुख हुन्छ। त्यसले के गर्छ कि व्यक्तिलाई अज्ञानले भरिदिन्छ, र त्यस्तो ज्ञान चाहिँ, त्यस्तो सुख चाहिँ निद्रा, आलस्य र प्रमादबाट जन्मिएको हुन्छ। प्रमादोत्थम, निद्रा, आलस्य र प्रमादबाट जन्मिएको हुन्छ यस्तो सुख। ध्यान दिने है, निद्राको सुख कस्तो सुख हो? महामूर्ताको तामसी सुख हो निद्राको। निद्रामा व्यक्तिले केही थाहा पाउँछ? निद्रामा व्यक्ति राजा रहन्छ, भिखारी रहन्छ। निद्राको अवस्थामा भिखारी पनि अरबपति भइरहेको हुनसक्छ, अरबपति पनि भिखारी भइरहेको हुनसक्छ। निद्राको अवस्थामा राजा पनि प्रजा भइरहेको हुनसक्छ, प्रजा पनि राजा भइरहेको अवस्था हुनसक्छ। निद्राको आफ्नै लोक छ जुन बाहिरको लोकसँग केही पनि मिल्दैन। तपाईँ सुत्नुभएको त निद्रामा तपाईँलाई सर्पले लखेट्यो, मरुला मरुला भयो, तपाईँ दौडिनु भएको छ, स्याँ स्याँ फ्याँ फ्याँ गर्नुभएको छ, बचाउने कोही छैन, तपाईँको पछाडि गोबन सर्प लागेको छ, तपाईँ पुरै आफ्नो पुरा प्राण बलले तपाईँलाई पसिना पसिना भयो, पुरै प्राण बलले तपाईँ आत्तिनु भएको छ, अचानक तपाईँ आत्तिँदाखेरि तपाईँको निन्द्रा छुट्यो, छुट्दाखेरि त केही पनि छैन, कहाँ गयो त्यो सर्प? न सर्प कहीँ गयो, न सर्प आएको थियो, के भयो त? तपाईँले निद्रामा छुट्टै प्रकारको संसार बनाउनु भएको थियो। यसै गरी तामसी व्यक्तिले छुट्टै प्रकारको संसार बनाउँछ। तामसी व्यक्तिको संसार छुट्टै प्रकारको हुन्छ, अलग प्रकारको संसार हुन्छ तामसी व्यक्तिको। त्यो निद्रा, निद्राको संसारलाई जसले मन पराउँछ। आलस्य, आलस्य वृत्ति के हो? गर्नुपर्छ तर गर्न सकिरहेको छैन। निद्रा गर्ने नगर्ने पनि थाहा छैन। आलस्य, गर्नुपर्ने के हो अलिअलि थाहा छ तर गर्नतिर पटक्कै ध्यान जाँदैन, मन नै जाँदैन, त्यो आलस्य हो। त्यसपछि तेस्रो के भनिएको छ? प्रमाद। प्रमाद भनेको के हो? अलिअलि गर्न त गर्छ, जे गर्न नहुने त्यो चाहिँ गर्छ, जे गर्न हुने त्यो चाहिँ गर्दैन, त्यो चाहिँ प्रमादको अवस्था हो। यसरी निद्रा, आलस्य र प्रमादबाट जन्मिने सुख, तपाईँ विपरीत केही गर्नुभयो भने सुख हुन्छ, किनभने तपाईँ अन्धकारमा हुनुहुन्छ, तपाईँ मोहित हुनुहुन्छ त्यसबाट, तपाईँ एक प्रकारको सम्मोहनमा हुनुहुन्छ। हेर्नुहोस्, मान्छेले पशु पन्छीको हत्या कसरी गरिरहेको छ, भ्रष्टाचार कसरी गरिरहेको छ, घुसखोरी कसरी गरिरहेको छ, यी ज्वागरहरू, यी मदिरालय बेस्यालयहरू कसरी चलिरहेका छन्, विचार गर्नुहोस् त। यी सबै तामसी व्यक्तिका सृजना हुन् कि होइनन्? यी आतंक कसरी चलेका छन्? कहीँ गहिरो प्रमाद छ, उसलाई थाहै छैन मैले के गरिरहेको छु। व्यक्ति असंवेदनशील हुन्छ, संवेदनहीन हुन्छ व्यक्ति प्रमादको अवस्थामा, तमसको अवस्थामा महासंवेदनहीन हुन्छ। र त्यो संवेदनहीनताको अवस्था के हो? ज्ञानको अभाव हो, कहीँ प्रकाश छैन भित्र। जब व्यक्ति अलिकति परिणामलाई सोच्न थाल्यो, परिणामको विचार गर्न थाल्यो, त्यतिखेर त व्यक्ति अलिकति सक्रिय हुन्छ, कमसेकम अलिकति थोरै चलबलाउन थाल्छ, थोरै आँखा खुल्छ। जस्तो तपाईँ गहन निद्रामा हुनुहुन्छ, के हो त्यो? तमस हो। अब निद्राबाट तपाईँ बिम्जिनु भयो, बाहिर कतै आवाज आइरहेको छ, पशु पन्छी कराएको तपाईँले सुन्नुभएको छ, छिमेकीको घरमा आवाज आएको तपाईँले सुन्नुभएको छ, कहीँ पत्रिका दिने व्यक्तिले पत्रिका ल्याएर तपाईँको आँगनमा फालिदिँदैछ त्यो सुन्नुभएको छ, कहीँ मोटर गाडीहरूको आवाज तपाईँले सुन्नुभएको छ, ए उज्यालो भएछ है भन्ने तपाईँभित्र भयो, तर तपाईँ उठ्नु चाहिँ भएको छैन, त्यो निद्रा तमस हो। अलिअलि उज्यालो भएछ भन्ने तपाईँलाई थाहा छ, तर आफू उज्यालोमा सरिक हुनुहुन्न, तपाईँलाई त्यो तानिरहेको छ तपाईँभित्रकोले, त्यो रजस हो। अब तपाईँ उठ्नुभयो अनि काममा अगाडि बढ्नुभयो, सबै कुरो स्पष्ट भयो, त्यो सत्व हो। त जीवनमा खोज गर्ने सत्वको हो। ध्यान दिनुहोला, अध्यात्म के भन्छ भने हरेक व्यक्ति प्रारम्भमा तमसमा जन्मिन्छ, तर बिस्तारै ऊ रजसमा जानुपर्छ र बिस्तारै सत्व उसले आर्जन गर्नुपर्छ। कसरी आर्जन गर्ने त्यसको विषयमा हामीले अत्यन्तै लामो चर्चा गरे।
1: उहाँ हुनुहुन्थ्यो जीवन विज्ञानका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्री एलपी भानु शर्मा ज्यू। हौस् त भोलिको शुभ बिहानीमा यही फ्रिक्वेन्सी मार्फत जीवन विज्ञानको अर्को प्रस्तुति लिएर हामी आउनेछौ। यहाँहरूको आनन्दित जीवनको कामना गर्दै म अस्मिता नेपाल बिदा हुन्छु। हरियो।
3: झण्डु आयुर्वेद,
4: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक, पुतली सडक, काठमाडौँ।
3: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पाइल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
4: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
3: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
4: झण्डु नेपाल प्राली, पुतली सडक, काठमाडौँ, पद्मोदय स्कुलको पूर्वपट्टि। फोन नम्बर 01 45 30 4 18।

गोविंद राधे, तरु से भी अधिक सहिष्णु बना दे, सबको दूं सम्मान गोविंद राधे, आप मान चाहूं नहीं ऐसा बना दे। राधा गोविंद गीत। दूबो भंदा पनी नम्र, वृक्ष भंदा पनी सहनशील, सब लाई सम्मान गर्नु एवं आवो भने किंचित मात्र पनी सम्मान न चाहनु, यो सच्चा साधक को पहचान हो, यही सद्गुण ने प्राप्त होस भन्दे युगल सरकार श्री राधा कृष्ण को युगल चरणमा कोटि कोटि नमन गर्दे कार्यक्रम अध्यात्म सन्देशमा यहाँलाई हार्दिक स्वागत एवं राधे राधे को अभिवादन। आजको कार्यक्रम शुभारम्भ गरौं पद गायनबाट। प्रस्तुत पद जगद्गुरु श्री कृपालुजी महाराजद्वारा प्रणीत प्रेम रस मदिरा पुस्तकको युगल माधुरी अन्तर्गतको पद हो। ब्रजभाषामा रचित यस पदमा आफ्नो हृदयमा भगवान युगल सरकार श्री राधा कृष्णको बास भइसकेको भन्दै उन्मत्त भई भक्त उनैको श्रृङ्गार रूप माधुरी एवं गुणगानको बखान गर्छन्।

0: बड़भागी कृपालु जिन छिन छिन जोरी युगले निहार, जसलाई युगल सरकारको निगाह दृष्टि प्राप्त हुन्छ ऊ त वास्तवमा नै बडभागी यानि कि अत्यन्त सौभाग्यशाली ठहर्छ। आउनुहोस् अब श्रवण गरौँ जगद्गुरु श्री कृपालुजी महाराजका प्रचारक स्वामी श्री हरिदासजीले दिनुभएको समन्वयात्मक दार्शनिक प्रवचनको आजको श्रृङ्खला।
1: यस प्रवचन श्रृङ्खलामा मैले तपाईँहरूलाई बताए कि मानव देह महत्वपूर्ण छ। यो भनाई सर्वोच्च ज्ञान वेद को हो। वेद सर्वश्रेष्ठ ज्ञान, नित्य ज्ञान, सनातन ज्ञान, अनादि ज्ञान। त्यसैले हाम्रो धर्म सनातन धर्म, अनादि धर्म। विश्वको प्रत्येक धर्म एक दिन प्रारम्भ भयो, तर वेद कहिले प्रारम्भ भएन। प्रलय कालमा पनि रह्यो भगवानको हृदयमा, र निःश्वसितमस्य वेदाः, भगवानको श्वासबाट प्रकटित ज्ञान नै वेद हो। गीता, भागवत, रामायण आदि जति छन् यी सबको उद्गम स्थल वेद नै हो। अरे यहाँसम्म कि यो पूरा ब्रह्माण्ड जुन छ यसको उद्गम स्थल नै वेद हो। वेद स्वयं भन्छ, यो ब्रह्माणं विदधाति पूर्वं यो वै वेदांश्च प्रहिणोति तस्मै तद्वं ह देवमात्म बुद्धि प्रकाशम। श्वेतासोत्तर उपनिषद 6:18 वेद। सर्वप्रथम ब्रह्मा जी मा के थिए न, भगवान ले हृदय मा बसेर वेद को ज्ञान दिए। तेने ब्रह्म हृदय आदि कवये मुयंति असुरया, भागवत पहिलो स्कन्दको पहिलो अध्यायको पहिलो श्लोक। वेदको ज्ञानद्वारा नै ब्रह्माजीले शून्यबाट यत्रो ब्रह्माण्ड बनाए। अब यो ब्रह्माण्डभित्र जे जति पनि छन्, जति ज्ञान छन्, जति धर्म छन्, यी सबको उद्गम स्थल वेद नै भयो। त्यसैले वेद विहित धर्म भएको हुनाले यो सनातन धर्म, अन्य धर्म एक दिन प्रारम्भ भयो। सबको इतिहास छ, सब धर्मको शास्त्रको मैले बताए। लगभग 1400 वर्षको इतिहास कुरानको, सल्लल्लाहु अलैहि व सल्लम, पैगम्बर मुहम्मद द्वारा रचित कुरान हो लगभग 1400 वर्षको। जीसस क्राइस्ट ले बोलेका चीज उनका शिष्य मार्क, मैथ्यू, ल्युक, जॉन ले कलेक्शन गरिदिए, त्यसैलाई बाइबल भन्दछन्। लगभग 2000 वर्षको इतिहास। तर वेद नित्य सनातन, कहिले प्रारम्भ भएन। जो यो कसै व्यक्तिले बनाएन, न संत महात्माले बनाए वेद, न स्वयं भगवानले बनाए, कसैले नै बनाएन। अपौरुषेय वाक्यम, अर्थात कुनै पुरुषद्वारा निर्मित होइन, भगवानले पनि बनाएन। यो वेद नित्य ज्ञान, र यही चीज पाश्चात्य दार्शनिकहरूले पनि स्वीकार गरे। मैले बताए पाल ड्युसन, शोपेनहावर आदि इत्यादि सबले स्वीकार गरे वेद नित्य ज्ञान हो, प्राचीन ज्ञान हो। वेद भन्दा पुरानो कुनै ज्ञान नै छैन, यो वेद। स्पिरिचुअल कंसेप्शन अनइक्वल्ड इन ईस्ट परहैप्स एनीवेयर एल्स इन द ओल्ड, पॉल ड्यूशन। पाश्चात्य दर्शन में वेद को ज्ञान जुन छ त्यो पूरा विश्व में कहीं छैन, त्यही मूल ज्ञान हो, आदि इत्यादि पाश्चात्य दार्शनिकहरूले पनि स्वीकार गरे, मूल ज्ञान त्यही हो। जर्मन का वे प्रोफेसर विल्सन, उनले बताए कि प्राचीनतम ज्ञान हो, दिव्य ज्ञान हो, परा हो वेद। यहां संबंध की तपेर को यही भारत वर्ष का अकबर बादशाह जो भय मुसलमान, उनका नाती भए दारा सिको उनी पनि वेद प्रेमी थिए। उनैले उपनिषद्लाई अनुवाद गरेर विश्वमा 50 उपनिषद्को प्रचार गरे र यो वेदलाई अंगाले बापत उनका भाइ औरंगजेबले अनेक दुःख कष्ट दिए। वेदलाई छोड्न भने उनी तयार भएनन्। औरंगजेबले सुलीमा हालदे उनी मर्न तयार भए मुसलमानको छोरो भएर, तर वेद छोड्न सकेनन्। यो सर्वश्रेष्ठ ज्ञान हो वेद। यही वेद भन्दैछ कि मानव देह दुर्लभ छ, यसको सदुपयोग गर, संसारमै न गमौ। इहचे दशक बोधुम प्राक शरीरस्य विश्रसः ततः सर्गेषु लोकेषु शरीरत्वाय कल्पते। यति मानव देहमा तिमीले लक्ष्य प्राप्ति के हो जानेनौ, प्राप्त गरेनौ भने दुःखदायी योनिमा जानु पर्छ, अरबौं खरबौं वर्ष। मैले यहाँ हिसाब किताब बताए, 4,32,000 वर्षको कलियुग, 8,64,000 वर्षको द्वापर युग, 12,96,000 वर्षको त्रेतायुग, 17,28,000 वर्षको सत्ययुग। यो चार युगलाई मिसाउँदा 43,20,000 वर्ष। जब यो 71 पटक बिच्छ एक मनवंतर हुन्छ 30,67,20,000 वर्ष। जब यो 14 पटक बिच्छ त एक कल्प हुन्छ 4,29,40,80,000 वर्ष। त्यो भनेको एक कल्प हुन्छ। 4,29,40,80,000 वर्ष। यस्तो हजारौं हजार दुःख भोग्नु पर्छ यदि यो मानव देहमा लक्ष्य के हो त्यो जानेनम् प्राप्त गरेनम् भने। यति अमूल्य छ मानव देह। र यही कुरा स्वयं गीताले पनि बतायो। गीता 16 अध्यायको 20-21 श्लोकको व्याख्या गर्दै सम्झाए, भागवत द्वारा पनि बताए, रामायण द्वारा पनि बताए, कुरान द्वारा पनि बताए, बाइबल द्वारा पनि बताए, सिद्ध गरे मैले। मानव देह महत्वपूर्ण छ के का लागि, मानव देहको महत्व के हो त मैले बताए, यो मानव देहमा हामी जे चाह्यो त्यो प्राप्त गर्न सक्छौ। जे चाह्यो त्यो पुण्य न पुण्य लोकम नैति पापे न पापम उभाभ्या मनुष्य लोकम वेद भन्छ। यो मानव देहमा नरक जान सकिन्छ, स्वर्ग जान सकिन्छ, मुक्ति प्राप्त गर्न सकिन्छ, चाहे भगवानलाई गुलाम बनाउन सकिन्छ। बाय आवर सेल्फ इज इवल डन, बाय आवर सेल्फ we pain endure, by ourselves we cure from wrong, by ourselves become we pure. पाश्चात्य दर्शन, चाहे तिमी गलत कार्य गर त्यसको कष्ट तिमीले नै भोग्नु पर्छ, चाहे सावधान भएर राम्रो काम गर त्यसको फल पनि तिमी पाउँछौ। यो सुविधा केवल मानव देहमा मात्र छ, अरूमा छैन। एक बाघले, एक शेरले, एक सिंहले मान्छे मारेर खायो भने पाप लाग्दैन, तर मान्छेले त्यो गर्न पाउँदैन। यो नियम छ, कानुन छ, संविधान लागू हुन्छ यसमाथि। ठिक त यसमा हामी जे चाह्यो त्यो प्राप्त गर्न सक्छौ मैले बताए। इतिहासमा मनुष्यले स्वर्गका देवताहरूलाई पनि गुलाम बनाए र यहाँसम्म कि स्वयं भगवानलाई पनि गुलाम बनाए। स्वयं भगवान बोल्दैछन्, अहम् भक्त पराधीनो, म भक्तको अधीनमा हुन्छु, म स्वतन्त्र छैन। भागवत 9:4-63 नपत्याय गरेर पढ्नु होला खोजेर। निरपेक्षम मुनिम शान्तम निर्वैरम समदर्शनम अनुब्रजाम्यहम नित्यम पूये यत्यंग्रि रेडुवी। भागवत 11:14-16, म गुलाम हुँ, मलाई गुलाम बनाइदियो मनुष्यले, यो क्षमता छ मानव देहमा। अर्थात् हामी जे चाह्यो त्यो प्राप्त गर्न सक्छौँ, यो मूल्य। ठिक त हाम्रो लक्ष्य चाहिँ के हुनुपर्छ? यसमा हामीले विचार गर्यौँ त विचारमा यो गर्यौँ कि हामी के चाहन्छौँ, हाम्रो इच्छा के हो, चाहना के हो? त मैले बताए, देख्नमा हामी अनेक चिज चाहन्छौँ, धन चाहन्छौँ, घर चाहन्छौँ, परिवार चाहन्छौँ, पोस्ट चाहन्छौँ, तर होइन, यो सबको परम चरम लक्ष्य एकै हो, हामी सुख चाहन्छौँ। सुख दुःख चाहन्दैन। जस्तै तपाईँहरू दार्जिलिङ मोडमा खडा हुनुहुन्छ, एक परिचित व्यक्ति आयो बस स्ट्यान्डमा खडा हुनुहुन्छ, तपाईँहरू एक व्यक्ति आयो, किन उभिएको यहाँ? तपाईँ हुनुहुन्छ बस कुरेको, बस कहाँ जानु छ? मिलन मोड जानु छ, त्यसको लागि। ठिक त ध्यान दिनुहोस्, तपाईँहरू यहाँ बोल्नमा बोल्नुहुन्छ कि म बस कुरिरहेको छु, तर बसकै लागि तपाईँहरू बस कुरिरहनु भएको छैन, बस माध्यम हो, तपाईँहरूको लक्ष्य मिलन मोड हो कि होइन? कि बस कुरिरहेको छुको मतलब बसमै ओछ्यान लाएर सुत्नु त हुन्न नि, प्रयोग गर्नलाई तपाईँहरूको लक्ष्य चाहिँ मिलन मोडमा आफ्नो घर हो। त्यस्तै तपाईँहरूको यो संसारको घर, सम्पत्ति, पति पत्नी, पुत्र पिता, जुन पनि चाहनुहुन्छ, यी सब माध्यम हुन् बस समान, तपाईँहरूको लक्ष्य होइन, त्यो द्वारा तपाईँहरू सुख चाहनुहुन्छ। सर्वेषामपि भूतानां नृपा स्वात्मैव वल्लभः, इतरे पत्य वित्ताद्यास्तद्वल्लभतयैवहि, भागवत 10:14-50। Everyone without exception researching for happiness, Pascal, Paschatya Darshan, Darshanik, sab sukh chanchan, har karya ko pachadi udeshya sukh, sukh, sukh, sukh, sukh, dukha koi chanchan, ek byakti khada karna saknu nahi yaha 7 arab ma, koi dukha chahos, sab sukh nahi chanchan, har karya ko pachadi udeshya jun ho, sukh prapti nahi ho, मैले सिद्ध गरे हर प्रकारले। तर यो संसारको पदार्थ जुन छ यसमा सुख छ, हामीले यही सोच्यौं र यसैको लागि प्रयत्नशील छौं, तर हामी सुखी भएनौ। यो त यस्तो हो कि एक कुकुरले, डगले सुकेको हाड जब पाउँछ त त्यसलाई टोक्न थाल्छ, उसलाई विश्वास छ कि ये हड्डीमा सुख छ, यसमा रगत छ, मासु छ, यसको स्वाद आउँछ, यो सोचेर त्यो सुकेको हाड चपाउँछ। तर त्यो हाडमा केही पनि छैन, न मासु छ, न रगत छ, उसले चपाउँदाखेरि त्यसको गिजामा घाउ लाग्छ, यहाँबाट रगत निस्किन्छ, र त्यो रगत खाएर उसले यही सोचिरहन्छ कि यो हड्डीबाट निक्लिया हो यो रगत, वस्तु त आफ्नै रगत खान्छ। त्यस्तै यो संसारमा सुख छैन, तपाईँलाई जुन सुखको अनुभव हुन्छ यो दुःखको कमी हुनु मात्र हो, सुख हुनु होइन। जस्तै मानिलिनुहोस्, एक पहलमानले दुईजना दाजुभाइलाई समात्यो, केही बदमासी गरे तिनीहरूले त समात्यो, दुईजनालाई घाम लागेको बेलामा बाहिर रुखमा बाँधिदियो दुइटैलाई, अब दुइटै दुखी भए। अब दुइटा मध्ये एउटालाई चाहिँ बाँधेर मात्र छोड्यो, अर्कोलाई चाहिँ थप्पड पनि लाउन लायो भने त्यो थप्पड नखाने चाहिँ सुखी हुन्छ, हो मलाई चाहिँ पिटेन। यानि कि दुख कम हुनु सुख मान्नुहुन्छ तपाईँहरू, सुखलाई होइन, यो संसारमा त्यो सुख छैन। अरे तपाईँहरू प्यास लाग्यो, एक गिलास पानी पिउनुहुन्छ, तपाईँलाई विश्वास छ यो पानीमा सुख छ, तर एक गिलास पियो पुग्यो, दोस्रो गिलास पुग्यो, तेस्रो अब मन छैन, चौथो गिलासदेखि त्यही पानीबाट दुःख प्राप्त हुन थाल्छ। त संसारको हरेक पदार्थमा दुःखै छ, सुख छैन वास्तविक। हर प्रकारले मैले यहाँ सिद्ध गरे, हामी चाहन्छौ सुख, तर वस्तु त उल्टो प्राप्ति हुन्छ दुःख।
0: सुन्दै हुनुहुन्थ्यो जगद्गुरु श्री कृपालुजी महाराजका प्रचारक स्वामी श्री हरिदासजीले दिनुभएको समन्वयात्मक दार्शनिक प्रवचन। आदरणीय श्रोताहरू, तत्त्वज्ञान श्रवण पश्चात तद अनुरूप साधना गर्न भगवानको नाम रूप लीला गुण धाम आदिको गायन